0: हजुर दर्शन,
1: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन जोड दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको जानकारी दिनुभयो। यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारी

मन्त्री कार्यालयको यो नयाँ कदमले वैदेशिक भ्रमणको उद्देश्य र सान्दर्भिकतालाई थप बलियो बनाउने विश्वास गरिएको छ। यसै गरी सरकारले गत वर्ष भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अरियालको संयोजकत्वमा गठित जेएनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाइएको छ। रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा गरुडा नगरपालिका 6 पोठियाहीका 60 वर्षीय नवल जयसवाल, उनकी श्रीमती र 10 वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गरुडा नगरपालिका 6 पोठियाहीबाट गत आइतबार 45 जना तीर्थयात्री भारतको बैद्यनाथ धाम गएका थिए। बासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा हिजो झारखण्डको कोडरमा जिल्ला स्थित सतगावा थाना क्षेत्रमा बस र मालवाहक ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको हो। नेपाली काङ्ग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। काङ्ग्रेसको संस्थापन पक्ष इतरको हिजोदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँहरूले मुलुकमा संकट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभयो। भेलामा पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताउनुभयो। पूर्व सभापति देउवाले मुलुकको राजनैतिक अवस्था संवेदनशील देखिएकोले राष्ट्रिय एकता कायम गरेर लोकतन्त्र सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको र काङ्ग्रेस एक ढिक्का भएमा कसैले पनि पराजय गर्न नसक्ने बताउनुभयो। पूर्व सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले मुलुकमा जेएनजी आन्दोलनको घटना जस्तै काङ्ग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएकोले यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो। पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सिनियर नेताहरूको योगदान र संघर्षलाई कदर गर्न नसके पार्टी अगाडि बढ्न नसक्ने उल्लेख गर्नुभयो। पार्टीका नेता रमेश लेखकले 15 महाधिवेशन प्रक्रिया सुरु भइसकेको अवस्थामा आत्तिएर समयभन्दा छिटो विशेष महाधिवेशन गरिएकाले पार्टीमा समस्या आएको बताउनुभयो। यस्तै भेलामा पूर्व मन्त्री एनपी साउद, पूर्व संचार मन्त्री मोहन बस्नेत लगायतका नेताले पार्टीलाई सबल र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। प्रचार प्रसार समिति संयोजक मीन बहादुर विश्वकर्माका अनुसार हिजोदेखि सुरु भएको भेलाको आज र भोलि बन्द सत्र चल्नेछ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेशसभा संसदीय दलका नेता भट्ट हिजै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाह हाले बिहिबार राजीनामा दिनुभएपछि नेपाली कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट 5 मुख्यमन्त्री बन्नुभएको हो। यसैबीच मुख्यमन्त्री भट्टले सत्ता गठबन्धन दल नेकपा एमालेका 3 मन्त्री र 1 राज्यमन्त्री समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ, जसमा चक्रबहादुर मल्ल आर्थिक मामिला मन्त्री, सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, दमनबहादुर भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐरबम आर्थिक मामिला राज्यमन्त्री रहनु भएको छ। मुख्यमन्त्री भट्टले बाँकी मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते प्रदेश सभाबाट

0: विश्वासको मत लिनुहुने भएको छ। यसैबीच बागमती प्रदेश सभाको बैठक आगामी भदौ 1 गते सोमबारका लागि आह्वान गरिएको छ। प्रदेश सभा सचिवालयले हिजो सूचना जारी गर्दै आगामी भदौ 1 गते दिउँसो 1 बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेको हो। प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले विश्वासको मत लिने कार्यसूची रहेको छ। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। गृहमन्त्री सुधन गुरुङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले कारागारमा रहेका निर्दोष जेएनजी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगरिने स्पष्ट पार्नुभयो। गृहमन्त्री गुरुङले जेएनजी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको पनि बताउनुभयो। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कैदी बन्दीको मानवाधिकार संरक्षण, न्यायमा पहुँच तथा मुद्दाको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कारागार ऐनमा आवश्यक कानूनी संशोधनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा कैदी बन्दीको मानवाधिकार निरीक्षण उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले कैदीबन्दीका लागि स्वच्छ खानेपानी, पौष्टिक आहारसँगै मनोसामाजिक परामर्श, शैक्षिक तथा स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै सांसदहरूले कारागार मानवाधिकार हनन गर्ने ठाउँ नभएको स्पष्ट पार्दै कारागारभित्र हुने मृत्यु, यातना तथा कुटपिट जस्ता अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई जवाफदेही बनाउनु पर्नेमा ध्यानाकर्षण गराउनुभयो। बाल सुधार गृहमा यातना र कुटपिटको अन्त्य गरी शिक्षा, शिव विकास, खेलकुद, सृजनात्मक गतिविधि तथा परिवारसँग नियमित सम्पर्कको व्यवस्था गर्नुपर्नेमा समेत सांसदहरूले जोड दिनुभयो। बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले कारागारका रोगी कैदीको उपचार तथा व्यवस्थापनका लागि हालको व्यवस्था पर्याप्त नभएको बताउँदै दीर्घरोगी कैदीका लागि कारागारभित्रै आवश्यक मापदण्ड अनुसार उपचार तथा स्वास्थ्य निगरानीको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कारागारमा रहेका कैदी बन्दीको पुनर्स्थापना तथा सुधारका लागि प्रभावकारी मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने र न्यायिक व्यवस्थामा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन प्रतिवेदन 2083 सर्वसम्मतिले पारित भएको समितिका सभापति समीक्षा बास्कोटाले जानकारी गराउनुभयो। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उहाँले सरकारका सबै काम कारवाही लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नै हुने स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको बताउनुभयो। विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको उल्लेख गर्नुहुँदै मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रमा समय सापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। संचार मन्त्रालयमा हिजो नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलमा उहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकोले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाम मुखी काम गर्नुपर्ने बताउनुभयो। सो छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै नेपाल टेलिकमप्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यस अनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। मुलुकको स्वास्थ्य प्रणालीलाई व्यवस्थित गुणस्तरीय र कम खर्चिलो बनाउन मानक उपचार प्रोटोकल एसटिपीलाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको छलफलमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एकरूपता कायम गर्न जारी भएका एसटिपीलाई प्रभावकारी रूपमा लागू गर्ने विषयमा जोड दिइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डाक्टर पवनजङ रायमाझी सहित पेडियाट्रिक न्युरोलोजी कार्डियोलोजी हेमोफिलिया ओरल हेल्थ ईएनटी लगायत 18 क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी हुनुहुन्थ्यो। छलफलमा विशेषज्ञ चिकित्सकहरूले आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलका सहज र कठिन पक्षबारे जानकारी दिँदै सुधारका लागि सुझाव दिनुभएको छ। सरकारले सिंहदरबारभित्र सहुलियत खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कार्यालय समयपछि घर फर्कने क्रममा दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले खाद्य बिक्री कक्ष सञ्चालनमा आएपछि सिंहदरबारमा कार्यरत कर्मचारी तथा सेवाग्राही खुसी देखिन्छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छेउमा रहेको सुलभ मूल्य खाद्य बिक्री केन्द्रमा खटिएका कर्मचारीलाई दिनभरि भ्याइ नभ्याइ छ। उहाँहरू बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म नै सेवाग्राहीको जिज्ञासा मेटाउनदेखि सामान प्याक गर्न व्यस्त देखिनुहुन्छ। बिक्री कक्षबाट चामलका बोरादेखि दाल नुन तेल मसला साबुन लगायतका सामान बोकेर निरन्तर बाहिरी रहेका ग्राहकहरू अधिकांश त सिंहदरबारभित्रकै कर्मचारी छन् भने केही सेवा लिन आउनेहरू समेत रहेका छन्। सरकारले सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई लक्षित गरेर सुरु गरेको बिक्री कक्षबाट सुरुवातकै दिन 1,00,000 भन्दा बढीको सामान बिक्री भएको केन्द्रले जनाएको छ। कर्णालीको सिमीको दालदेखि कोदो फापरको पिठो लगायत भान्सामा चाहिने सबै सामग्री छुट सहित बिक्री गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रका अनुसार बिक्री कक्षमा दैनिक उपभोगका 142 प्रकारका खाद्य सामग्री राखिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिंहदरबार बिक्री कक्ष प्रमुख जयचन्द्र न्युपाने घरायसी प्रयोगका सामग्रीका साथै स्टेसनरी ग्यास चिनी लगायतका सम्पूर्ण सामग्री तत्काल थप गर्ने तयारी भइरहेको जानकारी दिनुहुन्छ।
2: अफिसियल सामग्रीहरू हाम्रो स्टेसनरी सामग्रीहरू पनि बिक्री वितरण हुने हो, ग्यास पनि आउने। हामीले अब यो मन्त्रालयसँग पनि रिक्वेस्ट गरेर यतापट्टिको यो पनि खाली छ, यसलाई पनि हामीले विस्तार गर्नलाई।
1: दैनिक उपभोगमा चाहिने सामग्री कार्यालयकै आडामा पाइने भएपछि खास गरी महिला कर्मचारीलाई विशेष राहत पुगेको संसद सचिवालयमा कार्यरत रक्षा बस्याल बताउनुहुन्छ।
3: छुट्टै किन्न भनेर टाइम निकालेर जानु परेन, अफिस आएको टाइममा एकछिन ब्रेक टाइममा आएर लिन सकियो सामान।
1: बिहान 9:30 बजे बिक्री कक्ष आइपुग्नुभएका राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अजय गुरुङ सहुलियत पसलले समय र इन्धनको बचत गर्ने विचार व्यक्त गर्नुहुन्छ।
4: यो खाद्यान्न लगायतको सामानहरू चाहिँ सबै भिजिट गर्दैछु, डिस्काउन्ट रहेछ, राम्रै रहेछ, यो एकदम राम्रो भन्छु म। समयको पनि बचत भयो, टाढा जानु परेन, इन्धनको पनि बचत।
1: नेपाली किसानका उत्पादन मात्रै रहेको यस बिक्री केन्द्रमा अर्ग्यानिक खाद्य सामग्री खोज्नेहरू बढी आउने गरेका छन्। खाद्य वस्तुको बजार भाव बढेका बेलामा सरकारले नेपाली उत्पादन आफूले काम गर्ने कार्यालय अगाडि नै सुलभ मूल्यमा उपलब्ध गराउनुले राहत मिलेको महसुस गर्नुहुन्छ डाटा सेन्टरमा कार्यरत देवराज पौडेल।
5: विशेष किचन साइडमा चाहिने सम्पूर्ण चिजहरू सस्तो, राम्रो, नेपाली पना आउने खाले भेटिएको छ। सिंहदरबारभित्रको कर्मचारीहरूलाई चाहिँ धेरै सजिलो भयो।
1: सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, विभिन्न मन्त्रालयहरू, आयोगहरू र संघीय संसद, नेपाल टेलिभिजन र रेडियो नेपाल लगायतका निकायमा स्थायी र करार गरी झन्नै 6,000 कर्मचारी कार्यरत छन्। कम्पनीले हाल देशभर 193 स्थानबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको छ। त्यसो त यसअघि नै दुग्ध विकास संस्थानले सिंहदरबारभित्र दुग्धजन्य वस्तुको बिक्री कक्ष सञ्चालन गर्दै आएको छ। सार्वजनिक सेवा प्रभावलाई प्रभावकारी बनाउन, सुशासन कायम गर्न र चुस्त कर्मचारी संयन्त्रको अवधारणा सफल बनाउन खटिएका कर्मचारी तथा सेवाग्राहीका लागि सरकारले सुरु गरेको सुलभ मूल्य पसलले कार्यालय समय सकेर घर फर्कँदा बाँकी रहने किनमेलको झन्झट पनि अन्त्य गरिदिएको छ। अधिकारी रेडियो नेपाल काठमाडौँ।
0: सर्पदंश र रेबिज विरुद्ध प्रयोग हुने खोप नियमित खरिद प्रक्रिया अन्तर्गत 25,800 भायल प्राप्त भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टसनले सर्पदंश विरुद्धको 8,200 भायल र रेबिज विरुद्धको 17,600 भायल खोप प्राप्त भई टेकु स्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको जानकारी दिनुभयो। यसैबीच गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंश विरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ। मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिस कार्यान्वयनमा जोड दिएको छ। समितिको हिजो बसेको बैठकमा राष्ट्रिय मानवाधिकारको वर्तमान अवस्था तथा आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनका बारेमा भएको छलफलमा समिति सदस्यहरूले नागरिकका अधिकारसँग जोडिएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउन र जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 दिने युवा सम्मेलन हिजोदेखि काठमाडौँमा सुरु भएको छ। सम्मेलनमा जलवायु प्रक्रियामा युवा र बालबालिकाको सहभागिता, जलवायु वित्त, परिवर्तनशील हिमाल, जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तिकरण, कृषि, खाद्य सुरक्षा र पोषण, खानेपानी, सरसफाई, स्वच्छता, जल सुरक्षा तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण लगायत विषयमा छलफल हुने जानकारी दिइएको छ। काठमाडौँ विश्वविद्यालय केयुको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्राध्यापक डाक्टर बराललाई नियुक्त गर्नुभएको हो। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। पत्रकार श्रेष्ठका तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले बिहिबार थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै समुद्री तट तथा नदी किनारबाट टाढा रहन र प्रभावित क्षेत्रका बासिन्दालाई अग्लो स्थानतर्फ जान आग्रह गरेका छन्। फ्लोरेस द्वीप आसपास केन्द्रबिन्दु रहेको उक्त शक्तिशाली भूकम्पपछि 5.9, 5.6 र 6.1 म्याग्निच्युडका 3 परकम्प समेत गएका छन्। भूकम्पले पुर्याएको क्षतिबारे थप विवरण आउने क्रम जारी छ। भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेष सहित पहिरो खस्दा कम्तीमा 7 कामदारको मृत्यु भएको छ भने 13 घाइते भएका छन्। बिहिबार राति भएको दुर्घटनापछि 3 अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। जापानमा भारी वर्षापछि गएको बाढी र पहिरोका कारण कम्तीमा 8 मृत्यु भएको छ भने हजारौं यात्रु नरिता विमानस्थलमा अलपत्र परेका छन्। सडक तथा रेल सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा 269 विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार कारो रिजेन्सीका 5 विद्यालयका विद्यार्थीमा खाना विषाक्तताका लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको हो। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: विद्युत नियमन आयोगले विद्युत उत्पादक र ठुला उपभोक्ता बीच ओपन एक्सेस मार्फत विद्युतको कारोबार विस्तार गर्न सघाउने उद्देश्यले दुईवटा निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले साउन 28 गते ब्यालेन्सिङ एन्ड सेटलमेन्ट डिरेक्टिभ्स 2083 र ग्रिभान्सेस रिडेसल मेकानिजम फर ओपन एक्सेस कस्टमर्स डिरेक्टिभ्स 2083 सार्वजनिक गरेको हो। निर्देशिकाले ओपन एक्सेस अन्तर्गत हुने विद्युत कारोबारको हिसाब किताब, वास्तविक उत्पादन तथा खपतमा हुने अन्तर, शुल्क भुक्तानी र विवाद समाधानको छुट्टै संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको छ। आयोगले सरकार भएकाहरूबाट 30 दिनभित्र राय, सुझाव तथा प्रतिक्रिया माग गरेको छ। सम्झौता र वास्तविक विद्युत प्रवाह बीच फरक परे कसरी हिसाब मिलाउने र कारोबारमा विवाद भए कसरी समाधान गर्ने भन्ने विषयलाई निर्देशिकाले समेटेको छ। मस्यौदामा सम्बन्धित संस्थाले 7 दिनभित्र आवश्यक मिटरिङ तथ्याङ्क उपलब्ध गराउनु पर्ने, नोडल एजेन्सीले त्यसपछि डेभिएसन गणना गरी बिल तयार गर्ने र सम्बन्धित पक्षले तोकिएको समयभित्र शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि संकलित रकम योग्य पक्षलाई वितरण गर्ने प्रस्ताव समेत गरिएको छ। आयोगले 30 दिनभित्रमा आएका राय सुझावहरूका आधारमा निर्देशिकालाई अन्तिम टुङ्गो लगाउने र कार्यान्वयनमा लैजाने जनाएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले आर्थिक वर्ष 2082-83 त्रैमासिक अवधिसम्म 4,55,68,00,000 खुद नाफा आर्जन गरेको छ। ब्याङ्कले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ब्याङ्कको खुद नाफा 60.68% वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ब्याङ्कको खुद मुनाफा 2,83,60,00,000 रहेको थियो। ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले कर्जा लगानी र आमदानीमा भएको उत्साहजनक वृद्धि एवं सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेको कारण खुद मुनाफा बढेको जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 ब्याङ्कको खुद ब्याज आमदानी 11,96,61,00,000 पुगेको छ। त्यसै गरी ब्याङ्कको कुल सञ्चालन आमदानी 13,18,55,00,000 14.19% बढेर 15,05,66,00,000 पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साबिकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढिरहेको भन्दै आवश्यक मात्रामा मात्र ग्यास किन्न आम उपभोक्तालाई आग्रह गरेको छ। मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्र प्रसाद सुवेदीले ग्यासको बिक्री वितरणलाई सरकारले सहज बनाउँदै लगेको बताउनु भयो। आफूलाई आवश्यक पर्ने बाहेक अनावश्यक ग्यासको सञ्चय नगर्न प्रवक्ता सुवेदीले आग्रह गर्नुभयो। नेपाल आयल निगमका अनुसार यही साउन 26 गते मात्रै 134 बुलेट ग्यास नेपालमा आयात भएको थियो। साताको अन्तिम कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्सेट 7.37 अङ्कले घटेको छ। शुक्रबार घटेपछि नेप्से परिसूचक 2,643.83 अङ्कमा कायम भएको छ। बिहिबार नेप्से परिसूचक 8.81 अङ्कले बढेर कारोबार भएको थियो। यस दिन परिसूचक घटे पनि बजारको कारोबार रकम भने वृद्धि भएको छ। बिहिबार 3,72,00,000,000 शेयरको किनबेच भएको बजारमा शुक्रबार 4,27,00,000,000 रुपियाँ बराबरको शेयरको किनबेच भएको छ।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
8: आउँदो अगस्त 30 देखि मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच शुक्रबार विदाई गरेको हो। केही दिन भारतमा प्रशिक्षण गरेर टोली मलेसिया प्रस्थान गर्नेछ। प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरिसकेको छ। प्रतियोगितामा 10 टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिङ्गापुर, कुवेत र कतार रहेका छन्। नेपालले पहिलो खेल सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्नेछ। समूहको दोस्रो खेलमा सेप्टेम्बर 3 बहराइन, तेस्रो खेल सेप्टेम्बर 5 मलेसिया र चौथो खेल सेप्टेम्बर 7 हङकङसँग खेल्नेछ। समूहमा शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको शीर्ष 3 टोली सन् 2027 बङ्गलादेशमा हुने एक दिवसीय एसिया कपमा छनौट हुनेछ। स्कटल्यान्डले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 खेलमा क्यानाडालाई 170 रनले पराजित गरेको छ। खेलमा स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै 7 विकेट गुमाएर 348 रनको लक्ष्य दिएको थियो। प्रतिउत्तरमा क्यानाडा 25 ओभरमै अल आउट हुँदा मात्र 177 रन बनाउन सक्यो। जितसँगै स्कटल्यान्ड शीर्ष स्थानमा फर्किएको छ। 36 खेलमा टोलीले 19 जितसहित 45 अङ्क जोड्यो। यो खेलसँगै अमेरिका र स्कटल्यान्डले ग्लोबल छनौटमा स्थान बनाएका छन्। अमेरिका 32 खेलमा 43 अङ्कसहित दोस्रो स्थानमा झर्यो। अब नेदरल्यान्ड सहित ओमन ग्लोबल छनौटको दाउमा छन्। नामिबिया, क्यानाडा र नेपाल भने एक दिवसीय मान्यता जोगाउन सङ्घर्षरत छन्।
0: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशको तराई भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:27 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि काङ्ग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड। कारागार ऐनलाई समय सापेक्ष बनाउने सरकारको तयारी। रौतहटबाट बोलबम यात्राका लागि भारत गएका 3 नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु। र इन्डोनेसियामा 7.7 म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: हटाउँदै पाउनुस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा करदाताहरूसँग छलफल, लगानीको सुरक्षा सरकारले गर्ने भएकाले उद्योगको क्षमता विस्तार गर्न अर्थमन्त्रीको आग्रह, 16 आवाधिक योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य प्राथमिकतामा राखिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको भनाई र नेपाल राष्ट्र ब्याङ्कद्वारा सहुलियतपूर्ण कर्जाको दायरा विस्तार लगायतका आर्थिक प्रसङ्ग प्रस्तुत गर्छौं।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु नेपाल सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा करदाताहरूसँग छलफल गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले नेपालमा थप लगानी विस्तार गर्न, उद्योग विस्तारसहित नयाँ उत्पादन गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्नुभयो। उहाँले त्यसका लागि सरकार लगानीकर्ताहरूको साथमा रहने स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले लगानीकर्ताहरूलाई नेपालमा अझ ठूलो लगानी गर्न, उद्योगको क्षमता विस्तार गर्न, नयाँ उत्पादनहरू थप गर्न र नयाँ प्रविधि भित्र्याउन सरकारले सहयोग गर्ने र त्यसबाट नयाँ रोजगारी सिर्जना हुने बताउनुभयो। उद्यमीले उठाएका विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय अर्थ मन्त्रालयले गर्ने उल्लेख गर्नुहुँदै उहाँले अर्थ मन्त्रालयले रेस्पोन्स डेस्क स्थापना गरी निरन्तर त्यसको अनुगमन समेत गर्ने जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सरकार र निजी क्षेत्र बीचको साझेदारीलाई अझ सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बन्ने उहाँले बताउनुभयो। सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतको मात्र रूपमा नभई राष्ट्र निर्माणको प्रमुख साझेदारका रूपमा सम्मान गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो। नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको पहिलो काम भएको पनि उहाँले बताउनुभयो। करदाताहरूले करमा एकरूपता हुनुपर्ने, उद्योगका लागि ल्याइने कच्चा पदार्थ भन्दा तयारी सामान आयातमा कम भन्सार दर रहेकाले त्यसलाई सुधार गर्नुपर्ने, लगानीका लागि सहज र सरल प्रक्रिया हुनुपर्ने, आर्जन गरेको रकम सम्बन्धित मुलुकमा सहजै लैजान मिल्ने व्यवस्था हुनुपर्ने लगायतका धारणा राख्नु भएको थियो।
5: नेपाल राष्ट्र ब्याङ्कले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको छ। राष्ट्र ब्याङ्कले बिहिबार यसअघि सरकारले गरेको सहुलियतपूर्ण कर्जा सम्बन्धी परिमार्जित व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो। यो निर्देशन अनुसार कृषि, महिला उद्यमशीलता, विदेशबाट फर्किएका युवा, शिक्षित युवा, दलित समुदाय, स्टार्टअप उद्यम, उद्योगमा बोइलर प्रतिस्थापन तथा प्राकृतिक विपद पीडितको निजी आवास निर्माणसम्मका लागि सहुलियतपूर्ण कर्जा पाइनेछ। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि 2082 पहिलो संशोधन गरी 2083 अनुसारको यो कार्यविधिको उद्देश्य परम्परागत सिप तथा पेसाको आधुनिकीकरण र प्रवर्धन गर्दै उद्यमशीलता विकास गर्नुका साथै प्राकृतिक विपद पीडितलाई निजी आवास निर्माणमा सहुलियत उपलब्ध गराउनु रहेको राष्ट्र ब्याङ्कले जानकारी दिएको छ। संशोधित कार्यविधि अनुसार कृषि तथा पशुपन्छी कर्जामा अधिकतम 5 करोड रुपियाँसम्म कर्जा लिन सकिनेछ। त्यसै गरी महिला उद्यमशील कर्जाको सीमा 25 लाख, वैदेशिक रोजगारीबाट फर्किएका युवा स्वरोजगार कर्जा 20 लाख, शिक्षित युवा परियोजना कर्जा 20 लाख, दलित समुदाय लक्षित उद्यम विकास कर्जा 20 लाख र स्टार्टअप उद्यम कर्जा 25 लाख रुपियाँसम्म कर्जा पाउन सक्ने व्यवस्था रहेको छ। संशोधित व्यवस्थाले नव उद्यम अर्थात स्टार्टअप उद्यमको स्पष्ट मापदण्ड समेत तोकेको छ। यस अन्तर्गत व्यवसाय दर्ता भएको 10 वर्ष ननागेको, प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारीका रूपमा उद्योग दर्ता भएको, वार्षिक कारोबार 15 करोड रुपियाँ नागेको र नवीन तथा सृजनशील सोचलाई उद्यममा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको उद्यमलाई स्टार्टअप मानिने उल्लेख गरिएको छ। संशोधित व्यवस्था अनुसार 15 लाख रुपियाँसम्मको कर्जाको सुरक्षण गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले सुरक्षण शुल्कको 50% बेहोर्नु पर्नेछ। बाँकी 50% नेपाल राष्ट्र ब्याङ्कमा रहेको अनुदान शोध भर्ना खाता मार्फत निक्षेप तथा कर्जा सुरक्षण कोषलाई भुक्तानी गरिनेछ। त्यस्तै संशोधित व्यवस्था अनुसार सहुलियतपूर्ण कर्जामा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा अधिकतम 1.5% मात्र थप गरी ब्याज दर कायम गर्नुपर्ने व्यवस्था रहेको छ। आधार दरमा लाग्ने ब्याज, कर्जा सूचना शुल्क र ऋणीले बेहोर्नुपर्ने बिमा शुल्क बाहेकका अन्य कुनै अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था रहेको छ।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालकै आमदानीबाट देश बनाउने गरी सरकारले चालु आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। तनहुमा आयोजित एक कार्यक्रममा उहाँले राज्यको कमजोर आमदानीका कारण ऋण मागेर देशको अत्यावश्यक खर्च चलाउने अवस्थालाई चिर्न करको दायरालाई सरकारले बलियो बनाएको बताउनुभयो। थोरै थोरै जम्मा गरी मुलुकको आमदानी बढाउने र आफ्नै आमदानीले देश विकास गर्ने नीति वर्तमान सरकारले लिएको उहाँले बताउनुभयो। जनताको विकास सम्बन्धी आशा र आकांक्षाको तुलनामा सामर्थ्य कम रहेकाले सामर्थ्य बढाउने गरी सरकारले योजना कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो। दात्री निकायको ऋण पनि क्रमशः महँगो बन्दै गएको अवस्थामा मुलुक आफै धनी हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो। नियमित र अत्यावश्यक गरी राज्यको दायित्व 1,350 अर्ब रुपियाँ रहेको र आमदानी 1,250 अर्बको हाराहारीमा रहेको अवस्थामा मुलुकको अर्थतन्त्रको विकास गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो। करको दायरा फराकिलो बनाउँदा नयाँ क्षेत्रमा कर थपियो भन्ने गुनासो सम्बोधन गर्न सरकारले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई बचाउने तर्फ ध्यान केन्द्रित गरेको पनि अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो।
0: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले 16 आवाधिक योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको बताउनु भएको छ। गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आइतबार ललितपुरमा आयोजना गरेको नेसनल गभर्नेन्स समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष डाक्टर भट्टले मुलुकको आर्थिक विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउनुभयो। उत्पादन र उत्पादकत्वको विकासमा जोड दिनुपर्ने भन्दै उहाँले जलवायु परिवर्तन, खाद्य सुरक्षा तथा जनशक्ति र प्रतिभा पलायनका समस्यालाई सम्बोधन गर्दै डिजिटल सुशासन र अर्थतन्त्रलाई जोडेर दिगो विकासको लक्ष्य हासिल गर्नुपर्ने उल्लेख गर्नुभयो। नेपालको अर्थतन्त्र अहिले अवसर र चुनौतीको दोहोरो अवस्थामा रहेको चर्चा गर्दै उपाध्यक्ष डाक्टर भट्टले विदेशी विनिमय संचित तुलनात्मक रूपमा बलियो भए पनि यसको ठूलो हिस्सा रेमिटेन्समा निर्भर रहेको उल्लेख गर्नुभयो। उहाँले ऊर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रको निर्यात बढाएर अर्थतन्त्रलाई दिगो बनाउनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले विधिको शासन र अनुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानून निर्माणमा संलग्न जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। चालु आर्थिक वर्षमा बजेटमा गरिएको नीतिगत सुधारले उत्पादनमूलक अर्थतन्त्रको विकास गर्ने अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना सकिने लाग्दा बजेट कार्यान्वयन सन्तोषजनक रहेको छ। आज हामीले बजेट कार्यान्वयन लगायतका विषयमा केन्द्रित रहेर अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालसँग कुराकानी गरेका छौँ।
6: चालु वर्षको बजेट कार्यान्वयनको सन्दर्भमा कतिपय हामीले मन्त्रालय आफैले गर्नुपर्ने विषयहरू छन्, कतिपय अन्य मन्त्रालयलाई अर्थ मन्त्रालय समन्वय गर्ने विषयहरू पनि छन्। अहिलेको बजेटको धेरै नीतिगत हामीले डिपार्चरहरू, पोलिसी डिपार्चरहरू लिएका छौँ र मूलत यसले आर्थिक क्रियाकलापलाई वृद्धि गर्ने, अर्थतन्त्र उत्पादन मूलक अर्थतन्त्रको विकास गर्ने, साथसाथै रोजगारी सिर्जना गर्ने यति मेजर प्रायोरिटीहरू छन्। त्यसै सन्दर्भमा अब यो आर्थिक वर्षको झन्डै एक महिना पनि गई पनि सके, बित्न पनि लागिसकेका छ। हामीले यो वर्ष 1600 अर्ब मिसन 16 खर्ब भनेर राजस्व सङ्कलनको टार्गेट त्यसरी राखेका छौँ। त्यो गर्न किनभने राजस्व सङ्कलन विशेष गरेर अर्थ मन्त्रालय र सम्बद्ध निकायबाट नै बढी त्यसमा भूमिका हुन्छ। हुन त गएर राजस्व सङ्कलन अन्य निकायले पनि गर्छ र भन्सार अन्तर्राष्ट्र हाम्रा भन्सार विभाग, अन्तर्राष्ट्र विभाग लगायतका निकायहरू राजस्व सङ्कलन गर्ने प्रमुख निकायहरू हामीले मन्त्रालयले विभाग र दुईटै विभागलाई टार्गेट अचिभ गर्नको लागि तपाईँहरूले कार्ययोजना सहित जनशक्ति परिचालन गर्ने भन्ने लाइनमा त्यो स्पष्ट म्यान्डेट सहित उहाँहरूलाई डिरेक्सन पनि गरेको छ। साथसाथै अब पर्फमेन्स बेस्ड इन्सेन्टिभ सिस्टम हो, काम गर्दा राजस्व किन एकदम अहिलेको टार्गेट भनेको अहिलेको सङ्कलनको हिसाबले हेऱ्यो भने हामी झन्डै 1,250 अर्ब हामीले सङ्कलन गरेका छौँ यो भने 82-83 र अहिलेको लक्ष्य 1580 भनेको झन्डै 27% वृद्धि हो। त्यस कारण त्यो च्यालेन्जिङ छ, त्यो प्राप्त गर्नको लागि समग्र संयन्त्रलाई अझ बढी मोटिभेटेड रूपमा परिचालन गर्नको लागि पर्फमेन्स बेस्ड इन्सेन्टिभ सिस्टम त्यतातिर पनि हामी त्यो तयारी पनि गर्दैछौँ। यहाँलाई थाहा नै छ हामीले लटरी सिस्टम किनभने बिल बीजकहरू लिने दिने प्रणालीलाई अझ बढी यसलाई प्रियत गराउनु पर्यो। व्यापार व्यवसायीहरूले पनि व्यापार आफ्नो गर्दाको बखत उसले बिल जारी गर्ने, साथसाथै क्रेताहरू अथवा कस्टमरहरूले पनि बिल माग्ने प्रणालीको विकास गर्नको लागि यो बजेटमै लटरी सिस्टमको त्यो हामीले घोषणा गरेर गएका थियौँ र लटरी सिस्टम त्यो सुरुवात पनि भइसकेको छ र साउनको पहिलो पन्ध्र दिनको लटरीका विजेताहरूलाई माननीय अर्थमन्त्रीहरूको उहाँकै समुपस्थितिमा हामीले त्यो खोलेर उहाँहरूलाई अलिक बधाई दिने कार्यक्रम पनि गरेका छौँ। यसले अलिकति कम्प्लायन्सको पाटो सुस्फूर्त रूपमा मान्छेले यो बिल लिने दिने प्रणालीलाई प्रमोट गर्छ भन्ने हाम्रो अपेक्षा छ र लगानी विस्तार गर्नको लागि अहिलेको बजेटको प्रमुख प्रायोरिटी भनेको औद्योगिक क्रियाकलापहरू अझ सुधार होस् अनि व्यापार अभिवृद्धि होस् साथसाथै यसले अर्थतन्त्रलाई चलायमान गराओस् भन्ने हो। त्यो सन्दर्भमा उद्योगिक व्यवसायहरूसँग निजी क्षेत्रका उद्योगिक व्यवसायहरूसँग छलफल गरेर हामीले के विषयहरू सुधार गर्नुपर्छ भन्ने सन्दर्भमा हामी छलफल पनि गऱ्यौँ र एक लेभलको उहाँहरूलाई लगानी गर्नुहोस् तपाईँ लगानी विस्तार गर्नुहोस् राज्य त्यसतर्फ लगानीको वातावरण सुधार गर्नको लागि एकदम प्रतिबद्ध छ भन्ने त्यो मेसेज पनि दिइ पनि सकेका छौँ र माननीय अर्थमन्त्रीज्यूले नै सबै उद्योगिक व्यवसायहरू हामीले ए क्लास हामी कमर्सियल ब्याङ्कहरूसँग सबै त्यहाँको सिओ साहबहरू अथवा त्यहाँको प्रमुखहरूसँग हामी छलफल गरेर ब्याङ्क वित्तीय संस्थाहरूले तपाईँले लगानी गर्नुहोस् लगानी गर्न नजिकै सिकाउनुहोस् अलिकति प्रायोरिटीका प्रोजेक्टहरू छानेर पाइपलाइनहरू अलिकति राम्रो डेभलप पनि गर्नु र लगानी विस्तार गर्नु भन्ने सन्दर्भमा सबै ब्याङ्क वित्तीय संस्थाहरूसँग छलफल पनि भएको छ। साथसाथै मल्टिनेसनल कम्पनीजहरू नेपालमा लिएर आएर जुन वैदेशिक लगानी गरेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेर किन नेपाल पनि लगानी किनभने बहुराष्ट्रिय कम्पनी नेपालीमा लगानी गर्छ त्यसको मुनाफा लैजान्छ जस्तो युनिलिभर डाबर नेपाल लगायतका एजेन्सीहरूले राम्रो मुनाफा लिएर गरिरहेका छन् त्यो लगायतका एजेन्सीहरूसँग छलफल पनि हामी पनि गरिसकेका छौँ। साथसाथै अब अन्तर विकास समन्वय अत्यन्त महत्त्वपूर्ण विषय हो। हामीले बजेटमा अहिलेको बजेटले भौतिक पूर्वाधारसँग सम्बन्धित धेरै किनभने धेरै पुँजीगत खर्च त्यो मन्त्रालय अन्तर्गत निकायले खर्च गर्छ त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अलिकति एन्टरप्रेनरसिपलाई अभिवृद्धि गर्नको लागि त्यहाँ विभिन्न रोजगारमूलक कार्यक्रमहरू साथसाथै उद्योग व्यवसायको प्रवर्धन त्यतातिर छ र भने यस्ता ठुला पुँजीगत खर्च गर्ने मन्त्रालयहरूसँग अलिकति छलफल गरेर ल हामीले बजेटको जुन प्रोभिजनहरू कार्यान्वयन गर्ने सन्दर्भमा अहिलेसम्मको प्रगति के भयो हामीले कसरी समन्वय गर्छौँ भनेर त्यसरी समन्वय पनि गरिरहेछौँ। साथसाथै कानुनी सुधारको यो वर्ष ब्याङ्क वित्तीय संस्था पुँजी बजारलाई अझ सुधार गर्नको लागि अझ बढी सबल गराउनको लागि विभिन्न कानुनहरू संशोधन र नयाँ कानुन तर्जुमा गर्ने प्रायोरिटीसहित हामीले निर्धारण गरेका थियौँ र त्यो सुरुवात भइ पनि सकेका छ।
0: बजेट मार्फत गरिएका यी नीतिगत सुधारले यो चालु आर्थिक वर्षको पहिलो महिनामा नै राजस्व असुलीमा चाहिँ कतिको प्रभाव पारेको महसुस गरेको छ अहिलेसम्मको अवस्थामा?
6: साउन भनेको त्यति धेरै होइन किनभने भदौदेखि लागिसके पछाडि विभिन्न कन्ज्युमेबल आइटमहरू भन्सारको क्षेत्र भन्सारतिर हेऱ्यो भने इम्पोर्ट बढ्छ। इम्पोर्ट बढिसकेपछि त्यसले भन्सार लगायतका विभिन्न हामीले भन्सार बिन्दुमा उठाउने भन्सार महसुल र अन्तशुल्क होस् अथवा भ्याट होस् यी विभिन्न शुल्कहरू हामीले त्यहाँबाट कलेक्सन गर्छौँ भने त्यसले व्यापारको भोल्युम वृद्धिसँगै राजस्व पनि वृद्धि गर्छ र साउनको सन्दर्भमा हेर्दा अलिकति अब यो हामीले लटरी लगायतका कम्प्लायन्स जुन हाम्रा प्याकेज प्रोग्रामहरू छन् त्यसले करदाता र जाने व्यापार व्यवसायीलाई आफ्नो कारोबारहरूलाई अलिकति मोर ट्रान्सपेरेन्ट रूपमा हामी त्यसलाई मोर सिस्टमेटिक रूपमा काम गर्नको लागि त्यसले प्रमोट गर्छ भन्ने हामीलाई लागेको छ। साथसाथै अहिलेको गभर्मेन्ट अलिकति मेजोरिटी गभर्मेन्ट छ पोलिसी स्टेबिलिटी छ साथसाथै हामीले अहिलेको बजेट अथवा आर्थिक ऐन सँगसँगै विभिन्न छुट सुविधाहरू सहुलियतहरू पनि दिएका छौँ। कतिपय पौषमा शान्तसम्म छ कहिले साउनसम्म छ कहिले भदौसम्म छ होइन र यी आर्थिक ऐनले दिएका सुविधाहरू छुट सुविधाहरू पनि कम्प्लायन्स गरेर त्यतातिर गर्दा त्यसले राजस्व सङ्कलनमा अलिकति सपोर्ट गर्छ कि भन्ने हाम्रो अपेक्षा हो।
0: मूलत यो पुँजीगत खर्चलाई तीव्रता दिने सवालमा ठुला आयोजनाहरूको अनुगमन र बजेटमा उल्लेख गरेका विषयहरूलाई चाहिँ छिटो कार्यान्वयन ल्याउने सवालमा अब कसरी अगाडि बढ्नुपर्छ के लाग्छ?
6: हामी यो पुँजीगत खर्च गर्ने ठुला मन्त्रालयहरूसँग र अर्थ मन्त्रालय समन्वय सहजीकरण गरेका छ। मन्त्रालयको काम समन्वय सहज अर्थ मन्त्रालय किनभने बजेट विनियोजन भइसके पनि छ र अख्तियारी हामीले रकम अन्तर लगायतका विषयहरू सम्बन्धित मन्त्रालयमै गइसकेको हुँदा अर्थ मन्त्रालयको भूमिका समन्वयकारी रहन्छ र अहिलेको अब सार्वजनिक खरिद ऐन र नियावलीमा भएको संशोधन ऐनमा भएको संशोधनले गर्दाखेरि प्रक्युरमेन्टका प्रोसेसहरूलाई अलिकति सर्टेन गराएर काम गर्न सहज हुन्छ जस्तो हामीलाई विश्वास लागेको छ। र हेरौँ, किनभने अब बजेट त जेठ 15 आइसकेको हो र झन्डै अब 2.5 महिनाको हाराहारी पनि त्यो अवधि पनि भइसकेको हुँदा प्रक्युरमेन्टका प्रोसेसहरू सम्बन्धित निकायले, मन्त्रालय, विभागहरू, विभाग अथवा कार्यालयले अब टाइममै सुरुवात गर्यो भने पुँजीगत खर्चको पेस अथवा यसको प्रोग्रेस राम्रै हुन्छ भन्ने हामीलाई ठम्माइरहेको छ है।
0: अनुगमनको सवाल चाहिँ कस्तो रहन्छ? मूलत अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले पनि अनुगमनहरूलाई तीव्रता दिइरहेको सवालमा आगामी दिनमा यो अनुगमनको पाटो चाहिँ कसरी अगाडि बढ्छ?
6: अनुगमनका विभिन्न संयन्त्रहरू छन् त्यो राष्ट्रिय योजना आयोगदेखि, जस्तो राष्ट्रिय गौरवका अथवा हाम्रो रूपान्तरकारी परियोजनाहरूको अनुगमन राष्ट्रिय योजना आयोगले गर्छ। योजनाले राष्ट्रिय योजना आयोगले सम्बन्धित मन्त्रालय साथसाथै अर्थ मन्त्रालयको समन्वयमा हाम्रो त्यो अटोमेटिक रूपमा त्यसको प्रोग्रेस ट्र्याकिङ गर्ने सिस्टम पनि छ। साथसाथै अब अर्थ मन्त्रालय सम्बन्धित मन्त्रालय आफै त्यहाँ मन्त्रालयमा अनुगमन योजना अनुगमन महाशाखा छ, त्यहाँको टिमहरू परिचालन गर्छौँ। साथसाथै अर्थ मन्त्रालयले पनि समन्वय सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरेर हामीले पनि केही प्रायोरिटी प्रोजेक्टहरूको अनुगमन गर्ने त्यो हाम्रो पाइपलाइनमा छ। विभाग सम्बन्धित विभाग मन्त्रालय नै हुने कार्यान्वयन गर्ने निकायहरू, त्यस कारण अनुगमनदेखि लिएर अब जस्तो विभिन्न खालको सुपरभिजन हुन्छ, कतिपय अब साइटमा सम्बन्धित इन्जिनियर नै गएर त्यहाँ गएर सुपरभाइज गरेर उसलाई मोनिटरिङ गर्ने विषयहरू छ, कतिपय विभाग अथवा माथिल्लो स्तरबाट गर्नेछ। यो विभिन्न तहको विभिन्न संयन्त्रको माध्यमबाट हामीले चालु आर्थिक वर्ष 83-84 बजेट कार्यान्वयन अथवा आयोजना कार्यान्वयनको अनुगमन गर्नेछौँ।
0: उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्साल हामीसँग कुराकानी गर्नुहुँदै।
3: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: ल हिँड।
8: ए बल्ल जचाउन जान लागिस बुहारीलाई?
7: अँ काका, निको नै भएन।
8: सबै बिरामी आफै निको कहाँ हुन्छन् त? अनि सुन, डाक्टरले जाँचेर औषधि दिएपछि त्यो डाक्टरले दिएको औषधिको उचित र सुरक्षित प्रयोग गर्नका लागि फार्मासिस्टबाट परामर्श लिँदा, औषधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू राम्रोसँग बुझेर है। हामीले औषधिको राम्रोसँग प्रयोग गरेन भने त कि कामै गर्दैन रे, कि ज्यानै जान्छ रे। हजुर, अघि बाटोमा आउँदै गर्दा काकाले भन्दै हुनुहुन्थ्यो।
7: हो त, औषधि भन्ने कुरा त राम्रोसँग बुझेर तोकेको अवधिसम्म खानुपर्छ।
9: हो र हजुर?
7: हो नि, औषधिको नाम, मात्रा वा डोज र खाने समय, औषधि सेवन गर्ने विधि, अनि दिनमा कति पटक खाने, खाली पेट खाने कि खाना खाएपछि खाने कि खानासँगै खाने, यो सबै त नजानी नहुने कुरा हो नि।
9: ए
7: औषधि कहिलेसम्म खाने, अनि औषधि सेवन गर्दा खानै नहुने अरू औषधिहरू, खाद्य वस्तुहरू र पेय पदार्थहरू के हुन् भन्ने कुरा जान्नु नै पर्छ। अनि नि, औषधि लिँदा त्यो औषधिले देखाउने अपेक्षित साइड इफेक्ट के हुन्? भुलवश औषधि खान छुट्टिहाल्यो भने छुट्टीको मात्रा वा डोजको परिपूर्ति कसरी गर्ने? औषधि खान भनेर बोतल वा भाँडो खोलिसकेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो, सो बारेको जानकारी पनि लिनुपर्छ।
9: ए, यस्तो कुरा त हामीले के जान्नु र हजुर?
8: अनि अरू के कुरा जान्नुपर्छ त्यो पनि भन्नुहोस् त हजुर।
7: अनि अर्को कुरा, औषधि कहाँ र कसरी राख्नुपर्छ? औषधि उत्पादन भएको र त्यसको म्याद सकिने मिति कहिले हो? प्रयोग भएको अथवा नभएको औषधिको म्याद सकिएपछि त्यो औषधिको उचित व्यवस्थापन गर्ने तरिका के हो? र औषधि प्रयोग गर्दा अपनाउनु पर्ने अन्य सावधानीका कुराहरू के हो भनेर अनिवार्य सोध्नुपर्छ।
8: यो सबै कुरा हामी जस्ताले त कसरी कहाँ गएर थाहा पाउनु थियो र? धन्न हजुरले बताउनु भयो डाक्टर साहब।
7: हो, यी सबै कुराहरू आफूले चेत जाँच गराएको डाक्टरसँग सोध्ने, त्यसपछि औषधि किन्न औषधि पसलमा जाँदा त्यो औषधि पसलको फार्मासिस्टसँग सोध्ने र बुझ्नुपर्छ र डाक्टरको सल्लाह बिना बिचमा औषधि छोड्ने रोक्ने र आफू खुसी कम वा बढी मात्रा औषधि खाने जस्ता हेल्थ चेक राई गर्नु हुन्न नि।
10: अब त हजुरले भने जस्तै गर्छौँ र अरूलाई पनि यसो गर्नुपर्छ रे भनेर बुझाउँछौँ।
11: औषधिको प्रयोग आफू खुसी नगरौँ। औषधिको उचित प्रयोग एवं यसका असर तथा प्रति असर बारे पूर्ण जानकारी नभएमा डाक्टर वा फार्मासिस्टबाट जानकारी लिने गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभाग।
12: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ नारायण गोपालको स्वरमा रहेको यो स्वदेश गान। भैरवनाथ रिमालको रचना अनि सङ्गीत हो चन्द्रराज शर्माको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौँ प्रेमध्वज प्रधान र गङ्गा मल्लको स्वर, दमननाथ ढुङ्गानाको रचना अनि सङ्गीत हो उस्ताद गोविन्दलालको।

स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौँ। द्वारिकालाल जोशी र मधु छेत्रीको स्वर, ईश्वर वल्लभको रचना अनि सङ्गीत हो द्वारिकालाल जोशीकै। यसपछि यहाँहरूले ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचारी अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ।

0: बर्सातको समयमा बढिरहेको छ पहिरोको जोखिम, पहिरोको जोखिमबाट बच्न के गर्ने?
1: विपदमा बहादुरी नदेखाउ, विपदमा बाढी आएको बेलामा रुखका जराहरू टिप्न नजाउँ, अथवा पहिरो आइहाल्यो भने म त फिटकेर गइहाल्छु नि भनेर चाहिँ अगाडि बढ्ने, जस्ता जुन हामी नेपाली प्रायहरूले बहादुरी प्रदर्शन गर्छौँ, यी कुराहरूलाई हामीले रोक्न सकियो भने, अथवा सुरक्षित ठाउँहरू कहाँ छौँ भनेर गर्न सकियो भने हामीले चाहिँ जनधनको क्षति न्यूनीकरण गर्न सक्छौँ।
0: त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान विपद अध्ययन केन्द्रका निर्देशक तथा पहिरो एवं बाढी विज्ञ डाक्टर बसन्तराज अधिकारीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: बाढी बारे चासो राखौ, चनाखो बनाऊ,
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं,
2: वर्षा याममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ,
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं,
2: प्रहरी सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ, सकिन्छ भने कण्ठ पारौ,
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइराखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: नेपाल प्राकृतिक प्रकोप, विशेष गरी भूकम्प, बाढी र पहिरोको दृष्टिकोणले उच्च जोखिममा रहेको मुलुक हो। हाम्रो भौगोलिक बनोट कमजोर छ, जसमाथि तीव्र रूपमा भइरहेको विश्वव्यापी जलवायु परिवर्तन र अव्यवस्थित मानवीय क्रियाकलापले विपदको जोखिमलाई बढाइदिएको छ। जलवायु परिवर्तनका कारण अतिवृष्टि, एकैपटक धेरै वर्षा हुने र अनावृष्टि, लामो समय खडेरी पर्ने जस्ता समस्या बढ्दै गएका छन्। यसले गर्दा हरेक वर्ष मनसुन सुरु हुनासाथ पहाडी भेगमा ठूलो पहिरो जाने र नदीहरूमा लेदो सहितको भीषण बाढी आउने क्रम रोकिन सकेको छैन। बाढी पहिरोले वर्षेनी सयौं नागरिकको ज्यान लिने गरेको छ भने अरबौंको भौतिक पूर्वाधार र धनमाल नष्ट गरिरहेको छ। अहिले विकासको परिभाषा नै बदलिएको जस्तो देखिन्छ। ग्रामीण क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन र प्राविधिक परामर्श बिना नै जथाभावी डोजर चलाएर सडक खन्ने होडबाजी चलेको छ। यसरी बिना इन्जिनियरिङ खनिएका सडकले गर्दा पहाडहरू कमजोर भएका छन्, जसका कारण सामान्य वर्षामा पनि पहाडहरू गलिरहेका छन् र ठूला ठूला पहिरो खस्ने गरेका छन्। विकासका नाममा गरिने यस्ता विनाशकारी कार्यले प्राकृतिक सन्तुलन पूर्ण रूपमा बिगारेको छ। हाम्रो अर्को मुख्य कमजोरी भनेको विपद व्यवस्थापन सम्बन्धी परम्परागत दृष्टिकोण हो। विपद आउनु अगावै पूर्व तयारी गर्नुको साटो घटना घटिसकेपछि मात्र उद्धार र राहतमा दौडिने हाम्रो पुरानो बानी छ। पूर्व सूचना प्रणालीको अभाव र फितलो तयारीका कारण हामीले वर्षेनी ठूलो मानवीय र आर्थिक मूल्य चुकाउनु परिरहेको छ। केवल तिरपाल र खाद्यान्न बाँड्ने नीतिले विपदको स्थायी समाधान हुन सक्दैन। पछिल्लो समय नेपालमा पहिरोको जोखिम कस्तो छ? के एउटा प्रकोपले अर्को प्रकोप निम्त्याउन सक्छ? बाढी र पहिरो जन्ने विपदको जोखिम न्यूनीकरण गर्न के गर्नु पर्ला? पहिरोको जोखिमबाट कसरी बच्न सकिन्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान विपद अध्ययन केन्द्रका निर्देशक तथा पहिरो एवं बाढी विज्ञ डाक्टर बसन्तराज अधिकारीसँग। बसन्त सर, यहाँलाई कार्यक्रममा स्वागत छ। बसन्त सर, पछिल्लो समय नेपालमा पहिरोको जोखिमको अवस्था कस्तो देखिन्छ?
1: अहिले पछिल्लो चरणमा जुन मनसुन जन्ने बाढी र त्यसले निकाल्ने पहिरो अथवा पहिरोले निकाल्ने बाढी भनेको चाहिँ पहिरो आइसकेपछि नदी थुनिएर त्यसबाट आउने बाढीका विभिन्न अनुसात्रिक सम्बन्धहरू जुन हामी कुरा गर्छौँ, त्यसकारण हामीले सामान्यतया हाम्रो जनमानसमा बोलीचालीमा बाढी पहिरो सँगै भन्ने गरिन्छ। अब यो अहिले मनसुनमा हुन त हामीले यो मनसुनमा सामान्यतया सर्दर भन्दा कम नै बढी असर गर्ने भनेर पक्षेपण गरिएको थियो पहिला, तर त्यो हुँदाहुँदै पनि अघिल्ला विगतका वर्षहरूमा जस्तो बढी बाढी पहिरोको घटना नदेखिए पनि केही उदाहरणहरू जसले हामीले गरेका असावधानी र हामीले भौगोलिक अवस्था र हामीले राजमार्गमा बनाएका सडकको अवस्था अथवा हामी आफैले बनाएका मानव सृजित संरचनाहरूका गलत अभ्यासहरूले गर्दा यो मनसुनमा पहिरो जन्ने अथवा पहिरोले त्यसबाट असर गर्ने अरू सम्पूर्ण कुराहरू चाहिँ बढेको देखिन्छ। फेरि म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु त भने पहिरो कहाँ जान्छ कसरी जान्छ भन्ने कुराको आकलन गर्न सक्ने विज्ञान छ, प्रविधि छ। त्यो अवस्थामा चाहिँ हामीले नेपालभरि केही ठाउँमा त हामीले गरेका छौँ तर नेपालभरि अझै पनि हामीले भन्न सकिरहेका छैनौँ। र अहिले पछिल्लो चरणहरूमा आएका केही घटनाका अभ्यासहरू अथवा तिनका तथ्याङ्कहरू हेर्दाखेरि हामीले पहिरो जान सक्छ भनेर भन्दै गरेका ठाउँहरूमा पनि हामीले असावधानी अपनाउन गर्दाखेरि केही ठाउँहरूमा जनधनको क्षति भएको चाहिँ अवस्था देखिन्छ। हजुर
0: बसन्त सर, एउटा प्रकोपले अर्को प्रकोप निम्त्याउन सक्ने सम्भावना पनि रहन्छ?
1: अब यो चाहिँ एकदमै राम्रो प्रश्नलाई उठान गर्नुभयो यहाँले। म हाम्रा श्रोताहरूलाई के जानकारी गराउन चाहन्छु भने हिजो हामीले एउटा मात्रै प्रकोपको कुरा गर्थ्यौँ, अब अहिले आएर हेर्दाखेरि हिमालय पर्वत श्रृङ्खलाको उच्च तटीय क्षेत्रबाट सुरु हुने जस्तै हिमताल विस्फोटन, त्यसपछि त्यहाँबाट आउने बाढी, त्यसले ल्याउने पहिरो, पहिरोले खोला थुन्ने, खोला थुनिसकेपछि जुन थुनिएको पहिरो हामी बाँध भन्छौँ त्यो बाँध फुटिसकेपछि त्यसले ल्याउने बाढी र त्यसले तल तराईसम्म गर्ने जुन असरहरू छन् त्यसलाई चाहिँ हामी समुच्च रूपमा हिमालदेखि तराईसम्म जुन एउटा प्रकोपले अर्को प्रकोप निम्त्याउन सक्ने समस्या जुन छ त्यो चाहिँ अहिले पछिल्लो चरणमा धेरै चाहिँ बढेको देखिन्छ। जस्तै म हजुरहरूलाई उदाहरण दिँदाखेरि महाकालीमा आएको बाढी अथवा चाहिँ गोर्खाको वीरेन्द्र तालमा आएको बाढी अथवा थामेमा आएको बाढी अथवा मेलम्चीमा आएको बाढी अथवा चाहिँ नेपालभन्दा बाहिर रहेर यदि अझ बाहिर जानियो भने लुना कालमा चाहिँ सिक्किममा फुट्यो अथवा चाहिँ हाम्रो चमोलीमा चाहिँ उत्तराखण्डमा चाहिँ इन्डियामा फुट्यो, त्यस्ता केही उदाहरणहरू हेर्ने हो भने हिमालय पर्वत श्रृङ्खलामा एउटा प्रकोपले अर्को प्रकोपलाई जुन हामी चाहिँ नयाँ निकालिरहेको छ त्यो अबको जलवायु परिवर्तनको नयाँ समयमा अझ सबभन्दा बढी समस्या हो भनेर चाहिँ हामीले बुझेका छौँ।
0: विशेष गरी हिमालय पर्वत क्षेत्रमा हिमनदी विस्फोट, पहिरोले नदी थुनिने र त्यसपछि आउने आकस्मिक बाढीको जोखिम उच्च छ। नेपालको धरातलीय अवस्थालाई हेर्दा यस्ता बहुप्रकोपीय जोखिमहरूको पूर्व सूचना पाउन प्राविधिक रूपमा कतिको गाह्रो छ?
1: असाध्यै राम्रो प्रश्न उठाउनु भयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा अहिले बहुप्रकोपीय जोखिम मूल्याङ्कन लेखाजोखा कार्य ढाँचा भन्ने चाहिँ बन्दैछ। यसमा चाहिँ हामीले नेपालमा हुने विभिन्न प्रकोपहरूको बहुप्रकोपीय एउटा छुट्टा छुट्टै ठाउँमा हुने प्रकोप होइन कि दुईटा प्रकोप एकै ठाउँमा हुँदाखेरि कस्तो असर हुन सक्छ भन्ने विषयमा चाहिँ त्यसको कार्य ढाँचा बनिरहेको छ। त्यसकारण यो जुन बहुप्रकोपीय जोखिम मूल्याङ्कन नगरिकन पूर्व सूचना प्रणाली गर्न सकिँदैन। त्यसकारण चाहिँ त्यो जोखिम मूल्याङ्कनको कार्य ढाँचा बनिरहेको र केही ठाउँमा त्यसको अध्ययन पनि भएको छ, त्यसकारण त्यो अध्ययन नभइकन पूर्व सूचना गर्न सकिँदैन। हामीले अहिले नेपालको अवस्थामा हेर्दाखेरि एउटा सामान्य प्रकोप एउटा प्रत्येक प्रकोपको लागि अब उदाहरणको लागि बाढीमा हामीले पूर्व सूचना प्रणालीमा एकदमै राम्रो काम गरेका छौँ, पहिरोको पूर्व सूचना प्रणालीमा हामीले अलिअलि काम गरेका छौँ, त्यो बाहेक अरू पूर्व सूचना प्रणालीमा एउटा सामान्य प्रकोपको लागि पनि हामीले काम गर्न नसकेको अवस्थामा बहुप्रकोपीय पूर्व सूचना प्रणाली भनेको अझै पनि नेपालको सन्दर्भमा टाढाको विषय हो। तर सबभन्दा राम्रो कुरा के छ त भन्दाखेरि नेपाल सरकारले हामी जस्तो विश्वविद्यालयमा काम गर्ने साथीहरूसँगको सहकार्यमा यसमा चाहिँ जस्तै प्रकोप राष्ट्रिय सञ्जाल अथवा समुदायमा काम गर्ने सङ्घ संस्थाहरू, विश्वविद्यालयका प्राध्यापकहरू र नेपाल सरकारका विभिन्न सङ्घ संस्थाहरूसँग अथवा आफ्ना चाहिँ विभागहरूसँग मन्त्रालयहरूसँग सहकार्य गरेर यसतर्फ चाहिँ अगाडि बढेको देखिन्छ। तर अहिलेकै तत्कालीन अवस्थामा हामी बहुप्रकोपीय पूर्व सूचना प्रणालीमा गइसकेका छौँ भनेर भन्नु चाहिँ अलिकति हतार हुन्छ जस्तो लाग्छ मलाई।
0: बसन्त सर, जस्तो यहाँले आफै पनि विपद अध्ययन केन्द्रको एउटा संयोजकको रूपमा कार्य गरिरहनु भएको छ र विभिन्न सङ्घ संस्था मार्फत पनि यहाँले अध्ययन अनुसन्धान गरिरहनु भएको छ, खास गरिकन विश्वविद्यालय र विपद अध्ययन केन्द्रहरू जस्ता संस्थाहरूले गर्ने वैज्ञानिक अनुसन्धानलाई सरकारले नीति र कार्ययोजना बनाउँदा किन पर्याप्त रूपमा प्रयोग गर्न सकेको देखिँदैन?
1: मैले आजभन्दा 20 वर्ष अगाडि पनि यही प्रश्नको उत्तर दिएको थिएँ, आज पनि हजुरले प्रश्न सोध्नुभयो यही उत्तर दिन्छु र 20 वर्षपछि पनि सायद मैले यही उत्तर दिनु पर्ला अथवा अरूले दिनु होला। हामी विश्वविद्यालयहरूमा क्षेत्रमा जुन ज्ञानको अनुसन्धान गर्छौँ अथवा चाहिँ त्यसको प्रतिवेदनहरू तयार गर्छौँ त्यसलाई नेपाल सरकारले आफ्ना वार्षिक पञ्चवर्षिक अथवा चाहिँ त्योभन्दा माथिल्ला कार्यक्रमहरूमा लगाउनु पर्ने अवस्था हो, त्यसमा चाहिँ लगाएको देखिँदैन। त्यसमा सरकारको मात्रै कमजोरी चाहिँ होइन, तर प्राथमिकता सरकार भनेको हाम्रो अभिभावक हो, उहाँहरूले चाहिँ हामीले गरेको अध्ययन अनुसन्धानहरूले चाहिँ व्यावहारिक रूपमा लागू गर्नुपर्ने हो, त्यो गर्न सक्नु भएको छैन। तर कमजोरी हाम्रो पनि छ, किनभने कतिपय अवस्थामा हामीले गरेका कामहरू नेपाल सरकारका तत्त्व निकायमा, अझ स्पेसल्ली भन्नुपर्दा राष्ट्रिय योजना आयोगमा गएर हामीले जुन कुराहरू प्रस्तुत गर्नुपर्ने हो त्यो हामीले गर्न सकिरहेका छैनौँ। यसमा चाहिँ राज्य पनि उदासीन छ र हामी विश्वविद्यालयमा काम गर्ने प्राध्यापकहरू पनि उदासीन छौँ। त्यसले गर्दाखेरि अब अलिकति सहकार्यको चाहिँ ढोका खोल्नुपर्ने अवस्था देखिन्छ। सायद यो अहिलेको नयाँ सरकार जहाँ चाहिँ हाम्रा धेरै नयाँ साथीहरू नेतृत्व तहमा हुनुहुन्छ, विश्वविद्यालयमा पनि नयाँ साथीहरू आउनु भएको छ, यसले नयाँ सहकार्यको ढोका खोल्नेछ र हामी अझै पनि सहकार्यको लागि अगाडि बढेर नेपालको समुन्नत विकास र जोखिम न्यूनीकरणको लागि काम गर्नेछौँ भन्नेमा चाहिँ मलाई विश्वास लाग्छ।
0: पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा वातावरणीय मूल्याङ्कन बिना र भूगर्भविदहरूको सुझाव बिना जथाभावी खनिएका सडकहरूले पहिरो र बाढीको जोखिम बढाएको कुरा हामीले गर्यौं। इन्जिनियरिङ दृष्टिकोणबाट हेर्दा यस प्रकारको विकासले निम्त्याएको विनाशलाई कसरी रोक्न सकिन्छ?
1: अब म हजुरहरूलाई यो के निवेदन गर्न चाहन्छु भने नेपालका संरचनाहरू सामान्यतया अहिलेसम्म मैले बुझेको हिसाबले नेपालको 77 जिल्ला मध्ये 75 जिल्लामा मैले काम गरिसकेको छु, कहीँ पनि राम्रोसँग भौगोलिक हिसाबले अध्ययन गरेको पाइँदैन, पहिलो कुरा। दोस्रो कुरा, त्यो भौगोलिक अध्ययन बिना हामीले गर्ने संरचनाहरू चिरस्थायी हुँदैनन् र त्यसले चाहिँ कालान्तरमा के देखिन्छ त त्यसले अर्को प्रकोप निम्ताउँछ, किनभने हाम्रो हिमालय पर्वत श्रृङ्खला बनिरहेको छ र हिमालय पर्वत श्रृङ्खलाले उचाइ लिइरहेको छ, त्यो अवस्थामा विभिन्न भौगोलिक हलचलहरू भइरहेका छन्। त्यो अवस्थामा आज हामीले चाहिँ नै गरेका विभिन्न प्रयासहरू अथवा इन्जिनियरिङ संरचनाहरू भोलि काम नलाग्ने हुन सक्छन्। त्यसकारण चाहिँ त्यो प्रक्रिया के हो त भन्ने कुरा नबुझिकन त्यसलाई डिजाइन गरियो भने इन्जिनियरिङ संरचनाहरू बस्न सक्दैन। त्यसले गर्दा चाहिँ म के देख्छु त भने हाम्रो नेपाल सरकार योसँग सम्बन्धित निकायहरू अथवा स्थानीय पालिकाहरू 753 पालिकाका स्पेसल्ली अध्यक्षज्यूहरू अथवा मेयरज्यूहरूलाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भने सामान्यतया भौगोलिक अध्ययन बिना, इन्जिनियरिङ अध्ययन बिना वातावरणीय प्रभावको मूल्याङ्कन नगरिकन गरेका अध्ययन अथवा नगरिकन गरेका विभिन्न संरचनाहरू चिरस्थायी हुँदैनन्। त्यसले अल्टिमेट रूपमा जनधनको क्षति नै गर्ने भएको हुनाले त्यसको एकदमै ठुलो महत्व छ र अहिलेको हिसाबले मैले आफ्नो नजरबाट हेर्दाखेरि धेरै संरचनाहरू मैले माथि उल्लेखित गरेका कुनै पनि कुराहरू अध्ययन गरिएका छैनन्। त्यसले गर्दा यी कुराहरू अध्ययन गर्नुपर्छ र त्यो गरिएन भने अहिले मात्रै होइन, हेर्नुहोस् अबका पछिल्ला दिनहरूमा 10 वर्षपछि अथवा 20 वर्षपछि अथवा 50 वर्षपछि जलवायु परिवर्तनको असरले अथवा भौगोलिक हलचलहरूले जुन चाहिँ नकारात्मक असर छन् त्यसमा ठुलो प्रभाव पर्नेछ भनेर म यहाँलाई सुसूचित गर्न चाहन्छु।
0: वसन्त सर, विपद जोखिम न्यूनीकरणका लागि एउटा छुट्टै र पर्याप्त राष्ट्रिय बजेट हुँदा उपयुक्त हुने देखिन्छ, तर हाल विभिन्न मन्त्रालयहरूमा बजेट छरिँदा विपद पछिको पुननिर्माण र प्रतिकारमा कस्तो नीतिगत अन्यलता सिर्जना भएको देखिन्छ?
1: यो त हेर्नुहोस्, हामी कस्ता रहेछौँ भने हामी धेरै नेपाली प्लानिङदेखि सरकारदेखि संघीय सरकारदेखि स्थानीय सरकारसम्म हेर्दाखेरि विपद भइहाल्यो भने चाहिँ सोच्ने, अरू बेलामा खासै मतलब नगर्ने। त्यसले गर्दाखेरि के देखिन्छ त भन्दाखेरि अहिले पनि विभिन्न ठाउँमा विपदले असर गरेका जस्तै जाजरकोट, रुकुम अथवा बझाङले गरेका अर्थक्वेक अथवा भूकम्पले गरेका ठाउँहरूमा पुननिर्माणमा त अझै पनि सरकारले केही पनि गर्न सकिरहेको छैन नि त। हिजो धोता र चाँदारीमा 624 मिलिमिटर एक दिनमा पानी पर्दा 24 घन्टामा पानी पर्दाखेरि परेको असरहरूको बारेमा हामीले केही पनि गर्न सकेका छैनौँ। इलाममा पानी पर्दाखेरि जुन परेको असरमा हामीले केही पनि गर्न सकेका छैनौँ। भनेपछि हामीले चाहिँ के देखियो त भन्दाखेरि विपद आउने बेलामा चाहिँ सबभन्दा बढी छलफल र निष्कर्ष अथवा विभिन्न तत्त्वहरूमा चाहिँ छलफल गरियो, तर वास्तविक जनता जहाँबाट पीडित छन्, एउटा सामान्य जनता मेरो घर जहाँ चाहिँ प्रकोपबाट पीडित छ त्यहाँ चाहिँ मैले राहत पाउन सक्ने अथवा चाहिँ मेरो घरको पुनर्निर्माण गर्न सक्ने अवस्था छैन। त्यसको लागि चाहिँ सरकारको उदासीनता, कानुनी पनि जटिलता, संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार बिचको समन्वय चाहिँ राम्रोसँग नभएको हुनाले सामान्य नागरिकले एउटा बझाङको चैनपुरमा अथवा जाजरकोटको कुनै ठाउँमा अथवा चाहिँ भेरीको कुनै ठाउँमा बसेको मान्छेले अहिले पनि न्यायचित हिसाबले चाहिँ पुननिर्माणमा चाहिँ सरकारको राहत पाउन नसकेको अवस्था भएको हुनाले मैले त के देख्छु भने पुननिर्माणमा सरकार चाहिँ फेलै भएको देखिन्छ। यसमा चाहिँ अझ बढी काम गर्नुपर्ने देखिन्छ।
0: वसन्त सर, विपद न्यूनीकरणमा सिमेन्ट र कंक्रिटको संरचना भन्दा नेचर बेस्ड सोलुसन्स अर्थात् प्रकृतिमा आधारित समाधान बढी डिगो मानिन्छ। नेपालका नदी नियन्त्रण र पहिरो रोकथाममा यो रैथाने र पर्यावरणीय विधिलाई कसरी लागू गर्न सकिएला?
1: अब यहाँलाई म एउटा उदाहरण दिन चाहन्छु। जुम्लामा आजभन्दा 400 वर्ष अगाडि भूकम्प प्रतिरोधी घरहरू बनेका थिए। अहिले हामी भूकम्प प्रतिरोधी संरचना बनाउनु पर्छ भन्ने भवन आचार संहितामा 1994 हामीले गर्यौँ। अहिले 2020 आएर चाहिँ फेरि भूकम्प पछाडि त्यसलाई चाहिँ हामीले फेरि पुननिर्माण गर्नको लागि चाहिँ हामीले संरचना चेन्ज गर्यौँ। तर एउटा कुरा हामीलाई चाहिँ अहिले के देखियो त भन्दाखेरि सिमेन्ट प्रयोग गर्यो भने, आइरनको रड प्रयोग गर्यो भने हामी सबभन्दा बलियो हुन्छौँ भन्ने कुराहरू चाहिँ सबभन्दा बढी हामीलाई चाहिँ प्रक्षेपण गरियो। तर के बुझ्नुपर्छ त भन्दाखेरि हाम्रा बाजे बराजुहरू, हाम्रा भजैहरू यो देशमा 2000 वर्ष भन्दा अगाडिदेखि बसिराख्नु भएको छ। उहाँले प्रकोपको सामना गर्नु भएको छ, त्यो प्रकोपसँग कसरी जुझ्ने भनेर संरचनाहरू बन्नु भएको छ। त्यस कारण स्थानीय संरचनाको ज्ञान, स्थानीय ज्ञान, त्यसमा उपलब्ध साधन र त्योसँग भएको प्रविधिको जुन प्रयोग गरेर गर्नुपर्ने हो त्यो चाहिँ हराउँदै गयो। 2015 अथवा 72 सालको भूकम्पपछि हामीले के भन्यौँ त भन्दाखेरि पुननिर्माणमा चाहिँ हामीले भयङ्कर राम्रो गऱ्यौँ भनेर भन्यौँ पनि, तर हाम्रा पुराना चाहिँ जुन आर्किटेक्चरहरू, हाम्रा कलात्मक शैलीहरू त हामीले गुमायौँ नि त। त्यसले गर्दाखेरि हजुरले अहिले विषय उठान गरेको स्थानीय तहमा भएको ज्ञान, स्थानीय तहमा भएको सामग्रीहरू र त्यसको प्रयोगले स्थानीय तहमा नै र कम जनशक्ति र कम पैसामा पनि पहिरो र बाढीका नकारात्मक असरहरूलाई जोगाउन सकिन्छ। त्यसबारेमा चाहिँ सरकारले अध्ययन गर्नुपर्छ र हामीले विश्वविद्यालयमा त्यसको अध्ययन गरेका छौँ। धेरै ठाउँमा हामीले चाहिँ त्यसरी पहिरो र बाढीलाई रोकथाम पनि गरेका छौँ, जुन चाहिँ नेपाल सरकारले त्यसको हाम्रा ज्ञानहरूलाई लिएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई।
0: हामी अक्सर मनसुनमा मात्र बाढी पहिरोको कुरा गर्छौँ, तर नेपालमा हिउँदको समयमा जाने सुक्खा पहिरोले पनि ठूलो क्षति पुर्याइरहेको हुन्छ। वसन्त सर, यस्ता सुक्खा पहिरो जाने मुख्य भूगर्भीय कारणहरू के हुन्?
1: सुक्खा पहिरोमा चाहिँ सामान्यतया के हुन्छ भने चट्टानको अवस्थिति, चट्टानमा भएका विभिन्न दरारहरू र त्यसमा यो जुन गुरुत्व बल भन्छौँ हामी, गुरुत्व बल अथवा मानव सृजित विभिन्न क्रियाकलापहरूले कहिले काहीँ पानी नै नपरेको बेलामा पनि पहाडबाट सुक्खा पहिरो खसेको चाहिँ अवस्था देखिन्छ र त्यो चाहिँ नेपाल पर्वतीय श्रृङ्खलामा चाहिँ अहिले पछिल्लो समयमा हेर्ने हो भने धेरै ठाउँमा गएको देखिन्छ। ती कारणहरू मैले अघि नै निवेदन गरे जस्तै भौगर्भिक कारणहरू, मानवीय कारणहरू र कहिले काहीँ के हुन्छ भने जलवायु परिवर्तनले गर्दा तापक्रम वृद्धि हुँदाखेरि चट्टानको राति र दिनको जुन तापक्रम परिवर्तन हुन्छ त्यसले गर्दाखेरि चाहिँ चट्टानको स्वरूप नै परिवर्तित हुने गर्ने हुन्छ र त्यो अवस्थामा कहिले काहीँ थाहा नपर्ने ठाउँहरूमा सुक्खा पहिरो गएको देखिन्छ। तर यी मैले भनेका चाहिँ सामान्य उदाहरणहरू हुन्, त्यो चाहिँ ठाउँ अनुसार फरक हुन्छ। त्यस कारण चाहिँ भनौँ न, मैले अब हजुरलाई दिँदाखेरि बैतडीको बाङ्गा बगरमा जाने पहिरो र अथवा चाहिँ इलामको सूर्योदय नगरपालिकामा जाने पहिरोका प्रकारहरू फरक हुन्छन्। त्यसमा मनसुनबाट हुने अथवा सुक्खा पहिरोहरू फरक हुन्छन्। त्यस कारण आफ्नै ठाउँमा, आफ्नै स्थानीय तहमा यसलाई हामीले अध्ययन नगरिकन मैले अहिले हजुरलाई ठ्याक्कै यही हुन्छ भनेर भन्न सक्ने अवस्था चाहिँ रहँदैन।
0: वसन्त सर, खास गरिकन हामीसँग भएका तीन तहका सरकारले बाढी पहिरो जन्ने विपदका घटनाहरूलाई न्यूनीकरण गर्न के कस्तो भूमिकाहरू खेल्न सक्छन्?
1: अब यस्तो भन्ने गरिन्छ, नेपाल सरकारको अनुसूची हेर्नुहुन्छ भने 7, 8, 9 नै स्थानीय सरकार विपद व्यवस्थापनको अग्रणी निकाय हो भनेर चाहिँ लेखिएको छ, जुन संसारमै सबभन्दा महत्त्वपूर्ण मानिन्छ। किनभने संसारका धेरै संविधानहरूमा विपद व्यवस्थापन चाहिँ स्थानीय सरकारको हो भनेर लेखिएको पाइँदैन, नेपालको संविधानमा लेखिएको छ। त्यसले गर्दा चाहिँ के बुझिन्छ त भन्दाखेरि यसको महत्त्व अझ बढी छ र स्थानीय सरकारले अझ बढी काम गर्नुपर्ने देखिन्छ। तर अझै पनि हाम्रो चाहिँ वास्तविकता के हो त भन्दाखेरि 753 पालिकाहरूमा हामी जानियो भने अझै पनि मानव संसाधन छैन। त्यसलाई आवश्यक पर्ने इन्जिनियरिङ विधिहरू अथवा इन्टरनेटदेखि लिएर कम्प्युटरदेखि लिएर सम्पूर्ण चाहिँ भौतिक संरचनाहरू छैनन्। त्यसले गर्दा त्यसको सम्पूर्ण व्यवस्थापन संघीय सरकारले गर्नुपर्ने देखिन्छ। यदि हजुरहरूले विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन ऐन 2074 हेर्नुहुन्छ भने के भनिएको छ त भन्दाखेरि विपद व्यवस्थापन चाहिँ स्थानीय सरकारको अन्तर्गत पर्छ, तर उहाँहरूलाई आवश्यक पर्ने टेक्निकल सहयोग एनडिआरएमएले चाहिँ सहयोग गर्न सक्नेछ भनेर स्पष्ट रूपमा गरेको अवस्थामा संघीय सरकारले प्रादेशिक स सरकारसँग समन्वय गरेर स्थानीय सरकारलाई टेक्निकल अनुभवहरू अथवा त्यसमा आवश्यक पर्ने कुराहरू चाहिँ उपलब्ध गराउने र विपद व्यवस्थापनको क्षेत्रमा जुन स्थानीय तहमा जति आवश्यकताहरू छन् त्यो चाहिँ स्थानीय सरकारले गर्ने भनेर स्पष्ट व्यवस्था लेखिएको हुनाले तिनै तहको सरकार अझ योभन्दा बढी पनि हजुरहरूलाई म निवेदन के गर्न चाहन्छु भने हाम्रो जनप्रतिनिधिहरू सामुदायिक कार्यकर्ताहरू अथवा जुन हामी प्राइभेट सेक्टर भनेर भन्छौँ त्यो उहाँहरूको चाहिँ सहकार्य बिना चाहिँ नेपालको विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन सम्भव छैन भनेर चाहिँ म यहाँहरूलाई चाहिँ स्ट्रङली भन्न चाहन्छु।
0: वसन्त सर, हामी कार्यक्रमको अन्त्यमा छौँ। पहाडमा पहिरो जानु अगाडि वा तराई मधेसमा बाढी आउनु भन्दा केही समय अगाडि के कस्ता संकेतहरू देखिन्छन् र कसरी जोगिन सकिन्छ?
1: अब यो चाहिँ धेरै प्राविधिक विषय भए पनि हामी जुन ठाउँमा बसिरहेका छौँ त्यो ठाउँमा हुने सामान्य संकेतहरूबाट नै बाढी र पहिरोहरू चिन्न सकिन्छ। जस्तै म हजुरहरूलाई निवेदन गर्छु, पहाडमा पहिरो जानुभन्दा अगाडि के बुझ्न सकिन्छ त भन्दाखेरि त्यहाँ पहिला पहिरो गएको छ कि छैन सबभन्दा पहिला हाम्रा ज्येष्ठ नागरिकहरूसँग बुझ्न सकिन्छ, अथवा अघिल्लो दिन हाम्रा खेतका गराका कान्लाहरू चाहिँ समथर थिए, भोलिपल्ट हेर्दाखेरि चाहिँ अलिकति कान्लातिर अलिकति दबावमा परेको जस्ता ठाउँहरू अथवा भाँसिएका जस्ता ठाउँहरू अथवा हाम्रा रुखहरू ढल्किएका अथवा चाहिँ कहिले कहीँ राति सुतिरहेको बेलामा कट कट अथवा गट गट जस्ता आवाजहरू सुनिने त्यस्ता कारणहरू देखिए भने चाहिँ सामान्यतया त्यहाँ पहिरो जान सक्ने ठाउँहरू हुन् भनेर चाहिँ हामीले आकलन गर्न सकिन्छ। अब बाढीको रूपमा हेर्ने हो भने सामान्य रूपमा सफा पानी बगिरहेछ, एकैचोटि धमिलो पानी बग्न थाल्यो भने चाहिँ तपाईँहरूले हाम्रा श्रोताहरूलाई के अनुरोध गर्न चाहन्छु भने त्यहाँ बाढी आउन सक्ने सम्भावना छ, तपाईँहरू सतर्क हुनुहोला। अथवा अर्को रूपमा हेर्ने हो भने तल पानी परेको छैन, एकदमै तराईमा कुनै पानी परेको छैन, तर एक्कासी चाहिँ माथिबाट घटघटघट जस्तो आवाज आयो र पानी माथिबाट धमिलो हुँदै आयो भने ओहो माथि पानी पर्यो अब चाहिँ बाढी आउन सक्छ भनेर चाहिँ हामी सुसज्जित हुनुपर्ने अवस्था छ। र मलाई चाहिँ एउटा के उहाँहरूलाई सुनाउन चाहन्छु भने ज्ञानहरू स्थानीय हुन्छन्, आफ्ना ठाउँ अनुसार फरक फरक हुन्छन्, ती ज्ञानहरूको सही सदुपयोग गरौँ। र यहाँलाई म के अनुरोध गर्न चाहन्छु भने विपदमा बहादुरी नदेखाउँ, विपदमा बाढी आएको बेलामा रुखका जराहरू टिप्न नजाउँ, अथवा पहिरो आइहाल्यो भने म त फिटकेर गइहाल्छु नि भनेर चाहिँ अगाडि बढ्ने जस्ता जुन हामी नेपाली प्रायहरूले बहादुरी प्रदर्शन गर्छौँ यी कुराहरूलाई हामीले रोक्न सकियो भने अथवा सुरक्षित ठाउँहरू कहाँ छौँ भनेर गर्न सकियो भने हामीले चाहिँ जनधनको क्षति न्यूनीकरण गर्न सक्छौँ र समुन्नत नेपालको विकास गर्न सक्छौँ भन्न चाहन्छु।
0: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
1: हस्, धन्यवाद।
0: अहिले सुन्नुभयो त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान विपद अध्ययन केन्द्रका निर्देशक तथा पहिरो एवं बाढी विज्ञ डाक्टर बसन्तराज अधिकारीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा विदा भयौं। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ यशोदा पराजुली र गणेश पराजुलीको सुरमा रहेको जागरण गीत। मुकुन्दराज पथिकको रचना अनि सङ्गीत हो गणेश पराजुलीको।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौँ जेबी टुहुरे र महेन्द्र तिमल सिन्हाको स्वर, महेन्द्र तिमल सिन्हाको रचना अनि सङ्गीत हो सहदेव सिंह तासपुरियाको।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

भर्खरै सुनायौं लोचन भट्टराई र साथीहरूको स्वर, सिन्धु राणाको रचना अनि सङ्गीत हो रेशम चौधरीको। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौं विज्ञान श्रेष्ठ र योगमाया सापकोटाको स्वर, सङ्गीत हो डम्बर ढकालको।

0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ नेपालीमा समाचार।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि काङ्ग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड। र इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी। समाचार विस्तारमा। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन जोड दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको जानकारी दिनुभयो। यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीहरूबीच सिकाइ तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन पनि सबै निकायहरूलाई पत्राचार गरिएको छ। रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा गरुडा नगरपालिका 6 पोठी याहीका 60 वर्षीय नवल जयसवाल, उहाँकी श्रीमती र 10 वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। नेपाली काङ्ग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। काङ्ग्रेसको संस्थापन पक्ष इतरको हिजोदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरूले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि काङ्ग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गर्नुभयो। भेलामा पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताउनुभयो। पूर्व सभापति देउवाले मुलुकको राजनीतिक अवस्था संवेदनशील देखिएकाले राष्ट्रिय एकता कायम गरेर लोकतन्त्र सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभयो। पूर्व सहमहामन्त्री प्रकाश चरण महतले मुलुकमा जेनजी आन्दोलनको घटना जस्तै काङ्ग्रेसमा नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशन भएकोले यसको निर्वाचनको परिणाम अनपेक्षित

0: आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको पनि बताउनुभयो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन हिजो आदेश दिएको हो। काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउन र जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित तीन दिने युवा सम्मेलन हिजोदेखि काठमाडौँमा सुरु भएको छ। सम्मेलनमा जलवायु प्रक्रियामा युवा र बालबालिकाको सहभागिता, जलवायु वित्त, परिवर्तनशील हिमाल लगायतका विषयमा छलफल भइरहेको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिस कार्यान्वयनमा जोड दिएको छ। समितिको हिजो बसेको बैठकमा राष्ट्रिय मानवाधिकारको वर्तमान अवस्था तथा आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनका बारेमा भएको छलफलमा समिति सदस्यहरूले नागरिकका अधिकारसँग जोडिएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। संचार मन्त्रालयमा हिजो नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलमा उहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकोले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताउनु भएको छ। विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उहाँले सरकारका सबै काम कारवाही लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नै हुने स्पष्ट पार्नुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै समुद्री तट तथा नदी किनारबाट टाढा रहन र प्रभावित क्षेत्रका बासिन्दालाई अग्लो स्थानतर्फ जान आग्रह गरेका छन्। भूकम्पले पुर्याएको क्षतिबारे थप विवरण आउने क्रम जारी छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.5 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:27 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड, वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि काङ्ग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड र इन्डोनेसिया

0: मा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो, यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कार्यक्रम हाम्रो भूगोल नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रम हाम्रो भूगोल नेपालको भूगोलभित्र समेटिएका विविध विषयहरूको खोजी गरी तपाईँ श्रोतामाझ सूचना सम्प्रेषण गर्ने एउटा माध्यम हो। नेपालको भूगोलभित्रका भू आकृतिहरू खोला नाला, ताल तलैया, हिमाल, पहाड़, तराई, वन जंगल, धरातलमा विचरण गर्दै हिँड्ने रम्ने र बस्ने समुदाय लगायत सबै प्राणी एवं चरा चुरुङ्गी पक्षीहरूको जानकारी एवं नेपालमा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको बारेमा सम्भव भएसम्म श्रोतामाझ विस्तृत जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य हो।
1: हामी कार्यक्रम रिपोर्टिङका लागि देशभित्रका जुन सुकै ठाउँसम्म पनि पुग्ने कोसिस गरेर कार्यक्रम तयार पार्दछौ। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई।
0: आज हामी तपाईँहरूलाई घोराई उपमा नगरपालिका वार्ड नम्बर 5 धारापानी दाङ स्थित पाण्डवेश्वर महादेव स्थान लिएर जाँदैछौ।
1: दाङ जिल्लामा थुप्रै ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरू रहेका छन्। ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले पनि दाङ जिल्लाले छुट्टै पहिचान र महत्व बोकेको छ। जस्तै धारपानी स्थित पाण्डवेश्वर, अम्बिकेश्वर मन्दिर, बाह्रकुने दह, ज्यामिरे दह, बगर बाबा मन्दिर रिहार आदि थुप्रै रहेका छन्। यसै मध्ये पाण्डवेश्वर विगत केही वर्षदेखि आन्तरिक एवं बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। भगवान शिवको वासस्थान र विश्वकै ठूलो त्रिशूल भएका कारण धार्मिक पर्यटकहरू ठूलो मात्रामा उक्त स्थान पुग्ने गर्दछन्।
0: घोराईको मुख्य चोकबाट 9 किलोमिटरको दूरीमा चुरे पर्वतको काखमा र बबई नदीको दक्षिणमा अवस्थित धारापानी पाण्डवेश्वर समुद्री सतहबाट 633 मिटर उचाइमा रहेको छ। पूर्वमा घना जंगल रहेको उक्त पवित्र स्थलमा आजभन्दा 200 वर्ष पहिले गुरुवा गाउँका चौधरीहरू धानको बिउ दबाउन प्रयोग गरिने काठ काट्ने क्रममा जंगल एउटा साजको रुख दिनभर काट्दा समेत नकाटिएपछि भोलिपल्ट जाँदा रुखमा लागेको चोट पुरिएर जस्ताको त्यस्तै देखेपछि अचम्भित भएको र के रहेछ भनी पात पतिङ्गर पन्छाई हेर्दा शिवलिङ्ग र सानो तर गहिरो जलकुण्ड फेला परेको भन्ने भनाई रहेको छ। पाण्डवेश्वर मन्दिर भित्रको दिव्य शिवलिङ्ग 5000 वर्ष अघिको अनुमान गरिएको छ। उक्त मन्दिरमा दर्शन गर्नाले मानसिक र शारीरिक पीडा कम हुने जनविश्वास छ।
1: आजको कार्यक्रममा विश्वकै ठूलो त्रिशूल भएको घोराही धारापानी स्थित पाण्डवेश्वर महादेवको परिसरमा निर्माणाधीन विविध संरचनाहरू, संरचना निर्माणका लागि चालिएका कदम र ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल धारापानीमा आन्तरिक बाह्य पर्यटक भित्राउन गरिएका प्रयास आदि प्रश्नमा केन्द्रित रहँदै श्री पाण्डवेश्वर महादेव मन्दिर धारापानी व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीसँग गरिएको कुराकानी, मन्दिर घुम्न आउनुभएका व्यक्ति, पुजारी र समितिका सचिवका भनाई र अनुभव समेटिएर तयार पारिएको रिपोर्ट अनि स्थानीय र पर्यटकका भनाई प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनुहोला।
0: हामी यति बेला पाण्डवेश्वर महादेव मन्दिर परिसरमा आइपुगेका छौँ। हामीले निकै वजनदार त्रिशूल, गौमुखे, 108 तारा, तुलसीको मठ, सिडी अनि निकै पुरानो साजको रुख, रुखैको फेदीमा अलौकिक दिव्य शिवलिङ्ग, विभिन्न देवी देवताका मन्दिरहरू, हवन कुण्ड, विश्राम स्थल, यो हामीले देखेका दृश्य। अब हामीले नदेखेका दृश्यका बारेमा व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीसँग नै बुझौं।
2: यो धारापानी, यो पाण्डवेश्वर भनेर कहिले पत्ता लाग्यो, कसले पत्ता लगाएको रहेछ?
3: इतिहास, पाण्डवहरू स्वर्ग जाने बेलामा यहाँ आएर शिवलिङ्ग स्थापना गरेर तपस्या गरेको तपभूमि हो भन्ने मान्यता छ हाम्रो श्रुति। यो अब करिब 4000 वर्ष भन्दा पहिलेको कुरा भयो। यो पानी प्रशस्त भएको ठाउँ भनेर अहिले त एउटा यहाँनिर हजुरले हेर्नुभयो होला, यो टिका प्रसाद ग्रहण गरेदेखि उतातिर एक धारा मात्रै मूलको धारा हो, अरू सबै हामी तलदेखि लिफ्ट गरेर ल्याएको पानी ल्याएर हामीले यहाँ निर्माण गरेका हौँ। त्यही धाराले नै धारा पानीको नाम नामाकरण भएको र एउटा धारापानी भन्ने एउटा गाउँ पनि छ, यसैको नामले त्यहाँ त्यो पनि नाम राखिएको छ। एउटा यहाँनिर अलौकिक साज भन्ने लेखिएको छ, त्यो करिब 300 वर्ष अगाडि हाम्रो गुरुवा गाउँ भन्नेका चौधरीज्यू आएर यहाँ दाउरा काट्न आउनुभयो, दिनभरि यसलाई काट्नुभयो र काटिएर ढले ढलेन, नढलेपछि भोलि आएर यसलाई ढालेर दाउरा गराउँला भन्ने उद्देश्यले उहाँहरू फर्केर जानुभयो। अर्को दिन आउने बेलामा त्यो अघिल्लो दिन काटेको घाउ दुवै घाउ पुरिएको देखेपछि हो यो त अचम्मको दृश्य रहेछ, यहाँ त चौधरीको बस्ती भएको हुनाले चौधरीहरूले के भन्नुभयो भनेपछि यो भुतुवा रहेछ, पहिले त जङ्गल थियो होला घन जङ्गल, त्यहाँबाट खोज्ने बेलामा भित्र शिवलिङ्ग फेला पारेपछि अनि उहाँहरूको आफ्नो विधि प्रविधि अनुसार पूजा अर्चना गर्दै आउनुभयो, निरन्तर अहिलेसम्म पूजा गर्दै आएका छौँ।
2: हजुर, अलौकिक वृक्षमा हामीले शिवको मन्दिर अलौकिक देख्यौँ।
3: हजुर, अब यसमा अब यहाँ दुई तिनटा मात्रै फेला परेको छ, एउटा डोलेश्वरमा एउटा यहाँ र एउटा केदारनाथ जाने बेलामा एउटा पाण्डुकेश्वर भन्ने, त्यो अवधिमा बनेका जुन पाण्डवहरूले निर्माण गरेको मानिन्छ, तर त्यो कालमै मात्रै बने यस्तो खालको, अरू अरू किसिमको त बने तर जो यहाँ छ त्यो आकृति भएको तीनवटा मात्रै अहिलेसम्म फेला परेको छ।
2: र यो अलिकति व्यवस्थित हुन चाहिँ कहिलेदेखि थालेको?
3: यो अब हाम्रा अग्रजहरूले आफ्नो सत्ता अनुसार, उहाँहरूले त 1997 सालबाट पूजा सुरु भएपछि ढुङ्गा पन्छाउने यताउता गर्ने गर्दै आउनुभयो। अलि यो वृहत विकास हाम्रो यही समिति नै विद्यमान छ, 68 निरन्तर हामीले नै काम गरिराखेका छौँ।
2: समितिमा नि एउटा सोच त आउँछ नि हजुर, पहिलो सोच ल्याउने व्यक्ति को हुनुहुन्थ्यो?
3: सचिवज्यूले यसलाई पहिचान दिनको लागि के काम गर्ने त भन्दा सबभन्दा विश्वको ठुलो त्रिशुल राख्यौँ भनेपछि मान्छेहरू आकर्षित हुन्छन् भनेर सचिवज्यूले नै त्रिशुलको अवधारणा ल्याउनु भएको थियो। यति ठुलो बनाऊ भनेर त त्यतिखेर हामीले सोचेका थिएनौँ, पछि गर्दा गर्दै हामीले धेरै ठुलो बनायौँ। अरू सबै समितिले सल्लाह गरेर निर्णय गरेर यो गरेर कस्तो हुन्छ भनेर यो तरिकाले हामीहरू
2: त्रिशुल कति वजनको छ त?
3: त्यो 13,380 किलोको, त्यो फाउन्डेसनदेखि माथिसम्मको छ, उचाइ त्यसको ग्राउन्ड लेभलदेखि माथि 55.5 छ।
2: अनि हामीले 108 धारा भनेर त्यहाँ देखेका छौँ, त्यो एकदम आकर्षक लाग्यो।
3: हजुर, प्राय गरेर 108 अवधारणा राखेको छ, जस्तै सिँढी हजुरले गनेको भयो भने त्यहाँदेखि यहाँ आउने बेला सिँढी पनि 108 छ, जस्तै यहाँ बर पिपल त्रिशुलको आकारमा रोपण भएको छ त्यो 1008 हामीले त्यो रोपण गरिराखेको छौँ, हुर्किरहेको छ बर पिपलहरू। 108 गौमुखे धारा, ढुङ्गे धारा, यी ढुङ्गे धारा पनि यही खोलाको शिलाबाटै निर्माण गरिएको, र अलिकति माथि आएर हजुरहरूले हेर्नुभयो होला 108 शिवलिङ्ग अनि 108 तुलसी मठ तयार गर्दैछौ।
2: त्यसमा पनि हामीलाई एउटा अनौठो के लाग्यो भने नि प्रत्येक संरचनामा व्यक्तिहरूको नाम अङ्कित भएको रहेछ,
3: सबै दाताहरूको नाम, उहाँहरूले त्यो निर्माण गर्नको लागि सहयोग गर्नुभएको थियो रकम, त्यो रकम भरि खुलाएका छैन किन तिनवटा चारवटा पैसा भए पनि गर्न नपाउने, हामीले नयाँ मोडल तयार गरेका थियौँ, त्यही अनुसारै एक परिवारले एक वस्तु बनाउने त्यही अनुसारको नै त्यो नामहरू अङ्कित गरेको। त्यो बेलामा हामी यहाँ समितिमा प्रवेश गर्दाखेरि अब यो खासै विकास भएको थिएन, अग्रजहरूले जति सक्नुभयो त्यति गर्नुभयो र त्योभन्दा पछिको हामीले केही गर्नुपर्ने थियो, त्यो हुनाले धेरैभन्दा धेरै दाताहरूलाई सहभागिता गराउँ भन्ने उद्देश्यले नै राखेका थियौँ।
2: कस्तो राम्रो यो पुण्यभूमिको आकृति चाहिँ हजुर कसरी वर्णन गर्न सक्नुहुन्छ?
3: यसो यो जङ्गलभित्र हाम्रो यो पुरा ठाउँ त अब भू बनावट पनि भिन्न किसिमको छ, यो विकास गर्नलाई पनि अलिकति महँगो गाह्रो तर पनि सम्भव हुँदो रहेछ। हामीले यो प्रकृतिलाई नबिगारेर डोजरहरू नलगाएर भर्सक जस्तो छ ठाउँ त्यही किसिमको नै त्यो के बनाउन सकिन्छ त्यसलाई हामीले मास्टर प्लान बनाएर जहाँको चाहिँ हजुरहरूले हेर्नुभयो भने पनि देख्नुहुन्छ हामीले कहीँ पनि भूभागलाई बिगारेका छैनौँ, त्यो सोचका साथ हाम्रो समितिले त्यो किसिमको अगाडि बढाइराखेको छ। हजुर, अलिकति यो डाँडो काटेको त त्रिशुल राख्नुलाई मात्रै, किनभने अलिकति ठुलो ठाउँ भएको, नत्र कुनै ठाउँ पनि हामीहरूले यो भू बनावटलाई हामीले बिगार्न चाहेका छैनौँ र बिगार्दैनौँ पनि।
2: सकिँदो रहेछ नि त, चाहियो भने
3: सकिँदो रहेछ, त्यसमा त अब एउटा दृढ सङ्कल्प भनौँ, समितिको मेलमिलाप यो गरौँ भन्दाखेरि समितिबाट कहीँबाट पनि विरोध हुँदैन। हाम्रो एउटा सचिवालय समिति छ, सचिवालय समितिले प्रस्ताव गर्छ, सबै समितिका साथीहरूले त्यसलाई निर्णय गरिदिनुहुन्छ, त्यही गराएर त्यो अनुसार हामी अगाडि बढिराखेका छौँ।
2: यसलाई अझ प्रचार प्रसार गर्नको लागि समितिको तर्फबाट कस्तो प्रयास भइरहेको छ?
3: हामीले त भनेर हुँदैन, हामीले त मीडिया कर्मीलाई अनुरोध गर्ने हो, हामीलाई भन्यो भने त यहाँ 3 सुन्नुभयो, 4 सुन्नुभयो, हामी मन्दिरमा सीमित हुन्छ। राज्यले चौथो अङ्ग राखे पनि हाम्रो यो मन्दिरले संचार क्षेत्रलाई पहिलो अङ्ग मानेको छ। अब हामीले त गरेर के हुन्छ र हाम्रो प्रयास त रहन्छ नै, तर पनि संचार कर्मीहरूबाट यो सम्भव हुन्छ।
0: आगामी दिनमा के छ त योजना?
3: यहाँबाट 2.5 किलोमिटर माथि भगवतीको मन्दिर छ, त्यहाँसम्म हामीहरूले 4,963 सिँढी बनाएर हामी पदयात्रीहरूलाई त्यहाँ पुग्नको लागि हामीले सिँढी बनाउन सुरु गरेका छौँ। 15 वर्षभित्रमा हामीले बनाउँछौँ भनेर संकल्प गरेका छौँ। त्यो पनि त्यही हो, एक हर एक सिँढीका दरले हामीहरूले उहाँहरूले दान गर्नुहुन्छ, हामीले निर्माण गरिदिन्छौँ।
0: अब आफ्नो ठाउँमा धार्मिक पर्यटन क्षेत्र हुँदाखेरि हजुरलाई कस्तो लाग्छ?
3: अब हामीले नै यो चाहिन्छ, आवश्यक छ, त्यो भएको नै हामीले गर्नुपर्छ भनेर हाम्रो समितिको नै उपज भएको हुनाले समिति सबै हामी खुसी छौँ।
0: भक्तजनहरू टाढा टाढाबाट आउनुहुन्छ, नजिक होटेलहरू पनि छैन, यहाँ धर्मशालाहरूको व्यवस्था चाहिँ छ कि छैन?
3: धर्मशाला करिब करिब 100 जनाको लागि हामीहरूले व्यवस्था मिलाएका छौँ, त्यो पनि दाताबाटै उहाँले निर्माण गरिदिनु भएको छ। अब करिब करिब अब राम्रो व्यवस्था हुन नसके पनि अब हामीले कोसिस गर्दैछौँ, राम्रो छ। अब 35 जनालाई हामीहरूले बेडमै सुताउन सक्छौँ र अरू बाँकी 60-65 जनालाई हामीहरूले हलमा बिस्तारा दिएर सुताउन सक्ने 100 जनासम्मको क्षमता छ। पकाउनलाई पाकशाला पनि त्यही छ। बाहिरबाट आउने धर्मावलम्बीहरूलाई उहाँहरूले खाना चाह्यो हामीले खान्छौँ भनेपछि हामीले सिधा दाल चामल तरकारी अब सामान्यतया त्यो हामीले उपलब्ध गराइदिन्छौँ। उहाँले इच्छा अनुसार 2,000 पैसा दान पेटिकामा राखेर जानुहुन्छ, त्यो व्यवस्था पनि हामीहरूले गरेका छौँ।
0: कस्तो खुसी लाग्यो हजुरको ठाउँमा हाम्रो भूगोल कार्यक्रम लिएर रेडियो नेपाल काठमाडौँदेखि आइपुगेका छौँ।
3: यो मन्दिरलाई पनि रेडियो नेपालमा प्रसार प्रसार गर्नको लागि यहाँहरूबाट भरपूर सहयोग हुने इच्छा राखेरै यहाँसम्म आइपुग्नु भयो, अझ थप सहयोग हुनेछ भन्ने आशा राख्छौँ। अति खुसी भएका छन्, त्यो खुसीको स्केल नहुने भएको हुनाले यति भन्न त सकिएन, तर पनि अत्याधिक खुसी छौँ।
0: धेरै धेरै आभार प्रकट गर्छु।
3: धन्यवाद छ, अति टाढोदेखि आएर हाम्रो यहाँको बारेमा केही जानकारी लिन भनेर उत्सुकका साथ आउनुभयो, यहाँहरूलाई पनि धन्यवाद छ, हामी आभारी छौँ।
0: विभिन्न व्यक्तिहरूको आवाज समेटेर तयार पारिएको एउटा रिपोर्ट प्रस्तुत गर्दैछौ अबको पालोमा।
1: देशभित्र प्रकृतिले सुन्दर उपहार दिएकी छिन्, कहीँ मन्दिर, कहीँ ताल, कहीँ गुफा, कहीँ झरना आदि। यस्ता चिजहरूलाई हेर्न आज भोलि मान्छेहरू निकै उत्सुक हुन्छन् र कुन ठाउँमा के छ भने हेर्न हिँडिहाल्छन्। कुनै ठाउँ यस्ता हुन्छन् जुन ठाउँमा एकपटक पुगिसकेपछि पनि बारम्बार जाउँ जस्तो लाग्ने। विगत 10-11 वर्ष पहिले तुलसीपुर ङबाट धारापानी आइपुग्नु भएकी निशा चन्द के भन्नुहुन्छ त यसपटक आउँदा?
4: धेरै पहिला थियो, 10-11 वर्ष, खै यति धेरै मन्दिरहरू बनाएको थिएन के अरे, यो मेन मन्दिर थियो अनि त्यहाँ माथि त्रिशुल थियो। अहिले आउँदाखेरि त अलिक व्यवस्थित रहेछ, पूजा गर्ने ठाउँहरू अनि धेरै ठाउँहरू रहेछ, मन्दिरहरू पनि बढाएर रहेछ, रमाइलो लाग्छ, आनन्द आयो। आज आएर यहाँनिर बस्दाखेरि एकदम मनमा शान्ति भयो नि, यातायातको व्यवस्था भइदिए भए राम्रो हुन्थ्यो जस्तो लाग्छ। सार्वजनिक बसहरू, माइक्रोहरू त्यस्तो भइदिए भने सबैजनालाई सजिलो हुन्थ्यो नि त आउन जान। पैसा हुने मान्छे त पैसा खर्च गरेर गाडी ल्याएर बुक गरेर आउँछन्, मन्दिरमा यहाँ घुम्न आउन मन लाग्ने, तर अब पैसा कम हुने मान्छेलाई त अनि गाह्रो भयो।
1: साधना गर्ने क्रममा गुल्मी तम्घासबाट धारापानी आइपुग्नु भएका पाण्डव भट्टराई अहिले पाण्डवेश्वर मन्दिरका पुजारी हुनुहुन्छ। पाण्डवेश्वरको पूजा विधि हामीसँगको भेटमा यसरी बताउनुहुन्छ।
5: हामी त अब 4:30-4 बजे बिहानको नित्य गर्म उठेर स्नान गरेर 5 बजे मन्दिरको द्वार खुल्छ, त्यसपछि शिवजीको स्नान हुन्छ। स्नान भइसकेपछि यहाँ सबै मन्दिरको पूजा हुन्छ र भित्र विशेष गरी शिवको हाम्रो वैदिक तरिकाबाट पूजा हुन्छ, रुद्राभिषेक हुन्छ, पाञ्चङ्ग देवताको पूजा हुन्छ लगायत जप इत्यादि, त्यहाँ अब आरती मङ्गलाचरणहरू सबै हामीले नित्य गर्छ। दिनभरि खुला हुन्छ, 12 बजेदेखि 1 बजेसम्म बन्द रहन्छ। शिवजीको त्यो समय भनेको विश्राम लिने समय, त्यो समयमा चाहिँ भूत प्रेतगढहरूले पनि विश्राम लिनुहुन्छ, त्यो कारणले गर्दा हामीले पनि विश्राम लिने गर्छौँ। बेलुकीमा रुद्राभिषेक हुँदैन, भित्र पाञ्चङ्ग देवताको पूजा गरिसकेपछि वैदिक तरिकाबाट आरती मङ्गलाचरण हुन्छ। बेलुकी कुनै निश्चित समय छैन, कहिले भक्तजन आउनुहुन्छ लाभ पनि हुन्छ, मतलब कोही आएर आरती हेरेर जाने भन्नुहुन्छ, वेट पनि गर्नुहुन्छ।
1: पाण्डवेश्वर मन्दिर परिसरमा ठुलो त्रिशूल बनाउने सोच बनाउनु भएका समितिका सचिव एवं घोराही 6 का वडा अध्यक्ष विष्णुराम आचार्य उक्त ठाउँमा विभिन्न संरचनाका लागि उपयुक्त ठाउँ छुट्याइएको कुरा यसरी व्यक्त गर्नुहुन्छ।
6: सबै इतिहास सँगै जोडेर कहाँ के गर्ने भन्ने गुरुजनामै भूगोल छुट्याएका छौँ। हामीले योभन्दा दक्षिणतिरको ठाउँलाई ध्यान केन्द्रको रूपमा विकास गर्ने गरी चाहिँ त्यसलाई ठाउँ छुट्याएका छौँ। एउटा अघि अध्यक्षले भने जस्तै एउटा रिङ रोड छ, त्यो रिङ रोडभित्र धार्मिक गतिविधिको मात्र काम हुन्छ, त्यो बाहिर पर्यटकीय क्षेत्रको काम हुन्छ। जहाँ पोखरी 11 बिघा प्रोजेक्ट छ, जहाँ 2.5 बिघा आइल्यान्ड, 4.5 बिघा पानीको भूभाग, त्यो बाहिर 5.5 बिघा जति क्षेत्र, त्यो बाहिर रिङ रोड, रिङ रोडको बाहिर नालाबाट पानी सरसरी बगाएर नै त्यो हाम्रो त्यो ड्यामकै पानीलाई ल्याउने गरी चाहिँ सबै चिज चल्छ। माछा मासु सबैदेखि त्यो क्षेत्रमा पर्यटकीय क्षेत्रमा यो रिङ रोडभित्र धार्मिक एरिया भएको हुनाले छुट्याएका छौँ। हामीले आध्यात्मिक क्षेत्र यसलाई छुट्याएको छौँ। घना जङ्गल छ, हामी आइसकेपछि आज जन्त व्यवस्थित भएको छ, त्यहाँ चाहिँ ध्यान केन्द्र रूपमा विकास गर्ने गरी जग्गा छुट्याएको छ।
1: धारा पानीलाई अझ व्यवस्थित र पर्यटकीय स्थल बनाउनका लागि तपाईँहरूले कस्तो सोच बनाइरहनु भएको छ भनी जिज्ञासा राख्दा पुनः एकपटक आचार्य भन्नुहुन्छ,
6: यो धार्मिक हिसाबले पनि त्यतिकै महत्त्व सँगै धार्मिक हिसाब मात्रै होइन, पर्यटनसँगै जोड्नुपर्छ भन्ने उद्देश्य हामीले यो घोराईदेखि धारबेनसम्म आउने अहिले नगरपालिकाले यसलाई पर्यटन मार्ग घोषणा गरेको छ। यो सँगै राज्य समिति सबै चाहिँ एक खालको सोच बनायो भने त्यसलाई चाहिँ सफल बनाउने भन्नेमै छ। यहाँ राजनीति हुँदैन सबभन्दा।
1: सामाजिक कार्यका लागि पार्टीगत भन्दा पनि सामूहिक भएर कार्य गर्दा त्यसले मूर्त रूप लिने थियो र अपनत्वको भावना जागृत हुने थियो कि कसो?
0: जनधारणा
7: लोकबहादुर विश्वकर्मा धारपानीमा मेरा हजुरबुवा जन्मेको माथि सुनकोटमा हो, हाम्रो बस्ती उहाँ हो। पहिला औलो लाग्न छोडेपछि पछि यहाँ आएर बस्नु भयो। उहाँ पनि एउटा खड्का देवीको मन्दिर पहिल्यै देखिन्थ्यो र पछि उहाँ छोडेर यहाँ आएर व्यवस्थित भएपछि हामी अहिले यहाँ बसेको 5-6 पुस्ता भयो। मलाई गर्व लाग्छ, समाज परिवर्तन भयो र यहाँ आफै दङ्ग पर्छु म, मभन्दा पुरानो मान्छे छैन जस्तो लाग्छ।
8: मेरो नाम सावित्री न्युपाने हो, घोराई 5 धर्ना, घरमै कृषि व्यवसाय नै गर्छौँ प्रायः त। अब यहाँ अहिले यही पाण्डवेश्वर महादेव मन्दिरको सहयोगी भनौँ, खाना पकाउँछु अब पण्डितहरूलाई, त्यही नै हो। उहाँ ससुराको ठाउँमा म आएँ अनि यहाँ पनि पुजारीहरूलाई खाना पकाउनको खाँचो थियो। एकदमै गर्व लाग्छ, हामीलाई त स्वर्गमै छौँ कि जस्तो लाग्छ। यो मन्दिरमा बस्दाखेरि, यहाँ आउँदा, यहाँको सेवा गर्दाखेरि।
9: म भरत भट्टराज, म नेपाल मल व्यवसाय महासङ्घ केन्द्रीय अध्यक्ष। आज यो घोराई उपनगरपालिका आउने अवसर मिल्यो। मैले के सुन्न भएको थियो भने यहाँ चाहिँ अग्लो त्रिशुल छ भने मात्रै बुझेर आएको थियो। हामी चाहिँ हेरौँ न त आएको बेलामा कस्तो रहेछ हिसाबले, तर यहाँ त यो पुरातात्विक चिजहरू यस्ता रहेछन् कि पर्यटन प्रबन्धनको लागि गर्नुपर्ने चिजै गरेको रहेछ भन्ने फिल लाग्यो यहाँ आएर हेर्दाखेरि, घुम्दाखेरि। कमसेकम हाम्रा पर्यटन भित्राउनका लागि यहाँ भएका किम्बदन्ती चिज, जुन चाहिँ सत्यता चिजहरू पनि हामी लुकाइरहेछौँ कि हामी कुन दुनियाँमा छौँ र कसरी बसिरहेछौँ भन्ने कुरा पनि हामीलाई अवगत गराउन जानेको छैनौँ भन्ने फिल लाग्यो यहाँ आएर। झन्डा आएछु भन्ने फिल हो भने हामी भनेको एउटा मानव समाजमा जन्मिस तपाईँ हाम्रो उत्तिकै दायित्व के हुन्छ भने भगा सभ्यता चाहिँ पहिचान गराउने र हाम्रा आउँदा पिँढीलाई पनि यो हो भनेर सभ्यता सिकाउने चाहिँ हामीमा जागरण अभियान ल्याउनुपर्छ र यस किसिमका चिजमा चाहिँ प्रचार प्रसार गर्नुपर्नुपर्छ। सभ्यता नै हो आजको दिनको ठुलो उद्देश्य पनि भन्न सन्देश दिन चाहन्छु।
0: जनधारणा सँगसँगै आजको कार्यक्रम हाम्रो भूगोलको समय सकिने लाग्यो। आज हामीले तपाईँहरूलाई घोराई उपमा नगरपालिका वार्ड नम्बर 5 धारापानी स्थित पाण्डवेश्वर मन्दिर एवं विश्वको ठूलो त्रिशूल भएको ठाउँ लिएर आयौं। अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ। आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया लेखी पठाउनु हुन नभुल्नुहोला। यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com। ठेगाना पुनः एकपटक दोहोऱ्याउँदैछौ, कार्यक्रम हाम्रो भूगोल SAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com। यिनै जानकारी सँगै आजको कार्यक्रमबाट हामी दुवै,
1: म विनिता चौधरी
0: अनि म सावित्री केसी, बिदा हुन्छौ। नमस्कार, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: वर्षायामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र नाइन भन्नु लबाट रजिना रिमालको स्वर, कृष्ण हरि बरालको रचना अनि सङ्गीत हो महेश खड्काको।

अब सुनाउँछौ नेपाली चलचित्र बाबा आमाबाट अन्जु पन्तको सुर, एकनारायण भण्डारीको रचना अनि सङ्गीत हो सुरेश अधिकारीको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ चलचित्र अहङ्कारबाट शिव परियार, अञ्जना गुरुङ र साथीहरूको स्वर, डब्बु छेत्रीको रचना अनि सङ्गीत हो कन्हैया सिंहको। यसपछि यहाँहरूले ठिक 10 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितभई बनाउन जोड दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको जानकारी दिनुभयो। रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्रीको बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा गरुडा नगरपालिका 6 का 60 वर्षीय नवल जयसवाल, उहाँकी श्रीमती र 10 वर्षीय शिव महतोको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। नेपाली काङ्ग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। काङ्ग्रेसको संस्थापन पक्ष इतरको हिजोदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँहरूले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि काङ्ग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गर्नुभयो। गृहमन्त्री सुदन गुरुङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले कारागारमा रहेका निर्दोष जेनजी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगरिने प्रष्ट पार्नुभयो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउन र जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 दिने युवा सम्मेलन हिजोदेखि काठमाडौँमा सुरु भएको छ। राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिस कार्यान्वयनमा जोड दिएको छ। दमसर रेबिज विरुद्ध प्रयोग हुने खोप नियमित खरिद प्रक्रिया अन्तर्गत 25,800 भायल प्राप्त भएको हिजो स्वास्थ्य सेवा विभागले जनाएको छ। मुलुकको

0: वर्षायामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
2: अब बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई हिजो निर्देशन दिनुभएको छ। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानी ले आगामी भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। यसैबीच बागमती प्रदेश सभाको बैठक आगामी भदौ 1 गते सोमबारका लागि आह्वान गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै समुद्री तट तथा नदी किनारबाट टाढा रहन र प्रभावित क्षेत्रका बासिन्दालाई अग्लो स्थानतर्फ जान पनि आग्रह गरेका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाई बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
4: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपदबारे सचेत बनौँ, विपदबाट जोगिन पूर्व तयारी गरौँ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

भर्खरै सुनायौं राम थापा र तारा थापाको स्वरमा रहेको लोकगीत, संकलन हो सुभाष चन्द्र ढुङ्गेलको। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, तपाईँहरूलाई करिब बिहानको 11 बजेसम्म लोकगीतहरू सुनाउँछौँ। अब सुनाउँछौँ सुन्दर श्रेष्ठ र सन्तोष बस्नेतको स्वर, संकलन हो बुद्धि परियारको।

अर्जुन नेपाल र अनुरुद्र ओलीको स्वरमा रहेको लोकगीत सुनायौँ। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ कृष्ण विक्रम थापाको स्वर सङ्कलन गायक स्वयंकै।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला तपाईँहरूलाई लोकगीतहरू सुनाइरहेका छौँ। यो क्रम रहनेछ करिब बिहानको 11 बजेसम्म। लोकगीत सुनाउने क्रममा अब सुनाउँछौँ ज्ञानु राणा र हेमलताको स्वर, संकलन हो धर्मराज थापाको।

भर्खरै सुनायौं बिके शाही र सोमबहादुर तामाङको स्वरमा रहेको लोकगीत, संकलन हो सोमबहादुर तामाङकै। तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौ रामचन्द्र लामिछानेको स्वर, संकलन गायक स्वयंकै।

माधवलाल श्रेष्ठको स्वर अनि मन्जुलको सङ्कलनमा रहेको लोकगीत सुनायो। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ फरत देउरालीको सङ्कलन देउराली परिवारको।

0: कुमार सुब्बा, मीरा राणा र साथीहरूको सुनायौं
1: लेकमा परेको पानीले तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
2: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
0: केही बेर अगाडि सुन्नुभयो कुमार सुब्बा, मीरा राणा र साथीहरूको स्वरमा रहेको लोकगीत कर्मयोजनको संकलनमा। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौ हरिबहादुर रञ्जितको स्वर, संकलन हो ध्रुव थापाको।

भर्खरै सुनायौँ दीप श्रेष्ठ र नवीन किशोर राईको स्वरमा रहेको लोकगीत। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ पूर्णबहादुर नेपालीको स्वर, सङ्कलन हो हरिबहादुर थापाको।

लोकगीतहरू सुनाउने क्रममा अबका लागि भने अन्तिम लोकगीत सुनाउँछौ मधु छेत्री, अरविन्द मालाकार र साथीहरूको स्वर संकलन हो परशुराम राईको। यसपछि ठिक 11 बजे बिहान यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन जोड दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको जानकारी दिनुभयो। यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीहरूबीच सिकाइ तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायहरूलाई पत्राचार गरिएको छ। रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा गरुडा नगरपालिका 6 पोठियाहीका 60 वर्षीय नवल जयसवाल, उनकी श्रीमती र 10 वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गरुडा नगरपालिका 6 पोठियाहीबाट गत आइतबार 45 जना तीर्थयात्री भारतको वैद्यनाथ धाम गएका थिए। वासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा हिजो झारखण्डको कोडरमा जिल्ला स्थित सतगावा थाना क्षेत्रमा बस र मालवाहक ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको हो। रोल्पाको थबाङ गाउँपालिका 5 उवाको कोटल बारामा बुधबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या 11 पुगेको छ। पहिरोमा बेपत्ता भएका स्थानीय लीलबहादुर पुन मगरको शरीरको अङ्ग फेला परेपछि उनको शनाखत भएको हो। यससँगै कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या 11 पुगेको छ। घटनामा अझै 2 जना बेपत्ता छन्। बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। नेपाली काङ्ग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। काङ्ग्रेसको संस्थापन पक्ष इतरको हिजोदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँहरूले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि काङ्ग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गर्नुभयो। भेलामा पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताउनुभयो। पूर्व सभापति देउवाले मुलुकको राजनैतिक अवस्था संवेदनशील देखिएकोले राष्ट्रिय एकता कायम गरेर लोकतन्त्र सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। गृहमन्त्री सुधन गुरुङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले कारागारमा रहेका निर्दोष जेएनजी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगरिने स्पष्ट पार्नुभयो। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि हिजो ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। मिथिलाञ्चल क्षेत्रका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी

0: मा मनाउँछन्। पतिले पठाइदिने सामग्रीमा पर्व अवधिको खाद्य सामग्री, नयाँ वस्त्र र आभूषण हुने गर्छ। र अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै समुद्री तट तथा नदी किनारबाट टाढा रहन र प्रभावित क्षेत्रका बासिन्दालाई अग्लो स्थानतर्फ जान आग्रह गरेका छन्। फ्लोरेस द्वीप आसपास केन्द्रबिन्दु रहेको उक्त शक्तिशाली भूकम्पपछि 5.9, 5.6 र 6.1 म्याग्निच्युडका तीनवटा परकम्प समेत गएका छन्। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गरिने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम जीवनयात्रा रमा ढुङ्गानाको साथमा। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ रुक्मिणी पोखरेलको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:30 नाटक आवरण अनावरण शीर्षकमा सुन्न सक्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँछौँ कार्यक्रम जीवनयात्रा।
2: कसैले नीलो आकाशको उचाइमा सुरक्षित उडान भर्दै देशलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्नु, अनि कसैले सौन्दर्य र कलाको माध्यमबाट धरतीमा मानिसहरूको जीवन र रूपलाई निखार्नु आफैमा एउटा सुन्दर पाटो हो। जब यी दुई अलग अलग आकाश र धरतीका पाटाहरू प्रेमको एउटै डोरोमा बाँधिन्छन्, तब जीवन एउटा सुमधुर र प्रेरणादायी संगीत बन्दछ। नमस्कार, रेडियो नेपालको विशेष प्रस्तुति जीवन यात्रामा हार्दिक स्वागत गर्दछु। म प्रस्तुता रमा ढुङ्गाना। हरेक शनिबार यसै समयमा प्रसारण हुने हाम्रो यो कार्यक्रम तपाईँ रेडियो नेपालको अनलाइन पोर्टल www.radionepalonline.com र हाम्रो FM ब्यान्डहरू 98, 100 र 103 मेगाहर्जमा देशैभरि र विश्वभरि एकसाथ सुनिरहनु भएको छ। सन् 2003 घरेलु उडानबाट यात्रा सुरु गरी भारतको किङ फिसर, इन्डोनेसियाको विङ्स एयर हुँदै हाल हिमालयन एयरलाइन्समा लाइन ट्रेनिङ क्याप्टेन तथा अपरेसन क्वालिटी म्यानेजरको रूपमा कार्यरत उडेन क्षेत्रका अनुभवी व्यक्तित्व क्याप्टेन मोनिर कुमार श्रेष्ठ र सौन्दर्य कलाको क्षेत्रमा स्थापित नाम हिसी मेकअप स्टुडियोकी संस्थापक तथा पर्मानेन्ट मेकअप इन्स्ट्रक्टर रोजी श्रेष्ठ ज्यू आज हाम्रो स्टुडियोमा हुनुहुन्छ। यहाँहरू दुवैलाई रेडियो नेपालको स्टुडियोमा हार्दिक स्वागत छ।
3: हजुर, धन्यवाद।
2: हरेक ठुलो यात्राको सुरुवात एउटा सानो र सरल पाइलाबाट हुन्छ। रोजीजी र मनिरज्यू, यहाँहरूको बाल्यकाल, पेसागत सुरुवात र 14 वर्ष अगाडिको त्यो प्रेम कहानीबाटै कुराकानीको थालनी गरौँ। यहाँहरूको बाल्यकाल कस्तो बित्यो, कहाँ बित्यो?
3: हजुर, मेरो बाल्यकाल चाहिँ चितवनमा बित्यो। प्लस टूसम्म चाहिँ चितवनमा पढिसकेपछि चाहिँ ब्याचलर्स र मास्टर्स डिग्री गर्नलाई म काठमाडौँ आएँ, अनि म सँगसँगै मेरो फ्यामिली पनि यतै मुभ गर्नुभयो।
4: मेरो चाहिँ जन्म काठमाडौँमै भएको। हामी सुरुमा चाहिँ यो बानेश्वर रत्नराज स्कुल अहिले जहाँ छ त्यहीँ घर थियो। फ्यामिलीमा हाम्रो 3 जना दाजुभाइ, म चाहिँ माइलो भएँ। 8 वर्ष हुँदाखेरि चाहिँ मेरो बुवा एक्सपायर्ड भयो। त्यही गर्दाखेरि चाहिँ घरको माहौल वाइज हामी जुन ठाउँमा हुर्क्यौँ, नजिकको साथीभाइ, हाम्रो फ्यामिली वाइज रमाइलो भए तापनि मेरो ड्याडीको चाहिँ डिमाइस पछि अलिकति कस्तो भन्दाखेरि मिक्स टाइपको सिचुएसनबाट चाहिँ हामी थ्रो भएको थियौँ। सबै रेस्पोन्सिबिलिटी मम्मीकै टाउकोमा आएको थियो।
2: हजुर, त्यतिखेर आमाले

0: सङ्घर्ष गर्नुभयो, तपाईँले आफ्नै आँखाले देख्नुभयो होला होइन, आमाको दुःखबाट नै तपाईँ आजको स्थानमा हुनुहुन्छ नि त होइन, त्यतिखेरको दुःख गरेको सम्झिँदाखेरि चाहिँ आमालाई के भन्न चाहनुहुन्छ यो कार्यक्रम मार्फत?
1: त्यसको लागि त मेरो शब्दले जति एक्सप्रेस गरे पनि कम नै हुन्छ। मेरो हरेक स्ट्रगलको फेजमा, हरेक लाइफको पार्टमा उहाँको आशीर्वाद माया त सधैँ नै छ। त्यसको लागि मैले जति धन्यवाद योग्यता के अरे दिए पनि यसलाई कम नै हुन्छ।
0: हजुर, के गर्नुहुन्थ्यो त्यतिखेर तपाईँको आमा?
1: अब मेरो बुवा चाहिँ सिभिल इन्जिनियर, उहाँको त्यो बेलामा सरकारी जागिर, उहाँको डिमाइस भएपछि मम्मीलाई त्यो बेलामा सरकारी प्रक्रिया अनुसार चाहिँ सर्टेन पोस्टमा चाहिँ जागिर दिने अफर नआएको होइन, तर हामी एकदमै सानो भएको हुँदाखेरि चाहिँ उहाँले त्यो अफरलाई चाहिँ एक्सेप्ट गर्नु सक्नु भएन। मामाहरूको सल्लाह सुझाव अनुसार चाहिँ उहाँ चाहिँ एज अ घरमै फुल टाइम हाउस वाइफै भएर हामीहरूलाई सपोर्ट गर्नुभयो, र उहाँहरूलाई चाहिँ अब फाइनेन्सियल रूपमा, इमोसनल रूपमा चाहिँ सपोर्ट आएको, स्पेसली हाम्रो मामा घर।
0: हजुर, भनेपछि मामा घरबाट चाहिँ तपाईँहरूलाई सहयोग मिल्यो होइन। तपाईँहरूको अनि पढिसके पछाडिको फर्स्ट जब के थियो त?
1: स्पोर्ट्सको रिलेटेड जब हो त्यो चाहिँ मैले लम्बिनी एरेन्जमा मैले क्रिकेट खेलेँ।
0: पहिलो स्यालेरी कति थियो याद छ?
1: कुनै एक दुईवटा स्पोर्ट्स रिलेटेड सामान किन्नलाई चाहिँ पुगेको थियो त्यो बेलामा। पैसा आयो, मैले पैसा आएछ यति पैसा छ भनेर चाहिँ इन्फर्म चाहिँ गरेको थिएँ। पछि दाईको सँगै मिलाएर हामीले के अरे म्युजिकको प्लेयर त्यो बेलामा आउँथ्यो नि,
0: हजुर,
1: त्यो किने जस्तो लाग्छ मलाई।
0: अनि यता म्यामको पढाइ सकिसके पछाडिको फर्स्ट जब चाहिँ के थियो त?
2: ब्याचलर्स गर्दा गर्दै चाहिँ मैले एउटा इङ्ग्लिस म्यागजिन थियो इन्फोटाइजर भन्ने, त्यसमा चाहिँ मैले आर्टिकल्स लेख्थेँ।
0: फर्स्ट स्यालेरी कति थियो याद छ?
2: याद छ डेफिनेटली। मैले चाहिँ नर्मल एसे लेखेको थिएँ, सानो कलम थियो, त्यतिखेर मैले जम्मा 500 रुपिस पाएको थिएँ, तर मलाई एकदमै स्पेसल थियो त्यो चाहिँ होइन। अनि मैले तुरन्तै फोन गरेर मम्मीलाई भनेको थिएँ आज मैले 500 रुपियाँ पाएँ।
0: अनि त्यो के गर्नुभयो 500 रुपियाँले? के किन्नु?
2: बिचरा केही पनि किनेन, किन्नु त खाजा नै खाएर सक्यो, तर जस स्टिल याद चाहिँ छ, स्पेसल चाहिँ छ त्यो मोमेन्ट।
0: तपाईँहरूको भेट चाहिँ कसरी भयो, कहाँ भयो त?
2: एयर होस्टेस ट्रेनिङ इन्स्टिट्युटमा एक ठाउँमा मैले इन्टरभ्यू लिन गएको थिएँ उहाँको डिरेक्टरसँग होइन, अनि त्यहाँ जाँदाखेरि मलाई त्यो कस्तो राम्रो लाग्यो, ट्रेनिङ दिने तरिका, त्यसपछिको प्रोसेसहरू एकदम राम्रो लाग्यो, फ्लाइङ वाओ भन्ने त जलाइ पनि हुन्छ नि त। अनि त्यसपछि चाहिँ मेरो माइन्डमा क्लिक भएको हो कि खासमा, अनि म चाहिँ एयरलाइन जोइन गर्न गएको थिएँ। अग्नि एयरमा क्रु सर्टेज भएको भएर मलाई अग्नि एयरमा पठाइदिनु भयो, अनि अग्नि एयरमा गएपछि अनि उहाँसँग भेट भयो, उहाँ पनि अग्नि एयरमै काम गर्नुहुन्थ्यो।
0: पहिलो भेट याद छ सर हजुरलाई?
1: पहिलो देखेको पनि याद छ र पहिलो भेट पनि याद छ।
0: पहिलोचोटि चाहिँ उहाँलाई कहाँ देख्नु भएको थियो?
1: पहिलो देखेको चाहिँ म त्यो बेलामा चाहिँ एउटा क्लास भइरहेको थियो, त्यो सकाएर अनि म तलपट्टि बसिरहेको थिएँ अफिसको साइडमा। त्यो बेलामा चाहिँ ऊ चाहिँ उसको बाबासँग बाइकमा आएको थियो होइन, अनि ठ्याक्क जाने बेलामा चाहिँ हाम्रो एकजना कलिगले चाहिँ ऊ नयाँ हाम्रो क्यान्डिडेट उहाँ एकजना भनेर
0: देखाउनु,
1: ठ्याक्क देखाएको थियो अगाडिबाट, त्यस्तो फेस टु फेस त्यस्तो देखाएको थियो होइन, सट्ट पास भएको चाहिँ मलाई याद छ। अब सानै थियो, स्टिल सानै थियो, अनि भेट त डेफिनेटली भइ नै रहेको थियो।
0: हजुर, रोजीजीले पहिलोपल्ट कहाँ देख्नु भएको थियो?
2: फर्स्ट फ्लाइट नै उहाँसँगै भएको थियो, अनि उहाँले नै मलाई माउन्टेन्सहरू चिनाइदिनु भएको हो।
0: कुराकानीको सुरुवात कसरी भएको थियो त्यो पहिलो भेटमा?
2: सुरुमा फर्मल्ली त मै बोलेको थिएँ, लाइक गुड मर्निङ सर होइन, त्यहाँबाट स्टार्ट भएको थियो। त्यति धेरै हामी कुरा त गर्दैन थियौँ।
0: हजुर, तपाईँहरू सँगैले चाहिँ कतिचोटि फ्लाइट गर्नु भएको छ त? तपाईँहरू दुवैजना
2: एक्ज्याक्ट नम्बर त थाहा भएन, सानो एयरलाइन भएकोले हामी चाहिँ फ्रिक्वेन्टली उडिरहेको हुन्थ्यो, सँगै उड्न चाहिँ
0: सँगै उड्नुहुन्थ्यो आकाशमा।
2: हजुर, मलाई बादलमा लैजानु।
1: 2007 चाहिँ बाबा रामदेव नेपाल आउनुभएको थियो, र उहाँको भिजिट चाहिँ काठमाडौँ आइसकेपछि मुक्तिनाथसम्म पुगेर फर्किने प्लान थियो। त्यो बेलामा चाहिँ काठमाडौँ पोखरा, पोखरा काठमाडौँको चार्टर फ्लाइट चाहिँ अग्नि एयरकै फ्लाइटबाट भएको थियो। सौभाग्यवश त्यो फ्लाइटमा उडाउने जिम्मा चाहिँ मैले पाएको थिएँ भनौँ न, काठमाडौँ पोखरा, पोखरा काठमाडौँ। खास प्रोग्राम अनुसार उसको नाम त थिएन, तर रोजी त्यो फ्लाइटमा लास्ट मिनटमा पुल भएको थियो। त्यो फ्लाइट त हामीले गऱ्यौँ, गरिसकेपछि त्यो फोटोसोटोहरू सबै थियो, अनि लास्टमा चाहिँ त्यही फोटोकै रिलेटेड कुरालाई लिएर चाहिँ कन्भर्सेसन सुरु चाहिँ त्यसरी भयो।
0: प्रपोज कसले राख्नु भयो त?
2: प्रस्ताव त उहाँले नै,
1: प्रस्ताव मैले नै गरेँ जस्तो लाग्छ मलाई। एकदमै त्यो फ्यान्सी स्टाइलले भन्छ नि, फिल्म स्टाइलले त्यसरी चाहिँ प्रपोज भएको होइन, तर अब हुन्छ नि विथ टाइम अब राम्रो लाग्ने चाहिँ थियो, अनि बिस्तारै कन्भर्सेसनहरू बढ्दै गइसकेपछि, अनि अब हाम्रो भनौँ न यस्तै इन्फर्मल कुरा हुँदा हुँदै राखेको प्रपोजल भयो।
0: हजुर, अनि के भन्नुभयो हाम्रो रोजीजीले?
2: उहाँले प्रपोजल राख्ने बेलासम्म अलि राम्रै फ्रेन्डसिप भइसकेको थियो होइन, कुरा गर्दै जाँदाखेरि एकदम जेन्टलम्यान होइन काम, अनि मलाई चाहिँ त्यसले एकदम अट्र्याक्ट गर्यो कि, अनि उहाँले प्रपोजल राख्दाखेरि चाहिँ मैले नै चाहिँ भनेन।
0: अनि प्रपोज राखिसके पछाडि अब अफकोर्स घरमा त भन्नु पर्यो प्यारेन्ट्सलाई, होइन कसरी भन्नुभयो त प्यारेन्ट्सलाई?
2: अफकोर्स अब एज भइसकेपछि त प्रपोजल्सहरू आउँछ नि त बाबाले फ्यामिलीबाट यताउति, अनि त्यो आउन थालिसकेपछि चाहिँ मैले आफ्नो प्यारेन्ट्सलाई चाहिँ ओके मलाई मनपर्ने एकजना मान्छे हुनुहुन्छ तपाईँहरू भेट्नुहोस्, तपाईँहरूलाई ठिक लाग्छ भने ठिक छ, होइन भने हामी जिद्दी चाहिँ गर्दैनौँ भनेर त्यही हिसाबले भने प्यारेन्ट्सलाई, अनि उहाँहरूले भेट्नुभयो, लकिली उहाँहरूलाई मन पर्यो
0: अनि विवाह बन्धनमा बाँधिनु भयो, होइन? अनि विवाह गरिसके पछाडि अब सिङ्गल लाइफ हो, त्योभन्दा अगाडि त अब एउटै रुममा एडजस्ट हुनु पर्यो, कतिको गाह्रो भयो सुरु सुरुमा
1: एउटै रुम सेयर गर्दाखेरि सर्टन ह्याबिटहरू चाहिँ मेरो थियो, जस्तो कि म अलिकति ढिलो सुत्थेँ, होइन जस्तो म 12-1 बजीतिर सुत्ने बानी थियो, अब त्यो कुराहरू चाहिँ अब मैले चेन्ज गर्नुपर्ने। अर्को कुरा उसलाई सानो सानो आवाजहरू नोइजले डिस्टर्ब हुन्थ्यो, राति राति टोइलेट जाँदाखेरि पनि एकदम ओभर कन्सियस हुन्थ्यो, अब सिरानी नमिलेर घुरिरहेछ कि भन्ने खालको त्यो हुन्छ नि माइन्डमा कन्सियस हुने।
0: भनेपछि तपाईँलाई त एउटा सुत्ने टाइम टेबलमा ल्याइदिनु भयो हाम्रो रोजी म्यामले, 12-1 बजी
2: होइन?
0: र यस्तो एडजस्ट गर्ने क्रममा कहिलेकाहीँ यसो डिस्कस पर्ने तिमी पनि एडजस्ट गर न त्यस्तो टाइपको हुन्थ्यो कि हुँदैन थियो?
2: कहिले पनि भएन, कम्प्रोमाइज पनि त हो नि त रिलेसन भनेको त, सर्टन कुराहरू त कम्प्रोमाइज पनि गर्नुपर्छ, कति कुरामा एडजस्ट गर्नुपर्छ, त्यो बानी अनुसार चाहिँ त्यस्तो कुरा भएन। तर अब नयाँ घरमा गएपछि सिस्टम नयाँ, सबै कुरा नयाँ, हस्बेन्डले मजाले सपोर्ट गरिदिनु भयो भने चाहिँ सजिलो हुने रहेछ कि एकजना नयाँ दुलै भित्रीको नयाँ मान्छेलाई चाहिँ, त्यसमा चाहिँ उहाँले मजाले नै राम्रोसँग मलाई सपोर्ट गरिदिनु भयो। अनि प्लस सासु आमालाई पनि जोड्नु मन लाग्छ कि यो कुरामा चाहिँ, किनभने उहाँ बेसरी नै स्ट्रिक्ट भइदियो भए त मलाई त साह्रै नै गाह्रो हुन्थ्यो, म त निस्किनै पर्ने हुन्थ्यो होला नि त, होइन? कति कन्टेक्स्टमा त, तर त्यस्तो चाहिँ केही पनि भएन, कति नयाँ कुराहरू सिकाउने, बुझाउने, सम्झाउने उहाँले चाहिँ राम्रोसँग नै गरिदिनु भयो कि।
0: र 14 वर्षसँगै बिताइसक्नु भएको छ,
2: हजुर,
0: होइन? केटाकेटी कतिजना हुनुहुन्छ?
2: दुईजना, एउटा छोरा एउटा छोरी,
0: एउटा छोरा एउटा छोरी हुनुहुन्छ, प्यारेन्ट्स पनि भइसक्नु भएको छ, होइन? यो पास्ट लाइफ फर्केर हेर्दा चाहिँ कस्तो थियो त तपाईँहरूको पास्ट? कुनै समय यस्तो पनि आयो त्यो समय चाहिँ बिताउनै गाह्रो भएको, कतिखेर चाहिँ यो समय जाला, होइन, एकदमै हिल हुन गाह्रो भएको, त्यस्तो कुनै क्षण थियो?
2: थियो कहिले काहीँ त, अफकोर्स 14 वर्ष भनेको त लामो जर्नी हो, होइन? बिहा हुने बित्तिकै उहाँसँग म बेङ्गलोर गएँ, बेङ्गलोर बस्दाको इनिसियल फेज मलाई एकदमै गाह्रो भयो, उहाँको टाइम टेबल मलाई थाहा थिएन राम्रोसँग, होइन? अब त्यहाँको उहाँको लाइफस्टाइल मलाई राम्रोसँग मैले बुझेको थिएन, इन्टरनेसनलमा हुनुहुन्थ्यो उहाँ, फेरि भर्खरै आफ्नो मम्मी बाबासँग छुटेको मान्छे, होइन? एकचोटि नयाँ ठाउँमा फेरि उहाँ प्राय बिजी हुने, अनि म एक्लै घरमा हुनुपर्ने, नयाँ ठाउँ, सबै कुरा नयाँ, नयाँ म्यारिड लाइफ, एक्लै छु, अनि ला म त कहाँ आएर मलाई कहाँ राखिदियो भने जस्तो हुन्थ्यो कहिलेकाहीँ चाहिँ, यो फेज चाहिँ चाँडै कटे हुन्थ्यो जस्तो फिल हुन्थ्यो कि। त्यहाँ एकचोटि भएको थियो, अनि एकचोटि इन्डोनेसियामा पनि मलाई फ्यु टाइम्स चाहिँ त्यस्तै हुन्थ्यो, किनभने बच्चा एकदम सानो थियो, मेरो बाबु सानो थियो, 8-9 मन्थ्सको थियो होला, अनि त्यतिखेर उहाँको झन् ड्युटी आवर्स कस्तो हुन्थ्यो नि, आज घरबाट निस्किनु भयो भने 6 डेमा मात्रै घर आइपुग्नु हुन्थ्यो कि। कहिलेकाहीँ त हुन्छ नि बच्चा सुतेको बेलामा अर्को रुममा गएर बाथरुममा गएर घुवा घुवा रुन्थे पनि, तर उहाँलाई भन्दिनँ थिएँ कि भन्नु चाहिँ, कति दुःख गरेर भाषा सिकेर के गरेर त्यहाँ एडजस्ट भयो बिस्तारै चाहिँ, अनि त्यसपछि त्यहाँको लाइफ पनि राम्रो लाग्न थाल्यो।
0: र सरको साइडमा चाहिँ त्यस्तो कुनै थियो?
1: 2012 चाहिँ किङफिसर एयरलाइन्सले फाइनेन्सियल सिचुएसनले गर्दाखेरि हाम्रो चाहिँ त्यो बेलामा चाहिँ एकदम सर्ट नोटिसमा हाम्रो चाहिँ कन्ट्राक्ट टर्मिनेसन भयो क्या त्यो बेलामा, र त्यो फेजमा चाहिँ हामी चाहिँ जब म काठमाडौँ आउनु पर्यो, आइसकेपछि सबै साइडबाट चाहिँ अलिकति प्रेसर चाहिँ फिल भएको थियो मलाई, किनकि भर्खर बिहे गरेर नयाँ लाइफ सुरु गरेर आएको, त्यसमाथि अब सडनली त्यो बेलामा के अरे एयरलाइन्सहरू चेन्ज गर्नुपर्ने, त्यो बेलामा चाहिँ कस्तो हुन्छ भने अब एभिएसनमा तपाईँको जागिर पाउने नपाउने कुरा चाहिँ ओभरअल एभिएसन जुन वर्ल्ड वाइड एभिएसनको डिमान्डमा भर पर्छ, र त्यो बेलामा चाहिँ अलिकति भनौँ न क्राइसिसै थियो कि एभिएसनको टाइममा, त्यसले गर्दा त्यो बेलामा चाहिँ अलिकति प्रेसर परे हो। त्यो बाहेक त अब अरू साइडबाट चाहिँ खासै त्यस्तो एकदमै अप्ठ्यारो चाहिँ सिचुएसन थिएन। जब 2012 फर्केँ, वी आर एक्सपेक्टिङ, होइन, नयाँ चाइल्ड, त्यो बेलामा अर्को जब मेरो चाहिँ फिक्स भइसकेको थिएन,
0: मेन्टली स्ट्रेस त एकदमै थियो,
1: मेन्टल प्रेसर चाहिँ थियो, कतातिर जाने भन्ने वेल डिफाइन्ड भइसकेको थिएन, त्यसले गर्दा त्यो एउटा प्रेसर चाहिँ फिल भएको थियो। त्यो बाहेक त्यसपछि त्यस्तो साह्रो अप्ठ्यारो भनौँ न, यो होइन यो यो टाइम चाहिँ अहिले नै जाओस् भन्ने खालको चाहिँ सिचुएसन चाहिँ टचुट भएन भनौँ न।
0: हजुर, जीवनका ती सङ्घर्ष सम्बन्ध र अनुभवका कुराहरू निकै प्रेरणादायी सुनिएका छन्। यो रमाइलो गफ गफलाई हामी निरन्तरता दिने नै छौँ, तर त्योभन्दा अघि एउटा मिठो गीत सुनौ। सर म्यामकै रोजाइमा हामी गीत सुन्छौँ, कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
2: मलाई चाहिँ मेरो फेभरेट गीत एउटा छ, मिरमिरे साँझमा सिमसिमे पानी भन्ने, त्यो असाध्यै नै मनपर्छ कि त्यो गीत, त्यही सुनौँ न त।
0: आउनुहोस् उहाँहरूकै रोजाइमा यो सुन्दर गीत सुनाऊ।

0: गीतपछि पुनः स्वागत छ। तपाईँ सुन्नु भएको छ कार्यक्रम जीवन यात्रा मात्र रेडियो नेपालमा। यदि भर्खरै रेडियो खोल्नु भएको हो भने हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जमा हामीसँग जोडिन सक्नुहुन्छ। भनिन्छ पेसा प्रतिको समर्पण र निष्ठा कहिले रोकिँदैन। मोनिर सर र रोजी म्याडम, तपाईँहरू दुवैजना आज पनि आफ्नो क्षेत्रमा उत्तिकै सक्रिय र क्रियाशील हुनुहुन्छ। एकातिर मोनिर सर हुनुहुन्छ जसले हामीलाई आकाशको निलो उचाइमा उडाउँदै सधैँ सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनुहुन्छ। अर्कोतिर रोजी म्याडम हुनुहुन्छ जसले आफ्नो कला र सिपले छुनु मात्रै भयो भने पनि मानिसको अनुहारमा छुट्टै चमक र नयाँ रूप आउँछ। आफ्नो काममा यति धेरै व्यस्त रहँदै पनि तपाईँहरूले 14 वर्ष सँगै जीवन बिताइसक्नु भएको छ र उहाँहरूसँगको यो कुराकानीलाई फेरि पनि हामी निरन्तरता दिन्छौँ। अब मोनिर सरलाई नै सोध्न चाहे, पाइलट हुनुहुन्छ, बच्चामा सबैको सपना पाइलट बन्ने हुन्छ, तपाईँ त साँच्चीकै पाइलट बन्नुभयो, कहाँबाट आयो प्रेरणा?
1: तपाईँले भन्नुभयो, मलाई अहिले पनि याद छ, म सानो हुँदाखेरि हाम्रो क्लास टिचरले चाहिँ सोद्धाखेरि को पाइलट बन्ने भन्दाखेरि मैले हात चाहिँ उठाएँ। ड्याडी त्यो बेलामा बाहिर बाहिर काममा जानुहुन्थ्यो, बैतडी, पाटन अथवा खाँदबारी जानुहुन्थ्यो। हामी बिदामा चाहिँ उहाँलाई भेट्न प्लेन चढेर जान्थ्यौँ। सारैदेखि चाहिँ यहाँको डोमेस्टिक एयरक्राफ्ट कुमासँग चाहिँ देख्ने चढ्ने अपर्च्युनिटी पाएको भएर एक हिसाबको छुट्टै लगाव थियो। हामी ठुलो हुँदै गइसकेपछि मैले चाहिँ खेलको माध्यमबाट स्लोमेन एयरवेज यति एयरलाइन्समा हामी चाहिँ स्यालेरिड पर्सन भएर नै हामी गेम खेल्थ्यौँ। एकजना हाम्रो क्याप्टन पनि हुनुहुन्थ्यो, क्याप्टन प्रफुल्ल वैद्य, उहाँ चाहिँ पाइलट प्लस क्रिकेट पनि खेल्नुहुन्थ्यो। सो उहाँको थ्रुबाट चाहिँ मैले चाहिँ अलिकति बेसी यो फिल्डमा चाहिँ जानकारीहरू पाएँ र त्यसैको थ्रुबाट चाहिँ म अनि पछि चाहिँ म फ्लाइङमा मोर इन्ट्रेस्टेड हुँदै गइसकेपछि उहाँकै थ्रुबाट एयरलाइनको थ्रुबाट चाहिँ म चाहिँ अमेरिकामा चाहिँ फ्लाइङ गर्न गएको।
0: हजुर, तालिम पुरा गरेर जब पहिलो पटक एक्लै वा क्याप्टनको रूपमा आकाशमा जहाज उडाउनु भयो, मनमा कतिको डर थियो, त्यो पहिलो अनुभव कस्तो थियो त?
1: फर्स्ट अनुभव चाहिँ कस्तो हुँदो रहेछ भने मलाई अनेस्टली भन्नु पर्दाखेरि लाइफमा फर्स्ट टाइम तपाईँ कसैलाई फिलिङ आउँछ नि, मायाको फिलिङ आउँदाखेरि कस्तो फेस हुन्छ, त्यस्तै टाइपको एउटा स्पेसियल फिलिङ थियो।
0: फर्स्ट उडान कहाँको थियो तपाईँको?
1: फर्स्ट फ्लाइट मेरो चाहिँ काठमाडौँ पोखरा काठमाडौँ। अर्को एउटा चाहिँ इन्ट्रेस्टको कुरा चाहिँ हुन्छ नि, युनिफर्ममा फ्लाइङ गर्ने, प्यासेन्जर लिएर उड्ने, त्यो एउटा चाहिँ कस्तो भने सपना जस्तै हुन्छ। तपाईँले फर्स्ट टाइम गर्न पाउँदाखेरिको मोमेन्ट पनि समथिङ एकदम स्पेसियल भनौँ न,
0: शरीर मात्र होइन मन पनि उड्यो तपाईँ।
1: मन पनि उड्यो।
0: हजुर, कतिजना प्यासेन्जरलाई लिएर उड्नु भएको थियो
1: त्यो बेलामा? त हामी त्यो सानै एयरक्राफ्ट थियो, 18-सिटर एयरक्राफ्ट नै हो। मलाई याद भएसम्म फुल नै थियो प्यासेन्जर। त्यही दिन मेरो लाइसेन्स इस्यु भएको, लाइसेन्स बुझाउन हेडअफिस जाँदाखेरि लाइसेन्स सँगसँगै घर गएर त्यसपछि युनिफर्म चेन्ज गरेर फ्लाइट गर्न गएर।
0: म्यामलाई सोध्न चाहे, रोजी म्याम, तपाईँ सुरुमा त एरोस्टेज हुनुहुन्थ्यो होइन, पछि हिस्सी मेकअप स्टुडियोको संस्थापक हुनुभयो र पर्मानेन्ट मेकअप इन्स्ट्रक्टर पनि बन्नुभयो। यो उडान चित्र छोडेर सौन्दर्य कलातर्फ मोडिने सोचे कसरी आयो?
2: एयर होस्टेस चाहिँ मेरो कहिले पनि ड्रिम थिएन। यो चाहिँ पढिराख्दाखेरि चाहिँ मैले हुन्छ नि सर्टन टाइमको लागि गरेर हेरौँ न त कस्तो हुँदो रहेछ भनेर गरेको काम मात्रै हो। 2014 इन्डोनेसिया मुभ भइसकेपछि चाहिँ बच्चा पनि अलिकति हुर्केको, मोन्टेसोरी जाने बेला भइसकेको होइन, अनि उहाँ पनि काममा बिजी, अनि त्यसपछि मसँग चाहिँ फ्री टाइम हुन्थ्यो नि त, अनि फ्री टाइममा चाहिँ मैले सेल्फ मेकअप गरौँ न त कोर्स कस्तो हुँदो रहेछ, किनभने त्यहाँको एकदम फेमस छ कि इन्डोनेसियाको फेसन र ब्युटी इन्डस्ट्री चाहिँ, अनि गरौँ न त भनेर सोचेँ। अनि त्यसपछि गर्दाखेरि चाहिँ मलाई एकदमै इन्ट्रेस्टिङ लाग्यो, जम्मा 3 डेजको कोर्स थियो, किनभने म बच्चैदेखि आर्टमा एकदमै इन्ट्रेस्टेड मान्छे होइन, डान्स गर्थेँ, आर्ट गर्थेँ यताउति, अनि एकदमै रमाइलो लाग्यो। मैले आफूलाई एउटा एक्सपोजर पाएँ जस्तो कि, मैले आफ्नो लुकेको इन्ट्रेस्टलाई चाहिँ एक्सपोजर पाएँ जस्तो भयो कि। अनि त्यसपछि अलिकति यताउति रिसर्च गरिसकेपछि चाहिँ मलाई यही फिल्डमा चाहिँ अलि बढी डेडिकेटेड भएर काम गर्नु मन लाग्यो। अनि त्यसपछि मैले इन्डोनेसियाबाट नै मेकअप आर्टिस्ट्रीमा मास्टर्स गरेँ, अनि त्यसपछि चाहिँ हामी नेपाल फर्क्यौँ। नेपाल फर्केर काम सिकुन्जेल चाहिँ मलाई के भएको थियो भन्दाखेरि, म नेपाल फर्केँ भने चाहिँ इस्टाब्लिस गर्छु एउटा अर्गनाइजेसन, त्यही इन्डोनेसिया हुँदा नै मलाई हिसी भन्ने नाम चाहिँ मैले सोचिराखेको थिएँ कि, अनि तर नेपाल फर्केँ, बच्चा स्टिल सानै, अलिकति केयर चाहिने नै खालको थियो, अनि त्यही भएर सर्टेन टाइमको लागि चाहिँ मैले फ्रिलान्सिङ गरेँ, एक्सपिरियन्स गेन गरेँ। बिस्तारै कस्तो भयो भन्दाखेरि, मेकअप चाहिँ सबैले गर्ने नि त, मैले फेसन सोजहरूमा गरेँ, ब्राइडल मेकअप गरेँ, गर्दाखेरि रमाइलो हुन्छ नि, अर्काको कन्फिडेन्स अझै इन्हान्स हुने भयो होइन मेकअपले मात्रै। तर मेकअप चाहिँ कस्तो भयो भने टेम्पोररी भयो नि त, जुन मैले सिकेको थिएँ त्यो टेम्पोररी भयो, अनि मलाई चाहिँ कस्तो लाग्यो भने यो सबैले गर्ने काम नै हो, तर मलाई चाहिँ समथिङ डिफ्रेन्ट गर्नु थियो कि नयाँ, अनि त्यसमा रिसर्च गर्दै जाँदाखेरि चाहिँ पर्मानेन्ट मेकअप चाहिँ आयो होइन। अनि त्यसपछि चाहिँ मैले बायोटच इन्टरनेसनल ब्याङ्कक र बायोटच इन्टरनेसनल युएसएबाट ट्रेनिङ लिएर अनि म चाहिँ अहिले पर्मानेन्ट मेकअपमा चाहिँ स्पेसलाइज्ड भएर हिसीलाई चाहिँ त्यसरी नै अगाडि लग्दैछु।
0: र हिसीमा पर्मानेन्ट मात्र हुन्छ कि अर्को सामान्य मेकअप पनि हुन्छ,
2: हजुर रेगुलर सर्भिसेस, रेगुलर ब्राइडल मेकअप हुन्छ नि, सबै हाम्रो रेगुलर सर्भिसेस पनि छ, तर पर्मानेन्ट मेकअप चाहिँ मेरो यूएसपी भनौँ न।
0: यो दुइटामा डिफरेन्ट के छ?
2: पर्मानेन्ट मेकअप भनेको हजुरको इङ्क र निडलको हेल्पले हाम्रो हजुरको फेसमा हुन्छ नि आइब्राउज, आइलाइनर, लिपस्टिक सेमी पर्मानेन्टली हामीले चाहिँ काम गर्ने हो कि, तपाईँको त्यो सेप्सहरू बनाउने हो, जस्तो ट्याटु भन्छ नि, तर इट्स नट एक्ज्याक्टली ट्याटु, तर ट्याटु भनेको चाहिँ अझै डिपमा काम गरिन्छ, त्यसको डिजाइन्स डिफरेन्ट हुन्छ। तर सेमी पर्मानेन्ट मेकअपमा चाहिँ हामी सर्फेसमा, अप्पर लेयर अफ स्किनमा मात्रै काम गर्छौँ, अनि त्यो भनेको चाहिँ अलिक एनहान्स्ड डिजाइन हुन्छ कि, अलिकति नेचुरल सिमरी डिजाइन हुन्छ, जसले गर्दा चाहिँ तपाईँको फेसमा अननेचुरल डिजाइन कोरेको जस्तो देखिँदैन, हजुरको फेस नेचुरल नै हुन्छ, अरूले बाहिरबाट हेर्दा थाहा पाउँदैन मेकअप गरेको भनेर। तर तपाईँको आइब्राउज अलरेडी डन हुन्छ, तपाईँको आइलाइनर अलरेडी डन हुन्छ, लिपस्टिक अलरेडी डन हुन्छ,
0: र पर्मानेन्ट मेकअप गरिसके पछाडि यसको एक्सपायरी डेट पनि त हुन्छ।
2: हजुर हजुर अफकोर्स हुन्छ। यो कस्तो हुन्छ भने पर्मानेन्ट मेकअप भनेको कति मिसकन्सेप्सन छ कि, एकचोटि गरिसकेपछि अब मैले कहिले पनि गर्नु पर्दैन भनेर, त्यस्तो चाहिँ हुँदैन। सिन्स अब मैले भर्खरै भने स्किनको अप्पर लेयरमा काम गर्ने हो हामीले, अनि हामीले यसै पनि भन्छौँ नि हाम्रो छाला फेरिन्छ भनेर, एक महिनामा छाला बिस्तारै बिस्तारै फेरिन्छ नि, त त्यो अप्पर लेयरमा बसेर काम गर्ने भएकोले त्यो छाला फेर्दै जाने हुँदाखेरि चाहिँ बिस्तारै फेड भएर जान्छ। अनि नर्मल स्किन छ तपाईँको भने चाहिँ 2 वर्षसम्म मजाले राम्रोसँग लास्टिङ हुन्छ होइन, तर यदि तपाईँको ऑयली फेस छ, लार्ज पोर्सहरू छ भने चाहिँ त्यो स्किन अनुसारले हुन्छ कि त्यस्तो लास्टिङ पनि, 9 मन्थ्सदेखि 1 इयर हुन्छ नि, त्यसमा फेरि टचअप गर्नुपर्ने हुन्छ। तर नर्मल स्किन छ, राम्रोसँग स्किन छ, तपाईँले सेसन्स पुरा गर्नुभएको छ भने चाहिँ 2 वर्ष चाहिँ मजाले टिक्छ।
0: अनि यसमा यो एज क्राइटेरिया हुन्छ कि हुँदैन?
2: एज क्राइटेरिया हुँदैन, अनि कुनै एकदम क्रोनिकल डिजिजहरू बाहेक, क्यान्सर पेसेन्टहरू आउनुहुन्छ मेरोमा, थाइरोइड पेसेन्टहरू आउनुहुन्छ, किनभने थाइरोइडले, क्यान्सरले, किमोले त सबै कपालहरू झारिसकेको हुन्छ नि, त पेसेन्टहरू आउनुहुन्छ, तर उहाँले डक्टरको पर्मिसन लिएर आउनुहुन्छ कि, डायबिटिक पेसेन्ट भयो होइन, त्यस्तो पेसेन्टहरूलाई विदाउट डक्टरको प्रिस्क्रिप्सन चाहिँ गर्नु मिल्दैन, बाँकी चाहिँ त्यसमा एज क्राइटेरिया भन्ने नै छैन।
0: अनि यस्तो गर्ने बेलामा त्यस्तो कुनै इस्युहरू आएको, जस्तै कोही गरेर जानुभयो चित्त बुझेन होइन, त्यस्तो झगडा गर्न आउने पनि कति त हुन्छ नि होला
2: नि म्याम, हजुर
0: होइन, कसरी ट्याकल गर्नुहुन्छ त्यसलाई?
2: यस्तो म्याम, फर्स्ट त आफू कन्फिडेन्ट हुनु पर्यो, सबैभन्दा पहिला त कस्तो हुन्छ भने हामीले एकैचोटि निडल चलाउँदैनौँ, पहिला तपाईँको फेसमा म्यापिङ गर्छौँ होइन, ब्राउजको होस् वा आइलाइनर होस् या लिपस्टिक नै किन नहोस्, पहिला म्यापिङ गर्छौँ, अनि पिगमेन्ट देखाउँछौँ, पिगमेन्ट पनि ठिक छ, सबै कुरा ठिक छ भनेपछि मात्रै निडल चलाउने हो हामीले। फर्स्टमा त क्लाइन्टलाई चित्त नबुझाइकन त निडल चलाउँदै चलाउँदैनौँ, त्यसपछि पनि उहाँलाई केही भयो, चित्त बुझेन भने चाहिँ कन्भिन्सिङ पावर तपाईँको कतिको छ त्यसमा भरपर्छ, तपाईँले बुझाउन सक्नु पर्यो, उहाँले नबुझेर पनि त क्वेसन गरेको हुनसक्छ नि त, सधैँ क्लाइन्टले नराम्रो इन्टेन्सनले मात्रै गर्यो भन्ने त हुँदैन नि, सो अलिकति कन्भिन्सिङ पावर पनि आफ्नो हुनु पर्यो।
0: र यो सँगसँगै एउटा सोध्न मन लाग्यो, पर्मानेन्ट मेकअप गर्दाखेरि चाहिँ के कुरामा ध्यान दिनुपर्छ त?
2: जस्तो कति क्लाइन्टहरूले चाहिँ पेन किलर्सहरू खाएर आउनुहुन्छ कि, लाग गर्ने बेलामा दुख्छ म अहिले खाएर जान्छु भनेर, त्यसले चाहिँ हुँदैन। त्यसले के गर्छ भन्दाखेरि तपाईँको ब्लड थिन गराइदिन्छ, अनि त्यसपछि ब्लिडिङ धेरै हुने चान्सेस हुन्छ, त्यो क्लाइन्टको पार्टबाट भयो होइन। एज अ प्रोफेसनल मैले सजेस्ट गर्नुपर्ने कुराहरू चाहिँ आफ्टर द प्रोसिजर चाहिँ हामीले सजेस्ट गरेको हुन्छौँ, एउटा मेडिसिन हुन्छ नि ओइन्टमेन्ट, त्यो हामीले नै प्रोभाइड गर्छौँ, त्यो चाहिँ तपाईँहरूले हामीले भनेको दिनसम्म लगाउनु पर्ने हुन्छ, अनि आफ्टर केयरहरू पनि डिफ्रेन्ट हुन्छ। पर्मानेन्ट मेकअप गरिसकेपछि तुरन्तै गएर रिजल्ट देखिन्छ भन्ने होइन, त्यसको हिलिङ प्रोसेस हुन्छ, किनभने हामीले त निडल चलाउने हो नि त, सो हिलिङ प्रोसेसहरूमा धैर्यताका साथ तपाईँले चाहिँ हाम्रो इन्स्ट्रक्सनहरू फलो गरेर अनि आफ्टर केयर मजाले गर्नुभयो भने त्यसको रिजल्ट लङ लास्टिङ पनि हुन्छ, अनि तपाईँले रिक्वायर्ड रिजल्ट पाउनुहुन्छ।
0: हजुर, फेरि सरलाई नै सोध्न चाहिँ, सरले डोमेस्टिक फ्लाइट चाहिँ कति वर्ष गर्नुभयो?
1: झन्डै 6 वर्ष।
0: धेरै जसो नेपालमा प्लेन क्र्यासहरू हुन्छन्, मलाई जान्न मन लागेको र हाम्रो रेडियो सुनेर बसिरहनु हुनेहरूलाई पनि क्वेसन आइरह होला, यो क्वेसन चाहिँ सोध्दै भए हुन्थ्यो किन नसोध्या होला भन्ने परिरहेछ उहाँहरूलाई पनि होइन, के कारणले हुन्छ नेपालमा धेरै जसो प्लेन क्र्यास चाहिँ?
1: नेपालको कन्टेक्स्टमा चाहिँ अब धेरै कुराहरू यसको फ्याक्टर छ, जस्तो कि हाम्रो रिमोट एरियामा धेरैहरू हुने, वेदरको जस्तो प्री मनसुन पोस्ट मनसुनमा म्याक्सिमम एक्सिडेन्ट भएको देखिन्छ, अब एउटै मात्र फ्याक्टर चाहिँ छैन, जस्तो पोलिसीमा पनि हामीहरूको केही कमी कमजोरीहरू छ, यसको ओभरसाइट फङ्सन भन्छ, जस्तो यसको मोनिटरिङको पार्टमा पनि हाम्रो केही कमी कमजोरीहरू छ, अर्गनाइजको सिस्टमभित्र पनि केही कमी कमजोरीहरू छ, जुन डेफिनेटली इम्प्रुभ गर्नुपर्ने देखिन्छ, ट्रेनिङको पार्टमा केही इम्प्रुभ गर्नुपर्ने कुराहरू पनि छ होला, एयरपोर्टको कुराहरू सबै पार्टहरूमा चाहिँ केही न केही चाहिँ अलिअलि कन्ट्रिब्युटिङ फ्याक्टरहरू चाहिँ छ।
0: हजुर, मलाई एउटा कुरा जान्न मन लाग्यो होइन, हाम्रो समाजमा चाहिँ एउटा भनाइ छ क्या, नेपालमा चाहिँ विदेशमा म्याथ सकिएका एक्सपायर भएका पुराना जहाजहरू ल्याइन्छ भन्ने एकदमै सुनिन्छ नि त, होइन के सत्य हो त?
1: तपाईँको हिस्ट्रीमा ब्रान्ड न्यू एयरक्राफ्ट नआएको भन्ने होइन, आएको छ। जस्तो हिमालयका जतिवटा पनि चारवटा एयरक्राफ्ट सबै ब्रान्ड न्यू एयरक्राफ्ट लिएर आएको, तर ड्युब टाइममा त सधैँ ब्रान्ड न्यू त हुँदैन। त्यस्तै डोमेस्टिकको केसहरूमा पनि पहिले बुद्ध एयर स्टार्ट गर्दाखेरि सबै ब्रान्ड न्यू एयरक्राफ्टहरू नै आएको थियो। नेपाल एयरलाइन्सको एयरबसहरू सुरुमा आउँदाखेरि तपाईँको अलमोस्ट ब्रान्ड न्यू एयरक्राफ्टहरू नै हो। तर एभिएसनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको जति पनि पार्ट्स पूर्जाहरू जुन लाग्छ घुम्छ त्यो पार्ट्सहरूको लाइफ हुन्छ। जस्तो हामी गाडीमा चाहिँ सब सर्टेन सामानहरू बिग्रिएपछि मात्र रिप्लेस गर्छौँ, एयरक्राफ्टमा त्यस्तो हुँदैन। एयरक्राफ्टमा चाहिँ तपाईँको फुल्ली फङ्सनल सामानहरू पनि छ भने सर्टेन लाइफ टाइम त्यो सकिसकेपछि यसलाई रिप्लेसै गर्नुपर्ने हुन्छ, र एभ्री रिप्लेसेबल सामानको रेकर्ड हुन्छ, त्यसरी त्यसलाई मोनिटर गरेर राखे हुन्छ कि। सो भन्नको मतलब तपाईँले कुनै सर्टेन एयर उडिरहेको एयरक्राफ्ट चाहिँ एज इट इज पुरानै स्टेटमा चाहिँ उडिरहेछ भन्ने होइन, तर ओन्ली डिफरेन्स चाहिँ तपाईँको जति एयरक्राफ्ट पुरानो हुन्छ त्यति नै तपाईँको सेड्युल मेन्टेनेन्सहरूको चाहिँ रिक्वायरमेन्ट थपिँदै जान्छ। एयरक्राफ्ट एज चाहिँ थोत्रो भन्ने चाहिँ हुँदैन, किनभने एभ्री फ्लाइट उड्नु अगाडि चाहिँ उसको एयरवर्थनेस रिक्वायरमेन्ट फुलफिल भएको हुन्छ। एयरवर्थनेस भने चाहिँ यो चाहिँ उड्नलाई लायक छ है यो एयरक्राफ्ट भन्ने हो कि। सेकेन्ड ह्यान्ड एयरक्राफ्ट आए पनि दे आर वेल मेन्टेन।
0: आज हामी कुरा गरिरहेका छौँ हिमालयन एयरलाइन्स तथा लाइन ट्रेनिङ क्याप्टन तथा अपरेसन क्वालिटी म्यानेजरको रूपमा कार्यरत उडेन क्षेत्रका अनुभवी व्यक्तित्व क्याप्टन मणिर कुमार श्रेष्ठ र सौन्दर्य कलाको क्षेत्रमा स्थापित नाम हिस्सी मेकअप स्टुडियो कि संस्थापक तथा पर्मानेन्ट मेकअप इन्स्ट्रक्टर रोजी श्रेष्ठज्यूसँग हाम्रो कुराकानी बाँकी नै छन्। अब भने पालो भएको छ साङ्गीतिक विश्रामको, कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
1: एउटा गीत थियो नि हाम्रो गुरासको फेदमुनि गीत चाहिँ एकचोटि रिक्वेस्ट गर्न चाहन्छु।
0: हजुर, हाम्रो अतिथिकै रोजाइमा अब हामी यो गीत सुन्छौँ।

0: यसपछि पुनः स्वागत छ रेडियो नेपालको विशेष प्रस्तुति जीवन यात्रामा। सुन्दै हुनुहुन्थ्यो हाम्रो विशेष अतिथिहरू क्याप्टेन मोनिर श्रेष्ठ र रोजी श्रेष्ठज्यूको रोजाईको सुमधुर संगीत। आउनुहोस् अब नै लागौँ अलिकति मुस्कान र रमाइला सम्झनाहरू पल्टाउने ऱ्यापिड फायर राउन्ड तर्फ। म प्रश्नहरू सोध्छु, तपाईँले फास्ट फास्ट एन्सर दिनुपर्ने हुन्छ। रेडी हुनुहुन्छ? आकाशको उडान कि रोजीसँगको रोमान्टिक लङ ड्राइभ?
1: फ्लाइङ भनेको अब पार्ट अफ मेरो प्रोफेसन भयो, ऊ भनेको मेरो पार्ट अफ लाइफ भयो, सो आई विल चूज उसँग रोमान्टिक।
0: जहाज उडाउँदा ककपिटमा बढी डर लाग्छ कि रोजी जी रिसाउँदा?
1: दुइटै नै भएन के हुन्छ, रोजी रिसाउँदा।
0: रातको उडान कि बिहानको उडान?
1: डेफिनेटली बिहानको।
0: उडानबाट फर्केपछि पहिलो काम के गर्नुहुन्छ, चिया पिउनुहुन्छ कि रोजी जीसँग गफ गर्नुहुन्छ?
1: ओ, घरमा भएलाम गफ हुन्छ, नभएलामा चाहिँ एक्लै बसेर चिया खान्छ।
2: तर प्राय मलाई खोज्नुहुन्छ।
0: रोजी जीले गर्नु भएको मेकअपमा कहिले कुनै खोट लगाउनु भएको छ? यो चाहिँ भएन
1: छ, म भन्छु उसलाई, मलाई अलिकति नेचुरल लुक्स मनपर्छ, अलि हेभी मेकअप देख्यो भने मलाई भन्ने गरेछ, अलिक हेभी देख्यो।
0: नेपालको आकाशबाट हेर्दा सबैभन्दा मनमोहक र सुन्दर लाग्ने ठाउँ कुन हो?
1: नेपालको माउन्टेनको जुन यो हाम्रो भ्यू छ नि, समथिङ अलिकति डिफ्रेन्ट नै छ कि, तर एउटै पर्टिकुलर ठाउँ होइन, नेपालको यो जुन टोपोग्राफी, नेपालको जुन त्यो हरियो जङ्गलहरू, पहाडहरू, हिमालहरू देखिन्छ, त्यो सबैले नै एकदमै रमाइलो लाग्छ फिल्म।
0: र ककपिटमा जहाज उडाउँदा मनमा गुन्जिने कुनै एउटा फेभरेट गीत छ, नेपाली गीत?
1: त्यस्तो त याद भएन।
0: रोजीजीले पकाएको कुन परिकार चाख्दा चाहिँ वाउ क्याप्टेन त म यही भए भन्ने लाग्छ?
1: उसले एउटा त्यो एउटा अचार बनाउँछ नि, के अरे हाम्रो चुकाउने खाना त राम्रै बनाउँछ,
0: चुकाउने। घरमा टिभीको रिमोट कसको नियन्त्रणमा हुन्छ, हाम्रो क्याप्टेन साथको कि हाम्रो म्याडमको?
1: अनेस्टली भन्दाखेरि हामी त्यस्तो धेरै टिभी नै हेर्दैन, अहिले आएर छोराको हातमा हुन्छ।
0: रोजीजीलाई एक शब्दमा वर्णन गर्नुपर्दा के भन्नुहुन्छ?
1: सहयात्री भन न।
0: एरोस्टेजको ग्ल्यामरस लाइफ कि हिस्सी मेकअप स्टुडियोको व्यस्तता?
2: हिस्सी मेकअप स्टुडियोको व्यस्तता।
0: क्याप्टेन मनिर ककपिटमा उडान भरिरहँदा घरमा बस्दा बढी डर लाग्छ कि एकदम गर्व महसुस हुन्छ?
2: गर्व महसुस हुन्छ।
0: मेकअप बिनाको नेचुरल लुक कि पर्मानेन्ट लुक?
2: पर्मानेन्ट मेकअप मोर कन्भिनियन्ट हुन्छ।
0: मनिर सरको अनुहारमा चाहिँ पर्मानेन्ट मेकअप गरिदिन मन छ कि छैन?
2: छ, मैले भनेको पनि थिएँ तर उहाँले अहिलेसम्म दिनुभएको छैन।
0: दुईजना मात्रै छन्दा बढी सपिङ कसले गर्नुहुन्छ?
2: अफकोर्स म।
0: अचानक कतै बाहिर निस्कनु पर्दा तयार हुन बढी समय कसले लाग्छ?
2: त्यो त उहाँलाई हो, तपाईँ हो।
1: मिलेन है?
2: होइन, तपाईँ नै हो।
0: मनिर सरले उडाएको जहाजमा यात्रा गर्दा उहाँ मेरो श्रीमान हो भनेर प्यासेन्जरहरूलाई सुनाउन मन लाग्छ कि लाग्दैन?
2: मलाई लाज लाग्छ। भएको पनि थियो, म चाहिँ एकदम क्वाइटली एउटा कुनामा बसेको थिएँ।
0: अनि झगडा हुँदाखेरि सरी कसले भन्नुहुन्छ?
2: अफकोर्स उहाँले
1: नै।
2: Wife is always right.
0: अनि मनिर सरले दिनुभएको सबैभन्दा विशेष यादगार उपहार याद छ?
2: म एकचोटि रिसेन्टली नै हो, धेरै वर्ष भएको छैन, म रिसाएर बसेको थिएँ घरमा, हाम्रो झगडा भएको थियो, उहाँ फ्लाइटमा जानुभएको थियो, तर फर्केर आउँदाखेरि चाहिँ उहाँले मलाई ड्युटी फ्रीबाट एउटा लिपस्टिक लिएर आइदिनु भएको थियो, किन द्याट वाज अ सरप्राइज नै थियो मैले लागि, मलाई एकदमै राम्रो चाहिँ लागेको थियो त्यो जेस्चर।
0: हजुर, र मनिर सरलाई एक शब्दमा वर्णन गर्नुपर्दा के भन्नुहुन्छ?
2: एकदम प्र्याक्टिकल।
0: सबैभन्दा बढी रिस कसलाई उठ्छ? अनि विवाहको 14 वर्षपछि पनि एकअर्काको एकदमै मन परिरहेको बानी के हो? सरलाई के मनपर्छ म्यामको?
1: ऊ जति नै रिसाए पनि अब उसले अलिकति उसको केयरिङ पार्ट चाहिँ फिल भइरहेको हुन्छ, उसले हुन्छ नि मैले नभने पनि अब मेरो सर्टेन कुराहरू उसले हुन्छ नि मिलाइदिइरहेको हुन्छ, अब खाना भनौँ न रिसुट्यो भने छोडेर जान्छ नि त, त्यस्तो होइन नि त, यो खाना त्यो खाना बनाइदेऊ भनेर मेरो उस हाम्रो हेल्पर बहिनीलाई पनि भनेर आउँछ, केयरिङ पार्ट चाहिँ छोड्दैन।
0: हाम्रो म्यामलाई सरको?
2: मलाई चाहिँ उहाँको कुन बानी मनपर्छ, जस्तै सुकै लाइक गाह्रो पिरियडमा पनि, अनि म चाहिँ एकदम एङ्सियस छु, मलाई चाहिँ एकदम त्यो एङ्जाइटीहरू हुन्छ होइन, तर उहाँले चाहिँ एकदम काम तरिकाले मलाई सम्झाउनुहुन्छ, सबै कुरा सम्हाल्नुहुन्छ, हुन्छ नि जुन बेला मैले चाहिँ गिभ अप गरे हुन्छ नि त्यो बेला उहाँले चाहिँ मलाई समेट्नुहुन्छ भनौँ न।
0: दुवैजनाको फेभरेट रोमान्टिक डेट स्पट?
2: डेटिङ स्पट नगरकोट
1: त्यही भन्नु पर्ला,
2: हामी धेरै अहिले पनि त्यही जान्छौँ।
0: एक अर्काले घरमा बोलाउने एकदमै मिठो निकनेम छ,
1: उसले मलाई बुढा भन्छ, मैले बुढी भन्छु,
2: मलाई मैले उहाँलाई
1: बाबा भन्छु,
2: बाबा भन्छु।
0: अदेखि अहसम्म भन्न आउँछ, आई आउँछ,
2: आउँछ आउँछ
1: आउँछ, तर अब कतिको आउँछ,
0: कहाँनिर
2: छोरीलाई
0: सोधेर स्कुलमा होमवर्क नगरेर बेन्च माथि उभिने र अथवा कान समात्ने काम कसले धेरै गर्नुभयो होला त?
1: मैले गरेँ होला, म कुखुरा पनि बनाएको छु, सुताई पनि खाएछु, क्लासबाट निकालिदिनु भएको छ।
0: तपाईँहरूलाई अहिले एसी दिन लायो भने कुन विषय लाग्छ होला?
1: अप्सनल म्याथ हुन्छ हामी पढ्दाखेरि, त्यो चाहिँ लाग्छ होला अहिले।
2: मलाई चाहिँ अकाउन्ट्स लाग्छ कि जस्तो लाग्छ।
0: मल्टिप्लाई आउँछ, आउँछ सेभेनको मल्टिप्लाई भन्न सक्नुहुन्छ?
1: सकिहाल्छ नि, भन।
0: 7 को यो रमाइलो माहौलपछि अब नि सबै भएको छ अर्को एउटा समुद्र सङ्गीत सुन्ने आउनुहोस् नगरिकन। अब तपाईँहरू दुवैजनाको रोजाइमा गीत सुन्छौँ हामी, कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
2: तगारोमा रुमाल राखी, त्यही सुनौँ।
0: हाम्रो अतिथिकै रोजाइमा अब हामी यो गीत सुन्छौँ।

0: त्यसपछि पुनः स्वागत छ रेडियो नेपालको विशेष प्रस्तुति जीवन यात्रामा. तपाईँहरू सुनिरहनु भएको छ एफएम ब्यान्ड 98.1 मेगाहर्जमा कार्यक्रम जीवन यात्रा. सुन्दै हुनुहुन्थ्यो हाम्रो आजको विशेष अतिथिहरू क्याप्टेन मोनिर र रोजी श्रेष्ठज्यूको रोजाईको निकै समुद्र संगीत, रमाइलो गफ गाफ र ऱ्यापिड फायर पछि आऊ भनी लागौँ फेरि अन्तिम कुराकानी तर्फ. हेर्दा हेर्दै तपाईँहरूले 14 वर्ष पुरा गरिसक्नु भएको छ वैवाहिक जीवन. यो सहयात्रालाई फर्किएर हेर्दा विवाह के हो जस्तो लाग्यो तपाईँहरूलाई?
1: विवाह भनेको यो त टिमवर्क नै हो.
2: एक्ज्याक्टली,
1: पार्टनरसिप टिमवर्क नै हो. यसमा कति ठाउँमा आफूले लिड गर्नुपर्छ, कति ठाउँमा आफू पछाडि हट्नुपर्छ, होइन, कति ठाउँमा कम्प्रोमाइज, एडजस्टमेन्ट, टिमवर्क नै हो.
0: सर त्यही भन्नुहुन्छ?
2: एक्ज्याक्टली, टिमवर्क नै हो. त्यसमा आफ्नो रोल्स रेस्पोन्सिबिलिटी छ, होइन, त्यही अनुसारले आफूले आफ्नो रेस्पोन्सिबिलिटी आफूले निर्वाह गर्नु पर्यो र उसको पार्टमा आफूले सपोर्ट गर्नु पर्यो.
0: अन्तिममा सोध्न चाहे मैले, तपाईँहरूको जस्तो नै एकदमै रोमान्टिक भएर झन् जीवन बिताइराख्नको लागि हाम्रो रेडियो सुनेर बस्नुहुने हाम्रो आदरणीय कपलहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: त्यस्तो एक्सपर्ट त होइन, होइन, आफ्नो एक्सपिरियन्सले कुरा सेयर गर्ने हो. बुढापाकाहरूले भन्नुहुन्थ्यो नि, एकजना आगो भयो भने एकजना पानी हुनुपर्छ भने, त्यो चाहिँ एकदमै एप्लिकेबल हुँदो रहेछ कि म्यारिड लाइफमा चाहिँ. तछाड र मछाड गरेर अगाडि बढ्यो भने चाहिँ यो चाहिँ लङ लास्टिङ हुँदैन. अन्डरस्ट्यान्डिङ हुनु पर्यो, एकले अर्काको कुरा बुझ्नु पर्यो, यसरी नै अगाडि बढ्यो भने चाहिँ अनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ.
2: एकअर्कासँग कम्पिट गर्नु भएन क्या, यो कम्प्लिमेन्ट इच अदर भन्छ क्या. एकअर्काको साथ दिउँ र एकअर्कालाई उसले गरेको राम्रो कामलाई कम्प्लिमेन्ट गर्ने, सेम कुरा उतार्दै भयो भने म्यारेज लाइफ चाहिँ अलिक सहज.
0: हजुर, समयको पाबन्दीको कारण आजको यस कार्यक्रमलाई हामी यही समापन गर्नुपर्ने हुन्छ. आफ्नो अति व्यस्त समयको बावजुद पनि रेडियो नेपालको निमन्त्रणालाई स्वीकार गरेर आइदिनु भयो र यस्ता मिठा आफ्ना अनुभवहरू सुनाइदिनु भयो, त्यसको लागि क्याप्टेन मोनिर कुमार श्रेष्ठ र हाम्रो पर्मानेन्ट मेकअप इन्स्ट्रक्टर रोजी श्रेष्ठज्यू, यहाँ दुवैजनालाई हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु.
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद, हामीलाई यहाँ बोलाइदिनु भयो, आफ्नो एक्सपिरियन्स, आफ्नो वर्क लाइफ सबै कुरा सेयर गर्ने प्लेटफर्म एउटा दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद.
0: हजुर आदरणीय श्रोता, आजको हाम्रो अतिथिसँगको यो कुराकानी तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो फेसबुक पेज मार्फत दिन नबिर्सिनुहोला. अर्को साता यस्तै रोचक सहयात्राका साथ उपस्थित हुने नै छौँ. तबसम्मका लागि म प्रस्तुतकर्ता रमा ढुङ्गाना पनि बिदा माग्छु. रेडियो नेपाल सुन्दै गर्नुहोला. नमस्कार.

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यससँगै सरकारले जेएनजी आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार उद्यमशीलता मार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको छ। रोल्पाको थवाङ गाउँपालिका 5 उवाको कोटल 12 बुधबार गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 11 पुगेको छ। पहिरोमा बेपत्ता भएका स्थानीय लीलबहादुर पुन मगरको शनाखत भएको इलाका प्रहरी कार्यालय सुली चौर रोल्पाले जनाएको छ। यससँगै कोट 12 पहिरोमा मृत्यु हुनेको संख्या 11 पुगेको हो। घटनामा अझै 2 बेपत्ता भएका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। मिथिलाञ्चल क्षेत्रमा नवविवाहिता मिथिलानीले आज मधु श्रावणी पर्व समापन गर्दैछन्। मिथिलाञ्चलमा मौना पञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलाले सुरु गरेको यो पर्व आज 13 दिन समापन गर्न लागेका हुन्। साउन कृष्ण पञ्चमीका दिन सुरु गरिने यो पर्व साउन शुक्ल तृतीया तिथिका दिन समाप्त

जीवनमा जब जो कोहीले निरन्तर संघर्ष गर्छ अवश्य पनि उसले सफलता प्राप्त गर्छ। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा मिनर्भा बज्राचार्य अनि म रुक्मिणी पोखरेल। यो कार्यक्रम यहाँहरूले प्रत्येक शनिबार मध्याह बाह्र बजेको समाचार पछि एक बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू एफएम ब्यान्ड 98.100-103 मेगाहर्जका साथै www.radionepalonline.com.np फेसबुक पेज र मोबाइल एपमा पनि सहजै सुन्न सक्नुहुनेछ। मानिसलाई खुसी र आनन्द प्राप्त हुनु भनेको उसले गरेको मिहिनेतको प्रतिफल नै हो। खुसी धन र सम्पत्तिसँग सम्बन्धित हुँदैन, किनकि महलमा बस्ने मान्छे पनि सन्तुष्ट भएको पाइँदैन। इमानदारिताका साथ जब एक अर्कासँग व्यवहार गरिन्छ, त्यो जति सन्तुष्टि सायद अरू केही हुन सक्दैन होला। त्यसैले जीवन जिउने क्रममा हामी सधैँ सकारात्मक भावले अगाडि बढ्नुपर्छ। असमान व्यवहार गर्ने कुरा सम्बन्धित व्यक्तिको विचारमा भर पर्छ। हामीले हामी सबै मानव हौ भन्ने कुरालाई बिर्सन हुँदैन। हाम्रो समाज अवस्था, हाम्रो काम गर्ने शैली अनि हामी बाँचिरहेको परिवेश फरक फरक हुन सक्छ, तर पनि समग्रमा बुझ्नुपर्ने के हो भने मानव चोला उत्कृष्ट छ। त्यसैले जिन्दगीका हरेक बाटा तय गरी लक्ष्यसम्म पुग्नको लागि कर्म अर्थात् कामले महत्वपूर्ण स्थान राख्छ। यस्तो खाले व्यवहार आफ्नै घर परिवारबाट सुरु गर्नुपर्छ, जहाँ प्रेम, सद्भाव, नैतिकता, आदर सत्कार समावेश रहन्छ, त्यही सुन्दर घर परिवारको निर्माण हुन्छ। अनि त बन्छ सुन्दर घर संसार।

आजको कार्यक्रममा हामी तपाईँलाई सुनाउनेछौँ अतिथिसँग गरिएको संवाद, पत्र पत्रिका अनलाइनबाट साभार गरेका सामग्री, साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। सुरुवातमा राख्दैछौ यो सांगीतिक कोसेली, प्रेम प्रकाश ओली र मान्डवी त्रिपाठीको स्वरमा रहेको छ। रचना र संगीत रहेको छ मधुबाबु थापाको। यो गीतमा मूल स्वर रहेको छ चन्द्रकला शाह र मधुबाबु थापाको।

0: यो सांगीतिक कोसेली पछि अब कार्यक्रममा राख्दैछौ सौगात गृहका साथै सौगात सहकारीमा आबद्ध भई कृषि व्यवसायबाटै उद्यमी बन्न सफल एक उद्यमी महिलासँग गरिएको संवाद। आउनुहोस्, उहाँलाई स्वागत गरौ। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्कार, म बिमला थापा, सिन्धुली कमलामाई छ। म सौगात गृह सञ्चालिका र हाम्रो एउटा सामूहिक सहकारी छ, सौगात लौकम सहकारी संस्था, त्यसको पनि सञ्चालक।
0: हजुर, यहाँको जन्म चाहिँ कहाँ भयो होला?
1: मेरो सिन्धुली जिल्ला हाल श्री कमलामाई 2 हो।
0: हजुर,
1: चियाबारी भन्ने ठाउँमा
0: जन्म भयो। अहिले चाहिँ एउटा व्यवसायमा आबद्ध हुनुहुन्छ?
1: मेरो कर्मथलो पनि कमलामाई छ,
0: हजुर,
1: सिन्धुली नै हो। अहिले चाहिँ म व्यवसायमै आबद्ध छु, लगभग 18 वर्षदेखि।
0: हजुर, कस्तो खालको वातावरणमा यहाँ जन्मनु भयो, हुर्कनु भयो, अथवा यहाँसम्म आइपुग्दाखेरि कस्तो कस्तो वातावरण यहाँले पार गर्नुभयो, कस्तो थियो अवस्था?
1: म चाहिँ किसानकै छोरी हुँ।
0: हजुर,
1: मेरो बुवा अगुवा कृषक, त्यति बेला अगुवा कृषक भनेर चिनिनुहुन्थ्यो। बुवाले एकदमै धेरै आलु खेती गर्नुहुन्थ्यो, अनि बुवाले आलु खेती गर्दा बजारमा बेच्न ल्याउँदा बुवासँग त्यो दर्जीले सिलाएको छुर्के झोला लिएर पैसा लिन चाहिँ म बस्थेँ कि
0: बुवासँग।
1: त्यति बेलादेखि नै मलाई चाहिँ अलिकति इन्ट्रेस्ट थियो यो, यसरी त पैसा कमाइँदो रहेछ, पैसा आउँदो रहेछ भन्ने कुरामा चाहिँ अलिक चासो लाग्थ्यो। मैले पछिल्लो चरणमा पनि मेरो पारिवारिक, म जब कर्मथलोमा आएँ त्यहाँ पनि चाहिँ मैले अब अरू अन्य भन्दा पनि अब म पनि सानो उद्यमशीलतातिरै चाहिँ
0: आबद्ध हुनुभयो,
1: आबद्ध भएँ।
0: शैक्षिक यात्रा चाहिँ यहाँको त्यही कमलामाईबाटै सुरु भयो, अध्ययन त्यहीँ गर्नुभयो कि?
1: मेरो कमलामाईबाटै सुरु भएको हो, र मैले चाहिँ स्कुल लेभल चाहिँ यहाँ कमलामाई हाई स्कुलबाट गरेँ, र मेरो उच्च शिक्षा चाहिँ हेटौडा क्याम्पसबाट भएको।
0: हजुर, परिवारमा को को हुनुहुन्छ, पारिवारिक पृष्ठभूमि भन्नुपर्दा को को हुनुहुन्छ?
1: मेरो परिवारमा चाहिँ आमा हुनुहुन्छ, सासु आमा,
0: हजुर,
1: अनि मेरो श्रीमान, मेरो 2 छोरा र 1 छोरी।
0: हजुर, पूर्ण परिवार छ।
1: हजुर हजुर।
0: तपाईँले गरिरहेको काममा पारिवारिक सहयोग चाहिँ कस्तो छ अहिलेसम्म?
1: सुरुको अवस्थामा त निकै चुनौतीपूर्ण थियो, परिवारले सहयोग नगरिराखेको अवस्था होइन,
0: हजुर,
1: पिठो च्याख्ला गरेर नै हुन्छ र इज्जत गयो भन्ने खालको थियो, तर त्यसलाई तिर्दै तिर्दै अहिले चाहिँ पूर्ण रूपमा यो व्यवसायमा नै हामी, केही उद्यममा नै हामी सक्रिय छौँ। घर परिवारले
0: व्यवसाय गर्दाखेरि इज्जत जान्छ भन्ने खालको परिवारलाई अहिले सँगसँगै अगाडि बढाउनु भएको छ यहाँले?
1: हो, एकदम च्यालेन्ज थियो यो चाहिँ, एकदमै ठुलो च्यालेन्ज, मेरो पारिवारिक द्वन्द्व नै भयो कारणले।
0: हजुर,
1: तर मैले चाहिँ यो व्यवसायलाई छोड्नै सकिनँ होइन, किनकि सम्भावना भएको व्यवसाय हो भनेर मैले छोड्नै सकिनँ, र साह्रै मैले चाहिँ यसलाई निरन्तरता दिएकै कारणले अहिले यही नै हाम्रो आमदानीको स्रोत, हामी बाँच्ने स्रोत नै यही नै हो, र सन्तुष्टि पनि छौँ कि हामी यो व्यवसायबाट अहिले।
0: हजुर, अहिले यहाँसँग कुरा गरिरहँदाखेरि जस्तो कि अलिकति द्वन्द्वका कुरा पनि आए परिवारसँगै होइन, किनकि मैले मलाई मन परेको पेसा म गर्दैछु, उहाँहरूको चाहिँ इच्छा छैन, तर पनि त्यहाँनिर सङ्घर्षको कुरा आयो। यो सङ्घर्षलाई सहजता रूपमा कसरी सम्भव भयो यहाँसम्म ल्याउनलाई, परिवारलाई समेट्नलाई?
1: मेरो यसमा चाहिँ एकदम पूर्ण रूपमा, अब बुवा अहिले स्वर्गमा हुनुहुन्छ होइन,
0: हजुर,
1: यसलाई चाहिँ एकदम निरन्तरता दिनको लागि चाहिँ मेरो बुवाको एकदमै ठुलो हात छ।
0: ससुरा बुवाको कि आफ्नो बुवाको?
1: होइन, मेरो बुवाको चाहिँ, आफ्नो जन्मदिने बुवाको।
0: हजुर,
1: मेरो श्रीमान चाहिँ वैदेशिक रोजगारमा हुनुहुन्थ्यो, अनि त्यही श्रीमतले चाहिँ यहाँ पिठो च्याख्लाई बेचेर अनि कहाँ कहाँ अब मञ्चमा भाषण गरेर बोलेर यो राम्रो तरिका भएन भन्ने पारिवारिक आयो, अनि मैले केही कुराहरू सम्हाल्थेँ बुवालाई पनि, के पिठो च्याख्ला गरेकी पढेकी छोरीले भन्ने कुरा भयो, बुवामा निर्देशता चाहिँ भयो होइन।
0: हजुर,
1: तर मैले होइन, बुवा यो सम्भावना छ, यो कुनै न कुनै दिन यो हिजोको अवस्थामा फिर्किन्छ होइन, आज चामल खाने भोलि च्याख्ला खाने दिन आउँछ, यो एकदम सम्भावना भएको पेसा हो भनेर मैले बुवालाई भने, बुवा आफै पनि अगुवा कृषक भए हुनाले तेरो पेसा चाहिँ कम्तीमा छोरीले चाहिँ अँगाली है भनेर बुवाले एक किसिमले आफ्नो गर्व पनि गर्नुहुन्थ्यो, र बुवाले नछोडे, यसलाई निरन्तरता नै दिए भनेर बुवा आफै नै चाहिँ म सँगसँगै बसेर, लगभग 1 वर्ष सँगसँगै बसेर मलाई यसमा निरन्तरता दिनलाई सहयोग गर्नुभएको थियो।
0: प्रेरणाको स्रोत चाहिँ बुवा हुनुभयो होइन त?
1: मेरो एकदम प्रेरणाको स्रोत बुवा, त्यसपछि मेरो दाजु दिदीहरू होइन, सबैले कहिले गर्दा पेसा राम्रो छ, नछोड होइन, सही ठाउँमा बसेर काम गर्न केही हुँदैन भन्ने खालको मलाई जहिले नै यो किसिमको निर्देशन चाहिँ मलाई मेरो बुवा दाजुभाइ आमा दिदीहरूले भन्नुहुन्थ्यो, र बिस्तारै मेरो श्रीमान पनि नेपाल आइसकेपछि
0: हजुर
1: राम्रै रहेछ आफ्नो स्थानमा बसेर काम गरेको एक यताको सम्भावना गर्छ भन्ने कुरो बुझेपछि चाहिँ अहिले मलाई पूर्ण रूपमा
0: साथ सहयोग छ होइन त हजुर। अहिले खासमा यति कुरा गरिरहँदाखेरि कामका बारेमा कुरा गरौँ, तपाईँले गर्ने काम भनेको के हो?
1: मैले चाहिँ के गर्छु भने अहिलेको अवस्थामा चाहिँ
0: हजुर
1: म प्रत्यक्ष किसानका पुग्छु होइन, उत्पादन गर्ने किसानहरूकोमा पुग्छु चाहिँ जो चाहिँ मलाई रिसोर्स चाहिन्छ नि त, स्रोत चाहिन्छ नि त, जस्तो म कोदो मकै फापर आलु विभिन्न चिजहरू तिल आलस दलन गर्ने चिजहरू चाहिन्छ नि मलाई, म चाहिँ त्यो चाहिँ प्रत्येक किसानका पुग्ने कलेक्सन गर्ने काम गर्छु। अनि त्यसपछि गएर किसानलाई नै तपाईँको क्वालिटी यस्तो हुनुपर्छ भनेर निर्देशन गर्ने काम गर्छु होइन, र हामी समक्ष यस्तो खालको सामान आइपुग्नुपर्छ भनेर हाम्रो गोदाममा सामान आइसकेपछि चाहिँ अनि मेरा काम गर्ने बहिनीहरू हुनुहुन्छ अनि उहाँहरूलाई चाहिँ मैले यो किसिमको यस्तो किसिमको सामान चाहिँ उत्पादन हुनुपर्छ भनेर मैले विशेष गरेर उत्पादन र बजारीकरण चाहिँ
0: हजुर सौगात गृहले गर्ने भनेको त्यहाँका स्थानीय स्तरका वस्तुहरू संकलन गरेर तिनलाई चाहिँ बजारमा पठाउने काम गर्छ।
1: हजुर
0: यसमा चाहिँ कतिजना संलग्न हुनुहुन्छ अहिले बहिनीहरूका कुरा गर्नुभयो यहाँले होइन?
1: अब जनशक्ति गरिएछ भने मैले सौगात गृह चाहिँ यो मेरो व्यक्तिगत फर्म भयो होइन
0: हजुर,
1: त्यसै गरेर हामी साना साना उद्यम गर्नेहरूको पनि एउटा सहकारी संस्था छ महिलाहरूको, त्यो सहकारी संस्थाका सदस्यहरूले पनि उत्पादन गरेको सामानहरू चाहिँ हामी किन्छौँ कि होइन, सहकारीले किन्छ त्यो सहकारीमा म पनि छु, अनि त्यो सहकारीले किनेर प्रोसेसिङ गर्छ केही सामानहरू त्यो सामानलाई पनि म किन्ने काम गर्छु, र मैले चाहिँ विशेष चाहिँ खालि सामान सङ्कलन क्वालिटी र बजारको माग अनुसार कस्तो उत्पादन गर्ने त्यसमा निर्देशित गर्छु। अहिले हामीसँग त्यो चारजना बहिनीहरू हुनुहुन्छ,
0: चारजना बहिनीहरूले रोजगार पाउनु भएको छ,
1: पाउनु भएको त पहिले सातजना थिए
0: हजुर,
1: अब अहिले चाहिँ अलिकति बजारमा अलिक समस्या नै छ होइन, त्यसले गर्दाखेरि चाहिँ अहिले चारजना मात्रै बहिनीहरू हुनुहुन्छ।
0: खासमा यहाँले त्यस्ता सामग्रीहरू संकलन गरेर जुन वस्तुहरू संकलन गरेर बजार पठाउनुहुन्छ, बजारमा चाहिँ अहिले हेर्दाखेरि होइन के को माग बढी भएको देखिन्छ?
1: अब यो एक वर्ष यताको उसलाई हेर्दाखेरि चाहिँ मैले रैथानेमै काम गरिरहेको अवस्थामा हेर्दाखेरि चाहिँ पहिले कोदोको पिठो जाडोमा बिक्थ्यो गर्मीमा बिक्दैन थियो
0: हजुर,
1: अब अहिले यो वर्ष चाहिँ बाह्रै मास कोदोको पिठो चाहिँ निरन्तर गएको छ, कोदोको माग भएको छ होइन, एकदमै कोदो प्रति मान्छे आकर्षित भएर नै होला होइन, त्यसै गरेर खापरको पिठो मकैको च्याख्ला अनि त्यसपछि आलसको दाना आलसको धुलो तिलको धुलो अनि दाल दने चिजहरू चाहिँ बढी गरेर माग्छ यहाँ हामी कहाँबाट चाहिँ।
0: स्वास्थ्यको दृष्टिकोणले बढी बिकेको होला कस्तो छ के बुझ्नुभयो यहाँले?
1: अब स्वास्थ्यको दृष्टिकोणले नै हो, किनभने अब अहिले कतिपय रोगहरूलाई चामल खान नहुने होइन च्याख्लाई खानुपर्ने पिठोजन्य चिज खानुपर्ने भएको हुनाले पनि होला, अब हिजो मका चाहिँ यस्तो पिठो च्याख्ला गरेर नि जीविका चर्छ भन्ने मान्छे नै आज मका चाहिँ नियमित ग्राहकको रूपमा हुनुहुन्छ होइन, भनेपछि त्यो स्वास्थ्यकै दृष्टिकोणले हो कि, यो चाहिँ बढी बिक्री भएको अलिकति जनचेतना नै फैलिएर होला, पहिले कोदो खाएर छाती पोल्छ भन्ने त्यो गर्मीमा, अब अहिले कहाँ पोल्नु छाती एकदम, यो त कोदो त जहिले नै खानुपर्ने छ भन्ने मानसिकता चाहिँ मान्छेमा आएको।
0: हजुर उद्यममा लागिरहँदाखेरि आय आर्जनको कुरा पनि जोडिन्छ होइन, कस्तो हुँदैछ आय आर्जनमा कतिको टेवा पुग्ने रहेछ?
1: आय आर्जन मेरो त स्रोत नै यही भए हुनाले मेरो सबै छोराछोरी पढाउने आफू पालिने त्यसपछि औषधि उपचार बिजुली पानी सबै जति पनि छ मेरो यसैबाट हो, मेरो खेतीपाती केही नै छैन।
0: हजुर व्यवसाय मजाले चल्या छ,
1: व्यवसायबाटै हो, त्यस कारणले गर्दाखेरि आय आर्जन नहुने भन्ने गरेपछि नहुने भन्ने नै छैन के म्याडम,
0: हजुर
1: गर्न चाहिँ सक्नु पर्यो क्वालिटी दिन सक्नु पर्यो होइन, र किसानबाट क्वालिटीको सामान पनि लिन सक्नु पर्यो होइन, किसानलाई त्यही अनुसारको निर्देशन गर्नु पर्यो, यो मल लाउनु यो बिउहरू लगाउनुहोस् भनेर हामीले पनि सल्लाह सुझाव चाहिँ दिनुपर्ने हुन्छ किसानलाई पनि।
0: किसानको बारीसम्म पुग्नुहुन्छ र बजारमा पनि पुग्नुहुन्छ?
1: म किसानको बारीमै पुग्ने हो, किसानसँगै बसेर ल यस्तो किसिमको खेती लाउनुहोस् यो माग छ भन्ने हो, उहाँहरूको खेतीको अवस्था कस्तो छ, भिरालो जग्गाहरू बढी छ भने त्यहाँ देसा लगाइदिनुहोस् पिरालो लगाइदिनुहोस् भन्ने हो होइन, त्यो चिजलाई हामीले नै किन्ने निश्चित गर्ने हो उहाँहरूसँग, त्यसपछि उहाँहरूबाट आएको चिजलाई यहाँ बसेर मजाले धोई पखाली सुकाई केलाई गरेर पिसेर अनि त्यसपछि बजारमा चाहिँ गुणस्तरीय सामान चाहिँ दिने हो हामी।
0: हजुर, बजारका कुरा गर्नुपर्दा तपाईँको सामान कुन कुन बजारमा जान्छ?
1: चाहिँ स्थानीय बजारमा पनि राम्रो सामान खपत हुन्छ,
0: हजुर।
1: त्यसपछि राष्ट्रिय बजारमा पनि कम्पनीहरूमा मेरो सामान चाहिँ राम्रो मार्कमा जान्छ।
0: सामान पुगिरहेको अवस्था छ कि कहिले काहीँ बनाएको सामान पनि ओहो गएन भन्ने खालको हुन्छ?
1: होइन, बनाएको सामान गएन भन्ने त मेरोमा त प्रश्न नै छैन, होइन,
0: हजुर।
1: सामान नै पुर्याउन सकिँदैन कि, किनभने कहिले काहीँ चाहिँ के भइरहेको हुन्छ भनेदेखि, अब अहिले कोइली मान्छेले कोदो फापर जुनेलो मकै त्यति प्रयोग गर्दैन थिए, बिग्दैन थियो, होइन,
0: हजुर।
1: अब अहिले चाहिँ बोटमै चाहिँ एडभान्स पेस्किदिन जान्छन् कि अहिले किसानलाई,
0: हजुर हजुर।
1: अनि त्यसले गर्दाखेरि सामान कहिले काहीँ हामीले चाहिँ त्यो लिइराखेको ठाउँमा पनि अर्कोले अलिक उच्च मूल्य दिएर उम्काइदिन्छ क्या सामान, त्यस्तो अवस्था छ। त्यो अवस्थामा चाहिँ सामान पुगिरहेको हुँदैन, त्यो चाहिँ अवस्था छ, तर नबिक्ने भन्ने त छँदै छैन।
0: यहाँले जुन बजारीकरणको कुरा गर्दाखेरि बजारमा मजाले जान्छ सामानहरू, होइन,
1: मजाले जान्छ सामान। अहिले त यीको बजारमा पनि एकदमै राम्रो, अब होटेलहरू हाइवे लाइनहरू पढ्यो, होइन,
0: हजुर,
1: त्यसले गर्दा एकदमै राम्रो सामानहरू चाहिँ पर्छ हामीसँग, बजारको चाहिँ खासै समस्या छैन। र हामीले एउटा चाहिँ काम के गर्न सकिएको छ भने, अहिले त हामीले आर्थिकलाई आर्थिक कमाउन सकिएको छैन होला पैसा, तर शुद्धता भनेर चाहिँ नाम कमाइसकेका छौँ कि, हाम्रो त्यहाँको चिज चाहिँ शुद्ध हुन्छ भन्ने जनमानसमा चाहिँ थाप छ, त्यसले गर्दा हाम्रो सामान सहज रूपमा बिक्री हुन्छ।
0: त्यसमा मेहनत गरेर नै पाइयो यो प्रतिफल पनि?
1: यो चाहिँ मेहनत नै हो, र ग्राहकलाई जहिले नि के छ भने त्यहाँ चाहिँ राम्रो चिज पाउँछ शुद्ध पाउँछ है भनेर ग्राहक पनि यहाँ आइपुग्नु हो कि।
0: हजुर, एउटा गृहिणी हुनुहुन्छ होइन, महिला हुनुहुन्छ, अलिकति सङ्घर्षका कुरा पनि यहाँले भन्नुभयो, किनकि यो गर्छु भन्दाखेरि घरबाट पनि अलिकति साथ सपोर्ट नपाएको अवस्था, र अहिले चाहिँ सम्पूर्ण परिवार एक भएर अगाडि बढेको, अहिले यहाँसम्म आइपुग्दाखेरि समयले जुरायो, होइन। उद्यममा महिलालाई अथवा गृहिणीलाई चाहिँ कसरी जोड्न सकिन्छ, यहाँले यत्रो अनुभव गरिरहँदाखेरि के भन्नुहुन्छ यहाँले?
1: पहिलो कुरो चाहिँ जो उद्यम गर्छु भन्ने व्यक्ति हो उहाँ स्वयंको भित्री इच्छा हुनु पर्यो, म यो उद्यम गर्छु भनेर उहाँले छनौटमा ल्याउनु पर्यो कि, है,
0: हजुर,
1: छनौटमा ल्याइसकेपछि उहाँले आफ्नै किसिमको योजना बनाउनु पर्छ, म यति लगानी गर्छु, यो सामान उत्पादन गर्छु र यो सामानलाई यहाँ लगेर बेच्छु भन्ने किसिमको एक किसिमको योजना उहाँले तयार गर्नै पर्छ। र त्यो कुरा चाहिँ पहिलो फुर्किलो भनेको घर हो, घर सल्लाह बिना हामी अगाडि बढ्नै सक्दैनौँ, होइन, घरले सपोर्ट दिएन भनेदेखि व्यवसाय जतिसुकै चले पनि शीतलो रहन्छ, सन्तुष्टि आउँदैन, होइन, त्यसले गर्दाखेरि गृहणी भइरहँदा उत्पादनमा उद्यमशीलतामा लाग्छु भनिरहँदा चाहिँ जहिले नि योजना त्यसपछि पारिवारिक सल्लाह चाहिँ एकदम जरुरी छ पहिलो, त्यसपछि त अन्य क्रियाकलापमा त सहजता जुर्छ नै।
0: हजुर, अब लगानीका कुरा, आर्थिक पाटो, सबै कुरा जोडिन्छ यसमा, होइन, योजनाका कुरा पनि चाहियो, इच्छा शक्ति पनि चाहियो, यी सबै कुरा जोडिन्छ। तपाईँले सौगात गृह जब सुरुवात गर्नुभयो, वास्तवमा भन्नुपर्दा कति लगानीबाट सुरु गर्नुभयो र यहाँसम्म आइपुग्दा कति जति पुग्यो होला?
1: मेरो त शून्य लगानीबाटै सुरु भन्दा नि हुन्छ, होइन,
0: हजुर,
1: मैले हामीले महिलाहरूले लाउने टिका छैन, टिकाबाट सुरुवात गरेको हो कि, होइन,
0: हजुर,
1: टिकाबाट पहिले सुरुवात गरेको, अनि यो एकचोटि नाका बन्द भयो, अनि त्यो कच्चा माल आउन नेपालमा नदिने इन्डियाको, होइन, त्यो बेलामा बन्द भएपछि मैले यो बाह्य स्रोतमा आधारित व्यवसाय हुँदैन भनेर मैले अनि स्थानीय स्रोतमा आधारित के गर्ने त भनेर यो पेसा छनौट गरे हो, होइन,
0: हजुर,
1: र मैले चाहिँ सुरुमा 4,000 रुपियाँबाट सुरु गरेँ व्यवसायलाई चाहिँ, अब 4,000बाट सुरु गरेर अब त्यसलाई चाहिँ अहिले टिकालाई छोडेर ठ्याक्कै म यो खाद्यान्नपट्टि कन्भर्ट भएँ, होइन,
0: गएँ,
1: व्यवसाय चेन्ज गरेँ, अब अहिले चाहिँ मैले वार्षिक रूपमा अहिले त स्वास्थ्यै घटेको छ मेरो, तर योभन्दा अगाडि 3 वर्ष अगाडिसम्म चाहिँ मैले 70 लाखसम्मको कारोबार चाहिँ वार्षिक गरेको थिएँ।
0: 4,000बाट टेकिएको खुट्टा 70 लाखमा पुग्यो
1: थियो, तर अहिलेको यो 2 वर्ष यता चाहिँ अहिले स्वास्थ्यै म 30मा झरिसकेको छु, होइन,
0: हजुर,
1: किनभने अहिलेको अवस्थै त्यस्तो बनेर गयो, होइन, अब दिनानुदिन छोराछोरी बढे, अनि छोराछोरी वैदेशिक नेपालमा नबस्ने अड्याउनै नसकिने, होइन,
0: हजुर,
1: नेपालमा बस्नुपर्छ भने म केही पनि गर्दिनँ भन्ने, अब त्यही त हो, त्यसले गर्दा एक तरण म अलिकति ब्याज भएको कारण मेरो पैसा जम्मै बाहिर गयो छोराप्रति, छोराछोरी गर्छु भनौँ न
0: हजुर,
1: त्यसले गर्दा चाहिँ मेरो एक त अहिले अवस्था नै खत्केर पनि मैले दुई वर्ष तिन वर्ष अगाडिसम्म 70 लाखको कारोबार भएको व्यवसाय 30 लाखमा अहिलेको अवस्थामा।
0: हजुर, यसरी व्यवसाय गर्दाखेरि होइन तालिमको आवश्यकता कतिको पर्दो रहेछ, के हुँदो रहेछ यसमा?
1: तालिमको आवश्यकता चाहिँ क्षमता अभिवृद्धिको तालिमहरू आवश्यकता पर्छ र प्लस सबभन्दा हामी उद्यमीहरूलाई आवश्यकता भनेको चाहिँ त्यो कुरोमाथि सरकार पनि ध्यान राखेन कि जस्तो लाग्छ मलाई। होइन हामीलाई व्यवसायको तालिम क्षमता अभिवृद्धिको तालिम दिइरहँदा एकदम स्पेसलाइज भएर उद्यमीहरूलाई एकाउन्टिङ तालिम दिन जरुरी छ कि उद्यमको व्यवसायको लेखा कसरी राख्ने भन्ने चाहिँ है।
0: हजुर,
1: अहिलेसम्म त्यस्तो किसिमको छुट्टै उद्यमशीलताको लेखा कसरी राख्ने भनेर ट्वाक्कै कुनै पनि निर्देशिकाहरू दिएको अवस्था छैन नि त। जोडिन्छ यस्तो तिन दिनको तालिममा एकछिन एक घन्टाको कुरा ब्याङ्कसँग जोडिन्छ आर्थिकसँग जोडिन्छ अलग कुरा हो, तर ठ्याक्कै अभ्यासमा ल्याइएको छैन। तर अभ्यासमा ल्याउनु जरुरी छ। जब उद्यमी सिर्जना हुन्छ, व्यवसाय सुरु गर्छ, उद्योग दर्ता गर्छ अथवा कम्पनी दर्ता गर्छ, होइन त्यो आवश्यकता एउटा छ। र तालिम गोष्ठी त्यसरी हामीले उत्पादन गरेका वस्तुहरूलाई चाहिँ बजार प्रवर्तन गर्नको लागि बजारका कुराहरू चाहिँ एकदमै आवश्यक छ। र त्यो दिइरहने भन्दा नि हामी आफू स्वयं उद्यमीले चाहिँ त्यस्ता अवसरहरू खोज्नुपर्छ
0: जस्तो लाग्छ। हजुर,
1: खोज अनुसन्धान गर्ने अध्ययन पनि हुनु पर्यो, हामीले पनि
0: अध्ययनशील हुनु पर्यो होइन। एउटा उद्योग सञ्चालन गर्दा आउने कठिनाइहरू चाहिँ के हुँदो रहेछन्, यहाँले केही भोग्नुभयो त्यस्तो?
1: उद्योग सञ्चालन गर्दा त कठिनाइ त सामाजिक रूपमा पनि छ, होइन आर्थिक रूपमा त झनै ठुलो छ, किनकि महिलाहरूमा त्यति सहजता छैन आर्थिकमा, होइन। त्यसपछि गएर अर्को कुरा भनेको मैले भनिहाले आफ्नो उद्योगको रेकर्डहरू राख्न नसक्ने त्यो ठुलो कठिनाइ हो। त्यहाँ सबैको छ, यो ठुला ठुला उद्योगहरूको मान्छे राखेर होला होइन म्याडम, तर साना साना घरेलु उद्यमहरूमा त्यो समस्या छ कि अहिले एकदमै देखिरहेको छ। तर यसलाई कसरी प्लानिङमा हाल्ने भन्ने कुरामा चाहिँ मैले पनि स्थानीय सरकारसँग एक दुईचोटि कुरा गरेँ, होइन खालि हामी क्षमता अभिवृद्धि खालि सिप विकासमाथि अभिवृद्धि गरिरहेका छौँ, होइन हाम्रो लेखालाई पनि अलिकति अभिवृद्धितिर लैजाउँ भन्ने खाले कुरा चाहिँ मैले गरेँ। त्यसले गर्दाखेरि सामाजिक भौतिक आर्थिक सबै कुरामा चाहिँ महिलाहरूलाई गाह्रो छ क्या।
0: यहाँले देख्नु भएको जस्तो कि अब उद्योग सुरुवात गरियो, बिक्री बन्डा पनि अगाडि बढ्छ, आउने सामान पनि आइरहेको हुन्छ, लेखा चुस्त दुरुस्त नहुँदाखेरि अलिकति दुःख पाइन्छ भन्नु खोज्नु भयो?
1: त्यो लेखा चुस्त दुरुस्त नहुँदा पनि दुःख पाइन्छ, अनि म घाटामा छु कि नाफामा छु भन्ने पनि थाहा हुँदैन नि त।
0: हजुर,
1: होइन, जब मान्छेले चाहिँ आफ्नो व्यवसायको लेखा चुस्त दुरुस्त भयो भने मेरो उद्योग कुन अवस्थामा छ र अब मैले कहाँनिर के गर्दा चाहिँ अझ सहज हुन्छ भन्ने कुरो त्यो कोट्याउन सकियो नि त।
0: हजुर,
1: अब अहिले कतिपय साना घरेलु उद्यमीहरूले दर्ता गरे पनि लेखालाई अपडेट गर्न नसकेको कारणले म कहाँ छु भन्ने कुरो देखाउन सकिरहेको अवस्था छैन कि।
0: हजुर हजुर, जुन छ नि अहिलेको शिक्षा खासमा कस्तो खालको हुनुपर्छ, अहिलेकै ठिक छ अथवा सानैदेखि केही व्यवसायमा जुट्ने खालको अथवा सिप सिक्ने खालको हुनुपर्छ कि कस्तो देख्नुहुन्छ यहाँले शिक्षा?
1: यस्तो छ म्याडम, अहिलेको अवस्थामा भन्ने हो नि त, मेरै बालबच्चाले चाहिँ कोदो भनेको के हो भनेर चिन्दैनन् कि, फापर भनेको के हो भनेर चिन्दैनन्,
0: होइन।
1: त्यसले गर्दाखेरि हामीले चाहिँ यो सानैदेखि शिक्षामा जस्तो पहिले हामीले संस्कृत पढ्थ्यौँ, होइन,
0: हजुर,
1: हामीले पढाएर संस्कृत पढ्थ्यौँ तर बिचमा संस्कृत पढाइ सुरु हुन छोड्यो नि त, होइन। फेरि अहिले संस्कृत लागू भयो, बच्चाहरूले आ के यो संस्कृत राख्यो भनेर बच्चाहरूको सुन्नमा आउँदो रहेछ। पहिलेदेखि नै यस्ता किसिमका उद्यमशीलताका कुरा, कृषिका कुरा चाहिँ एकदम जोड्न जरुरी छ, ताकि कुनै बच्चाहरू यस्ता हुन्छन् कि उनीहरूले कृषि उद्यमशीलता होइनलाई रोज्न सक्छ कि।
0: हजुर,
1: एकैचोटि माथि गएर उसलाई प्लस टू गरेपछि त यो गर भन्दाखेरि कसैले पचाउँदैन। जस्तै मेरै बच्चाहरूले मैले बनाइरहेको चिज आएर खेलाउँछ नि त, हेर्छ नि त के बनाएको भनेर, इन्ट्रेस्ट हुनसक्छ। मेरो छोरीले म मच्यौरा हालिराखेको हुन्छ, म पनि हाल्छु मम्मी भनेर कहिलेकाहीँ हालिरहेको हुन्छ कि,
0: होइन,
1: त्यो चाहिँ एउटा इन्ट्रेस्ट हो नि त। म पनि केही गरिनँ भने यही व्यवसाय गर्छु मम्मी, मच्यौरा हालेर चाहिँ म पालिन्छु भन्छन् कि, होइन।
0: हजुर, प्र्याक्टिकल्ली हुनु पर्यो शिक्षा चाहिँ सानैदेखि। भावी पुस्ताका लागि के सन्देश दिन चाहनुहुन्छ, के भन्नुहुन्छ?
1: भावी पुस्ताको लागि म त के भन्छु भनेदेखि, पहिलो पाठशाला घर भए हुनाले बालबच्चालाई सानैदेखि हाम्रो सांस्कृतिक रूपमा पुराना कुराहरूलाई अवलम्बन गर्नुपर्छ, चिनाउँदै जानुपर्छ, होइन के हो भनेर अचम्म बच्चाले नमानोस्, उसले सिक्दै जाओस् र पुर्खाले गरेका कुराहरूलाई चाहिँ संस्कारमा ढाल्दै ल्याओस् भन्ने मेरो चाहिँ सन्देश छ।
0: हजुर हजुर, सौहार्दपूर्ण परिवार हुनको लागि वास्तवमा घरको प्रत्येक सदस्यको जिम्मेवारी त हुन्छ नै होइन? खासमा एउटा सौहार्दपूर्ण परिवार हुनको लागि के चाहिन्छ जस्तो लाग्छ यहाँलाई?
1: सबै कुरा त्यसमा चाहिँ आर्थिक भौतिक सबै कुराहरू जोडिन्छ, तर गार्जनसिप चाहिँ संस्कारमा गर्नु पर्यो र आफूले गरेको संस्कार व्यवहारहरूलाई अनि उद्यमहरूलाई चाहिँ आफ्नो बालबच्चामा बिस्तारै सेयर गर्दै जानु पर्यो, सिकाउँदै जानु पर्यो होइन? र घर परिवारमा भएको कुरामा चाहिँ एक आपसमा सेयरिङ हुनु पर्यो क्या, जसले गर्दाखेरि चाहिँ बाउको समस्या आमालाई मात्र थाहा नभएर बालबच्चालाई थाहा होस्, आमाको समस्या पनि सबै बालबच्चालाई थाहा होस् होइन? त्यो किसिमले चाहिँ पारिवारिक सरसल्लाह सेयरिङबाट नै एउटा सौहार्द र पूर्ण वातावरण सृजना हुन्छ। र हामी जस्ता उद्यम गर्ने महिलाहरूले त झन् के छ भने आफ्ना कुराहरूलाई सेयरिङ गर्न जरुरी छ, परिवारमा सन्तुष्टता चाहिँ मिल्छ। घरि दुःख गरे पनि बेलुका चाहिँ धेरै खाए पनि रमाइलो गरी ल यो चाहिँ यस्तो भनेर त्यसको व्याख्या गर्दै खाइयो भने एउटा अर्कै स्वाद आउँछ, त्यसले छुट्टै किसिमको त्यसले दिने पौष्टिकता त छँदैछ होइन, तर एक किसिमको मानसिक रूपमा पनि हामी सन्तुष्टि भइन्छ।
0: जीवन के हो त, जीवन यसो बुझ्दाखेरि
1: जीवन म्याडम सङ्घर्ष हो, सङ्घर्ष गर्न सिक्नुपर्छ, जिउन जान्नुपर्छ र यसलाई सहज जान्ने कि असहज जान्ने भने आफ्नै हातमा छ।
0: हजुर,
1: यो जीवनको ड्राइभर आफै हो, ड्राइभिङलाई चाहिँ सहजता गर्ने कि असहजता गर्ने
0: हजुर। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको कार्यक्रम घर संसार सुनेर बस्नुहुने आदरणीय श्रोतालाई के भन्नुहुन्छ यहाँले?
1: सम्पूर्ण महानुभावहरूलाई म के भन्न चाहन्छु भने मैले पनि सानो एकदम जिरो ब्यालेन्सबाट सुन्नेबाट व्यवसायलाई सुरुवात गरेको हुँ र बिचमा केही कठिनाइहरू आए पनि मैले विचलित नभइकन त्यसलाई निरन्तरता दिने काम गरेँ, जसले आज त्यो निरन्तरताको कारणले नै आज मलाई यो उद्यमले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ र मैले उद्यमशीलताबाट नै चाहिँ धेरै साथीहरू बनाउन सफल छु होइन? मैले जानिरहेका कुरा, मैले सिकिरहेका कुरा मैले अर्को साथीलाई प्रेरित गरेर उद्यमी बनाउन सफल छु होइन? त्यसले गर्दाखेरि म घरमा बसिरहनु भएका महानुभावलाई भन्न चाहन्छु, घरैबाट सुरुवात गरौँ उद्यमशीलतालाई। ठुलो लगानीमा मात्रै उद्यम हुन्छ भन्ने छैन, सानो लगानीबाट नै उद्यम सिर्जना हुन सक्छ र त्यसलाई हामीले गरेका सिर्जनालाई बजारमा ल्याउनको लागि हामी विभिन्न निकायहरूसँग जोडिन, हाम्रो कुराहरूलाई बाहिर ल्याउन, उत्पादनलाई बाहिर ल्याउन चाहिँ हामीले पछि पर्नु हुँदैन, ताकि हामीले गरिरहेको काम समाजलाई चाहिँ राम्रो भइरहेको हुनसक्छ। त्यसले गर्दाखेरि प्रत्येक दिदी बहिनीहरूलाई म भन्न चाहन्छु, खाली नबसौँ, उद्यमशीलतामा उद्यममा नै लागौँ भन्ने आग्रह गर्छु।
0: हस् त, हामीलाई अमूल्य समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: हस् हजुरलाई पनि यो मौका प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।
0: यतिन्जेल सुन्नुभयो सौगात गृहकी सञ्चालिका विमला थापासँग गरिएको संवाद। यो संवादपछि अब कार्यक्रममा राख्दैछौ सांगीतिक कोसेली, स्वर रहेको छ रीता केसी र प्रवीण बेडुवालको, रचना रहेको छ रमेश कोइरालाको भने संगीत रहेको छ राजकुमार बगरको।

हामी कार्यक्रम घर संसारमा छौँ। अब कार्यक्रममा राख्दैछौ विभिन्न जानकारीमूलक सामग्री। यो पहिलो सामग्री रहेको छ परिकार सम्बन्धी। आजको परिकारमा हामी तपाईँलाई सुनाउँछौ ब्ल्याक मसरुम विथ कोरिएन्डरका बारेमा। यसलाई चाहिने सामग्री भनेको सीताके मसरुम अर्थात् सीताके च्याउ 250 ग्राम, हरियो धनियाँ 50 ग्राम, सेतो तिल 3 ग्राम, सेतो मरिचको धुलो 3 ग्राम, सेतो तिलको तेल 1 ठुलो चम्चा, ससाना टुक्रा पारिएको लसुन 3 पिस अनि नुन स्वाद अनुसार। यति सामग्री तयार पारिसकेपछि अब कसरी पकाउने त यसका बारेमा जानकारी लिऊ। सफा प्यान बसालेर तेल हाल्ने, त्यसमा ससानो गरी काटिएका लसुन फुराउने अनि पानीमा भिजाएको कालो सीताके च्याउलाई हालेर आगो कम आँचमा फ्राई गर्ने, त्यसमा मरिचको धुलो र नुन राखेर राम्ररी चलाउने, यसपछि हरियो धनियाँ हालेर पुनः मिक्स गर्ने, अन्तिममा सेतो तिल र थोरै तिलको तेल राखेर मजाले चलाउने। अब यो हेर्दै खाउ खाउ लाग्ने परिकार सर्भ गर्नका लागि तयार भयो। साँझको बेला स्न्याक्सका रूपमा खान सकिने यो परिकार धेरैको मुखैमा झुन्डिने खालको बन्छ। अहिले यहाँलाई सुनायौं ब्ल्याक मसरुम अर्थात् कालो खालको च्याउलाई हामीले कसरी तयार गर्दाखेरि मिठो परिकार बन्न सक्छ भन्ने बारेमा जानकारीमूलक सामग्री।

अब राख्दैछौ सौन्दर्य सम्बन्धी यो जानकारीमूलक सामग्री। केशका लागि सही कन्डिसनरको प्रयोग कसरी गर्ने भन्ने बारेमा। केशको हेरचाह गर्नको लागि कन्डिसनरको ठूलो महत्वपूर्ण भूमिका रहन्छ, तर कन्डिसनर हामीले कसरी प्रयोग गर्ने भन्ने कुरा अब जानौं। केशको सुरक्षा सुनिश्चित गर्न समय समयमा आवश्यक ट्रिटमेन्ट गर्नुपर्छ। त्यसमध्ये एक हो हेयर कन्डिसनिङ। घरायसी उपायसँगै बजारमा विभिन्न कन्डिसनर उपलब्ध हुन्छन् जो हरेक प्रकारका केशका लागि बनाइएका हुन्छन्, तर तिनीहरूको छनौट सावधानीपूर्वक गर्नुपर्छ, अन्यथा गलत कन्डिसनर प्रयोग गर्दा केशको स्वास्थ्य बिग्रन सक्छ। धेरैजसो आकर्षक प्याकेजिङ र विज्ञापनमा मात्र ध्यान दिन्छन्, तर कन्डिसनरमा भएको सामग्रीलाई महत्व दिँदैनन्। कुनै पनि उत्पादन खरिद गर्दा सबैभन्दा पहिला त्यसमा उल्लेख गरिएका निर्देशन ध्यानपूर्वक पढ्नु आवश्यक रहन्छ, त्यसका बारेमा जानकारी लिनुपर्ने हुन्छ। केशको बनावट अनुसार सही कन्डिसनर छान्दा केश स्वस्थ, चम्किलो र नरम बन्छ। त्यसका लागि केशको बनावट, आवश्यक हाइड्रेसन र आवश्यक पोषण बुझ्नु जरुरी हुन्छ। पातलो वा हलुका केशका लागि कस्तो खालको कन्डिसनर प्रयोग गर्ने। केश पातलो हुनुका दुई कारण हुन सक्छन्, एउटा गलत हेरचाह, अर्को वंशानुगत विशेषता। सही हेरचाह मार्फत यसको सुधार सम्भव छ। विशेष गरी हल्का तथा भोलुमाइजिङ फर्मुला भएका कन्डिसनर पातलो केशका लागि उत्कृष्ट विकल्प हुन्। यस्ता केशलाई चमकका साथै नमीको आवश्यकता हुन्छ, तर कन्डिसनर खरिद गर्दा बायोटिन, क्याफिन, प्यान्थेलोन र ओमिनिया एसिड जस्ता तत्व नभएको सुनिश्चित गर्नुपर्छ। साथै कन्डिसनर लगाउँदा क्राउन क्षेत्रमा नलगाई जरा अर्थात् रुटबाट 2 इन्च परबाट मात्र प्रयोग गर्नुपर्छ। बडी मोइस्चराइजिङ युक्त कन्डिसनरको प्रयोग गर्नु हुँदैन। सामान्य केशका लागि कस्तो खालको कन्डिसनर प्रयोग गर्ने। यस्तो केशलाई स्वस्थ राख्न हाइड्रेसन सन्तुलन कायम राख्नु आवश्यक छ। यदि केश चम्किलो र स्वस्थ छ भने त्यसलाई जोगाइराख्न भिटामिन ए, सी र ई युक्त कन्डिसनर प्रयोग गर्नु उपयुक्त हुन्छ। साथै कन्डिसनरले केशको नमी कायम राख्न मद्दत गर्छ। यस्ता केशमा नमी सन्तुलन कायम राख्न कन्डिसनरको प्रयोग गर्नुपर्छ। अत्याधिक हेभी फर्मुला भएका कन्डिसनर प्रयोग नगरेकै राम्रो मानिन्छ। बारम्बार कन्डिसनर परिवर्तन गर्नु हुँदैन। कर्ली केशका लागि, कर्ली केशलाई राम्रो नमी आवश्यकता पर्ने भएकोले मोइस्चराइजिङ र डिप कन्डिसनरको प्रयोग गर्नुपर्छ। यस्तो कन्डिसनरले केशलाई चमक दिने मात्र होइन पोषण पनि प्रदान गर्छ। कन्डिसनर छान्दा प्रोटिन युक्त सामग्री भएको सुनिश्चित गर्नुपर्छ। यसका साथै सिया बटर, अलिभ तेल र ग्लिसरिन भएका कन्डिसनर उपयोगी हुन्छ जसले केशको हाइड्रेसन र लचकता कायम राख्छ। यस्तो केशमा सिलिकन वा सल्फेट भएका कन्डिसनर प्रयोग गर्नु हुँदैन। साथै सुक्खा पार्ने कन्डिसनरबाट बच्नुपर्छ। मोटो वा कडा केशका लागि कस्तो खालको कन्डिसनर प्रयोग गर्ने यो पनि जान राखौं। यदि केश मोटो वा कडा बनावटको छ भने पहिले केशलाई नरम बनाउनु आवश्यक छ। त्यसका लागि कन्डिसनरमा एभोकाडो तेल र सोया मिल्क जस्ता तत्व हुनुपर्छ। यस्तो तत्वले केशलाई गाढा र सिल्की बनाउनुका साथै भोलुमलाई पनि स्मुथ बनाउँछ। हेभी फर्मुला भएका तथा केशलाई स्मुथ बनाउने खालका कन्डिसनर प्रयोग गर्नुपर्छ। केशलाई हाइड्रेटिङ कन्डिसनर फाइदाजनक मानिन्छ। लाइट कन्डिसनर प्रयोग गर्नु हुँदैन किनभने यसले केशलाई नरम बनाउँदैन। तैलिया अर्थात् तेल आउने केशका लागि कस्तो खालको कन्डिसनर प्रयोग गर्ने। स्काल्प सुक्खा हुनेहरूको केश बढी तैलिय हुन सक्छ। स्काल्प ड्राई हुँदा तेल ग्रन्थीले अधिक तेल उत्पादन गर्न थाल्छ जसले गर्दा केश चिप्लो देखिन्छ। धेरै जनाले केश तैलिय हुने डरले कन्डिसनर प्रयोग गर्दैनन्, तर यो चाहिँ गलत हो। तैलिय केशका लागि लाइट तथा तेल नियन्त्रण गर्ने कन्डिसनरको प्रयोग गर्नुपर्छ। ग्रिन टी ओइल तथा एलोभेरा युक्त कन्डिसनरले यस्ता खाले केशलाई फाइदा पुर्याउँछ। केशको टुप्पामा मात्र कन्डिसनर लगाउनु पर्छ। स्काल्प अर्थात् छालामा कन्डिसनर लगाउनु हुँदैन। बडी हाइड्रेटिङ वा भारी फर्मुला भएका कन्डिसनर प्रयोग गर्नु हुँदैन। अहिले यहाँलाई सुनायौं केशका लागि सही कन्डिसनर कसरी छनौट गर्ने भन्ने बारेमा जानकारीमूलक सामग्री। यसै सामग्री सँगसँगै अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो? हामीलाई सर सल्लाह
सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पन चाहन्छु। स्वर रहेको छ प्रेम प्रकाश ओली र शान्ति श्री परियारको। यो गीत तपाईँका माझमा सुम्पदै अर्को हप्ता कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मका लागि मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र मिनर्भा बज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै म रुक्मिणी पोखरेल पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यससँगै सरकारले जेएनजी आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलता मार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको छ। रोल्पाको थवाङ गाउँपालिका 5 उवाको कोटल 12 बुधबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या 11 पुगेको छ। पहिरोमा बेपत्ता भएका स्थानीय लीलबहादुर पुन मगरको सुनाखत भएको इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जनाएको छ। यससँगै कोटल 12 पहिरोमा मृत्यु हुनेको संख्या 11 पुगेको छ। घटनामा अझै 2 बेपत्ता छन्। बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गोर्खाका 2 प्रमुख सडक खण्ड अवरुद्ध भएका छन्। बाढी र पहिरोले बेनीघाट, आरूघाट र लार्के सडक तथा 12 किलो सौर पानी सडक खण्ड अवरुद्ध बनाएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बेनीघाट, आरूघाट र लार्के सडक अन्तर्गत धार्चे गाउँपालिका 4 खानी बेसी स्थित सडक खण्डमा ठाडो खोलाबाट आएको बाढीले करिब 60 मिटर सडक बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षाका कारण माथिबाट खसेको पहिरोले समेत सडक ढाकेकाले यातायात सञ्चालनमा थप समस्या भएको उहाँले बताउनुभयो। त्यस्तै बारपाक सुलीकोट गाउँपालिका 4 घुन्चुक टार स्थित 12 किलो सौर पानी सडक खण्डमा रातिदेखिको अविरल वर्षापछि ठुलो पहिरो खसेर सडक अवरुद्ध भएको हो। मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दाका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने उत्तरी नाकाको हाट बजार यस वर्ष पनि लाग्ने विषयमा अन्यल भएको छ। भदौ लागिसक्दा समेत नाका खोल्ने कुनै सुरसार नदेखिएपछि उपल्लो मुगुका नागरिक तथा व्यापारी चिन्तित भएका छन्। चिनसँगको उत्तरी नाका खुलेपछि लाग्ने हाट बजारमा मुगुम कार्मारोङ गाउँपालिकाभरिका बासिन्दाले वर्षभरिका लागि आवश्यक खाद्यान्न, लत्ता कपडा, पेय पदार्थ, विद्युतीय सामग्री लगायत दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरेका थिए। हाट बजार स्थानीयका लागि सामान खरिद गर्ने थलो मात्र नभई व्यापार तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने महत्त्वपूर्ण अवसर समेत बन्दै आएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेश मन्त्री एस जयशङ्कर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै सन्देशमा उहाँले आगामी दिनमा नेपाल भारतबीचको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकछिन विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गर्ने दावी गर्दै स्ट्रेट अफ हर्मुजलाई चाँडै अमेरिकी भूभागको हिस्सा घोषणा गरिने बताउनु भएको छ। ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दावी गर्दै आएका छन्। इरानले भने दावी अस्वीकार गर्दै आएको छ। न्युयोर्क राज्यको एक प्रहरी एकाडेमीमा आयोजित राजनीतिक सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि म चाँडै नै स्ट्रेट अफ हर्मुज अमेरिकाको भूभाग घोषणा गर्ने उल्लेख गर्नुभयो। वाल स्ट्रिट जर्नलका अनुसार व्हाइट हाउसका एक अधिकारीले ट्रम्पले यो टिप्पणी ठट्टाका रूपमा गरेको स्पष्ट पारेका छन्। अब मौसम। हाल देशभर मनसुन वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी पहाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज राति बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्न तर्फ लागौं।
1: ए नानी बाबु केटाकेटी हो बस्दै गर है घरमा, म त यहाँ बाख्रालाई धेरै जुम्रा उपियाँहरू परेछन्, आज त भेटनेरी अस्पताल गएर भेटनेरीको डाक्टरसँग सोधेर आउँछु। ल म त लागे बाटो, तिमीहरू राम्रोसँग यहाँ घर व्यवहार हेर्दै गर। ला कति छिटो यो जुकाले भ्याएछ न, यो बर्खाको समयमा त बाहिरतिर निस्किनै हुँदैन भने। ल हेर जुकाले त मजाले पो टोकेछ यहाँनेरि त, ओहो यसलाई कसरी लखेट्ने अब ला टोकिहाल्छ।
2: ओहो आमा नमस्ते, आमा नमस्ते,
1: नमस्कार। ओहो बाबु कहाँ हिँड्नु नि, यही भेटनेरी अस्पताल आएको नि।
2: यो उमेरमा हेर्नु त कस्तो जाँगर, ल यता बस्नु सामान।
1: हुन्छ हुन्छ बाबु, यहाँ हेर्नु न मेरो खुट्टामा यहाँ जुकाले टोकेर रगतै रगत निकाल्यो।
2: यो बर्खाको बेला अलिअलि जुका लाग्छ आमा, के गर्ने, अलि ख्याल गर्नुपर्ने।
1: त्यही त पानी आएको आइछ, जति पानी आयो यो जुका त्यति धेरै लाग्दो रहेछ बाबु। अनि हेर्नु न मलाई त खुट्टामा टोकेर यस्तो बिजोग बनायो, रगतै रगत निकाल्दैछ। अनि बाबु हेर्नु न यो जुकाले त हामीलाई मात्रै होइन कि, हाम्रो घरमा पालेका बाख्रा साख्रा गाई बस्तु सबैलाई टोकेर होइरान पारेको छ यो बर्खामा त।
2: अब तपाईँ यो भेटनेरीमा त्यही भनेर आउनु भयो होला। ल ल ल मैले चाहिँ तपाईँलाई बताउँछु, सामान्यत यो बर्खाको समयमा यो समस्या आउँछ आमा।
1: हजुर।
2: अब यो समस्यालाई समाधान गर्नको लागि सामान्यत ठुलो ठुलो झाडी बुट्यानहरू भएको जङ्गलमा पशुहरू चराउन नलैजाने, जहाँ अलि घाम बढी लागेको ठाउँ हुन्छ त्यो ठाउँमा पशु चराउने, र बाँधेर पशु चराउने गर्दाखेरि यो जुकाबाट अलि चाहिँ बचाउन सकिन्छ आमा। अब सबै जुकाहरू जङ्गलका जुका मार्ने भन्ने त सम्भव हुँदैन, सामान्यत हामीले अलि घाम लाग्ने ठाउँतिर पशु लैजाने, जङ्गलमा सकेसम्म नलैजाने गर्यो भने पशुलाई बचाउन सकिन्छ।
1: ए त्यसरी बचाउन सकिन्छ बाबु।
2: हजुर।
1: ल ल त्यसो भए त यो चरन क्षेत्र यता पनि छ, यता पनि छ, अब यता घाम लागेको बेला चाहिँ अर्कोतिर लानु पर्ला, त्यसो गर्नु पर्ला।
2: अनि अर्को कुरा छुटेछ आमा, यो एउटा नाकमा छिर्ने जुका पनि हुन्छ के
1: एउटा। हो म त भन्नै बिर्सेछु बाबु, भन्नै बिर्सेछु, त्यो पनि भन्छु भन्दै थिएँ, बुढी मान्छे के गर्नु, अब बिर्सिन थाल्यो, अब के गर्नु, यो उमेरले नि त्यस्तै बनाउने रहेछ। हाम्रो त गाई बस्तुलाई पानी खुवाउन लग्यो भने पनि बाबु त्यो नाकबाट यत्रो जुकाहरू पस्छ, त्यसले नै असर गर्छ होला नि बाबु।
2: हो असर गर्छ आमा, यो सबै पानीमा हुन्न, कुनै कुनै ठाउँमा यो जुका पाइने खास खास ठाउँ हुन्छ, त्यो ठाउँमा यदि हजुरहरूलाई यो क्षेत्रमा पशुहरू चराउने ठाउँमा बढी जुका लाग्छ, नाकमा जुका पस्छ जस्तो लाग्यो भने हजुरहरूले सकेसम्म त्यो क्षेत्रमा पानी खुवाउन नलैजाने, पशुलाई तिर्खा लाग्नुभन्दा पहिले अथवा त्यो क्षेत्रमा लैजानुभन्दा पहिले पानी खुवाएर लैजाने, र यदि हामीले त्यो गर्न सकिएन भने पनि सकेसम्म त्यहाँ पानी खान नदिने गऱ्यौँ भने बचाउन सकिन्छ आमा। यो पानी पिउने बेलामा आउने हो, र सामान्यत यो हिउँद बर्खा जति बेला पनि पानीमा रहने हुनाले यो अघि भनेको जुका चाहिँ बर्खामा मात्र बढी लाग्छ भने, यो नाकमा छिर्ने जुका बर्खामा भन्दा हिउँदको समयमा जताततै चिसोपना कम हुने हुनाले ठ्याक्क पानीमा केन्द्रित भएर आएको हुन्छ र बढी असर गर्छ।
1: त्यस्तो हो बाबु, मैले चाहिँ अलिक त्यति धेरै याद गरेर हिँड्छु, तर जुका चाहिँ कहिले काहीँ पानी खाँदाखेरि निस्किरहेको चाहिँ देखाउँछु हाम्रो गाई बस्तुलाई। ए म त कुरै कुरामा भुलिएछु, एउटा समस्या थियो र सोध्न आएको, अब कहाँबाट आफूलाई जुकाले टोकेर फेरि अर्कोतिर
2: मोडिएछु।
1: साँच्ची बाबु यो हाम्रो बाख्रालाई त हेर्नु, यो जुम्रा परेर सबै टोकेर बाख्रा त जिङरिङ परिरहेछन् अहिले, जति खाना दिए पनि मोटाउँदैनन्, दुब्लाका दुब्लाइ छन्, रौँहरू पनि जिङरिङ परेको जस्तो छ, मैले गरेको मेहनत त खेरै गयो जस्तो छ क्या बाबु।
2: त्यस्तो हुँदैन आमा, हामीलाई नेपाल सरकारले तपाईँहरू जस्तै किसानका समस्याहरू समाधान गर्नलाई सहयोग गर्न भनेर पठाउनु भएको छ, त्यो नाले हामी तपाईँहरूको गाउँमा आएकै यस्तै यस्तै किसानका समस्या हुन् भनेर त हो नि, यसमा कुनै चिन्ता लिनु पर्दैन आमा। सामान्यतया यो बाख्राहरूलाई जुम्रा उपियाँहरू भनेको बाह्रै महिना एकैनास पर्दैन आमा, यो खास खास समय हुन्छ, जस्तै कार्तिक महिनामा अलि बढी देखिने, फाल्गुन चैतमा अलि बढी देखिने, र साउन महिनामा अलि बढी देखिने गर्छ तुलनात्मक रूपमा। र यी बाख्राहरू कुनै एउटा बाख्रालाई चाहिँ जुम्रा पर्यो भनेर त्यसलाई औषधि राखिदिएमा समस्या समाधान हुन्न आमा। मैले ठ्याक्कै हजुरको गाउँमा यसो आज साँझतिर गएर महिला दिदी बहिनीहरूसँग बसेर सल्लाह गर्न खोजेका थिएँ, खासमा चाहिँ यो तपाईँको बाख्रालाई मात्र नभएर त्यो गाउँका अरू बाख्राहरूलाई पनि यो समस्या हुन सक्छ। अहिले मैले तपाईँलाई कुनै यो बाख्राको जुम्रा र उपिया मार्ने औषधि दिउँला, तपाईँले लगाउन फेरि जान्नुहुन्न होइन, जाने पनि पोखिन सक्छ, औषधि होइन त्यो विषादी हो
1: नि बाबु। अब यो बुढाबुढी भएपछि त हात पनि कामदार रहेछन् क्या।
2: अब त्यो हुनाले

0: मैले के सल्लाह गरेको छु भने आमा, अब सबै गाउँका बाख्रा पालन गर्ने किसानहरूसित सल्लाह गर्ने, अनि त्यो हाम्रो तल त्यो गोविन्द दाईको घर मासतिर चाहिँ त्यो चोरमा हामीले पोहोरसाल बनाएको खाल्टो छ नि, ख्याल गर्नु भएको छ नि, त्यो सिमेन्ट लाएर हामीले पोहोरसाल बाख्रालाई नुहाइदिएको हो, त्यसलाई चाहिँ धेरै एक वर्ष भइसक्यो किसानहरूले वास्ता पनि गर्नु भएको छैन। अहिले मैले पनि सोचिरहेको थिएँ हजुर आइहाल्नु भयो, हजुर त यो गाउँको एकदम अगुवा किसान, हेर्नु उमेरले हजुर सबैभन्दा सिनियर हुनुहुन्छ तर सबैभन्दा टाठो किसान, हेर्नुहोस् तपाईँले
1: यो नि बाबु, अब अरू सबै खेतीपातीमा व्यस्त हुनुहुन्छ होला, म बुढी मान्छे काम गर्न जान सक्दिनँ, अब यसो घरमा गाई बस्तु त हेरेर बस्छु, अनि यसो फुर्सदको बेला गइहालौ न त भनेर, अरूको नि समस्या त होला गाउँमा।
0: अब यसलाई यसो गरौँ, म चाहिँ आज साँझ अथवा भोलि एकपटक हजुरहरूलाई जानकारी गराएर आउँछु उपयुक्त समयमा, गाउँका छरछिमेक सबै भेला भएर सल्लाह गरौँ। अब आज चाहिँ यस्तो पानी आइरहेछ, भोलिको मौसम कस्तो हुन्छ थाहा छैन, घाम लाग्ने जस्तो मौसम भयो भने हामीले पहिले घाम नलागेको बेलामा पनि त्यो पोखरी बनाएको ठाउँ सरसफाइ गरौँ, अनि पानीको स्रोतहरूको व्यवस्थापन गरौँ, र सबैजना किसानहरूले सल्लाह गरेर त्यहीँ गएर पोहोर साल बाख्रा चोपे जस्तो चोपौँ, त्यो खासेर बाख्रालाई नुहाइदिएको हुँदैन, बाख्राका सबै गाउँले सबै बाख्राहरूलाई त्यहाँ चोप्न बित्तिकै त उपियाँ जुम्रा त सबै मर्छन्, मरेपछि बाँकी रहेको जुन त्यो पानी हो त्यसले फेरि खोरमा गएर पनि छिर्दिने, त्यहाँबाट जङ्गल पठाउने बाख्रा, आज अहिले हामीले चाहिँ त्यो गऱ्यौँ भने फेरि जङ्गलमा बाख्रा लैजान नि मिल्दैन, हामीले अलि हावा पानी छक्क घाम लाग्ने बेला पारेर त्यसलाई चाहिँ सबैका बाख्राहरू त्यहाँ लगेर यो समस्या समाधान गरौँला। आमा म एकदम चिन्तित थिएँ, मैले हजुरलाई अब त्यो गाउँमा यसो हेरौँ हजुर टाठी हुनुहुन्छ, हजुरलाई यति भनेपछि सारा गाउँमा भनिहाल्नुहुन्छ भनेर सोच्दै थिएँ, ठ्याक्कै हजुर पनि आउनुभयो।
1: होइन यस्तो गरौँ न त बाबु, त्यसो भए म आजै गएर सबै गाउँलेहरूलाई खबर गर्छु, अनि भोलिको मौसम राम्रो भयो भने हजुरले मलाई फोन गर्नु हामी आउँदैछौँ भनेर, अनि हामी त्यहाँ सरसफाइ गर्ने कामहरू, त्यस्ता काम त हामी गाउँले सजिलैसँग गरिहाल्छौँ नि
0: बाबु। म त त्यो कुरामा त ढुक्क छु, हजुरहरूले गर्नुहुन्छ।
1: अनि बाबु त्यसरी सफा गर्दाखेरि चाहिँ बाख्राहरूलाई केही असर गर्दैन त्यो विषादीले?
0: हो, तपाईँले कति राम्रो कुरा गर्नुभयो, मैले यही बाख्रालाई विषादीले असर गर्छ, तर असर कस्तो बेलामा भने हामीले सावधानी पूर्वक त्यो विषादी लगाउन जानेनौ गरेनौ भने असर गर्छ, त्यही भएर मैले हजुरलाई अहिले विषादी दिन नखोजेको, हामीसँग यहाँ सरकारले नै दिएको निशुल्क औषधि त छ, त्यो तपाईँले लगाउन जान्नुहुन्न भनेर म आफै जान्छु त्यहाँ, र हामी सबै किसानहरू मिलेर लगाउँदाखेरि विषादीबाट सावधानी पूर्वक हामीले त्यो विषादी लगाउँछौँ, र सबै किसान दाजुभाइहरूलाई पनि भन्छौँ, कुनै कारणवश त्यहाँ दुर्घटनावश कुनै बाख्राले विषादी खानै अवस्था आयो भने पनि हामीले औषधि पनि लिएर गएका हुन्छौँ आमा, त्यही भएर चाहिँ मैले हजुरहरू सबैको लागि सजिलो होस् एकै ठाउँमा सेवा होस् भनेर त्यो योजना बनाएको आमा।
1: ए त्यसो भए त धेरै राम्रो भयो नि, म आजै गएर गाउँलेहरू सबैलाई भेला पारेर अनि यो कुरा चाहिँ उहाँहरूलाई भन्छु।
0: अनि तल त्यो बाटुलीका बाख्रा अहिले कति छन् नि आमा?
1: पहिले त धेरै थिए बाबु, लगभग 80-90 नै थियो होला, अनि यो बिचमा चाहिँ के समस्या आयो अरे, रोगहरू आयो के भनेर भन्थिन्, अहिले चाहिँ त्यही 20 जति होला बाबु, धेरै चाहिँ छैन।
0: त्यही त त्यहाँ एउटा बाख्रा ब्याउन सकेन भनेर बोलाउनु भएको थियो र म गएको, अनि बाख्राहरू त सबै हेर्नु जुम्रा किर्ना उपियाले खाएर बाख्रा एकदम हाडछाला मात्र बाँकी थियो, अनि मैले बाटुलीलाई एकैछिन सम्झाएँ पनि, हेर्नु तपाईँलाई यस्तो जुम्लिया जुम्लिया बच्चा जन्मे, मैले गएर दुईवटा बच्चा निकाल्दै एउटा बाख्राको, अनि दुध पनि राम्ररी पुग्ने जस्तो थिएन, अनि मैले उहाँलाई सम्झाएँ हाम्रो सेवा केन्द्रमा आउनुहोस् हामी निशुल्क रूपमा औषधि दिन्छौँ, यो बाहिरी जुम्राहरू औषधि लिएर लगाइदिनु भनेको बाटुले आउँदै आउनु भएन।
1: त्यही त यस्तो छ के, उनीको अहिले खेतीपाती गर्न भ्याइ नभ्याइ छ, अब त्यही भएर नआकी होलिन् बिचरा, अब खेतीपाती सकिएपछि आउँछिन् होला, म पनि कुरा राखिदिन्छु नि।
0: अहिले त्यो गाउँमा लगभग कति जति बाख्रा होलान् आमा, केही त्यस्तो?
1: हाम्रो गाउँमा सबै गरेर होलान् 500-600 जति होलान्, सबै घरका गरेर
0: 500-600 बाख्रा छन्
1: नि।
0: ए त्यसो भए त हामीले एकै दिन बाख्रा चोप्न पनि अलि समय लाग्ने रहेछ, ठिकै छ हामीले बिहान र साँझको दुई पटक गरेर व्यवस्था मिलाउँला, सबैभन्दा पहिले यो वातावरण एकदम खुल्ला सफा भयो भने गरौँला, र चाहिँ हजुरले पनि सबै किसानहरूलाई म आज चाहिँ जेटिएलाई भेटेर आएँ यस्तो यस्तो भनेका छन् भनेर यसो हजुरले पनि अरूलाई भन्नु होला।
1: त्यो त मलाई भन्नै पर्दैन बाबुले, म त सबै कुराहरू मैले जानेका कुराहरू त म सबै गाउँलेहरूलाई भन्छु, अहिले फर्किँदाखेरि नै बाटोमा भन्दै भन्दै जान्छु नि बाबु म त।
0: ल, अनि अरू केही समस्या थियो कि हजुरलाई त्यो बाख्राको त्यति मात्र हो कि?
1: मलाई त त्यो बाख्रालाई नै जुम्राहरू परेर बाख्राहरू पुरै हेर्नै नहुने भइसक्यो, दुब्लाका दुब्लै छन्। कति मेहनत गर्छु, खाना दिन्छु, घाँस दिन्छु, खोले दिन्छु, दाना दिन्छु, सबै दिँदाखेरि पनि राम्रै हुँदैनन्, बलिया मोटा नै हुँदैनन्। त्यही भएर म त जे पर्ला पर्ला आज त जान्छु भेटनेरी अस्पताल भनेर, अनि बाबुहरूसँग सल्लाह लिएर के गर्नुपर्ने हो त्यही अनुसार गर्नु पर्यो भनेर आएको नि बाबु, हजुरहरूसँग सरसल्लाह लिन। के गर्नु, हामी किसानहरू आउने ठाउँमै यही रहेछ बाबु।
0: हो आमा, होइन, हजुरहरू आइरहनु भयो भने हाम्रो पनि काम पाउँछौँ आमा। साँच्चै त्यो अस्ति 2 महिना जति भयो कि क्या, एउटा त्यो भैँसीले राँगो खोजेन बाबु भन्दै आउनु भएको थियो, मैले औषधि दिएको थिएँ, के औषधिले काम गरे त आमा राँ खोज्यो?
1: त्यो त अहिले त ब्याउने भएको छ नि बाबु।
0: ए कति राम्रो, ल हेर्नुहोस् त,
1: अब त्यो ब्याएपछि म हजुरलाई बिगौती खाना बोलाउँछु है बाबुले।
0: ल ल हुन्छ,
1: बाबुको गुण त म कहाँ बिर्सिन सक्छु।
0: ल ल, हजुरले त्यति बेला चाहिँ अब यो भैँसी काम लाग्दैन क्या बाबु, काट्न दिनुपर्छ क्या मासु लागि भन्दै हुनुहुन्थ्यो, ल हेर्नुहोस् मैले अहिले सम्झाएर त्यति औषधि दिँदाखेरि भैँसी ब्याउने भएछ, कति राम्रो।
1: मलाई त कस्तो तनाव भएको थियो बाबु, अब यत्रो दुःख गरेर पालेको भैँसी अब फेरि ब्याएन भने हामी किसानीलाई त सानो कुराहरूले पनि असर गर्छ नि बाबु। हजुरले त्यति औषधि दिनु भएर अहिले त ब्याउने भएको छ, अब यही असोज कार्तिक महिनातिर ब्याउँछ होला, अनि म त्यति बेला हजुरलाई बोलाउँछु नि बिगौती खाना। हामी किसानलाई त्यति सानो कुराले पनि ठुलो सहयोग मिल्छ नि बाबु।
0: अब अहिले हजुरले चाहिँ आँखाले देख्न सक्ने किराहरू, जुम्राहरू, उपियाहरूको बारेमा कुरा गर्नुभयो, आँखाले देख्न नसकिने भित्र आन्द्रा भुँडीमा मुटु कलेजामा असर गर्ने जुका पनि हुन्छन् क्या आमा। अब मैले हजुरलाई पहिले पनि भनेको थिएँ, पहिले हजुर अलि हतार हतार गर्नुभएको थियो, अब ती भैँसीहरूलाई गाईहरूलाई सकेसम्म चाहिँ अलि दुब्लो पातलो भयो भने किन दुब्लायो भनेर आउनु पर्छ आमा। तपाईँको घर त्यही नजिकै छ, अलि अस्ति एकजना सुन्दरलाल बिक भन्ने 3 घन्टाको बाटो हिँडेर गोबर लिएर आउनु भएको थियो, हेर्नुहोस् गोबर लिएर आउनु भएको थियो, देख्दाखेरि माटे रहेछ, अनि मैले उहाँलाई चाहिँ सल्लाह गरेर चाहिँ औषधि पनि दिएर पठाएँ। अब हजुरहरूले सक्नुहुन्छ नि नियमित रूपमा बाहिरी अब जुम्रा किर्नाको त हामीले छलफल गरिसक्यौँ, त्यसको अलावा चाहिँ जुकाहरू परेको पनि बेला बेलामा औषधि सकिन्छ भने वर्षको 2 चोटि औषधि खुवाउने भन्छ। अब त्यसको अलावा पनि यदि पशु जति खाए पनि ज्यान नलाग्ने दुब्लाउँदै जाने गर्यो भने शङ्का गर्नुपर्छ आमा, हजुरहरू आइरहनु पर्छ अनि सल्लाह लिनुपर्छ, समस्या जसलाई पनि पर्छ समस्याका समाधान छन्। तपाईँ आउन बित्तिकै मलाई पनि खुसी लाग्यो आमा।
1: हो नि, अब हामी किसानहरू त जाने ठाउँ अन्त कहीँ रहेनछ बाबु, यही कृषि अफिस, भेटनेरी अफिस त हो नि, बाबुहरूसँग सरसल्लाह लिने। हामी किसानहरूलाई त कहिले बाख्रा बिरामी हुन्छ, कहिले भैँसी बिरामी हुन्छ, कहिले खेतीपातीमा रोग किरा लाग्छन्, अब बर्खाको बेला छ बाबु हेर्नु न, अब घाँसपातहरू पनि चिसो चिसो खुवाइराख्नुपर्छ गाईबस्तुलाई, अब त्यता पनि कहिले काहीँ समस्या आउँदो रहेछ। हामी त हजुरहरूकोमा नआएर कहाँ जानु र, अन्त जाने ठाउँै छैन।
0: साँच्चै आमा, हामीले त्यो जेठ महिनामा एकचोटि तालिम गरेको थियौँ नि, बाख्रा पालन तालिम, त्यो बाख्रा पालन तालिममा मैले त्यो मिनरलको ढिका बनाउने तरिका सिकाएको थिएँ, अहिले सबै दिदी बहिनीहरूले खुवाउनु भएको छैन, त्यो बनाएर यसो हेर्नु भएको छैन?
1: मेरोमा चाहिँ खुवाइराखेको छु बाबु
0: हजुर,
1: अब अरू नि एक दुई घरमा चाहिँ बनाएको देखेको थिएँ, सबै घरमा चाहिँ म नि अब यो बर्खा मासमा झरी बादल पर्छ, हिँड्न सक्दिनँ, बुढाबुढी मान्छे के गर्नु, त्यता जान सकेका छैन, धेरैजनाले चाहिँ बनाएका होलान् बाबु, मलाई त्यस्तो लाग्छ।
0: ए अब यो चाहिँ यो बर्खा गइसकेपछि एकपल्ट फेरि एउटा यो बाख्रा पालन सम्बन्धी फेरि एउटा तालिमको आयोजना गरेका छौँ हामीले, पछि हजुरहरूलाई जानकारी दिन्छौँ, त्यति बेला पनि यी सबै समस्याहरूको बारेमा फेरि पनि छलफल हुन्छ। अब बाख्राहरूलाई खालि जुम्रा परेकोले समस्या मात्र हामीले देखेका हुन्छौँ, त्यसभन्दा अरू थुप्रै समस्याहरू हुन, कसैका चाहिँ मेरो बोकै खोजेन भनेर भनिरहनु भएको हुन्छ, होइन, कसैले चाहिँ मैले जति खाए पनि यो आँगै लाएन, ज्यानै लाएन, दुब्लो पातलो भयो भनेर पनि भनिरहनु भएको हुन्छ। यी सबै समस्याहरूको विषयमा हामी त्यो तालिममा व्यवस्थित किसिमले पछि छलफल गर्छौँ आमा, अहिले पनि दिदी बहिनीहरूलाई हजुरहरूले भन्दै गर्नु पर्यो।
1: हुन्छ हुन्छ, हाम्रो समूह छ नि त, यो पशुपालन बाख्रा पालन सम्बन्धीको समूह छ,
0: हामीले नै गठन गर्दैको
1: त
0: बाटुली हुन् कि क्या, होइन, अहिले अध्यक्ष हो, बाटुली अध्यक्ष थिइन्, कोषा अध्यक्ष को भन्दै हुनुहुन्थ्यो, आमालाई त जसरी नै राख्नु पर्छ है भनेको थिएँ मैले, अनि सबले मान्छन् नि तपाईँलाई त, त्यहाँ
1: म पनि छु नि त्यो समूहमा, के गर्नु, सबै मरेको ठाउँमा मर्नै पर्ने बाबु, अनि समूह भयो भने धेरै कुरा पनि सजिलो भएको छ हामीलाई, यस्ता यी समस्या आउँदा के हुँदा, जस्तै यही बाख्रालाई जुम्रा परेको उपचार गर्नलाई पनि त हामी सबै गाउँलेको गर्यो भने त सबैको समस्या उस्तै हुने रहेछ. सबैको समस्याको समाधान भयो भने हामीलाई पनि राम्रो हुन्छ बाबु.
0: हो हो हो, एकदमै हो.
1: तर बेला बेलामा यस्ता जानकारी तालिमहरू चाहिँ हाम्रो समूह मार्फत दिनुभयो भने पनि धेरै राम्रो हुन्छ बाबु. पहिले दिएकोले अहिले हामीलाई हेर्नु त कति सजिलो भएको छ.
0: अब हजुर त एकदम टाठो हुनुहुन्छ, आइरहनुहुन्छ. अरू दिदी बहिनीहरू किसानहरू अलिक कम आउनुहुन्छ, उहाँहरू अलिक व्यस्त भएर पनि होला. वास्तवमा हामीले यत्रो सरकारले लगानी गरेका छ ये हजुरहरूकै पशुधनहरूको सुरक्षाको लागि त
1: हो
0: नि. अब हामी कहाँ हो कहाँ बाहिरबाट आएका छौँ हजुरहरूको सेवा गर्न. त्यो हुनाले हजुरहरू एकदम छिटो समय समयमा चाहिँ हामीसँग भेटघाट गर्ने, समस्याहरू चाहिँ सुनाउने र समाधानका उपायहरूको विषयमा छलफल गर्ने गर्नुपर्छ आमा. मलाई एकदम खुसी लाग्छ.
1: म त बुढाबुढी मान्छे, अब काम अलिक कम छ घरमा, अनि यसो केही जान्यो बुझ्यो भने पनि म त लगेर गाउँलेलाई पनि आफूले सिकेका कुराहरू सिकाउँछु नि बाबु.
0: हो, आज आउँदाखेरि जुगाले टोकेछ र बुढी मान्छेलाई हेर यस्तो रफली रगत निकालेर. ठिकै छ आमा, यो जुगाले टोक्दाखेरि पनि पशुलाई टोक्ने जुगा बारेमा नि हामी छलफल गर्न पाइयो,
1: जान्न पाइयो.
0: हो, जान्न पाइयो. ठिकै छ.
1: ल बाबु, अब हेर्नु न, पानी परिरहेको थियो अघि, अब अलिअलि पानी रहेछ पनि. बाबुसँग अब यहाँ बस्दा ओर्दा धेरै कुराहरू जान्ने पाएँ. अब पर्सि हाम्रो गाउँतिर आइहाल्नुहुन्छ त्यो बाख्रा जुम्राको उपचार गर्नलाई, अनि त्यति बेला फेरि भेटेर धेरै कुरा सिकाउला न है बाबु.
0: ए हुन्छ हुन्छ,
1: नमस्कार. ल
2: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै. कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ. नमस्ते.

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
5: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
4: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
5: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
4: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
5: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: यो मेरा मालिक अर्थात् यस युगका महान वैज्ञानिक डाक्टर मास्केको प्रयोगशाला, अनि म यो संसारको अलौकिक बाँदर। म मान्छेले जस्तै बोल्न सक्छु, काम गर्न सक्छु। म बोलेको सुनेर सबैजना अचम्म मान्छन्, तर अचम्म मान्नु आवश्यकता छैन, किनभने म यस युगको आधुनिक बाँदर हुँ। म कुनै सामान्य बाँदर होइन, यसको बेली विस्तार पछि लगाउँदै गरौँला। अहिले मैले डाक्टर मास्केलाई इमेल गर्नु छ, अहिले अलिक व्यस्त र हतारमा छु म। डाक्टर मास्के, आज तपाईँको प्रयोगशालामा दुईजना महान आत्माहरू भिजिट गर्न आउँदैछन्। मैले उनीहरूको पृष्ठभूमि राम्रोसँग अध्ययन गरेको छु। उनीहरू तपाईँसँग धेरै दिन अघिदेखि भेट गर्न चाहन्छन्। तपाईँकै सल्लाहमा मैले उनीहरूलाई आज दिउँसोको समय मिलाइदिएको छु। उनीहरूको नाम क्रमशः हिटलर र बुद्ध हो। म तपाईँको आगमनको प्रतीक्षामा रहनेछु। तपाईँ नआउन्जेल म उनीहरूलाई आफ्नै कुरामा भुलाएर राख्नेछु। धन्यवाद। डाक्टर मास्के यस समयका शक्तिशाली वैज्ञानिक हुन् र म उनको निजी सहायक हुँ। म यस ठाउँमा कसरी आएँ राम्रोसँग मलाई सम्झना छैन। एकजना दारीवालले मेरो घाँटीमा डोरीले बाँधेर मलाई डोराउँदै सहर बजारमा चटक देखाउँदै हिँडेकोसम्म याद छ। चटक देखाउँदा देखाउँदै म मसिनो डोरीमा एकै खुट्टाले हिँड्न लाग्दा सन्तुलन बिग्रेर भुइँमा नराम्ररी बज्रिएको थिएँ। त्यस बेलासम्म पनि म बाँदर नै हुँ भन्ने राम्रो हेक्का छ। त्यसपछि मैले होस गुमाएँ। होस खेर्दा म प्रयोगशालामा थिएँ। डाक्टर मास्के मलाई हेरेर मुसु हाँसिरहेका थिए। सुरुमा त मलाई डर र अचम्म दुवै लागेको थियो। म कसरी आइपुगेँ यस ठाउँमा, अनि मलाई देखेर एउटा मान्छे किन हाँसिरहेको थियो? अचानक मेरो आवाज निस्क्यो, ओ महाशय, किन मलाई यसरी हेरेर हाँसेको? मेरो आवाज सुनेर त्यो मान्छे खुसीले झन्नै पागल भयो। उसले ममाथि धेरै वर्ष लगाएर गरेको वाक परीक्षण सफल भएको रहेछ। जनावरलाई मान्छेको भाषा बोल्न लगाउने औषधिको प्रयोग उसले ममाथि गरेको रहेछ। त्यो दिनदेखि नै म बोल्न सक्ने भएँ। अनि त्यही डाक्टर मास्केले मलाई बाँदरबाट मान्छे बनायो, मतलब बोल्न सक्ने बाँदर बनायो। नयाँ अस्तित्व स्वीकार गरेर म डाक्टर मास्केको सहायकको रूपमा काम गरिरहेको छु। उपयुक्त दिन आयो भने मात्र मलाई मान्छेको समाजमा प्रस्तुत गर्ने बताएका छन्। म अचेल आफूलाई बाँदर कम र मान्छे ज्यादा ठान्दछु। के म ठिक छु? ए को वहाँ ढोका फोरुला चाहिँ गर्ने?
1: ओहो, कस्तो घोर आश्चर्य! त बाँदर बोल्न पनि सक्छस्? यसअघि त कहिले यस्तो भएको थिएन। जे होस्, नयाँ प्रयोग, डाक्टर मास्केको नयाँ प्रयोग मलाई मन पर्यो। अनि तैँले मलाई चिनिनस्?
0: के खालको मान्छे होला? तपाईँको नाम निधारमा लेखेको छ र मैले तपाईँलाई चिन्नु? ल, खुरुक्क आफ्नो नाम र काम बताउनुहोस्।
1: भनेपछि तैँले मलाई अझै चिनिनस्? म चार्ल्स डार्विन। नाम त पक्कै सुनेको छस् होला।
0: डार्विन मान्छेको आदिम पुर्खा बाँदर नै हो भनेर घोषणा गर्ने त्यही डार्विन
1: हो। म त्यही डार्विन नै हुँ। म महान डार्विन नै हुँ।
0: ए त्यसो भए त खुरुक्क गइहाल यहाँबाट। म तँलाई यहाँ एक पल पनि बस्न दिन्न।
1: ए बाँदर, आफ्नो औकातमा बस। त नाथेले मलाई यसरी तर झारेर कुरा गर्न मिल्दैन।
0: किन मिल्दैन? तैँले हामी महान बाँदर वंशको घोर अपमान गर्न मिल्छ भने मैले तँलाई यति भन्न मिल्दैन।
1: नचाहिँदो कुरा नगर। ल भन, मैले के अपमान गरेँ? हँ, के अपमान गरेँ मैले?
0: तैँले यस संसारको सबभन्दा स्वार्थी, मतलबी, कपटी जाति मान्छेसँग हाम्रो नाम जोडेर हामी बाँदर वंशको घोर अपमान गरेको छस्।
1: कस्तो कुरा गरेको बाँदर? मैले त झन् तिमीहरूको नाम संसारको सबैभन्दा बुद्धिमान, सभ्य र सचेत मान्छे जातिसँग जोडिदिएको छु। यसमा त तिमीहरूले झन् गर्व पो गर्नुपर्ने।
0: भयो, परेको छैन तेरो वायात कुरा सुन्नु। रुक्क यहाँबाट गइहाल, नत्र मेरो रिसको पारो चढ्यो भने तँलाई यो प्रयोगशालामा बन्दी बनाउँछु।
1: कस्तो कुरा गरेको? मलाई किन बन्दी बनाउने?
0: त्यसो भए कुरो कहाँ गइहाल, अझ अझ जाँदैनस्? तँलाई घोक्रे ठ्याक लगाएर निकाल्नु पर्ने हो।
1: छोड मलाई।

गयो, बल्ल गयो त्यो पागल। यी यी अन्वेषकहरूको त जातै यस्तै हो, मान्छेको पुर्खा बाँदर रे, पत्याउनुको पनि एउटा हद हुन्छ नि। वायात ए म कुनै कोणबाट हेर्दा बाँदर देखिन्छ त? त्यस्तो देखिन्न। अनि मैले त्यो डार्बिनलाई घोक्रे ठ्याक नलगाएर के गर्नु? नयाँ भिजिटर्स आउन सक्छन्, एकपटक फेरि इमेल चेक गर्नु पर्ला। ला ओहो, नभन्दै डाक्टर मास्केको इमेल आएको रहेछ, पढ्नु पर्यो के लेखेका रहेछन्। मिस्टर बी, म आज आउन अलि ढिला हुन्छ, भिजिटर्सलाई होल्ड गरिराख्नु। मलाई डाक्टर मास्के मिस्टर बी भनेर सम्बोधन गर्छन्। हाम्रा डाक्टर मास्केलाई भेट्न इतिहास, वर्तमान र भविष्यका थुप्रै पात्रहरू आउने गर्छन्। कहिलेकाहीँ मलाई अचम्म लाग्छ, डाक्टर मास्केको मृत्यु भयो भने मैले कसरी उनको काम सम्हाल्ने? मान्छेको समाजमा आफूलाई कुन रूपमा चिनाउने? म बोल्न थालेदेखि आजसम्म यो प्रयोगशालाभन्दा बाहिर गएकै छैन, म कसरी समाज सामु प्रस्तुत हुने? अह, मैले यस्तो अनिष्ट सोच्नै हुन्न। सायद भिजिटर्स आएको हुनुपर्छ।

0: हेलो डाक्टर मास्के, डाक्टर मास्के, तपाईँ कहाँ हुनुहुन्छ हुनुहुन्छ हुनुहुन्छ?
1: होइन होइन, के तालको रोबोट हो यो? सरासर भित्र पसेर डाक्टर मास्के भन्दै हल्ला गर्न लाज लाग्दैन तपाईँलाई? हेर्दा त शिक्षित रोबोट जस्ता देखिन्छ। लामा न, के काम छ डाक्टर मास्केसँग? म उहाँको निजी सहायक मिस्टर बी। के काम आइपऱ्यो रोबोटलाई? चुप चुप चुप चुप, यहाँ हाँस्न मनाइ छ यन्त्र मानव। यो कुनै थिएटर होइन जहाँ कमेडी ड्रामा चलिरहेको होस्।
0: ल ल, सरी सरी। अनि भन, डाक्टर मास्के कति बेला आउनुहुन्छ आउनुहुन्छ आउनुहुन्छ?
1: किन, के काम छ? भेट्ने समय लिएका छौ?
0: ओहो ओहो, यतिका धेरै प्रश्न किन गर्छौ तिमी तिमी तिमी?
1: प्रश्न गर्नु मेरो दायित्व हो र उत्तर दिनु तिम्रो कर्तव्य।
0: ओहो, तिमी त्यत्तिकै रिसाउँछौ रिसाउँछौ रिसाउँछौ। मलाई एउटा कुरा मात्र जान्नु छ डाक्टर मास्केसँग। म यन्त्र मानव भएर पनि मान्छे जस्तै हिँड्न सक्छु, बोल्न सक्छु, सोच्न सक्छु, तर हाम्रो रोबोट प्रजातिले किन मान्छेले जस्तै सन्तान जन्माउन सक्दैनन्? किन उनीहरूको उत्पादन कारखानाबाट मात्रै सम्भव हुन्छ? रोबोट जातिको वंश वृद्धि गर्न चाहन्छु म चाहन्छु म। यसका लागि पनि डाक्टर मास्केले नयाँ फर्मुला र औषधि पत्ता लगाउँछु भनेका थिए। उनले के कति काम सके त्यो बुझ्न चाहन्छु म चाहन्छु म चाहन्छु म।
1: ए, भनेपछि यो संसारमा तिमी आफ्नो आधिपत्य जमाउन चाहन्छौ?
0: ओहो, मैले त्यसो भनेको छैन नि छैन नि छैन नि।
1: तर तिम्रो भनाइको आशय त त्यस्तै देखिन्छ नि देखिन्छ नि देखिन्छ नि।
0: ओहो, म तिमीसँग व्यर्थको विवाद गर्न चाहन्न चाहन्न चाहन्न।
1: म पनि तिमीसँग कुरा गर्ने रहर राख्दिनँ राख्दिनँ राख्दिनँ।
0: म अहिलेलाई जान लाग्दैछु। तेरो मालिक आएपछि भनिदिनु विज्ञान मन्त्री रोबोट अल्फा बिटा आएको थियो भनेर। अँ सुन, यदि औषधि पत्ता लगाएको रहेछ भने मलाई खबर गर्न नबिर्सनु, बुझिस्? नत्र म तँलाई बाँदरबाट कुकुर बनाइदिन्छु।
1: बनाउँछस्, बरु फेरि आइस भने तँलाई पगालेर फलामको डल्लो बनाइदिन्छु। ल हेर, फेरि को आयो अहिले भने? पक्कै भिजिटर्स नै आएको हुनुपर्छ। डाक्टर मास्के, तपाईँ यति चाँडै?
2: हाँ, मेरो मिटिङ क्यान्सल भयो त्यसैले म सिधै यता आएँ। अनि भन, यहाँ भिजिटर को को आए त?
1: आउनु पर्ने मान्छे आएनन्, नआउनु पर्ने मान्छे आएर मेरो दिमाग चाटेर गयो हजुर।
2: होइन, के भन्दछस् त? मैले त तेरो कुरा बुझिन नि।
1: कुरा के भने नि डाक्टर मास्के, आज आउनुपर्ने भिजिटर अझै आइपुगेका छैनन् भनेको।
2: ए सुन त, मेरो अनुपस्थितिमा जो कोहीलाई पनि यहाँ छिर्न नदिनु। पहिले नै समय लिएकाहरूलाई मात्र प्रवेश गराउनु नि, बुझिस्? अचेल फर्मुलाहरूको निकै चोरी बढेको छ।
1: हस् हजुर।
2: के भो फेरि? तपाईँले कसलाई खोज्नु भएको? मैले त तपाईँलाई चिनिनँ नि।
3: तपाईँ?
2: म प्रोफेसर डाक्टर मास्के।
3: ओहो, तपाईँले हो डाक्टर मास्के?
2: यस, मिस मिस
3: मिस युनिभर्स मान्यता। मेरो नाम मान्यता हो।
2: ओ, मिस मान्यता, कति राम्रो नाम। मान्यता, मान्छे जस्तै सुन्दर नाम।
1: सबै मान्छे सुन्दर हुँदैनन् हजुर।
3: ओहो, को बोलेको?
1: म बोलेको नि, देखेनौ?
3: ओहो, यो जनावर पनि बोल्दो रहेछ।
1: ए, कसलाई जनावर भनेको हो? के हाम्रो बाँदर प्रजातिको इज्जत छैन? हाम्रो नाम छैन?
3: What a surprise! बाँदर पनि बोल्छ र?
2: यस मिस मान्यता, यो डाक्टर मास्केको ल्याब हो। यहाँ जे पनि प्रयोग हुन सक्छ। यहाँ मान्छे बाँदर हुन सक्छ, बाँदर मान्छे हुन सक्छ। यो यो बाँदर छ नि, हो यो मेरो दास हो, दास। यो मेरो प्रयोगशालाको एक रोचक सामग्री पनि हो। के तिमीलाई मेरो कुरामा विश्वास लागेन?
3: लाग्यो डाक्टर, त्यसैले त म तिमीलाई वर्षौँदेखि खोज्दै यहाँ आइपुगेकी हो।
2: ल भन, त्यसो भए म तिम्रो के सेवा गर्न सक्छु?
3: पहिला बस भन्दैनौ?
2: ओ नो, सरी सरी, बस न, बस बस प्लिज। हो बसेरै कुरा गरौँ न, होइन? बसेर कुरा गर्नुको आनन्द नै बेग्लै छ, बस्नु पनि त एउटा प्रयोग नै हो। तर हामी अधिकांश प्रयोगहरू उठेर नै गर्ने गर्छौँ। अनि बदर त भित्र जा, खुर्क जुस बना लिएर आइज।
4: हजुर।
2: ल भन मिस मान्यता, तिमी के चाहन्छौ?
3: डाक्टर, के म राम्री छु?
2: असाध्यै राम्री, एकदम राम्री छौ।
3: के म साँच्चै राम्री छु?
2: मैले आजसम्म देखेका स्त्रीहरूमा तिमी सबैभन्दा राम्री हौ। तरो धर्म, मैले ढाँटेको होइन।
3: डाक्टर, तिमीलाई एउटा कुरा सोधौ?
2: प्लिज सोध, सोध न, भइहाल्छ नि।
3: तर मलाई भन्न कस्तो अप्ठ्यारो लागिरहेको छ।
2: नो नो मान्यता, कुनै अप्ठ्यारो नमानी भन, साथी जस्तै सम्झेर भने हुन्छ।
3: डाक्टर, के तिमी मलाई बिहे गर्छौ?
2: वाट, यो के भने कि? म कसरी तिमीसँग बिहे गर्न सक्छु?
3: सायद तिमी आफ्नो उमेरदेखि लाज मान्दैछौ। तिमीलाई लाग्दो कहाँ 50 नआएको डाक्टर, अनि कहाँ म भर्खरै 20 पुगेकी मान्यता। तर डाक्टर, मलाई तिम्रो उमेरभन्दा पनि व्यक्तित्व मन पर्यो। के तिमी मसँग बिहे गर्छौ?
2: नो मान्यता, हेर हेर मान्यता, तिमी मसँग ठट्टा गरिरहेकी छौ वा मेरो मन बुझ्न खोजिरहेकी छौ त्यो मलाई थाहा छैन। तर म तिमीले राखेको प्रस्ताव स्वीकार्न सक्दिनँ। मिस मान्यता प्लिज, बरु म तिम्रो असल केटा साथी चाहिँ बन्न सक्छु।
3: तर जीवनसाथी बन्न किन सक्दैनौ डाक्टर?
2: मैले भने नि, म तिमीसँग बिहे गर्न सक्दिनँ के।
3: तर किन डाक्टर?
2: ओ नो, यो प्रश्नको उत्तर मसँग छैन।
3: उत्तर छैन कि भन्न चाहिरहेका छैनौ डाक्टर?
2: ओहो, आखिर तिमी के चाहन्छौ मसँग?
3: तिमी पुरुष जातिहरूले जहिले पनि आफूले चाहेको बेला मात्र नारी जातिलाई प्रयोग गर्यो भन्ने बेलामा नारीलाई आधा आकाश, जननी, धरती अनेक फुर्बुट्टाले सम्बोधन गर्छौ। तर यथार्थमा तिमीहरूले नारीलाई आफूलाई मात्र भोक लागेको बेला उपभोग गर्ने साधनको रूपमा लिएका छौ।
2: मान्यता, तिमी कठोर आरोप लगाउँदैछौ।
3: आरोप होइन, यो मेरो निष्कर्ष हो। नारीलाई यसरी हेर्ने पुरुषको मस्तिष्कमा के कस्ता तन्तुहरू छन् र ती नारीभन्दा किन भिन्न हुन्छन्, म यो जान्न चाहन्छु। के तिमीले यस बारेमा कुनै प्रयोग गरेका छौ डाक्टर?
2: तिमीले के भन्न खोजेकी हौ? कुरा नघुमाइकन सिधा भन। मसँग धेरै समय छैन, यहाँहरू पनि भिजिटर आउँदैछन्, मैले उनीहरूलाई पनि समय दिनुपर्छ। भन, तिमी के चाहन्छौ?
3: म पुरुष बन्न चाहन्छु।
2: पुरुष?
3: डाक्टर, म तिमी जस्तै पुरुष बन्न चाहन्छु र पुरुष भइसकेपछि नारीलाई किन पुरुषले त्यसरी हेर्छन् भन्ने कुराको अनुभव गर्न चाहन्छु।
2: होइन, यो कस्तो ठट्टा हो? मलाई नचाहिने ठट्टा गरेको मन पर्दैन।
3: मैले ठट्टा गरेकी होइन डाक्टर, म पुरुष बन्न चाहन्छु। म यसै जुनीमा नारी र पुरुष दुवैको जीवन बाँच्न चाहन्छु र त्यो अनुभूतिलाई म आफ्नो अटोबायोग्राफीमा उतार्न चाहन्छु। डाक्टर, के तिमी मलाई मद्दत गर्दैनौ? डाक्टर, मैले तिम्रो बारेमा धेरै कुरा सुनेकी छु, पढेकी छु। तिमी प्रकृतिका धेरै नियम तोड्न सक्छौ रे। जीव विज्ञानमा पनि तिमीले अनेक चमत्कारी कामहरू गरेका छौ रे डाक्टर।
2: मान्यता प्लिज प्लिज प्लिज, यो के गरेको तिमीले? यो मान्यता प्लिज छोड, हेर त, कोही कोही कोही आए जस्तो छ। मिस्टर बी, मिस्टर बी,
4: हजुर,
2: बाहिर हेर त, कोही आए जस्तो छ।
4: हजुर हजुर, एकजना दुब्लो पातलो अद्वैसे रहेछ, भित्रै पठाइदिऊ कि फर्काइदिऊ हजुर?
2: होइन होइन, भित्रै पठाइदे।
4: ल्याएँ हजुर, यही मान्छे हो, जबरजस्ती भित्र आउन खोज्दै थियो।
2: ए, ल भन्नुहोस्, के कामले मलाई भेट्न खोज्नु भयो?
0: माफ गर्नु होला महाशय, मान्यता मेरी श्रीमती हो। यसको मनोदशा अलि ठिक छैन। घरमा थुनेर राखेको थिएँ, सबैको आँखा छलेर भागिचे। ए मान्यता, लच्छिटेड यसरी एक्लै हिँड्न भन्ने तँलाई कसले भन्यो? एक्लै हिँड्नु हुँदैन भन्ने थाहा छ नि तँलाई। ल छिटेड,
3: म जान्न, म जाँदै जान्न। म तेरो श्रीमती होइन डाक्टर, म यसकी श्रीमती होइन। यसले अपहरण गरेर बन्दी बनाएको थियो। म बन्दी गृहबाट भागेर आएकी हुँ।
0: कस्तो कुरा गरेकी, नचाहिँदो कुरा नगर त। ल खुर्का हेड।
2: ओ महाशय, एकछिन पर्खनुहोस्। उनी तपाईँकी श्रीमती हुनु भन्ने के प्रमाण छ?
0: मसँग प्रमाण खोज्ने तिमी को हो? त्यसो हो भने तिमी पनि योसँग मिलेका छौ। म तिमी दुवैलाई छोड्दिन। ओए चेन्ट,
3: जान्न म
0: हिँड भनेको।
3: जान्न,
0: हिँड।
3: जान्न म
0: कसरी जान्दै रहेनस्? हेरौँ, म पनि घिसारेर भए पनि लान्छु म तँलाई। हिँड,
3: छोड मलाई।
0: हिँड
3: भनेर, छोड मेरो हात।
0: हिँड भनेको,
3: छोड भनेको। ल फुक्क तँलाई,
0: थुक्छेस मलाई
3: डाक्टर। म फेरि आउनेछु।
0: ए पक पक, तँलाई त म त्यसै कहाँ छोड्छु र? आइया, ओहो, मेरो टाउकोबाट त रगत पो पुग्न थाल्यो। तर अहिले मैले मान्यतालाई पछ्याउनै पर्छ। आइया, ओहो।
2: कस्ता कस्ता भिजिटर्सहरू आउन थाल्यो प्रयोगशालामा। अनि मिस्टर बी, तँलाई चाहिँ के भयो नि? रिसाएको डराएको जस्तो देखिन्छस् नि, के भयो तँलाई?
4: डाक्टर मास्की, म अब यो प्रयोगशालामा बस्दिनँ।
2: तँ के भन्दैछस्? तँ होसमा त छस्?
4: म बल्ल होसमा आएको छु डाक्टर। म अब यस ठाउँमा बस्न चाहन्न। म बन्दी गृहमा कैद भएर एकछिन पनि बस्न चाहन्न।
2: के रे यो बन्दी गृह रे? तँ नाथे बहादुरको यत्रो हिम्मत! तँलाई मैले बाटोबाट टिपेर ल्याएँ, मान्छेको आवाज दिएँ,
4: बाँदरको अस्तित्व मास्नको लागि।
2: तँलाई मैले काम सिकाएँ,
4: आफ्नो आजीवन सेवा गर्नको निम्ति।
2: मैले तँलाई सचेत बनाएँ,
4: आफ्नो निर्जन प्रयोगशाला रक्षाको लागि।
2: तँ जेसुकै सम्झी, तर तँ मेरो प्रयोगशालाको अपमान गर्न पाउँदैनस्, बुझिस्? म पनि हेर्छु तँ कसरी यो ठाउँबाट मुक्त हुँदो रहेछस्। मैले तँ माथि गरेको यत्तिका प्रयोग म खेर जान दिन्न।
4: म तिम्रो प्रयोगशालाको सामग्री होइन डाक्टर। हामीलाई कहिले डार्विनले प्रयोग गरे ख्याति कमाउनको लागि, हामीलाई कहिले रामले प्रयोग गरे रावणको विरुद्ध लड्नको लागि, हामी आज पनि प्रयोग भइरहेका छौँ। कहिले रसायन शास्त्रीहरूबाट, कहिले मानव शास्त्रीबाट। डाक्टर, तिमीलाई कसले अधिकार दियो मलाई प्रयोग गर्ने? मलाई वर्षौँ प्रयोगशालाको वस्तुमा रूपान्तरण गरिरहने तिमी महास्वार्थी हौ। डाक्टर, अब म यो आयातित पीडाहरूमा रमाउन सक्दिनँ। म हिटलर, बुद्ध वा यन्त्र मानवको प्रतीक्षा गर्न सक्दिनँ। म गएँ डाक्टर।
2: ओए पख पख, तर म तँलाई जान दिन्न।
4: म जसरी पनि बाहिर निस्कन्छु।
2: मलाई थाहा थियो एक दिन तैँले यही कुरा भन्ने छस् भनेर।
4: डाक्टर, अखिर तिमी के चाहन्छौ? को हो तिमी?
2: बाँदर, सुन्छस? वास्तवमा म को हुँ भन्ने कुरा लसुन, म मान्छे होइन, म एउटा यन्त्र मानव हुँ। यन्त्र मानव, म रोबोट हुँ, रोबोट। तर यो कुरा कसैलाई पनि थाहा छैन, म थाहा पनि चाहन्न। मिस मान्यता जस्तै राम्री केटीसँग यही नगर्नुको कारण त्यही नै थियो, बुझिस् तैँले?
4: डाक्टर, तिमी ज्यादै तुच्छ रहेछौ। आफ्नो मात्र स्वार्थ हेर्ने म तिमीलाई छाड्दिन।
2: ए ए ए, के गरेको?
4: छाड्दिन म।
2: के गरेको तैँले? यो ए, मेरो खुट्टा छोड, छोड मेरो खुट्टा, मेरो हात, मेरो, ओइ, कहाँ कहाँ कहाँ, छोड छोड छोड भनेको, छोड छोड भनेको। आइया,
4: म तँलाई छाड्दिन।
2: के गरिस् बाँदर तैँले? मेरो शरीरबाट मेरो टाउको चुट्टियो,
5: मेरो मेरो शरीरको यन्त्रले अब काम गर्न छाड्छ, मेरो मृत्यु हुन्छ मादर, अनि अनि मेरो मेरो मृत्युसँगै तेरो आवाज पनि हराउनेछ। मेरो जीवन र तेरो आवाजको कनेक्सन थियो मादर, यो यो तैँले ठिक गरिनस्।
1: Hmm.

अहिले सुन्दै हुनुहुन्थ्यो प्रयोगात्मक नाटक आवरण अनावरण। यसमा भाग लिने पात्रहरू किशोर अनुराग, विनोद श्रेष्ठ, अशोक शिवाकोटी, गोपाल ढकाल, रीता थापा र कृष्ण शाह यात्री। ध्वनी सम्पादन तथा रेकर्डिस्ट प्रदीप खनाल। नाटक संयोजन लोकमणि सापकोटा। निर्देशन कृष्ण शाह यात्री।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसङ्गका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: the original agreement outlined a 60-day negotiations window intended to lead a comprehensive final settlement before its expiration on Monday. However, Iran accuses the United States of violating the terms after renewed clashes erupted last month. Concurrently, Tehran is negotiating with Oman to establish a temporary marine route for safe commercial vessel transit through the strategic Strait of Hormuz, though Iranian officials maintain that full reopening of the waterway depends on Washington fulfilling specific commitments tied to the broader security framework. Now the general weather forecast for the country for today. Generally cloudy conditions are expected across the country late afternoon and into evening. Moderate rain with snowfall and thunder and lightning are likely at some places in Himalayan and hilly regions. Moderate rainfall with thunder and lightning is likely at a few places in the Tarai regions of Bagmati, Gandaki, Lumini and Sudarpashchim provinces and at one or two places in the Madhes and Kosi provinces. Heavy rainfall is also likely at one or two places in the hilly regions of Bagmati, Gandaki and Karnali provinces. Hence, caution is advised. Well, that's all the news we have for this bulletin. But before wrapping up the headlines once again. Government announces concessional loans up to 5 million rupees for Gen Z uprising victims. Foreign Affairs Minister Sisir Kanal extends greetings on India's 80th Independence Day today. And Bangladeshi Prime Minister Tariq Rahman likely to visit India in late August. Well, that's all the news we have for this bulletin. Our next bulletin in English will be at 8 in the evening. You can also listen to us online at our website www.radionepalonline.com. Keep listening to Radio Nepal and have a good day.
1: Hello.
2: Hello. Hello.
1: Ma hajur ko bank bata boleko. तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी।
3: हजुर।
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो, हजुर
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो बा?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: झण्डु आयुर्वेद,
8: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
7: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
8: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
7: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
8: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
3: ले देख्नु भएन, औषधी हालेको।
2: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: वर्षा यामसँगै जङ्गल, पाखा, काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
6: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
5: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
6: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
5: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।
6: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेश प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेब 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.1 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि चलचित्रका गीतहरू सुनाउनेछौँ। 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ भने 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सङ्गीतमाला कार्यक्रम सुन्न सक्नुहुनेछ। 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुनिसकेपछि 4:15 दोहोरी गीतहरू यहाँहरूका माझमा राख्नेछौँ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 बाल गीतहरू सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब यहाँहरूका माझमा राख्दैछौँ स्वदेश गान। राजेश पायल राईको स्वरमा रहेको छ, बुद्धवीर लामाको रचना, सङ्गीत रहेको छ चन्द्र दोङको। यो स्वदेश गानपछि चलचित्रका गीतहरू सुनाउनेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

भर्खरै यहाँलाई सुनायौं चलचित्र दर्पण छायाको गीत जुना परसाई र रामचन्द्र काफ्लेको स्वरमा रहेको थियो सन्तोष अग्रहरीको रचना वीरेन्द्र अग्रहरीको संगीतमा. अब सुनाउँछौ चलचित्र नातेदारको गीत टीका भण्डारीको संगीतमा रहेको छ. मुकुन्द बस्तकोटीको रचना रहेको गीतमा रिमा गुरुङ र टीका भण्डारीको स्वर रहेको छ.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

भर्खरै यहाँलाई सुनायौं चलचित्र भाइ भाइको गीत थियो, थुप्तेन भुटिया र सपना सिरीको स्वरमा। यो गीतमा महेश खड्काको रचना र सङ्गीत रहेको थियो। अब सुनाउँछौ चलचित्र झुमाको गीत, सुकमित गुरुङको स्वरमा रहेको छ, दिनेश अधिकारीको रचना, प्रकाश गुरुङको सङ्गीतमा।

भर्खरै सुन्नुभयो उदित नारायण झा र सञ्जीवनीको सुरमा रहेको गीत सुन्दर शिरीषको रचना रहेको थियो, सुरेश अधिकारीको सङ्गीतमा यो गीतलाई लिएका थियौँ। चलचित्र मुङलाङबाट हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट अहिलेको बसाइमा यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न चलचित्रका गीतहरू। चलचित्रका गीतहरू सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। गोपी कृष्ण चलचित्रको रहेको छ, कविता कृष्णमूर्तिको स्वरमा, धनेन्द्र विमलको रचना, भूपेन्द्र राय माझीको सङ्गीतमा। यो गीतपछि केही सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि ठिक तिन बजेको समाचार सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट। 3:15 दनुवार भाषामा समाचार सुनिसकेपछि 3:25 सङ्गीतमाला कार्यक्रम रमेश भट्टको साथमा सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई सरकारले 50 लाखसम्म सहुलियतपूर्ण कर्जा दिने निर्णय। रोल्पाको कोटल 12 पहिरोमा मृत्यु हुनेको संख्या 11 पुग्यो। र इन्डोनेसियाको फ्लोरेन्स टापुमा शक्तिशाली भूकम्प। भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा 20 जनाको मृत्यु। खोज तथा उद्धार कार्य जारी। स्टेट अफ होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालिन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भारतको 80 स्वतन्त्रता दिवसको अवसरमा भारतका विदेश मन्त्री एस जयशंकर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनसम्पर्कीय तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै सन्देशमा उहाँले आगामी दिनमा नेपाल भारतको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यससँगै सरकारले जेएनजी आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलता मार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको छ। रोल्पाको थवाङ गाउँपालिका 5 उहाको कोचल 12 बुधबार गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 11 पुगेको छ। पहिरोमा बेपत्ता भएका स्थानीय लीलबहादुर पुनमगरको शनाखत भएको इलाका प्रहरी कार्यालय सुलिचो रोल्पाले जनाएको छ। यससँगै कोच 12 पहिरोमा मृत्यु हुनेको संख्या 11 पुगेको छ। घटनामा अझै 2 जना बेपत्ता छन्। बेपत्ताहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। छापिएका पत्र पत्रिकामा चटपटी वा अन्य खानेकुरा खाने चलन बढ्दै गएको छ। तर धेरैलाई थाहा नहुन सक्छ, पत्र पत्रिकामा राखेर खानेकुरा खाँदा मसीमा हुने रासायनिक पदार्थका कारण दीर्घकालमा क्यान्सर र मृगौला जस्ता शरीरका महत्त्वपूर्ण अङ्गहरूमा क्षति निम्त्याउँछ। त्यसैले सरकारले मसी प्रयोग गरिएका कागजमा राखेर खानेकुरा बिक्री वितरण गर्न रोक लगाएको छ। यद्यपि यो चलन अझै घट्न सकेको छैन। संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
1: के हामीलाई थाहा छ कि पेपरमा राखेका वा बेरेका खाद्यान्न सामग्रीले क्यान्सर सम्मको रोग लाग्न सक्छ? पेपरमा राखेको वा बेरिएका तेलिए रसिलो पदार्थ खाएको खण्डमा हाम्रो शरीरमा पेपरको मसी पुगेर आन्तरिक अङ्गहरूलाई क्षति गर्नुका साथै दीर्घकालमा क्यान्सरको खतरा हुने वैज्ञानिक तथ्यले पुष्टि भइसकेको छ। यसै तथ्यको आधारमा प्रिन्टेड पेपरमा बेरिएका वा राखेका खाने सामग्रीहरू खानलाई नेपाल सरकारले निषेध गरेको छ। यसका बावजुद पनि सर्वसाधारणले पेपरमा बेरेको वा राखेका चटपटे सहितका अन्य खाद्यान्न सामग्रीहरू खान छोडेका छैनन्। मसी भएको पेपरमा बेरेको सामग्रीहरू खाँदा पर्ने प्रभावका विषयमा खाद्य विज्ञ एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मध्य प्रदेशका प्रमुख विमल कुमार दाहाल:
2: प्रिन्टेड पेपरमा विशेष गरी जुन रङ्गी चङ्गी रङ्गले प्रिन्ट गरेका हुन्छ त्यसको मसी चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ। यदि त्यस्तो पेपरमा खाद्य वस्तु जुन तेलिय हुन्छ, जलांश सहितको हुन्छ, त्यसलाई बेरेर चाहिँ खाने गरियो अथवा बिक्री वितरण गरियो भने प्रिन्टेड पेपरको मसी माइग्रेसन भएर खाद्य वस्तुमा जान्छ र त्यसले उपभोक्ताको स्वास्थ्यमा दीर्घकालसम्म गएर ठुलो हानि गर्दछ। यसले मानव शरीरको विभिन्न आन्तरिक अङ्गहरू जो हुन्छ, किडनी भयो, मुटु भयो, कलेजो, फोक्सो, यस्तो अङ्गहरूमा चाहिँ प्रत्यक्ष रूपमा असर गरी दीर्घकालमा गएर क्यान्सरसम्म गराउँछ भनेको छ।
1: पेपरमा राखेको सामग्रीहरू खान नहुने विषयमा अहिले पनि जनचेतनाको अभाव रहेको छ। जनचेतना फैलाउने विषयमा कार्यालयले गरेको प्रयासका विषयमा पुनः कार्यालय प्रमुख दाहाल।
2: मेन एक्टरको रूपमा सरकारको महत्वपूर्ण जिम्मेवारी हुन्छ, हामी चाहिँ अनुगमन गरेर जनतालाई विक्रेतालाई सचेत गराउने तथा चाहिँ अब कानुनी हिसाबले चाहिँ अटेर गरेमा कानुनी हिसाबले कारवाही पनि गर्नुपर्ने हुन्छ। साझा जिम्मेवारीको रूपमा बुझियो भने सजिलो हुन्छ।
1: पेपरमा बेरिएका सामग्रीहरू खान नहुने विषयमा वृहत जनचेतना फैलाउन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
3: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
4: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
3: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
4: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
3: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
4: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
3: सेवा सुचारू गर्नका लागि *14 हेस डायल गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। तनहुँ जिल्लामा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा गठित टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमित छड्के अनुगमन तथा गुनासोको आधारमा लक्षित क्षेत्रमा निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। अनुगमनका क्रममा गम्भीर लापरवाही वा कानुन उल्लङ्घन गरेको भेटिएमा प्रचलित कानुन अनुसार ग्यास भण्डारण स्थल सिल गर्ने, बढी मौजात फिर्ता गर्न लगाउने, दर्ता पुस्तिका तथा अभिलेख जाँच गर्ने र जरिवाना समेत गरिने उहाँले जानकारी दिनुभयो। ग्यासको वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था समेत लागू गरेको छ। प्रशासनले एक परिवारलाई एक पटकमा एक सिलिन्डर मात्र ग्यास वितरण गर्नुपर्ने व्यवस्था लागू गर्दै डिलरदेखि खुद्रा विक्रेतासम्मको कारोबारमा

0: भयो। त्यस्तै बारपाक सुलीकोट गाउँपालिका चार गुच्चुकटार स्थित 12 किलो सौरपानी सडक खण्डमा रातिदेखिको अविरल वर्षापछि ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ। माथिबाट आएको लेदो सहितको पहिरोका कारण सवारी साधनको आवाजात प्रभावित भएको प्रहरीले जनाएको छ। गोर्खाका मुख्य दुवै सडक खण्ड अवरुद्ध भएपछि यातायात सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो। वन्यजन्तुबाट पशुधनमा क्षति बिहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका किसानले 3 वर्षपछि क्षतिपूर्ति बापत राहत रकम प्राप्त गरेका छन्। जिल्ला स्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्ति बापत 9,64,900 रुपियाँ उपलब्ध गराइएको छ। कार्यालयले सङ्कलित क्षतिको निवेदन अनुसार हालसम्म 73 जना पशुधनमा क्षति पुगेका र 1 जना मानवीय घाइते भएका सहित 74 जनालाई उक्त राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभयो। पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा चितुवा, बाँदर, बँदेल लगायत वन्यजन्तुले पशुधन तथा बाली नालीमा क्षति पुर्याउने क्रम बढ्दै गएको सूचना अधिकारी सापकोटाले बताउनुभयो। बर्तियाको मधुवन नगरपालिकाका सीमावर्ती किसान जङ्गली हात्तीको बथानले अन्नबाली नष्ट गर्दा वर्षेनी मारमा पर्दै आएका छन्। एकातिर भारततर्फको जङ्गलबाट आउने जङ्गली हात्तीको बथानले वर्षभरि दुःख गरेर लगाएको अन्नबाली नष्ट गरिदिने गरेको कृषकले बताएका छन्। उता वर्षौँदेखि खेतीपाती गर्दै आएको जग्गाको लालपूर्जा नहुँदा वन्यजन्तुबाट भएको क्षतिको सरकारी राहत समेत पाउन नसक्ने अवस्था रहेको कृषकहरूको गुनासो छ। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
1: हरेक वर्ष जसो यस क्षेत्रका किसानले यस वर्ष पनि पीडा खेप्दै आएका छन्। रातिको समयमा हुल्काहुल आउने हात्तीका बथानले अन्नबाली मात्र होइन बस्ती नै जोखिममा पारेको छ। स्थानीयका अनुसार खाता जैविक मार्गमा अवरोध सिर्जना भएपछि हात्तीहरू आफ्नो पुरानो बाटो छोडेर बस्ती पस्न थालेका हुन्। रातभरि हात्ती धपाउनमै समय बित्ने गरेको किसानहरूको गुनासो छ।
2: बालीको पेटित छु, राति आएर हात्तीले धानभरि खाइदिएछन्। 5 कट्ठा एउटा नराखेर नगरे पनि मेरो बच्चाको लागि त सुनिदिनु पर्यो। मैले के खुवाउने यो बच्चालाई? त्यत्रो धानभरि खाँदा कसैले म सुनिदिने? अनि कि त लाल पूर्जा दिनु पर्यो, कि त भन्ने मेरो राहत दिनु पर्यो। मलाई
3: 4 दिनको धान 1 बिघा बराबर क्षति गराइराखेको छ। यसको स्थानीय सरकारले राहतको व्यवस्था पनि गर्दैन, पूर्जा खोज्छ, अर्को दुनियादार कागजातहरू खोजिराखेको छ। देवानाले के भन्छन् स्थानीय सरकारले क्षतिपूर्ति दिलाउनु पर्यो।
1: मधुवन क्षेत्र भारतीय सीमासँगै जोडिएकोले त्यहाँ वन्यजन्तुको त्रास कायम रहेको छ। तर यहाँका किसानका लागि अर्को ठूलो समस्या बनेको छ जग्गाको लाल पूर्जा। दशकौंदेखि खेतीपाती गर्दै आए पनि लाल पूर्जा नभएकै कारण वन कार्यालय र नगरपालिकाबाट पाइने राहत रकमबाट उनीहरू वञ्चित छन्। स्थानीय किसान रूपकली सुनार
4: रात पनि नपाउने हैलानी जग्गा हो लाल पूर्जा। बिना लाल पूर्जाको जग्गामा रात पाइन्न भनेर भन्ने सरकारले, अनि यो जनताले कसरी समस्या हल गर्छ? जसरी पनि समस्या हल गरिदिनु पर्यो, तार बार लगाइदिनु पर्यो। भग्रायावासी धेरै पीडित छौँ।
1: एकातिर भारतबाट आउने जङ्गली हात्तीको त्रास, अर्कोतिर वर्षौंदेखि बसोबास र खेतीपाती गर्दै आएको जमिनको लालपूर्जा नहुँदा राज्यबाट पाउने राहत समेत गुमाउनु पर्ने अवस्थाले मधुवनका किसानलाई गम्भीर अन्यायमा पारेको छ। अब समस्या आएपछि हात्ती धपाउने र क्षति भएपछि कागजी प्रक्रिया पूरा गर्न लगाउने भन्दा दीर्घकालीन समाधान खोजिनु पर्ने किसानको माग रहेको छ। रेडियो नेपाल बाँके।
0: सरला सुवेदीको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेन्स टापुमा आज बिहान 7.7 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा इन्डोनेसियामा 7.7 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा 38 जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। क्षतिको एकिन विवरण सङ्कलन भइरहेको अधिकारीहरूले बताएका छन्। भूकम्पपछि इन्डोनेसियाली अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान आग्रह गरेका थिए। समुद्री सतहमा उल्लेखनीय परिवर्तन नदेखिएपछि उक्त चेतावनी हटाइएको मौसम विज्ञान जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ। यसको केन्द्रबिन्दु पूर्वी नुसा तेराङ्ग प्रान्तको एन्डे सहरबाट उत्तर पश्चिमतर्फ 68 किलोमिटर टाढा रहेको थियो। मुख्य भूकम्पपछि पटक पटक परकम्प समेत महसुस गरिएको थियो। पूर्वी नुसा तेह्राङ्गका प्रहरी प्रमुख रुडी डार्म कोकोका अनुसार भूकम्पका कारण भवन भत्किँदा सिक्का एजेन्सीका 2 तथा मङ्गराई री एजेन्सीमा 3 जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गर्ने दावी गर्दै स्टेट अफ होर्मुजलाई चाँडै अमेरिकी भूभागको

घोषणा गरिने बताउनु भएको छ। ट्रम्पले मध्य पूर्वमा युद्ध सुरु भए ता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दावी गर्दै आएका छन्। इरानले भने दावी अस्वीकार गर्दै आएको छ। न्युयोर्क राज्यको एक प्रहरी एकाडेमीमा आयोजित राजनीतिक सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि म चाँडै नै स्टेट अफ होमवर्ज अमेरिकाको भूभाग घोषणा गर्ने उल्लेख गर्नुभयो। बाल स्ट्रिट जर्नलका अनुसार व्हाइट हाउसका एक अधिकारीले ट्रम्पले यो टिप्पणी ठट्टाका रूपमा गरेको प्रश्न पारेका छन्। इरानका उपविदेश मन्त्री काजेम घरिबादीले सामाजिक सञ्जाल एक्समा ट्रम्पको भनाइको जवाब दिँदै स्टेट अफ होमवर्ज इरानी थियो, इरानी हो र इरानी नै रहनेछ। उनले स्टेट अफ होमवर्ज इरानको निर्णय अनुसार मात्र बन्द र खुल्ने दावी गर्नुभयो। ट्रम्पले इजरायलसँग मिलेर फेब्रुअरी 28 इरान विरुद्ध सैन्य कारवाही सुरु गरेका थिए। त्यसको जवाफमा तेहरानले स्टेट अफ होमवर्जको अधिकांश क्षेत्रमा व्यावहारिक नियन्त्रण कायम गरेको दावी गरिएको छ। विश्वको महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक स्टेट अफ होमवर्जलाई लिएर अमेरिका र इरानबीच तनाव कायम छ। इरानले अधिकांश नागरिक जहाजको आवागमनमा रोक लगाएको छ भने अमेरिकी नौसेनाले इरानमाथि दबाव बढाउन जल मार्गमा नाकाबन्दी गरेको छ। अब मौसम। हाल नेपालमा मनसुन वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई सरकारले 50 लाखसम्म सहुलियतपूर्ण कर्जा दिने निर्णय। रोल्पाको कोचल बारा पहिरोमा मृत्यु हुनेको संख्या 11 पुग्यो। इन्डोनेसियाको फ्लोरेन्स टापुमा शक्तिशाली भूकम्प। भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा 38 जनाको मृत्यु। खोज तथा उद्धार कार्य जारी। स्टेट अफ होमवर्जलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको दावी। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। दनुवारी भाषाक समाचार भेषबहादुर दनुवारबाटै सुन। प्रधानमन्त्री बालेन्द्र शाह भारतक 80 स्वतन्त्रता दिवस अवसरमा ओक्रिक पर्वरी नरेन्द्र मोदी भारत सरकार अंश भारतक जनतामा शुभकामना व्यक्त गरिदलर छ। प्रधानमन्त्री शाह सामाजिक सञ्जाल एक्सबाट स्वतन्त्रता दिवसक अवसरमा प्रधानमन्त्री मोदी सङ्घिक भारत सरकार तसु मैत्रीपूर्ण भारतक जनतामा शुभकामना व्यक्त गर्नर छ। प्रधानमन्त्री शाह नेपाल तसु भारत बीच रहल ऐतिहासिक सम्बन्ध जनस्तरक नजिक सम्बन्ध अन्छु देश विशेषक मिलेको आइल दिनमा अझ सुधारेको जैलमा विश्वास व्यक्त गरिदर छ। यस निकै परराष्ट्र मन्त्री शिशिर खनालक भारतक 80 स्वतन्त्रता दिवसक अवसरमा भारतक विदेश मन्त्री एस जयशङ्कर भारत सरकार अन्छु मैत्रीपूर्ण भारत जनतामा उप हार्दिक बधाई अन्छु शुभकामना व्यक्त गर्न छ। नेपाल तसु भारत बीच गढला ऐतिहासिक अन्छु सभ्यतागत सम्बन्ध घनिष्ठ जनस्तरीय सम्पर्क अन्छु धेरै आयामिक साझेदारी रहल उल्लेख गर्दै सन्देशमा उक्रिक आइले दिनमा नेपाल भारत बीचक आत्मीय सम्बन्ध मित्र तथा आपसी मिलेको अझ मिलेको सुधारेर राखेको जल विश्वास व्यक्त गर्न छ। नेपाल तसु भारतक सयौँ वर्षदेखि रहेको आइल पारस्परिक सद्भाव सांस्कृतिक नजिकै तसु एक आपसक मिलेको दुई देशक बीचक सम्बन्ध लागि अझ बलियो बनाउनलाई उल्लेख गर्दै शुभकामना सन्देश बरबरिक हित क्षेत्रमा मिलेको विस्तार राखेको जयलाई लागि अपेक्षा पनि मन्त्री खनाला गर्न रहेछ। गृहमन्त्री सुदन गुरुङ संसदीय समितिमा पर्ल उजुरीक आधारमा कुनै सङ्घिक दोषी करार गरी कुचरित हत्या गरेलाई नै मैला बाजलर छ। कानुन न्याय अंश मानिस अधिकार समितिको बैठकमा ओक्रिक आरोप पुष्टि नायकलासम्म सम्बन्धित व्यक्ति प्रतिष्ठा तसु कानुनी प्रक्रिया सम्मान कार्य पर्लामा धारणा दर्लर छ। सार्वजनिक लेखा समितिमा गृह सचिव सहसचिव अंश पुलिस मुख्य उपकर्ल व्यवहार उप आपत्ति जनाएको गृहमन्त्री गुरुङ उजुरी तसु आरोप छानबिन हकलाई स्वाभाविक हकलाई पनि प्रमाणित नायकलासम्म कुन्नु दोषिक रूपमा प्रस्तुत गरेलाई नयाँ बाजलर छ। कपडा जुत्ता अन्छु मोजा लगायतक सामग्री किन्नमा अनियमितता उजुरीको उप सार्वजनिक लेखा समिति गृह सचिव तसु सुरक्षा निकायक मुख्य सही कुरोकानी कल हो। यस निकै बीच गृहमन्त्री गुरुङ जेएनजी आन्दोलन क्रममा दर्ता मुद्दा फिर्ता प्रक्रिया आगु बढाएर बाजल छ। दोषी नायक पूर्वाग्रह अनशोक प्रति शोधक आधार मुद्दा लगाएलाई नयाँ तसु जघन्य अपराध मुद्दामा छुट नयाँ ओक्रिक कुरो रहेछ। बर्खे पर्ल पानी कारण देशक भिन्न भिन्न ठाउँमा धेरै पहिरो अन्छु बाट काट लकेको बाट यातायात प्रभावित हक्ल छ। पुलिस प्रधान कार्यालयका अनुसार मनेक बाट खण्डमा सभ्य रूपमा रोकन्जेल छ भने मनेकमा निश्चित समय सवारी चलाइनमा रोक लगाएर छ। काभ्रे पलाञ्चोक सिन्धुली जोडल बिपी राजमार्ग खुरकोट नेपाल तो कटुङ्जी बेसी खण्डमा बिहारको 6 बजेदेखि बिहानी 4 बजेसम्म सवारी साधन आइले जिल्लामा रोक लगाएर छ। मकनपुर कान्ति लोकपथमा पनि बिहारको 5 बजेदेखि बिहानी 5 बजेसम्म यातायात बन्द गराएर छ। इलामक मेची राजमार्ग सिन्धुपाल्चोक अर्णीको राजमार्ग रसुवाक त्रिशुली मेलुङ साफ्रुबेसी बाट रुकुम पश्चिम भेरी करिडोर रुकुम पूर्वक मध्यपाडी लोकमार्ग अन्छु रोल्पा घोराई थवाङ सहित मार्ग भिन्न भिन्न खण्ड पहिरा अन्छु बाट काटला कारण रोकन्जेल अखरा छ। रोकन्जेल बाट खोलेलाई सम्बन्धी निकाय अन्छु स्थानीय तहसँगै समन्वय भएर पुलिसक जनाला छ। बागमती प्रदेश सरकार काभ्रे मन्त्रालय संगठन अंश व्यवस्थापन सर्वेक्षण पूरा नायकलासम्म लागि प्रदेश सचिव लखक क्षेत्रगत जिम्मेवारी तोक्लर छ। जयला कानु बस्न मन्त्री परिषद बैठकक निकल अनुसार आन्तरिक मामिला कानुन अंश सहकारी मन्त्रालय जिम्मेवारी महेश भट्टराई लागि दिलर छ। उद्योग वाणिज्य पर्यटन श्रम अंश यातायात मन्त्रालय जी भूषाल लागि उद्योग अंश वाणिज्य अन्त्य निरौला लागि श्रम यातायात तसु दिपेन्द्र सुविधा लायक संस्कृति अंश पर्यटन क्षेत्रक जिम्मेवारी तोक्लर छ। उसनिकै स्वास्थ्य अंश सामाजिक विकास मन्त्रालय अन्तर्गत गीता कुमारी होमागायक युवा अंश खेलकुद डाक्टर सुमित्रा गौतम लागि स्वास्थ्य तसु खुबिराम अधिकारीलाई सामाजिक क्षेत्रक विकास जिम्मेवारी दिलर छ। कृषि पशुपन्जी वन अंश वातावरण मन्त्रालय अन्तर्गत डाक्टर केदार बराल वन अंश वातावरण अंश सुधीर श्रेष्ठ लागि कृषि अंश पशुपन्जी क्षेत्रक जिम्मेवारी दिला प्रदेश सरकारक प्रवक्ता अंश आर्थिक मामिला मन्त्री प्रभात तामाङ जानकारी दिलर छ। सरकारक जेएनजी आन्दोलनक सहित अंशु खजालाई लागि स्वरोजगारी उद्यम चलाइलाई 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराएर व्यवस्था गर्न छ। अर्थ मन्त्रालय जेलक कानु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रा संशोधन कार्यविधि 2083 जारी गर्ने एसएनके व्यवस्था गर्न हो। संशोधित कार्यविधिमा सहित परिवार अंशु खजाला लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गर्ला हो। कार्यविधि अनुसार नेपाल सरकार अंशु कानुनी बमजिम तोक्ल निकायबाट सहित परिवार अंशु खजाला हकल प्रमाणित अखे पर्ला सहित परिवारमा मर्लार सहायक बोहेक छरटे लखक बाबेक मायक समेट लछ। कर्जा कृषि अंशु पशुपन्छी व्यवसाय घरेलु अंशु चुट्ने उद्योग सेवा सूचना प्रविधि पर्यटन उत्पादनमूलक अंशु स्टार्टअप लगायत स्वरोजगारी मूलक व्यवसाय चलाइलाई लागि प्रयोग गरि सक्छ। सरकारक प्रभावित परिवार अंशु खजालाई लागि स्वरोजगार तसु उद्यमशीलताबाट आर्थिक रूपमा बलियो बनाउनलाई उद्देश्य कर्जाक व्यवस्था रहन जनाला र छ।
धुलीखेल सामुदायिक अस्पताल आइले भदौ 1 गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बहिरङ्ग ओपिडी सेवा फेरि चलाइला कर्ला अख्लार चाड। ओपिडी बाहेक अन्य सेवा बाजला चाडुसुको बिमा अन्तर्गत चलाइला नयाँ खलार अस्पताल जनाला चाड। स्वास्थ्य बिमा बोर्डबाट लामो समयदेखि भुक्तान नपाएला पाछु अस्पताल जैला असार 15 गतेदेखि बिमा सेवा सेवा रूपमा रोकन जैला कर्ला हो। अस्पतालका अनुसार अग्नि बोर्डबाट 8 करोड रुपियाँ भुक्तान पाइसिद्धाल अखलार ओपिडी सेवा फेरि चलाला करे लाग्ला हो। अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम स्रोत व्यक्ति प्राध्यापक डाक्टर बलराम मल्लक अनुसार बोर्डबाट अझ भुक्तानी 7 देखि 20 करोड रुपियाँ भुक्तान लिएर बाँकी रहला रचट। बाँकी पैसा भदौ मसान्तसम्म भुक्तान गरेर आश्वासन अखलार उएक बाज रचट। बिमाबाट ओपिडी सेवा लिएलाई सेवा लिन मानसक अग्नि पहिलो सेवा बिन्दुबाट जारी गरेर रेफरल पुर्जी अनिवार्य ल्यापर्छ। सेवा आइतबार अनुसु सार्वजनिक विधाक दिन नै चल्ला तसु ओपिडी उपचार धेरैमा 25,000 रुपियाँ कायम गर्ला अस्पताल जनाएर रचट। काठमाडौँ विश्वविद्यालय केयुबाट उपशिक्षा हासिल गरेको उएक विश्वविद्यालयमा प्राध्यापक अकेको पाडा विवेक बराल उपकुलपति नियुक्त अख्लार रचट। उएक केयु पढेको उए विश्वविद्यालय उपकुलपति बन्न पहिला व्यक्ति बन्न हो। बरालाक 2052 सालमा मेकानिकल

प्रमाण सार्वजनिक कलाचार शनिबार राजधानीमा आयोजना गरेर पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरबाट पाएला ज्ञान अनुभव तथा सिप लागि देशमा सेवा प्रयोग गरेलाई नेपाल फर्कल बाँड्न छ। विष्टक अनुसार ओक्लिक नेपाल भारत बेलायत तसु अस्ट्रेलियाबाट उप्र शिक्षक हासिल गर्दै पाँचवटै एडभान्स डिग्री पाएला कलाचार ओल्ड बुक अफ रेकर्ड्स लन्डनबाट सात विश्व कीर्तिमानी धेरै सम्मानित चार्टर एकाउन्टेन्ट उप्र शिक्षक योग्यता अख्ल ज्योतिषी अन्छो धेरै शिक्षक पुरस्कार पाएला व्यक्तिसँगै चार ग्लोबल उपाधि हासिल कलाचार ओक्लिक आफ्नै उपाधि बारे युएस टुडे याहु फाइनेन्स जिबनेस इन्साइडर द ग्लोबल एन्ड माइन अन्सो नेपाली सञ्चार माध्यममा समाचार छाप्न कल जानकारी गराएर छ। जैला आर्थिक वर्षमा चितवन जिल्लाको भिन्न भिन्न अस्पतालमा उपचारका लागि पुग्न 3,415 जनामा जाँच कलमा 15 जनामा औलो मलेरिया लाग्न पुष्टि अखर छ। जनस्वास्थ्य कार्यालय किट रोकालय राम केसीको अनुसार संक्रमण मध्ये धेरै जसले विदेशक रोजगारीबाट फर्कल रहेछ। एनोफिलक्स जातक सायक लामखुट्टे कप्टलबाट सर्ला औलोमा ज्वरो आएला टाउको बाठाला ओका ढक्ल चार अंशु काँप छुट्ला तसु पसिना आएला पछि ज्वरो कट्ल जस्ने लक्षण डिठाल रहेछ। जैला आर्थिक वर्ष 2081-82 8,405 जनामा जाँच कटी 11 जनामा अंशु 2080-81 8,860 जनामा जाँच कटी 10 जनामा संक्रमण डिठाल रहेछ। नेपालमा मुख्य प्लाड्मो डिएम भाइभेक्स तसु प्लाज्मो डिएम फालिस पारम परजीवीबाट औलो हकेलाई कलर छ। लामखुट्टे कप्टलबाट बच्चालाई घर अन्सु समुदाय सफा दरेलाई लामखुट्टे डिमा पार्ला ठाउँ पुर्ला तसु रातमा झुल प्रयोगकर्लाई स्वास्थ्य कर्मी लखक आग्रह कलर छ। देशैभर मनसुन बाहेक प्रभाव रहेको आज भिन्न भिन्न प्रदेशमा वर्षाको सम्भावना रहला। जल अंश मौसम पहिला कर्ल अनुमान महाशाखा जनाला छ। महाशाखा अनुसार आज दिनेखानी देशैभर मनमनेक फरिनेको रहला भने हिमाली अंशु पहाडी क्षेत्रमा गर्जनेछु तसु जमकालसँगै मनमनेक पानी परेला अंशु हिमपातक सम्भावना रहला रहेछ। बागमती गण्डकी तसु कर्णाली पहाडी अंशु लुम्बिनी पहाडी तसु तराई क्षेत्रमा एकै दुई ठाउँमा भारी वर्षा हकियो सक्ला पहिला कर्ल अनुमान महाशाख जनाएछ। रात पनि हिमाली अंशु पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहला रहेछ भने बागमती गण्डकी तसु कर्णाली क्षेत्र पहाडी क्षेत्रमा एकै दुई ठाउँमा बर्खे वर्षा हकियो सक्ला महाशाखा जनाएछ। बर्खे वर्षा कारण गेग्रान्ड भाव पहिला तसु भूक्षेक जोखिम रहला सतर्क पार्नलाई महाशाखा आग्रह कर्ला छ। वर्षाबाट अंश हवा यातायात कृषि पर्यटन तसु दिनदिनै जनजीवनमा समेत असर परेला सक्नेछ। अखलार पाछलो मौसम सूचना डिठाएलाई सभ्यमा अनुरोध कर्ला छ। आजलाई दनवारी भाषाको संसार सिद्धिले हस्त शिवा ढोक गरिनु।

नमस्ते नमस्ते। कार्यक्रम संगीतमालाको पर्खाइमा रहनुभएका सम्पूर्ण मित्रमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। प्राविधिक सहकर्मी लक्ष्मण विष्टसँगै म कार्यक्रम सञ्चालक रमेश भट्ट। आज पनि कार्यक्रम संगीतमालामा विभिन्न गीत संगीतहरू सुन्न सक्नुहुनेछ, जस अन्तर्गत आज हामी राष्ट्रिय गीत, आधुनिक गीत, गजल, लोकगीत, लोकदोहोरी लगायत अन्य गीत संगीतहरू सुनाउनेछौ। कार्यक्रम संगीतमालाको शुभारम्भ गर्दैछौ देशभक्त गीतबाट। राजेश पाल राई, प्रमोद खरेल र साथीहरूको स्वर, अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलको संगीतमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। यतिखेर कार्यक्रम संगीतमाला सुन्दै हुनुहुन्छ। कार्यक्रम संगीतमालामा हामी विभिन्न गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउने गर्छौँ। यसै क्रममा अब सुनाउँदैछौँ राजु लामा र आशिष महरको स्वर, आशिष महरको रचना र संगीतमा।

कार्यक्रम सङ्गीतमालामा हामी निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउने गर्छौँ। कार्यक्रम सङ्गीतमालामा हामी आधुनिक गीत, लोकगीत, लोकदोहोरी लगायत विभिन्न गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउने गर्छौँ। अब राख्दैछौँ कार्यक्रम सङ्गीतमालामा निकै चर्चित लोकदोहोरी भाका गाइरहनु भएका, सङ्गीत भरिरहनु भएका गायक तथा सङ्गीतकार खेम सेन्चुरी र सदीक्षा कडेलको सुर, उदय भट्टराईको शब्द, रमेश परियारको सङ्गीतमा बाघको बगेनी नागको

हामी कार्यक्रम सङ्गीतमालामा छौँ। कार्यक्रम सङ्गीतमालामा हामी निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउने गर्छौँ। कार्यक्रम सङ्गीतमालामा आधुनिक गीत, लोकगीत, लोकदोरी, नेपाली गजल, नेपाली चलचित्रका गीत, डेउडा गीत लगायत विभिन्न गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउने गर्छौँ। पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत निकै भाइरल बनेकी गायिका सिमरन परियार, उहाँका थुप्रै गीतहरू चर्चित छन्। यसै क्रममा अब जोड्दैछौँ सिमरन परियार र शेर कैनीको सुर, सुमन ताम्राकारको रचना र संगीतमा मेरी चुनी बजी क्षमा छन्।

कार्यक्रम सङ्गीतमालामा हामी निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अब राख्दैछौँ निकै चर्चित भाका, राख्दैछौँ मौसम गुरुङ, मौसम गुरुङ र शान्ति परियार। लोकदोरीमा निकै नाम चलेको कलाकारहरूमा आउँछ शान्ति श्री परियारका पछिल्लो समयमा निकै चर्चित गीतहरू साङ्गीतिक बजारमा रहेका छन् र गाइरहनु भएको छ गायिका शान्ति श्री परियार। अब जोड्दैछौँ यसै क्रममा मौसम गुरुङ र शान्ति श्री परियारको सुर मौसम गुरुङको रचना र सङ्गीतमा। हे भेट हुँदा दुई नजर जुत्छ, सानो तिमी हाँसेसी मन बुझ्छ।

हामी कार्यक्रम सङ्गीतमालामा छौँ। कार्यक्रम सङ्गीतमालाको आजको निर्धारित समय सकिने लागेको छ। निकै चर्चित डेउडा गीतहरू गाएर चर्चित बन्नुभएका गायक चक्र बमको गीत अब राख्दैछौँ। कार्यक्रम सङ्गीतमालाको यो अन्तिम गीत चक्र बमको स्वरमा रहेको यही गीत यहाँहरूका माझमा छोड्दै आजलाई कार्यक्रम सङ्गीतमालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेशबाट बिदा माग्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसको अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भारतको 80 स्वतन्त्रता दिवसको अवसरमा भारतका विदेश मन्त्री एस जयशंकर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति शुभकामना व्यक्त गर्नुभएको छ। नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क तथा बहुआयामिक साझेदार रहेको उल्लेख गर्दै सन्देशमा उहाँले आगामी दिनमा नेपाल भारतबीचको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। नुवाकोटको ठोखा छहरी सडक खण्डमा आज भएको बस दुर्घटनामा 2 मृत्यु भएको छ। घाइते भएका 3 काठमाडौँमा उपचार भइरहेको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 54 कृष्ण माया प्रजापति डङ्गुल र रामेछापको खाडादेवी गाउँपालिका 2 65 उदय माया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा भएको एक कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सूचना प्रविधि मार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा योगदान गर्न युवा वर्गलाई आग्रह गर्नुभयो। तनहुँ जिल्लामा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणको लागि सहायक प्रमुख जिल्लाधिकारी दीपक रेग्मीको समयजुकुतुमा द्रुत प्रतिकारीय टोली गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा गठित टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमित छड्के अनुगमन तथा गुनासोका आधारमा लक्षित क्षेत्रमा निरीक्षण गर्ने प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। अनुगमनको क्रममा गम्भीर लापरवाही वा कानुन उल्लङ्घन गरेको भेटिएमा प्रचलित कानुन अनुसार ग्यास भण्डारण स्थल सिल गर्ने, बढी मौजदात फिर्ता गर्न लगाउने, दर्ता पुस्तिका तथा अभिलेख जाँच गर्ने र जरिवाना समेत गरिने उहाँले जानकारी दिनुभयो। अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण गोरखाका 2 प्रमुख सडक खण्ड अवरुद्ध भएका छन्। बाढी र पहिरोले बेनीघाट, आरूघाट, लार्के सडक खण्ड तथा 12 सौरपानी सडक खण्ड अवरुद्ध बनाएको हो। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बेनीघाट, आरूघाट, लार्के सडक खण्ड अन्तर्गत धार्ची गाउँपालिका 4 खानी बेसी स्थित सडक खण्डमा ठाडो खोलाबाट आएको बाढीले करिब 60 सडक बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै बारपाक सुलीकोट गाउँपालिका 4 धुन्चु कटार स्थित 12 सौरपानी सडक खण्डमा रातिदेखिको अविरल वर्षापछि ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेस टापुमा आज बिहान 7.7 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा 38 मृत्यु भएको बीबीसीले जनाएको छ। क्षतिको एकिन विवरण सङ्कलन भइरहेको अधिकारीहरूले बताएका छन्। भूकम्पपछि इन्डोनेसियाली अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान आग्रह गरेका थिए। समुद्री सतहमा उल्लेखनीय परिवर्तन नदेखिएपछि उक्त चेतावनी हटाइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 समाचार। सकियो, हवस् त, नमस्कार।

दे रेडियो नेपाल येनै ग्रीष्मा शेर्पानी शेर्विकेकी साङ्गुर सेनोनाङ सिलोन बालेन्द्र साकी ग्याकर्की थेङ्ग्याचुकी स्वतन्त्रता तुसेनकी कप्ला ग्याकर्की सिलोन नरेन्द्र मोदी ग्याकर सुङ तेजिन ग्याकर्की मेमाङ तेरिला टसले सुनाङ ग्वा सिलोन साकी सामाजिक सञ्जाल एक्सतेमा ग्याकर्की स्वतन्त्रता तुसेनकी कप्ला सिलोन मोदी तेजिन ग्याकर सुङला टसले सुनाङ भिएन सिलोन साकी यम्बुरतङ ग्याकर फर्की लोक्युकी थम्जे ग्याखी पर्की चिकडिल हुङ निमाला सङ्ग मङ गेछा जोइ डब्ला सङ्घ हिछ क्यानाङ सुङ तुग्राङ क्याने छिसितलोन पो सिसिर खनाल कि सङ ग्याकर कि थेङ्ग्याचुकी स्वतन्त्रता तुसेन कि कप्ला ग्याकर कि छिसितलोन पो एस जय शङ्कर ग्याकर सुङ तेजेन ग्याकर कि मेमाङ तेरिला टसर सुना ग्वा यम्बुतङ ग्याकर पर्की तम्जी छसे रम्बु वतो सुङ्गिन लोन पो खनाल कि तहुङ्गुप निमाला यम्बुतङ ग्याकर पर्की तम्जी फिर्मे चिकडिल्ला मङ लेवा जोइ डब हिछ क्यानाङ सुङ लोक छु लोक तेजेन सिन्चाइ लोनपो फिराज भक्त श्रेष्ठ कि तुसो नङसिन डोइङ गोतो गिरुवा कि तुसुला चुन्दा तिवा गोमा कि गो सुङसुङ महर्षि कले साम खुसी कि आरिङको डिक्याउ ल्यारिम चिग्ला सुङलप नगिन लोनपो श्रेष्ठ कि जोन्दा तिवी लोपचुङताङ लक्ष्य तिवी ग्याखप यर्ग्या जब्ला रोग्रामा कि थोपो इच्छ क्या नङसुङ ल्यारिमला लोनपो श्रेष्ठ कि दलेन लक्ष्य कि जम्बुलिङला दास चिग्ला रङ थियो सुङ्गिन दलेन लक्ष्य तिवा मङ्सक थोकिन ग्याखप यर्ग्या जब्ला ल्यागेन चिने रोक्रम्ब कितुब्ला चोन्दा तिवला सुनाङ सुङ तुग्राङ क्याने लोनपु श्रेष्ठ कि लोपचुङताङ क्यान लोपटुक तिवी रङ्गे ठोतेनला सङ्लानी चकफोकी गौ सुङसुङ रोल्पाकी थवाङ युल्सोकपा वरा आङा उवाकी कोत टल बराला गलुफ ठोकपाला सोनी नासा गलुप पिथिवी थो चु चिक्ले पुसेन क्वा ढोकपाला सोनी तरुप तिवी नाङ्ला लोठुक चुडे चिक्की लिल बहादुर फुन मगर कि फुङबु खोङकी पुजुङ गो बहादुर फुन मगर कि गोसी क्यासीमा तन्दा सेक्ला टोकपी जोसालिन्सी मेरा चुचिक नासा गलुफ रोल्पा इलाका कुर्सुङ बाक्पिल्याखुङ सुली चौरकी सेतोपिएन ढोकपाला सोनी तरुङसाङ थवाङ युल सोकपा वरा आङ्गा कि लो गुकी असिम फुन मगर ताङ लोगे चुकी अचम्भ

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यसभन्दा अघि यहाँहरूलाई सुनायौँ हिमाल घले र निता गुरुङको स्वरमा रहेको लोक दोहोरी गीत, र शब्द रचना थियो प्रदीप अधिकारीको, भने सङ्गीत लय सङ्कलन थियो रेशम गुरुङको। यहाँहरूलाई करिब 5 बजेसम्म लोक दोहोरी गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ र अहिले राखिरहेका छौँ यहाँहरू माझ मदन परियार, मुना थापा र साथीहरूको स्वरमा रहेको यो लोक दोहोरी गीत। र यो गीतमा शब्द रहेको छ मदन परियारको, भने लय सङ्कलन छ लाल कुमार बरालको।

यहाँहरूलाई लोकदोरी गीत सुनाइरहेका छौँ। यस क्रममा भर्खरै यहाँहरूमा आज राख्यौँ भोजराज काफ्ले र यशोदा बिडारीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द तथा लय सङ्कलन थियो भोजराज काफ्लेको। यस क्रममा अब लहरको लोहोरी गीत लोकदोहोरी गीत राख्दैछौँ भूमिका गिरी र विक्रम थापाको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द तथा लय सङ्कलन रहेको छ शिव हमालको।

यहाँहरूलाई लोकदोहोरी गीतहरू सुनाइरहेका छौँ। यस क्रममा यहाँहरूमाझ भर्खरै राख्यौँ बिबी अनुरागी र मन्जु विकको स्वरमा रहेको यो लोकदोहोरी गीत, र यो गीतमा शब्द तथा लय सङ्कलन थियो बिबी अनुरागीको। यहाँहरूलाई अब पनि फेरि लोकदोहोरी गीत नै राख्दैछौँ, अलिफ खान र दीक्षा रसाइलीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना रहेको छ रविन्द्र लामिछानेको भने लय सङ्कलन रहेको छ पवन राणाभाटको।

यति बेला तपाईँहरूलाई लोकदोहोरी गीत सुनाइरहेका छौँ र अब लोकदोहोरी गीत सुनाउने क्रममा अन्तिम गीत राख्दैछौँ रामचन्द्र र मुना थापाको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द तथा लय सङ्कलन रहेको छ खुमन अधिकारीको।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णु देवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसको अवसरमा उहाँका समकक्ष नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भारतको 80 स्वतन्त्रता दिवसको अवसरमा भारतका विदेश मन्त्री एस जयशंकर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति शुभकामना व्यक्त गर्नुभएको छ। नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै सन्देशमा उहाँले आगामी दिनमा नेपाल भारतबीचको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर सोडी मवाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नको लागि आह्वान गर्नुभएको छ। चीनको गाङझाउ सहरमा आजदेखि सुरु भएको गैर आवासीय नेपाली संघको 11 एसिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नको लागि अनुरोध गर्नुभएको छ। अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सृजना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ। अवलोकन पश्चात पहिरोको कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थानान्तरण, अवरुद्ध बनेका सड़क, खानेपानी, विद्युत सेवा सञ्चालन हुने प्रबन्ध मिलाउन मातहतका निकायलाई संचार मन्त्री डाक्टर तिमल सिन्हाले निर्देशन दिनुभयो। उहाँले सूर्यगढी गाउँपालिका एकस्थित सेमराङ भीरमा गएको र पहिरो र त्यसबाट जोखिममा परेका बस्तीको जानकारी लिए पश्चात वडा नम्बर 2 स्थित फटपुर र पहरे थोकमा गएको पहिरोको अवलोकन सहित यसका कारण जोखिममा परेका बस्ती, अवरुद्ध भएको सड़क आवागमन, विद्युत सेवा, ढुवाचे खानेपानी योजनाको पाइप लाइनमा पुगेको क्षतिको अवलोकन निरीक्षण गर्नुभयो। नुवाकोटको टोखा छहरे सडक खण्डमा आज भएको बस दुर्घटनामा 2 मृत्यु भएको छ। घाइते भएका 3 काठमाडौँमा उपचार भइरहेको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 54 कृष्णमाया प्रजापति डङ्गुल र रामेछापको खाँडादेवी गाउँपालिका 2 65 उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाए। तनहु जिल्लामा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणको लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकारीय टोली गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा गठित टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमित छड्के अनुगमन तथा गुनासोका आधारमा लक्षित क्षेत्रमा निरीक्षण गर्ने प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। अनुगमनको क्रममा गम्भीर लापरवाही वा कानून उल्लङ्घन गरेको भेटिएमा प्रचलित कानून अनुसार ग्यास भण्डारण स्थल सिल गर्ने, बढी मौजदात फिर्ता गर्न लगाउने, दर्ता पुस्तिका तथा अभिलेख जाँच गर्ने र जरिवाना समेत गरिने उहाँले जानकारी दिनुभयो। अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण गोरखाका 2 प्रमुख सडक खण्ड अवरुद्ध भएका छन्। बाढी र पहिरोले बेनीघाट, आरूघाट, लार्के सडक तथा 12 सौरपानी सडक खण्ड अवरुद्ध बनाएको हो। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बेनीघाट, आरूघाट, लार्के सडक खण्ड अन्तर्गत धार्ची गाउँपालिका 4 खानी बेसी स्थित सडक खण्डमा ठाडो खोलाबाट आएको बाढीले करिब 60 सडक बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै बारपाक सुलीकोट गाउँपालिका 4 धुनचुक टार स्थित 12 सौरपानी सडक खण्डमा रातिदेखिको अविरल वर्षापछि ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6 बजेसम्म।
2: ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
3: अब रात तपाईको
4: नेपाल टेलिकम राष्ट्रको संचार
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. इन्डोनेसियाको फ्लोरेस टापुमा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ. भूकम्पको कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ. क्षतिको यकिन विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन्. भूकम्पपछि इन्डोनेसियाली अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान आग्रह गरेका थिए. यद्यपि समुद्री सतहमा उल्लेखनीय परिवर्तन नदेखिएपछि उक्त चेतावनी हटाइएको छ. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो 5:00 समाचार. सकियो. हवस् त, नमस्कार.
5: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ. अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार.

लसो फ्याफुल्ला तिनी मन्जु श्री सम्मत 2862 तालु यान्दे लाला छेपासोम विक्रम सम्मत 2083 साल साउन लाला छेपा सोमचुई काम्रे शनिबार छु रेडियो नेपाल हिन्ना तामाङ साङ्गुरी रङ्ग डेनमुला ङा सूर्य मोक्तान काइब्लोन बालेन्द्र साहसी भारतलाई ब्रेचुई छ स्वतन्त्रता दिन छिन्ला अवसरी भारतलाई काइब्लोन नरेन्द्र मोदी भारत सरकार थिएन भारतीय हिर्बादा ज्यापान बदोन्छु बम्बला काइब्लोन साहसी सामाजिक सञ्जाल यक्ष ज्ञान भारत स्वतन्त्रता दिन छिन्ला अवसरी काइब्लोन मोदीलाई छ्याम्री भारतलाई सरकार थिएन भारतीय हिर्बादा ज्यापान बदोन्छु बहिन्न काइब्लोन साहसी नेपाल थिएन भारतलाई गुङ्री उन्मुदाङमा हिंसेला डुङ्ग्रा पुइबा बेलबा मुबासै खाबा रेरिनुन गोर्नी ह्युल डिक्सी लामन गेलाबारी सेम्बुला विषय सुङ्क्षि बम्बला चुनानुलासी रोङसाब्लुन शिशिर खनालसै भारतलाई भेचुई छ स्वतन्त्रता दिन्छेनला अवसरले भारतलाई रोङसाब्लुन एस जयशङ्कर भारतलाई सरकार थिएन भारतीय हिलबाट बधाई थिएन ज्यापान बदोन्छु बम्बला रोङसाब्लुन खनालसै नेपाल थिएन भारतलाई नुप्पा डोङ्ग्रा थिएन रिम्ठी पुइबा ब्रेलबा मुबा ह्युलबा स्तरीय सम्पर्क थिएन लामन थुम्री डिक्सी गेलाबन खापासै खाबा रेरिनुन नेपाल थिएन भारतलाई ब्रेलबा कुङ्बा सोसी गोर्गी ह्युल डिक्सी गेलाबारी सेम्मुला बिसेनुन सुङ्क्षि बम्बला नोर्ब्लुन डाक्टर सोडी मुवागले से प्रवासी मुबा नेपाली दा नेपाल डी ढुक्का तासी लगानी लबारी मोइ जेन्ना सु बम्बला चीनला ग्वाङझाउ सहर रीति नि हेन्से ती ब गैर आवश्यक नेपाली संघ एनआरएनएला चुई से गिक्स एसिया पेसिफिक वर्ल्ड भिडियो गेम लिङ्ग थान्छुमान

बन्छुमला बागमती प्रदेश सरकार चाहिँ लामान ब्लोनखाङ्गदे अर्को ब्लोनखाङ्गे दोङमाली छ प्रदेश लोन्चेङ्गदेला जिम्मेवारी तोकला बमला तिलमा टेबा बागमती प्रदेश ब्लोनसेङजाङला चिसाङसे दोङबा ब्लोनखाङ्गदेला संगठन थिएन व्यवस्थापन सर्वेक्षण लागे आथुम्दे दोना प्रदेश लोन्चेला जिम्मेवारी तोकलाबा निर्णय लाभुमोबा प्रदेश सरकारलाई सुम्बन नोर्थेन योजना ब्लोन प्रभात तामाङला अनुसार आन्तरिक मामिला थिम्थेन सहकारी ब्लोनखाङ्गला जिम्मेवारी महेश भट्टराई दिनुमोला चिरानुलासी जीवलाल भुसालदा उद्योग थिएन वाणिज्य अनिता निरौलदा गे थिएन यातायात थिएन दिपेन्द्र सुविदिदा रिमथिम्थेन पर्यटन थुम्ला जिम्मेवारी पिनबमला चुरानुलासी गीता कुमारी होमे गाइदा ब्योन्थेन क्लाङबाथुम डाक्टर सुमित्रा गौतमदा लुइथेन खुबिराम अधिकारीदा सामाजिक थुम्ला जिम्मेवारी पिनबमला ओसेम रोल्पाला थबाङ गाउँपालिका गा कोट बलारा विभागलारी ढुइनीमा शिवमी मेन्दो चिसेगिक छ्यो बमला ढुइरी परप्तसी माबा लिलबहादुर पुनमगरला तिलाई अङ्ग स्यापाली छ शिवमी मेन्दो चिसेगिक छ्यो बहिन्ना लुङ्री सुङ्री स्यापा काङ्दा प्राथमिक स्वास्थ्य केन्द्र सुली चौरी थान्पमा थेकाङ थवाङ गाउँपालिका घाँ कोट बलारा बिबगलाला ढुचिसे गिक दिङला लिलबहादुर पुनमगरला हिन्मा ताम रोला कोला गोपबहादुर पुनमगर से पाङबाहिन्ना थे घटनारी परप्तासी अझै नुन मेन्दोङी मि महासिटी बमला थवाङ गाउँपालिका घाँ कोट बलारा विभाग लाला को दिङला असीम पुन मगर थेन भ्रेचुई दिङला अजम्मर पुन मगरदा दान्देनुन माइबन मुला बेसै प्रहरी चाहिँ पाङबमला चरण साङ्गुर गदेला छ्याम्री तिनी तामाङ साङ्गुरी जिन्जी रेडियो नेपाल ज्ञान मल्ला सुगु लासो फ्याफुल्ला

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ बाल गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ मुनु वज्राचार्य र उषा श्रेष्ठको स्वरमा रत्न बेहुसीको रचना र सङ्गीतमा।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौँ सूर्य थुलुङ, सोनम छिरिङ र डोल छिरिङ डोल्बा र साथीहरूको स्वरमा सूर्य थुलुङको रचना र सङ्गीतमा. अब राख्दैछौँ दिवाकर खड्काको स्वरमा दामोदर घिमिरेको रचना भूपेन्द्र रायमाझीको सङ्गीतमा.

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौँ कोमल ओली र प्रज्ञा ओलीको स्वरमा कोमल ओलीको रचना र सङ्गीतमा। अब राख्दैछौँ बमबहादुर कार्की, गणेश परियार, वेदबहादुर कुँवर, शारदा घिमिरे र साथीहरूको स्वरमा रफिक मियाको रचना र सङ्गीतमा।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। बाल गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौँ मीरा राणा र भाइ बहिनीहरूको स्वरमा, कृष्ण हरि बरालको रचना, मधु छेत्रीको सङ्गीतमा। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन्। पोखरा 14 को विजय बस्तीबाट विजयपुर खोला तरी पोखरा 26 सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रो पावर नजिक नाम थर र ठेगाना नखुलेका अन्दाजी 14-15 वर्षका दुई बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। उहाँका अनुसार 10 जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा 8 जना तर्न सफल भएका र 2 जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ। घटनापछि इलाका प्रहरी कार्यालय सिसुवा, जिल्ला प्रहरी कार्यालय र ओडा प्रहरी कार्यालय रामबजारबाट गरी 21 जना प्रहरी खोजीमा खटिएका छन्। यसै गरी सशस्त्र प्रहरी बेस क्याम्प कुण्डहरबाट 9 जनाको गोताखोर सहितको टोली समेत परिचालित भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। नुवाकोटको टोखा छहरे सडक खण्डमा आज भएको बस दुर्घटनामा 2 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। नुवाकोटको दुपचेश्वर महादेव दर्शनका लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 का 54 वर्षीय कृष्ण माया प्रजापति डङ्गोल र रामेछापको खाँडादेवी गाउँपालिका 2 का 65 वर्षीय उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बस दुर्घटना लगत्तै उद्धारका लागि घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक पिपिन रेग्मीका अनुसार घाइतेलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाएकोमा 2 जनाको अस्पताल पुर्याए लगत्तै निधन भएको जानकारी चिकित्सकले दिएको हो। घाइते 3 जनाको काठमाडौँमा उपचार भइरहेको छ। मिथिलाञ्चलमा आजदेखि झुलनोत्सव झुला पर्व सुरु भएको छ। साउन शुक्ल तृतीयादेखि सुरु भई झुलनोत्सव पूर्णिमासम्म जारी रहन्छ। झुलनोत्सवमा मठ मन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा राम सीता सहित देवी देवताका मूर्ति राखी झुलाउने परम्परा रहिआएको छ। मिथिलाको सांस्कृतिक पर्वका रूपमा चिनिने झुलनोत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि भएको पौराणिक मान्यता रहेको जानकी मन्दिरका छोटे महन्त राम रोशन दास वैष्णवले बताउनुभयो। सन्तहरूले खुला चौर वा रुखको छहारीमा बास बसी झोलामा ल्याएको शालिग्रामलाई आसनमा राखी झुलाएको जनविश्वासका आधारमा मिथिलामा अहिलेसम्म पनि झुला उत्सवलाई निकै महत्त्वका साथ हेर्ने गरिएको उहाँको भनाइ छ। मिथिलाका प्रत्येक मठ मन्दिरमा झुलनोत्सव मनाउने गरिए पनि जनकपुरधामको मठ मन्दिर आकर्षणको केन्द्रका रूपमा मानिन्छ। झुलनोत्सवमा विशेष गरी भगवान सीताराम र राधा कृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको छ। तनहुँ जिल्लामा ग्यास वितरण प्रणालीको प्रभावका

कार्य अनुगमन तथा निरीक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा गठित टोलीमा रेग्मी सहित नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, उद्योग वाणिज्य संघ तनहुँका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा कार्यालय तनहुँका अधिकृत प्रतिनिधि सदस्य सचिव रहने व्यवस्था गरिएको छ। टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमित छड्के अनुगमन तथा गुनासोका आधारमा लक्षित क्षेत्रमा निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताउनुभयो। र वन्यजन्तुबाट पशुधनमा क्षति बेहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका किसानले 3 वर्षपछि क्षतिपूर्ति बाफत राहत रकम प्राप्त गरेका छन्। जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्ति बाफत 9,64,000 रुपियाँ उपलब्ध गराइएको छ। कार्यालयले सङ्कलित क्षतिको निवेदन अनुसार हालसम्म 73 जना पशुधनमा क्षति पुगेका र 1 जना मानवीय घाइते भएका सहित 74 जनालाई उक्त राहत रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार विक्रम सम्म 2080 साउनदेखि विक्रम सम्म 2082 कार्तिकसम्म वन्यजन्तुबाट भएको क्षतिको विवरण सङ्कलन गरिएको हो। सो अवधिमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा 96 बाख्रा, 15 पाडा र 1 कुखुरामा क्षति पुगेको उहाँले बताउनुभयो। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

0: 6:25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7:00 समाचार, 7:25 को समय रहनेछ आधुनिक गीतको, 8:00 अङ्ग्रेजीमा समाचार, 8:10 को समयमा सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम, 8:30 विपदका कुराको पुनः प्रसारण, 9:00 समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण, 9:45 सदाबहार गीत, 10:00 हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम घरदेश परदेशको, 10:40 पुराना आधुनिक गीत, 11:00 समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ, तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
2: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घरदेश परदेश।
1: रेडियो नेपालबाट हरेक शनिबार राति 10:00 समाचार पछि कार्यक्रम घरदेश परदेश।
3: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्, आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्, सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्,
4: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्, बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
3: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।
1: नेप

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति, भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
1: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन सम्बन्धी सल्लाह समेट्दैछौ।
1: मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
3: देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। साताको सुरुमा मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थान भन्दा उत्तर तथा पूर्वमा सरदरको आसपास नै रहने सम्भावना छ। साताको मध्यमा देशभर सरदर स्थानकै आसपासमा रहने, साताको अन्त्यमा पूर्वी भूभागमा सरदर भन्दा केही माथि रहने सम्भावना छ।
2: हिमाली भूभाग, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताभर धेरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशमा साताको सुरुमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। साताको सुरु, मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षा हिमपातको सम्भावना छ।
3: पहाडी भूभाग, कोशी र बागमती प्रदेशमा साताको सुरुमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरु, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको सुरु, मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानमा, अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साताको सुरुमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
2: तराई भूभाग, कोशी र मधेस प्रदेशमा साताको सुरुमा थोरै स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताभर केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरु र मध्यमा, गण्डकी प्रदेशमा साताको सुरु, मध्य र अन्त्यमा र बागमती प्रदेशमा साताको मध्य र अन्त्यमा मात्र एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
1: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
3: धान बालीमा हरियो मलको रूपमा तयार भएको येजुला 20 केजी प्रति कट्ठा वा 30 केजी प्रति रोपनीका दरले प्रयोग गर्नुहोस्। येजुला वृद्धिको लागि कम्तीमा 10 दिनसम्म धान खेतमा पानीको गहिराई 5-10 सेन्टिमिटर कायम गर्नुहोस्। साथै खेतबाट पानी तथा येजुला बगेर जान नदिनुहोस्।
2: असारदेखि साउनको पहिलो हप्तासम्म लगाइएको र खेतमा राम्रोसँग ढाकेको अवस्थामा येजुलालाई धानको पहिलो गोडाईमा राम्रोसँग माटोमा मिलाउनुहोस् अथवा गाडी दिनुहोस्।
3: धान खेतमा गबारो किराको कारण गुबु मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। खेतमा 5% मृत गुबो वा प्रतिमिटर किराको फूलको एउटा झुण्ड वा प्रतिमिटर एउटा वयस्क किरा भएमा मात्र व्यवस्थापनका विधिहरू अपनाउनुहोस्। वयस्क गबारो किरा साँझको समयमा खेतमा वा रातिमा बत्तीको आसपास देखिन्छ। यिनीहरूले पातको टुप्पोको तल्लो भागमा अन्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्।
2: धान बालीमा पाते फेद, डढुवा, सिथ, फ्लाइट रोगको व्यवस्थापनको लागि सिफारिस मात्रामा नाइट्रोजन मलको साथै फस्फोरस र पोटास मल पनि प्रयोग गर्नुहोस्। रोगको प्रकोप बढेमा भ्यालिडामाइसिन 2 ml प्रति लिटर पानीमा घोलेर सम्पूर्ण बोट भिज्ने गरी 10 दिनको फरकमा 2-3 पटकसम्म छर्किनुहोस्।
3: धान खेतमा पात बेरुवा किराको नोक्सानी कम गर्न किराको फुलहरू भएको पातको टुप्पो चुँडेर नष्ट गर्नुहोस् र नरिवलको डोरी वा अन्य काँडेदार लट्ठीले दुवै छेउमा समातेर दुई छेउमा बसी धानलाई छुवाएर क्रमशः विपरीत दिशातिर जानुहोस्। यसो गर्नाले धानको पातमा रहेका पात बेरुवाका लार्वाहरू पानीमा खसेर नष्ट हुन्छन्। किराबाट नोक्सानी धेरै भएमा ल्याम्डा साइलोथ्रिन 5% इसी 1 ml प्रति लिटर पानीका दरले धानको पात भिज्ने गरी छर्कनुहोस्।
2: तराई भित्री मधेस तथा मध्य पहाडका टार तथा होचा क्षेत्रहरूमा खेतको आली तथा पानी नजम्ने जग्गामा सिफारिस गरिएका वा उपलब्ध स्थानीय माछका जातहरू लगाउनुहोस्।
3: भदौरे, अगौटे, रहर, हारदेखि हारको दूरी 45 cm र बोटदेखि बोटको दूरी 20 cm, मध्यम अवधिमा पाक्ने रहरको लागि हारदेखि हारको दूरी 50 cm र बोटदेखि बोटको दूरी 20 cm र पछौटे रहरको लागि हारदेखि हारको दूरी 75 cm र बोटदेखि बोटको दूरी 25 cm कायम गरी भदौको पहिलो हप्तासम्ममा रोप्नुहोस्।
2: गहत, मास र रहर बालीहरू लगाउन जग्गा तयारीको बेला 500 kg कम्पोस्ट, 470 g युरिया, 4.4 kg डिएपी, 2.1 kg म्युरेट अफ पोटास प्रति रोपनीका दरले अथवा 350 kg कम्पोस्ट, 300 g युरिया, 3 kg डिएपी, 1.4 kg म्युरेट अफ पोटास प्रति कट्ठाका दरले माटोमा राम्ररी मिलाउनुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
3: स्टोन इपिकोटाइल विधिबाट कलमी गरेको आँपको नर्सरीमा 80-90% भन्दा कम आर्द्रता भएमा बेला बेलामा पानी छर्किनुहोस्। साथै कलमी गरेको भागभन्दा तलबाट पलाएका मुनाहरू हटाउनुहोस्।
2: सुन्तला जात फलफुलको बोटको टुप्पो सुक्दै आउने, जरा र फेद कुहिने, पहेँलिने, बोट मर्ने रोग देखिएमा यसको व्यवस्थापनका लागि केही विधिहरू छन् अपनाउनुहोस्। रोगी बोटहरूको पातको नमुना लिई मान्यता प्राप्त प्रयोगशालाहरूमा सिट्रस ग्रिनिङ रोग, ब्याक्टेरिया जन्य तथा सिटिभी भाइरस जन्य रोग लागे नलागेको परीक्षण गराउनुहोस्। सुन्तलाको फेद कुहिने समस्याको लागि एन्टिरट 10-15 ml प्रति लिटर पानीमा घोली वृद्धि भइसकेको पातमा 12 l प्रति बोटको दरले बोटको पुरै पात भिज्ने गरी छर्किनुहोस्। यदि 1 वर्ष पुरानो बोट हो भने 5-10 ml प्रति लिटर पानीमा घोली छर्किनुहोस्।
3: सुन्तला जात फलफूल बालीमा लाग्ने कत्ले किरा व्यवस्थापनको लागि सामान्य प्रकोप भएमा हाँगा पातहरू जलाइदिने तथा किरा लागेको ठाउँमा कपडा कपासले राम्ररी पुछ्नुहोस्। प्रकोप ज्यादा भएमा खनिज तेल 5-8 ml प्रति लिटर पानीको दरले घोली 7 दिनको फरकमा कत्ले किरा लागेको स्थानमा छर्कनुहोस्।
2: जुनार तथा सुन्तलाको फल चुस्ने चुसा पुतली किराको प्रकोप हुन सक्ने भएकोले बगैँचाको नियमित अनुगमन गरी सरसफाई गर्नुहोस्। झरेका फलहरू संकलन गरी नष्ट गर्ने, बगैँचामा धुवाको व्यवस्था गरी किरा धपाउने, बत्तीमा आकर्षित गरी पुतली नष्ट गर्ने, साथै प्रकोप ज्यादा भएमा मालाथियन 2 ml को घोलमा 100 g सक्खर मिसाएर छर्किनुहोस्।
3: स्याउको जरा कुहिने रोग व्यवस्थापनको लागि बगैँचा तथा नर्सरीमा पानी जम्न नदिनुहोस्। जरा कुहिएको शंकास्पद बोटको वरिपरि 1% बोर्डो मिश्रणको झोल बनाई ड्रेन्चिङ गर्नुहोस् तथा ट्राइकोडरमा 2 g प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुहोस्।
2: स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गुणस्तर बिग्रने हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्ण रूपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्ने गर्नुहोस्।
3: स्याउमा लाग्ने दादे रोग व्यवस्थापनको लागि बोटको प्रत्येक हाँगामा सूर्यको प्रकाश पुग्ने गरी काटछाँट गर्ने र फल टिप्नु अघि मेनको जैवयुक्त विषादी 2 g प्रति लिटर पानीको दरले सम्पूर्ण बोट भिज्ने गरी छर्केर उपचार गर्नुहोस्।
2: केरामा पोटासियमको कमी भएमा पुराना पातको टुप्पो पहेँलो हुने तथा भित्रै बाङ्गिएर मर्ने, बोटको आँख्ला छोटो भई होचो हुने तथा केराको काइयो छोटो पातलो, फलको आकार बिग्रिने हुनाले पुष माघमा पोटास नराख्नु भएको भए 400 g म्युरेट अफ पोटास प्रति बोट प्रति वर्षको दरले राख्नुहोस्।
3: मध्य पहाडका बारी जग्गामा भदौमा रोप्नको लागि जनकदेव, डेजिरे, कार्डिनल, खुमल सेतो 1, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जात शीत भण्डारबाट निकाली उज्यालो प्रकाश आउने ठाउँमा फिजाएर हरियो टुसा आउन दिनुहोस्।
2: मुला तथा गाजर लगाइएको स्थानमा पानी जमेमा कुहिने समस्या देखिन सक्ने हुनाले पानी निकासको उचित व्यवस्था गर्नुहोस्।
3: मध्य पहाडी जिल्लाहरूमा घिउ सिमी, चौमासे सिमी र बोडीको बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी ड्याङ उठाएर मात्र रोप्नुहोस्।
2: मध्य पहाडी जिल्लाहरूमा काउलीका अगौटे जातहरू सिल्भर कप 60, तराई 1, तराई 2, टप सुपर व्हाइट, व्हाइट टप तथा खुमल ज्यापु काउलीको नर्सरी राख्नुहोस्। प्रति वर्ग मिटर ब्याडमा बेभिस्टिन 5-6 ग्रामका दरले माटोमा मिसाई बिउ राख्नु 3-4 दिन अगाडि माटोको उपचार गर्नुहोस्। नर्सरी राख्दा एक भित्ता 15-20 सेन्टिमिटर अग्लो ब्याड बनाई 4 अङ्गुलको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन नर्सरीमा खर, पराल वा प्लास्टिकको छानो राख्नुहोस्।
3: अकबरे डल्ले खुर्सानीको फल कुहाने औँसा किराको नोक्सानी व्यवस्थापन गर्न किराको अनुगमन गरी किरा लागेर झरेका फलहरूलाई औँसा किरा निस्केर माटोमा जानु अगावै सङ्कलन गरी नष्ट गर्नुहोस्। यसका झिङ्गा मुहनी पासोमा आकर्षित नहुने भएकोले प्रोटिन युक्त चारा वेट को प्रयोग गरी वयस्क झिङ्गालाई आकर्षित गरी नष्ट गर्नुहोस्।
2: अब पशुपालन। बर्सातको समयमा गाई, भैँसी र भेडा बाख्रामा चरचरे रोग देखा पर्न सक्ने र सो रोगले उच्च ज्वरो समेत आउने हुँदा यसको उपचारको लागि पेनिसिलिन औषधिको सुई प्राविधिकको सहयोगमा 10,000 IU प्रति केजी शारीरिक तौल अनुसार मासुमा 5-6 दिनसम्म लगातार लगाउनुहोस्।
3: पशु चौपायामा किर्नाको समस्या बढेको कारण विभिन्न रक्त परजीवीहरूको संक्रमण बढ्ने हुँदा पशु चौपायालाई उक्त रोगबाट जोगाउन बेरी निल वा निलबेरी समूहको औषधि 8-16 mg प्रति केजी शारीरिक तौल अनुसार प्राविधिकको सहयोगमा एकपटक लगाउनुहोस्।
2: बर्सातको समयमा पशु चौपायाको खुट्टाको कापमा घाउ हुने, पाक्ने, औँसा पर्ने, खुर्कुहिने आदि समस्या देखिन सक्ने हुँदा पशु चौपायाको हिडुल, चाल आदिको राम्रो निरीक्षण गरी समयमै भेटेरिनरी प्राविधिकसँग सम्पर्क राख्नुहोस्। साथै पशु चौपायालाई हिलो र ओसिलोबाट बचाउन गोठ, खोर वरिपरि पानी जम्न नदिनुहोस्।
3: बर्सातको समय भएकोले गाई भैँसीहरूमा भ्यागुते रोग, पशु सास फेर्न गाह्रो भएर भ्यागुता कराएको जस्तै आवाज निस्कन्छ देखा पर्न सक्छ। प्राय गरी तीक्ष्ण लक्षणहरूमा मुख्यतः 8-24 घण्टा भित्रै गाई भैँसी मर्ने भएकोले जति सक्दो छिटो नजिकैको पशु सेवा कार्यालय वा भेटेरिनरी सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
2: अन्तिममा मत्स्य पालन सम्बन्धी सल्लाह। भलपानीसँगै आइमेरिया रोगका बीजाणु बगेर आउने, ट्राउट माछा पालन गरेको रेसवे पोखरीहरूमा मिसिन सक्ने र ट्राउट माछामा पहेँलो छिर्ने रोग देखिन सक्ने हुँदा भल तर्काउनुहोस्। रोग देखा परेमा टोल्ट्रा जुरिल 15 mg प्रति केजी माछाको शारीरिक तौलका दरले दानामा औषधि मिसाई खुवाउनुहोस्। यो औषधि जम्मा 7 दिन, पहिलो, दोस्रो, तेस्रो, 6, 7, 9 र 10 दिनमा दानामा मिसाई खुवाउनुहोस्। साथै रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न भिटामिन सी 0.5 ग्राम प्रति केजी दानाको दरले 15 दिनसम्म लगातार खुवाउनुहोस्।
3: रहु, नैनी तथा भाकुर जातका माछाको प्रजनन समय भएको हुँदा हरेक हप्ता माउ पोखरीबाट परिपक्व माछा छनौट गरी करिब 24 घण्टा होल्डिङ ट्याङ्कीमा अनुकूलन गरी प्रजनन गराउनुहोस्।
2: र पङ्गास माछाको प्रजनन समय भएको हुँदा परिपक्व माउ माछा छनौट गरी करिब 24 घण्टा होल्डिङ ट्याङ्कीमा अनुकूलन गरी शारीरिक तौलका आधारमा भाले र पोथी माउ माछालाई क्रमशः 0.3 र 0.6 ml प्रति केजीका दरले मत्स्य हर्मोन ओभाटाइड दि पोथीको दोब्बर सङ्ख्यामा भाले हुने गरी प्रजननको लागि प्रजनन ट्याङ्कीमा छाड्नुहोस्। ट्याङ्कीको पानीको तापक्रम 26-28 डिग्री सेल्सियस भएको अवस्थामा 12-16 घण्टापछि सुक्खा बाटामा पोथीबाट अन्डा र भालेबाट मिल्ट निकाली कृत्रिम निषेचन गर्नुहोस्। निषेचन भएको अन्डा 20-30 घण्टापछि कोरलिन्छ।
1: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश न्यौपाने
1: र म शान्ति कुँवर।
0: कृषि पत्रिकाको सुरुमा सिंहदरबार परिसरमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन, 142 प्रकारका सामग्री उपलब्ध शीर्षकको समाचार।
1: सिंहदरबार परिसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले सुलभ मूल्यको खाद्य बिक्री कक्षको उद्घाटन गर्नुभएको छ। बिक्री कक्षको समुद्घाटन गर्दै मन्त्री कुमारीले यस केन्द्रबाट सिंहदरबारमा कार्यरत कर्मचारी तथा विभिन्न कार्यका लागि आउने सेवाग्राहीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले कर्मचारीहरूले कार्यालय समयपछि घर फर्कने क्रममा सहजै किनमेल गर्न सक्ने भएकाले यसबाट समयको बचत हुने र व्यापार प्रवर्धनमा समेत टेवा पुग्ने बताउनुभयो। उहाँले सिंहदरबारमा प्रवेश गर्ने सबैलाई एकपटक बिक्री कक्षको अवलोकन गर्न र सेवा लिन आग्रह समेत गर्नुभयो। मन्त्री कुमारीका अनुसार हाल यस्ता बिक्री कक्षहरू विभिन्न 5 स्थानमा सञ्चालनमा रहेका छन्। आगामी दिनमा यस सेवालाई थप विस्तार गर्ने योजना रहेको जानकारी दिँदै उहाँले निजी क्षेत्रको भाटभटेनी जस्ता सुपर मार्केटहरूमा समेत सरकारी स्टल राख्ने विषयमा गृहकार्य भइरहेको बताउनुभयो। मन्त्री कुमारीले भन्नुभयो, यहाँ दैनिक उपभोग्य 142 प्रकारका खाद्य सामग्रीहरू उपलब्ध छन्। दुग्ध विकास संस्थान DDC को बिक्री केन्द्र पनि नजिकै रहेकाले उपभोक्तालाई आवश्यक सबै सामग्री एकै स्थानबाट खरिद गर्न सहज हुनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो 7 वार्षिकोत्सवको अवसरमा सिंहदरबार परिसरभित्र सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको हो। कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराम लम्सालले कार्यालय समयपछि खाद्यान्न खरिद गर्न कठिनाई हुने कर्मचारी तथा सेवाग्राहीहरूको ठूलो मागलाई सम्बोधन गर्दै सम्बन्धित मन्त्री र सचिवको निर्देशनमा यो सेवा सुरु गरिएको बताउनुभयो। बिक्री कक्षको उद्घाटन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत लम्सालले देशभरका 193 स्थानबाट कम्पनीले सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार कम्पनीसँग उपलब्ध रहेका विभिन्न प्रकारका खाद्यान्नमा प्रति किलोग्राम 5 रुपैयाँ छुटको व्यवस्था गरिएको छ। दुर्गम क्षेत्रमा सेवाको पहुँच बारे उठेका प्रश्नको स्पष्टीकरण दिँदै लम्सालले कर्णालीका सबै जिल्ला र स्थानीय तहहरूमा सम्झौता मार्फत बिक्री केन्द्रहरू सञ्चालनमा रहेको बताउनुभयो। कम्पनीले किसानबाट समर्थन मूल्यमा खाद्यान्न खरिद गर्ने र उपभोक्ताहरूलाई सहुलियत दरमा उपलब्ध गराउने गरी दोहोरो भूमिका निर्वाह गरिरहेको दावी गर्नुभएको छ। कोरोना महामारीको समयमा सुरु गरिएको होम डेलिभरी सेवा हाल पनि विशेष परिस्थितिमा उपलब्ध रहेको तर उपभोक्ताहरूले स्वयं उपस्थित भएर सामान रोजेर लिन बढी रुचाएको लम्सालको भनाइ छ। सरकारको पछिल्लो सक्रियतापछि DDC झैं खाद्य व्यवस्था कम्पनीले पनि आफ्नो सेवा विस्तारमा तीव्रता ल्याएको र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: नयाँ पत्रिकामा छापिएको यस समाचारपछि झापामा मल अभाव नहुने राष्ट्रिय समाचार समितिबाट अर्को समाचार लिएका छौँ। कृषि सामग्री कम्पनी लिमिटेडले झापामा मलको आपूर्ति निरन्तर गरिरहेको छ। हालसम्म जिल्लामा 32,991 बोरा युरिया र 26,267 बोरा DAP किसानलाई वितरण गरिएको छ। त्यस्तै पोटास 37.050 मेट्रिक टन वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपक कुमार राजवंशीले बताउनुभयो। धान रोपाईको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकता अनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ। उहाँका अनुसार मल मौजदात रहेकाले किसानले चिन्ता गर्नुपर्ने अवस्था छैन। कार्यालयमा हाल युरिया 130 मेट्रिक टन र DAP 54 मेट्रिक टन मौजदात रहेको छ। धान रोपाईपछि धानको वृद्धि र उत्पादनका लागि विशेष गरी युरिया लगायतका मल आवश्यक पर्ने भएकाले केन्द्रबाट दोस्रो चरण अन्तर्गत आवश्यक परिमाणमा मल आपूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको प्रमुख राजवंशीले जानकारी दिनुभयो। राजवंशीका अनुसार गत वर्षको यही अवधिमा भएको मलको खपतलाई आधार मानेर यस वर्ष पनि आवश्यकताको मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापन गरिनेछ। थप मल आउने भएकाले किसानले मलको अभाव बेहोर्नु पर्ने अवस्था आउँदैन, प्रमुख राजवंशीले भन्नुभयो। कार्यालयले झापाका किसानलाई मात्रै नभई पहाडी जिल्लातर्फ पनि मल वितरण गर्दै आएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका झापा कार्यालयबाट इलाम, पाँचथर र पाप्लेजुङका साथै तेह्रथुमको एउटा स्थानीय तहसम्म रासायनिक मल आपूर्ति तथा वितरण हुँदै आएको छ।
1: नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच कृषि मूल्य श्रृङ्खला सम्बन्धी सम्झौता शीर्षकमा गोर्खा पत्रमा समाचार छापिएको छ। नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच कृषि मूल्य श्रृङ्खला विकास तथा कानुनी सूचना सेवा सुदृढीकरणका लागि 11.8 मिलियन अमेरिकी डलर 1,82 करोड बराबरका दुई प्रमुख समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र गणतन्त्र कोरियाका तर्फबाट नेपालका लागि राजदूत पार्क थेयङले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत कार्यान्वयन हुने यी परियोजनाले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र कानुनी सूचना प्रणालीलाई डिजिटल तथा पहुँच योग्य बनाउन सहयोग गर्ने विश्वास छ।
0: कारोबार दैनिकमा अर्ग्यानिक चियाको मूल्य किलोको 6,000 शीर्षकको समाचार प्रकाशित छ। नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रति किलो 6,000 रुपियाँ निर्धारण गरिएको छ। पञ्चकन्या 4 घोङसारा स्थित बाँझो जग्गालाई कृषियोग्य बनाई लगाइएको चियाको गुणस्तर परीक्षणमा उत्कृष्ट प्राप्त भएसँगै तयारी चियाको शुल्क तोकिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो। तामाङका अनुसार स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत बनाइएको घोङसारा अर्ग्यानिक चिया उत्पादन प्रशोधन प्याकेजिङ ब्रान्डिङ मूल्य निर्धारण बिक्री तथा वितरण सम्बन्धी कार्यविधि 2083 अनुसार चियाको मूल्य निर्धारण गरिएको हो। घ्याङसारामा 3 वर्ष अघि रोपेको चिया बिरुवा मध्ये करिब 13,000 बोटबाट उत्पादन सुरु भएको छ। अध्यक्ष तामाङले भन्नुभयो, अर्थोडक्स र अर्ग्यानिक चियाको गुणस्तर सहित नेपाली बजार मूल्य लागत उपभोक्ताको माग लगायतलाई मध्यनजर गर्दै गरिएको मूल्य निर्धारणले गाउँपालिकालाई व्यावसायिक कारोबारतर्फ अघि बढाउन बाटो खुल्ला भएको छ। स्थानीय सरकार सञ्चालन ऐन र यस अन्तर्गत बनेको कार्यविधिमा उल्लेख भए अनुसार घ्याङसारा चिया व्यवस्थापन समिति मार्फत तोकिएको शुल्क कार्यपालिका बैठकबाट पारित भएर कार्यान्वयनमा आएको समिति सदस्य सचिव सरोज कुमार खातीले जानकारी दिनुभयो। खातीका अनुसार पहिलो पटक गत चैतमा टिपेको पातको प्रशोधनको उत्पादन सफल भएसँगै चियाको आर्थिक कारोबार मार्फत पालिकालाई आमदानीसँग जोड्न व्यावसायिक प्रयोजनका लागि योजना सहितको लक्ष्य लिइएको छ। पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य 500 ग्रामको 3,000, 250 ग्रामको 1,500, 100 ग्रामको 600, 50 ग्रामको 300 र 25 ग्रामको 150 रुपियाँ उल्लेख गरिएको छ। उच्च हिमाली एवं पहाडी क्षेत्रमा उत्पादन भएको अर्थोडक्स र अर्ग्यानिक चियाको अहिलेको बजार मूल्य अनुसार पञ्चकन्याले निर्धारण गरेको मूल्य निकै सहुलियत रहेको समितिका सदस्य सचिव तथा रोजगार सिप तथा उद्यमशीलता केन्द्रका संयोजक खातीको भनाइ छ। कृषि पत्रिकाको अन्त्यमा सरकारले तदारुकताका साथ कार्यान्वयन गर्न लागेको पशु बच्छाला र मासु जाँच ऐन 2055 व्यवहारमा कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने कुराहरू, पशु बच्छाला र गुणस्तरीय मासु बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका पूर्व सहसचिव एवं मासु तथा मासुको गुणस्तरसँग सम्बन्धित एकजना वरिष्ठ विज्ञ डाक्टर डिलीराम सेडाईसँग गरिएको संक्षिप्त कुराकानी।
2: सरकारले उच्च महत्त्वका साथ कार्यान्वयन गर्न खोजेको पशु बच्छाला र मासु जाँच ऐन 2055 जुन छ, यो ऐन कार्यान्वयन गर्दा सरकारले ध्यान दिनुपर्ने मुख्य कुराहरू के हुन्?
3: सबभन्दा पहिलो अवस्थामा चाहिने भने मासु निरीक्षकहरूको आवश्यक पर्छ, त्यस्तै गरी मासु सुपरिवेक्षकहरूको आवश्यक पर्छ। र यो मासु निरीक्षक र मासु सुपरिवेक्षकहरू नेपाल सरकारले पर्याप्त मात्रामा तालिम दिएर निर्माण गरिसकेको छ। दोस्रो कुरामा बधशाला बधस्थलको लागि आवश्यक पर्ने पूर्वाधारहरूको आवश्यक पर्ने भयो। अब यो पूर्वाधारहरूको आवश्यकको सन्दर्भमा चाहिँ अब कतिपय ठाउँहरूमा अलि हाई विभिन्न हाइटेक टाइपका बसालाहरू बनेका छन् र अहिलेसम्म जुन हामी कहाँ चाहिँ पशुहरू बध भइराखेका छ त्यही एजिटिज त्यही जुन ठाउँमा बध भएको छ त्यही ठाउँमा चाहिँ गएर हामीले निरीक्षण गर्ने परीक्षण गर्ने चाहिँ व्यवस्था गर्न सक्यौँ भने अनि हामी यो मासु जाँच लागू गर्न आवश्यक रूपमा सक्छौँ। र तेस्रो कुरो चाहिँ अब स्थानीय सरकारको भूमिका कुराहरू आउँछन्। स्थानीय सरकारले अब यी सबै कुराहरू चाहिँ बधस्थलहरू चाहिँ कुन कुन ठाउँमा बध भइराखेको छ कुन कुन ठाउँलाई चाहिँ बधस्थल तोक्नुपर्छ हाम्रो सुपरिवेक्षकको सहयोगमा र समन्वयमा र नेपाल सरकारले यसलाई समन्वय गरेर कुन कुन ठाउँमा चाहिँ बधस्थल तोक्नुपर्ने हो राँगाको बधस्थल हो खसीबोगाको बधस्थल हो कुखुराको बधस्थल बधशाला ती ठाउँहरूमा चाहिँ स्थानीय सरकार र हाम्रो मासु सुपरिवेक्षक र नेपाल सरकार र संयुक्त रूपमा चाहिँ समन्वय गरेर हामीले आवश्यक ठाउँहरूमा चाहिँ आइडेन्टिफाई गरेर पहिचान गरेर त्यसरी ठाउँहरू तोक्न सक्यौँ र त्यस पछाडि चाहिँ मासु निरीक्षकको व्यवस्था गर्यौँ भने यसलाई चाहिँ मेन गरी यिनी कुराहरू चाहिँ हामी ध्यान दियो भने मासु जाँच चाहिँ सजिलैसँग कार्यान्वयन गर्न सकिन्छ।
2: यहाँले यो ऐनको कार्यान्वयनका सन्दर्भमा चाहिँ सरकारले ध्यान दिनुपर्ने मुख्य कुराहरूमा एउटा वधशालाको स्वच्छता, त्यसको आधुनिकीकरणको कुरा होला, अर्को चाहिने निरीक्षक र सुपरिवेक्षकको सहभागिता, उहाँहरूको सक्रियता, दुईटा कुरालाई फोकस गर्नुभयो। यो निरीक्षक र सुपरिवेक्षकको सन्दर्भमा पछि आउँला। यो स्वच्छ वधशाला चाहिँ कस्तो वधशालालाई स्वच्छ वधशाला मान्ने, स्वच्छ वधशाला बनाउनका निम्ति सरकारले गर्नुपर्ने के हो, उपभोक्ताले ध्यान दिनुपर्ने के हो, त्यहाँ चाहिँ त्यो वधशालासँग सम्बन्धित व्यवसायहरूले ध्यान दिनुपर्ने के हो।
3: स्वच्छता भन्ने कुरो के हो भन्दाखेरि सबभन्दा पहिलो कुरो फिजिकल बाह्य परीक्षणबाट गर्नुपर्ने हुन्छ। यसका लागि चाहिँ दक्ष जनशक्तिबाट बाह्य परीक्षण गर्ने, परीक्षण कहिले गर्ने भन्दाखेरि पशु वध गर्नुभन्दा अगाडि परीक्षण गर्ने र वध गरिसकेपछि परीक्षण गर्ने, त्यस पछाडि बाह्य परीक्षणबाट यसलाई केमिकल परीक्षण, रासायनिक परीक्षण भन्छ, मासुमा भएका विभिन्न तत्त्वहरू गुणस्तरयुक्त छन् कि छैनन् भनेर चाहिँ रासायनिक परीक्षण गर्ने, त्यसका लागि पनि हाम्रा प्रयोगशालाहरू तयार छन्। त्यस्तै गरी माइक्रोबायोलोजिकल भन्छ, मासुमा जिउँदो हुँदाखेरि जति मासु हामी स्लट गर्न थाल्छौँ त्यति ब्याक्टेरियाहरू, संक्रामक जीवाणुहरू चाहिँ प्रवेश गर्न थाल्छन् र त्यो कमभन्दा कम प्रवेश गरेर चाहिँ मासु उत्पादन गर्ने भन्ने मुख्य लक्ष्य हो। जाँच्ने भनेको पनि त्यसैलाई कम गर्ने उद्देश्य हो। रोगी पशुहरू नकाट्यौँ, रोगी पशुबाट चाहिँ तपाईँको रोग मान्छेमा रोग नसरोस्, यस्ता विभिन्न जति जुनहरू छन् नसरोस् भन्ने उद्देश्यले नै हामीले परीक्षण गर्नुपर्ने हो। अब त्यो माइक्रोबियल एक्जामिनेसन चाहिँ पदहरूलाई पनि हाम्रो प्रयोगशालाहरू तयार छन्। त्यस्तै गरी हाइजेनिक परीक्षण भन्छौँ हामी, हाइजेनिक परीक्षण यो इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार, कोड अफ प्र्याक्टिस अनुसार विभिन्न ठाउँहरूमा चाहिँ पशुहरूको परीक्षण बध भएको छ कि छैन, जाँच गरिएको छ कि छैन, त्यसलाई चाहिँ विभिन्न त्यसको राख्ने स्थानहरू स्टोरेज गर्ने अवस्था छ कि छैन, त्यसलाई ट्रान्सपोर्टेसन गर्ने अवस्था छ कि छैन, यी सबै कुराहरूमा हामी ध्यान दिन सक्छौँ। र अहिलेको सन्दर्भमा यी सबै कुराहरूलाई हुँदाहुँदै स्वच्छ मासु उत्पादन गरी यति गरिसकेपछि स्वच्छ गुणस्तरयुक्त मासु उपभोक्ताले पाउन सक्ने भयो। अब यो स्वच्छ गुणस्तरयुक्त मासु उत्पादन गर्नलाई के गर्नु पर्यो भन्दाखेरि होलिस्टिक रूपमा चाहिँ हामीले के हो रेगुलेटरी फङ्सन भन्छ यसलाई, यी सबै कार्यान्वयन गर्नको लागि चाहिँ हामीले कानुनको कार्यान्वयन गर्नुपर्ने हुन्छ। अहिलेसम्म हामी सबै पक्षमा काम गरे पनि कानुनको कार्यान्वयन भएको छैन। कानुनको कार्यान्वयन नभएको हुनाले कानुनको कार्यान्वयन गर्ने पक्षमा अहिले नेपाल सरकार एकदम तदारुकको साथ लागिरहेको छ र मेरो लाग्छ यो नेपाल सरकारले सजिलैसँग कार्यान्वयन गर्न सक्छ। कसरी गर्न सकिन्छ अहिलेको अहिले भ्याल्युमा मात्रै कुराहरू आएका छन्।
2: जस्तो यो यहाँले सजिलैसँग गर्न सक्छ सरकारले भन्नुभयो होइन, नेपाल जस्तो देशमा आधुनिक वधशालाको चाहिँ निर्माण चुनौतीपूर्ण छैन र
3: यो आधुनिक वधशाला निर्माण चाहिँ तपाईँ कस्तो हो भने हामीले यदि मासुहरूलाई एक्सपोर्ट गर्नु पर्यो भने आधुनिक वधशाला चाहिने हो, तर स्वच्छ मासु मात्रै उत्पादन गर्नलाई आधुनिकै वधशाला चाहिन्छ भन्ने छैन। स्वच्छ मासु उत्पादन गर्न हामीले के गर्नुपर्छ, निरीक्षण र परीक्षण गर्नुपर्छ, त्यसमा मासु निरीक्षकहरूको व्यवस्था चाहियो।
2: अब निरीक्षक र सुपरिवेक्षकको सन्दर्भमा पनि अब हाम्रो जस्तो अब यो देशमा चाहिँ दक्ष जनशक्ति छ कि छैन भन्ने एउटा महत्त्वपूर्ण प्रश्न छ कि, सरकारका प्रायः धेरै जसो निकायका सरकारवालाहरूले के भन्नुहुन्छ भने दक्ष जनशक्ति नै छैन, पर्याप्त जनशक्ति नै छैन भन्नुहुन्छ, यसको सन्दर्भमा छ कि छैन?
3: यो सन्दर्भ कस्तो छ भने नेपालमा त हामीले करिब 2060 सालदेखि अहिलेसम्म नेपाल सरकारले नेपालको तालिम केन्द्रबाट करिब 1000 जनाभन्दा बढी निरीक्षक सुपरिवेक्षकहरू तालिम दिइसकेका छ। जस्तो नि भ्याल्लीमा 25 ठाउँमा राँगा काटिन्छ, तपाईँले 25 जना निरीक्षकको दिनुहोस्, 25-30 ठाउँमा खसी बोकाहरू काटिन्छ, 25-30 जना निरीक्षक त्यहाँ व्यवस्था गरिदिनुहोस्। त्यसै गरी कुखुरा पनि अलिक मेजर ठाउँमा 25-30 ठाउँमा काटिन्छ भने करिब 70-75 जना निरीक्षकहरू हामी तोक्न सक्छौँ अहिले। तर निरीक्षकले कतिखेर काम गर्ने भन्दा बिहान 5 बजेदेखि 8 बजेसम्म काम गर्ने, त्यसपछि मासु ट्रान्सपोर्टेसन गर्ने, आफ्नो आफ्नो रिटेलर सुपरमा लगेर बेच्ने, त्यो त पहिले अहिलेदेखि सोप त प्रशस्त मात्र सुधार भएका पसलहरू थिए, मासु डिस्ट्रिब्युसन च्यानल त आफ्नै ढङ्गले चलिराखेको छ, विभिन्न ठाउँबाट मासु बिक्री भइरहेको छ, त्यही ठाउँबाट बिक्री गर्ने हो, त्यही ठाउँमा काट्ने हो, त्यही ठाउँमा खाली के मात्रै गर्ने हो भने पशु वध गर्नुभन्दा अगाडि निरीक्षण गर्ने र वध गरिसकेपछि परीक्षण गर्ने, यी दुईटा काम एन्टिमार्टम एक्जामिनेसन र पोस्टमार्टम एक्जामिनेसन गरेर मात्रै मासु कन्ज्युमरकामा पुर्याउने भन्ने उद्देश्यले मासु जाँच चाहिँ कार्यान्वयन गर्न खोजिएको
2: भनेको वधशालाको आधुनिकीकरण गर्ने होइन, त्यसलाई स्वच्छ कसरी बनाउने, अहिलेका जहाँ पशु वध हुन्छन् ती पशु वध स्थलहरू स्वच्छ कसरी बनाउने भन्ने सन्दर्भमा हाम्रा सुपरिवेक्षक र हाम्रा निरीक्षक, हाम्रा उपभोक्ता, हाम्रा मासु पसलेहरू सजग हुने हो, सचेत हुने हो, यिनको कार्यान्वयन गर्न तदारुकता देखाउने हो भने यो सजिलो कुरा हो।
3: अहिलेको सन्दर्भमा हामी जहाँ जहाँ जहाँ वध भएको छ त्यही ठाउँमा हामी यसरी निरीक्षक र सुपरिवेक्षक तोकेर, जस्तो मानिलिउँ अहिले नेपाल सरकार सुपरिवेक्षक तोक्यो, सुपरिवेक्षक स्थानीय सरकारमा जाने, स्थानीय सरकारसँग समन्वय गर्ने, नेपाल सरकारले पनि अभिभावकीय भूमिका निर्माण गरिरहने त्यसका लागि, र कुन कुन ठाउँमा चाहिँ राँगा काटिन्छ, आफ्नो स्थानीय सरकारले आफ्नो नगरपालिकाभित्र महानगरपालिकाभित्र चाहिँ कुन ठाउँमा राँगा काटिन्छ, कुन ठाउँमा खसी काटिन्छ, कुन ठाउँमा कुखुरा काटिन्छ,
2: त्यो पहिचान
3: मेजर ठाउँलाई आइडेन्टिफाई गर्ने र त्यो आइडेन्टिफाई गरेको ठाउँमा मेजर ठाउँहरूमा आइडेन्टिफाई गरेपछि त्यही ठाउँमा मात्रै काटिनेछ भनेर चाहिँ सूचना प्रवाह गर्ने, जसले जहाँसुकै फेरि काट्न पाउँदैन, यो नगरपालिका अथवा स्थानीय सरकारले तोकेको ठाउँमा मात्रै काटिन्छ भनेर चाहिँ सूचना प्रवाह गरिसकेपछि अनि त्यस ठाउँमा मासु निरीक्षक नेपाल सरकारबाट पठाइदिने, र मासु निरीक्षकले नेपाल सरकारबाट गएको निरीक्षक त्यसमा आफ्नो ढङ्गले चाहिँ एन्टिमार्टम पोस्टमार्टम परीक्षण विभिन्न कुराहरू माइक्रोबायोलोजिकल केमिकल अब हाइजेनिक सबै टेस्टहरू चाहिँ परीक्षणहरू त्यहाँ गर्ने भयो। जुन ठाउँबाट अहिले मासु डिस्ट्रिब्युसन भइराखेको छ त्यही ठाउँबाट डिस्ट्रिब्युसन हुने हो भने त्यसका लागि कुनै समस्या गर्नु परेन भने खालि हामीले अलिकति यसलाई व्यवस्थित कोर्ने ढङ्गले व्यवस्थापन गर्न सक्यौँ भने एजिटिज अवस्थामा हामी मासु जाँचन लागू गर्न सक्छौँ। र अर्को रह्यो तपाईँको आधुनिक वधशालाका कुराहरू, अब भेलीदेखि बाहिर बिस्तारै अब हामीले अहिलेदेखि सुरु गर्ने, अब त्यसरी आधुनिक वधशाला निर्माण गर्नु पर्यो भने भेल्ली बाहिर यसमा पनि के गरिरहेको छ भने अहिले नेपाल सरकार पशुपालन विभागले आधुनिक वधशालाहरूको सस्तो ढङ्गले चाहिँ जस्तो 50 लाखदेखि करिब 1 करोडदेखि लिएर लिएर 8 करोडसम्मका जुन स्थानीय सरकारले जुन ढङ्गको वस्त्रालय बनाउन चाहन्छ त्यही ढङ्गको डिजाइन चाहिँ नेपाल सरकारले तयार गरिसकेको छ र त्यो नेपाल सरकारले तयार गरेको डिजाइन अनुसार आफ्नो स्थानीय सरकारले नगरपालिकाले आफ्नो वस्त्रालय निर्माण गर्न लाग्दाखेरि भयो र निर्माण गरी अब जति ठाउँमा निर्माण भएको छ त्यो ठाउँमा अहिले यजिज अवस्था लागू गरी जाने र भोलि त्योभन्दा अलिकति उच्च स्तरको वस्त्रालय बनाउनलाई पनि कोसिस गर्ने र आफ्नो क्यापासिटी अनुसार वस्त्रालयको नि पूर्वाधारको पनि निर्माण गर्दै जाने र मासु जाँच पनि लागू गर्दै जाने अब स्वच्छ मासु खाने अधिकारलाई त अहिलेदेखि हामीले कुनै गर्नु भएन नि कमसे कम मलाई यो के खुसी लागेको छ अहिले भने आधुनिक वस्त्रालय बन्दै जान्छ र मासु जाँच चाहिँ लागू हुँदै जान्छ र यसलाई हामी सजिलै कारण गर्न सक्छौँ र त्यो ढङ्गले हामी गयौँ भने कस्तो भने सजिलै ढङ्गले कार्य पनि गर्न सक्छौँ र आधुनिक वस्त्रालयको निर्माण हुँदै जान्छ भारतमा हेर्यौँ भने हामीले ब्रिटिस सरकारले स्थापना गरेका वस्त्रालयहरू योभन्दा तल यस्तो स्थितिका पनि थिएनन् ठिक एउटा सिम्पल टहरो बनाएर खालि 5 कुराहरू चाहिँ अलिकति व्यवस्थित गर्नुपर्छ भन्ने कुरा हामीले भनेका छौँ जस्तो इन्सपेक्सन फेसिलिटी एउटा कुनै निश्चित ठाउँमा टहरा बनाइदियो त्यसमा इन्सपेक्सन फेसिलिटीको व्यवस्था गरिदियो मासु निरीक्षण परीक्षण गर्ने व्यवस्था गरौँ त्यसपछि गएर मासु काट्दा जहिले पनि ह्याङ्गिङ गरेर काट्ने भुइँमा राखेर काट्ने होइन ह्याङ्गिङ गरेर काट्ने दोस्रो कुरो मासुमा प्रयोग गरेको पानी जुन छ त्यो पानी चाहिँ पोर्टेबल वाटर भन्छ ड्रिङ्किङ वाटर हामीले खान योग्य पानीले मात्रै मासु धुनुपर्छ पानीको कारणले पनि मासु दूषित हुन सक्छ र चौथो कुरो सम्भव भएसम्म चिलिङ फ्रिजिङ सानो क्यापासिटी अहिले सानो प्रिफ्याबहरू कोल्ड स्टोर बनाउन सकिन्छ बसला भएको ठाउँमा त्यो चिलिङ कमसे कम अलिकति किन चिलिङ आवश्यक छ भन्नुहुन्छ भने मासु बन्नलाई कम्तीमा पनि तपाईँको राँगाको मासुलाई चाहिँ 24 घन्टा खसीको मासुलाई 12 घन्टा कुखुराको मासुलाई कमसे कम 6 घन्टा यसरी सरट गरिसकेपछि त्यति समयसम्म राख्न सक्यो भने त्यो चाहिँ एउटा मासु बन्छ भन्ने एउटा साइन्सले त्यसरी बताउँछ र अहिलेसम्म जति हामी मासु खान्छौँ मासु बन्दाखेरि मासुमा कार्बोहाइड्रेट हुनुहुँदैन रहँदैन जब कार्बोहाइड्रेट सकिन्छ र त मासु बन्छ नभए त खालि मासु हामी गुलियो मासु काट्ने बित्तिकै खान्छौँ मासु जो हामी गुलियो त्यस्तो नि त्यो मासु पनि राखेको हुँदैन त्यसको जुन कन्ट्राक्सन मेकानिजम छ खुम्चिने फैलिने त्यो त तपाईँको राँगाको त 24 घन्टासम्म रहन्छ खसी पकाएको 12 घन्टासम्म रहन्छ त्यो हुँदाहुँदै पनि कराकुरो हामी पटाएर खाइसकेका हुन्छौँ त्यो मासु बन्नको लागि अलिकति चिलिङ ठाउँ चाहिँ भर्नुपर्छ र पाँचौँ कुरो के हो भने त्यो सबै निस्केको त्यहाँबाट निस्केको फोहोरहरूले त्यो वातावरणलाई दूषित गर्न नपरोस् भनेर नहोस् भनेर वेस्ट म्यानेजमेन्ट त्यहाँबाट निस्केको दूषित पानी दूषित शरीर दूषित पदार्थलाई चाहिँ राम्ररी व्यवस्था गर्ने शरीरलाई कम्पोस्टिङ गर्ने पानीलाई तपाईँको ट्रिटमेन्ट गर्ने अथवा त्यहाँ राखेर चाहिँ फिल्ट्रेसन गर्ने विभिन्न किसिमका फिल्ट्रेसनहरू छन् इभन सोइल फिल्ट्रेसन पनि हुन्छ रिभर सस्मिक फिल्ट्रेसन विभिन्न तरिकाहरू छन् नि त यसले गर्दा यी 5 कुरा व्यवस्था गरेर एज इट इज अहिलेकै अवस्थामा पनि हामी आधुनिक वस्त्रालय नभइकन पनि सामान्य वधस्थल वस्त्रालयहरूमा पनि हामी मासु जाँच यसरी लागू गर्न सक्छौँ।
0: हवस् त आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित शान्ति कुँवर र म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा दिने सरकारको निर्णय। पोखराको विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता। नुवाकोटको टोखा छहरे सडक खण्डमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु। स्वास्थ्य बिमा बोर्डद्वारा अनलाइनबाटै स्वास्थ्य बिमामा आबद्ध हुन सकिने व्यवस्था सुरु। र इन्डोनेसियाको फ्लोरेन्स टापु नजिक शक्तिशाली भूकम्प, कम्तीमा 38 जनाको मृत्यु।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले हिजो सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यससँगै सरकारले जेएनजी आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलता मार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको छ। पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता भएका छन्। पोखरा 14 विजय बस्तीबाट विजयपुर खोला तरी पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी 14-15 वर्षका 2 बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक पासवानका अनुसार 10 समूहमा रहेका बालक खोला तर्ने क्रममा 8 तर्न सफल भएका र 2 हराएकाले खोजी कार्य जारी छ। यसै गरी सशस्त्र प्रहरी बेस क्याम्प कुडहरबाट 9 गोताखोर सहितको टोली समेत परिचालन भएको प्रहरीले जनाएको छ। नुवाकोटको टोखा छहरे सडक खण्डमा आज भएको बस दुर्घटनामा 2 मृत्यु भएको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि गएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 54 कृष्णमाया प्रजापति र रामेछापको खाँडादेवी गाउँपालिका 2 65 उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौँबाट दुप्चेश्वर धाम दर्शनका लागि तीर्थयात्री लिएर गएको बस थाना भन्ज्याङ स्थित सडक छेउमा रोकिएको समयमा आफै गुडेर दुर्घटना हुँदा घाइते भएका 3 काठमाडौँमा उपचार भइरहेको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ। बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधि गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बीमा आबद्ध हुने गरेकामा हिजोदेखि सुरु गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभयो। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। उक्त प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बीमामा 59,70,403 आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा रु 1,00,000 स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। यस्तै 8 कडा रोगमा 1,00,000 रुपियाँ बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र 2 बीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले नेपाल र भारत बीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनता बीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस् भनेर शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। यस्तै भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना समकक्षी भारतका विदेश मन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सन्देशमा परराष्ट्र मन्त्री खनालले आगामी दिनमा नेपाल भारत बीचको आत्मीय सम्बन्ध, मित्रता र सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। पत्र पत्रिकामा चटपटे वा अन्य खानेकुरा खाने चलन बढ्दै गएको छ। तर पत्र पत्रिकामा राखेर खानेकुरा खाँदा मसीमा हुने रासायनिक पदार्थका कारण दीर्घकालमा क्यान्सर र मृगौला जस्ता शरीरका महत्वपूर्ण अङ्गहरूमा क्षति निम्ताउने विज्ञहरू बताउँछन्। सरकारले मसी प्रयोग गरिएका कागजमा राखेर खानेकुरा बिक्री वितरण गर्न रोक लगाएको छ। संवाददाता अजय कुमार झाको रिपोर्ट।
0: के हामीलाई थाहा छ कि पेपरमा राखेका वा बेरेका खाद्यान्न सामग्रीले क्यान्सरसम्मको रोग लाग्न सक्छ? पेपरमा राखेको वा बेरिएका तेलीय रसिलो पदार्थ खाएको खण्डमा हाम्रो शरीरमा पेपरको मसी पुगेर आन्तरिक अङ्गहरूलाई क्षति गर्नुका साथै दीर्घकालमा क्यान्सरको खतरा हुने वैज्ञानिक तथ्यले पुष्टि भइसकेको छ। यसै तथ्यको आधारमा प्रिन्टेड पेपरमा बेरिएका वा राखेका खाने सामग्रीहरू खानलाई नेपाल सरकारले निषेध गरेको छ। यसका बावजुद पनि सर्वसाधारणले पेपरमा बेरेको वा राखेका चटपटे सहितका अन्य खाद्यान्न सामग्रीहरू खान छोडेका छैनन्। मसी भएको पेपरमा बेरेको सामग्रीहरू खाँदा पर्ने प्रभावका विषयमा खाद्य विज्ञ एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मध्य प्रदेशका प्रमुख विमल कुमार दाहाल,
4: प्रिन्टेड पेपरमा विशेष गरी जुन रङ्गी चङ्गी रङ्गले प्रिन्ट गरेका हुन्छ त्यसको मसी चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ। यदि त्यस्तो पेपरमा खाद्य वस्तु जुन तेलीय हुन्छ, जलांश सहितको हुन्छ, त्यसलाई बेरेर चाहिँ खाने गरियो अथवा बिक्री वितरण गरियो भने प्रिन्टेड पेपरको मसी माइग्रेसन भएर खाद्य वस्तुमा जान्छ र त्यसले उपभोक्ताको स्वास्थ्यमा दीर्घकालसम्ममा गएर ठुलो हानि गर्दछ। यसले मानव शरीरको विभिन्न आन्तरिक अङ्गहरू जो हुन्छ, किडनी भयो, मुटु भयो, कलेजो, फोक्सो, यस्तो अङ्गहरूमा चाहिँ प्रत्यक्ष रूपमा असर गरी दीर्घकालमा गएर क्यान्सरसम्म गराउँछ भनेको छ।
0: पेपरमा राखेको सामग्रीहरू खान नहुने विषयमा अहिले पनि जनचेतनाको अभाव रहेको छ। जनचेतना फैलाउने विषयमा कार्यालयले गरेको प्रयासका विषयमा पुनः कार्यालय प्रमुख दाहाल,
4: मेन एक्टरको रूपमा सरकारको महत्वपूर्ण जिम्मेवारी हुन्छ। हामी चाहिँ अनुगमन गरेर जनतालाई विक्रेतालाई सचेत गराउने तथा चाहिँ अब कानुन हिसाबले चाहिँ अटेर गरेमा कानुन हिसाबले कारवाही पनि गर्नुपर्ने हुन्छ। साझा जिम्मेवारीको रूपमा बुझियो भने सजिलो हुन्छ।
0: पेपरमा बेरिएका सामग्रीहरू खान नहुने विषयमा वृहत जनचेतना फैलाउन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ। अवलोकन पश्चात पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थानान्तरण, अवरुद्ध बनेका सड़क, खानेपानी, विद्युत सेवा सञ्चालन हुने प्रबन्ध मिलाउन मातहतका निकायलाई संचार मन्त्री डाक्टर तिमल सिन्हाले निर्देशन दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मध्य प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नीतिगत सुधार गर्ने बताउनु भएको छ। मध्य प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना, पूर्वाधारको अवस्था तथा विद्यमान समस्या र चुनौतीबारे आज पर्सामा भएको सरोकारवालासँगको छलफलमा मन्त्री पौडेलले निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेकोले प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले पूर्वाधार विकास, लगानीको वातावरण निर्माण

0: विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम, जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। वर्षातको समयमा बढिरहेको छ पहिरोको जोखिम, पहिरोको जोखिमबाट बच्न के गर्ने?
1: विपदमा बहादुरी नदेखाउँ, विपदमा बाढी आएको बेलामा रुखका जराहरू टिप्न नजाऊ, अथवा पहिरो आइहाल्यो भने म त फिटकेर गइहाल्छु नि भनेर चाहिँ अगाडि बढ्ने, जस्ता जुन हामी नेपाली प्रायहरूले बहादुरी प्रदर्शन गर्छौँ, यी कुराहरूलाई हामीले रोक्न सकियो भने, अथवा सुरक्षित ठाउँहरू कहाँ छौँ भनेर गर्न सकियो भने हामीले चाहिँ जनधनको क्षति न्यूनीकरण गर्न सक्छौँ।
0: त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान विपद अध्ययन केन्द्रका निर्देशक तथा पहिरो एवं बाढी विज्ञ डाक्टर बसन्तराज अधिकारीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: बाढी बारे चासो राखौ, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौ।
2: वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ, सकिन्छ भने कण्ठ पारौ।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौँ।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौँ।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्त्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौँ।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौँ।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौँ।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ।
2: विपद बारे चासो राखौँ, चनाखो बनाऊ।
0: नेपाल प्राकृतिक प्रकोप, विशेष गरी भूकम्प, बाढी र पहिरोको दृष्टिकोणले उच्च जोखिममा रहेको मुलुक हो। हाम्रो भौगोलिक बनोट कमजोर छ, जसमाथि तीव्र रूपमा भइरहेको विश्वव्यापी जलवायु परिवर्तन र अव्यवस्थित मानवीय क्रियाकलापले विपदको जोखिमलाई बढाइदिएको छ। जलवायु परिवर्तनका कारण अतिवृष्टि, एकैपटक धेरै वर्षा हुने र अनावृष्टि, लामो समय खडेरी पर्ने जस्ता समस्या बढ्दै गएका छन्। यसले गर्दा हरेक वर्ष मनसुन सुरु हुनासाथ पहाडी भेगमा ठूलो पहिरो जाने र नदीहरूमा लेदो सहितको भीषण बाढी आउने क्रम रोकिन सकेको छैन। बाढी पहिरोले वर्षेनी सयौं नागरिकको ज्यान लिने गरेको छ भने अरबौंको भौतिक पूर्वाधार र धनमाल नष्ट गरिरहेको छ। अहिले विकासको परिभाषा नै बदलिएको जस्तो देखिन्छ। ग्रामीण क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन र प्राविधिक परामर्श बिना नै जथाभावी डोजर चलाएर सडक खन्ने होडबाजी चलेको छ। यसरी बिना इन्जिनियरिङ खनिएका सडकले गर्दा पहाडहरू कमजोर भएका छन्, जसका कारण सामान्य वर्षामा पनि पहाडहरू गलिरहेका छन् र ठूला ठूला पहिरो खस्ने गरेका छन्। विकासका नाममा गरिने यस्ता विनाशकारी कार्यले प्राकृतिक सन्तुलन पूर्ण रूपमा बिगारेको छ। हाम्रो अर्को मुख्य कमजोरी भनेको विपद व्यवस्थापन सम्बन्धी परम्परागत दृष्टिकोण हो। विपद आउनु अगावै पूर्व तयारी गर्नुको साटो घटना घटिसकेपछि मात्र उद्धार र राहतमा दौडिने हाम्रो पुरानो बानी छ। पूर्व सूचना प्रणालीको अभाव र फितलो तयारीका कारण हामीले वर्षेनी ठूलो मानवीय र आर्थिक मूल्य चुकाउनु परिरहेको छ। केवल तिरपाल र खाद्यान्न बाँड्ने नीतिले विपदको स्थायी समाधान हुन सक्दैन। पछिल्लो समय नेपालमा पहिरोको जोखिम कस्तो छ? के एउटा प्रकोपले अर्को प्रकोप निम्त्याउन सक्छ? बाढी र पहिरो जन्य विपदको जोखिम न्यूनीकरण गर्न के गर्नु पर्ला? पहिरोको जोखिमबाट कसरी बच्न सकिन्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान विपद अध्ययन केन्द्रका निर्देशक तथा पहिरो एवं बाढी विज्ञ डाक्टर बसन्तराज अधिकारीसँग। बसन्त सर, यहाँलाई कार्यक्रममा स्वागत छ। बसन्त सर, पछिल्लो समय नेपालमा पहिरोको जोखिमको अवस्था कस्तो देखिन्छ?
1: अहिले पछिल्लो चरणमा जुन मनसुन जन्य बाढी र त्यसले निकाल्ने पहिरो अथवा पहिरोले निकाल्ने बाढी भनेको चाहिँ पहिरो आइसकेपछि नदी थुनिएर त्यसबाट आउने बाढीका विभिन्न अनुस्थात्मिक सम्बन्धहरू जुन हामी कुरा गर्छौँ, त्यसकारण हामीले सामान्यतया हाम्रो जनमानसमा बोलीचालीमा बाढी पहिरो सँगै भन्ने गरिन्छ। अब यो अहिले मनसुनमा हुन त हामीले यो मनसुनमा सामान्यतया सर्दर भन्दा कम नै बढी असर गर्ने भनेर पक्षेपण गरिएको थियो पहिला, तर त्यो हुँदाहुँदै पनि अघिल्ला विगतका वर्षहरूमा जस्तो बढी बाढी पहिरोको घटना नदेखिए पनि केही उदाहरणहरू जसले हामीले गरेका असावधानी र हामीले भौगर्भिक अवस्था, भौगोलिक अवस्था र हामीले राजमार्गमा बनाएका सडकको अवस्था अथवा हामी आफैले बनाएका मानव सृजित संरचनाहरूका गलत अभ्यासहरूले गर्दा यो मनसुनमा पहिरो जन्ने अथवा पहिरोले त्यसबाट असर गर्ने अरू सम्पूर्ण कुराहरू चाहिँ बढेको देखिन्छ। फेरि म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु त भने पहिरो कहाँ जान्छ, कसरी जान्छ भन्ने कुराको आकलन गर्न सक्ने विज्ञान छ, प्रविधि छ। त्यो अवस्थामा चाहिँ हामीले नेपालभरि केही ठाउँमा त हामीले गरेका छौँ, तर नेपालभरि अझै पनि हामीले भन्न सकिरहेका छैनौँ। र अहिले पछिल्लो चरणहरूमा आएका केही घटनाका अभ्यासहरू अथवा तिनका तथ्याङ्कहरू हेर्दाखेरि हामीले पहिरो जान सक्छ भनेर भन्दै गरेका ठाउँहरूमा पनि हामीले असावधानी अप्नाउन गर्दाखेरि केही ठाउँहरूमा जनधनको क्षति भएको चाहिँ अवस्था देखिन्छ। हजुर
0: बसन्त सर, एउटा प्रकोपले अर्को प्रकोप निम्त्याउन सक्ने सम्भावना पनि रहन्छ?
1: अब यो चाहिँ एकदमै राम्रो प्रश्नलाई उठान गर्नुभयो यहाँले। म हाम्रा श्रोताहरूलाई के जानकारी गराउन चाहन्छु भने हिजो हामीले एउटा मात्रै प्रकोपको कुरा गर्थ्यौँ, अब अहिले आएर हेर्दाखेरि हिमालय पर्वत श्रृङ्खलाको उच्च तटीय क्षेत्रबाट सुरु हुने जस्तै हिमताल विस्फोटन, त्यसपछि त्यहाँबाट आउने बाढी, त्यसले ल्याउने पहिरो, पहिरोले खोला थुन्ने, खोला थुनिसकेपछि जुन थुनिएको पहिरो हामी बाँध भन्छौँ, त्यो बाँध फुटिसकेपछि त्यसले ल्याउने बाढी र त्यसले तल तराईसम्म गर्ने जुन असरहरू छन्, यसलाई चाहिँ हामी समुच्च रूपमा हिमालदेखि तराईसम्म जुन एउटा प्रकोपले अर्को प्रकोप न्युटाउन सक्ने समस्या जुन छ, त्यो चाहिँ अहिले पछिल्लो चरणमा धेरै चाहिँ बढेको देखिन्छ। जस्तै म हजुरहरूलाई उदाहरण दिँदाखेरि महाकालीमा आएको बाढी अथवा चाहिँ गोर्खाको वीरेन्द्र तालमा आएको बाढी अथवा थामेमा आएको बाढी अथवा मेलम्चीमा आएको बाढी अथवा चाहिँ नेपालभन्दा बाहिर रहेर यदि अझ बाहिर जानियो भने लुना तालमा चाहिँ सिक्किममा फुट्यो अथवा चाहिँ हाम्रो चमोलीमा चाहिँ उत्तराखण्डमा चाहिँ इन्डियामा फुट्यो, त्यस्ता केही उदाहरणहरू हेर्ने हो भने हिमालय पर्वत श्रृङ्खलामा एउटा प्रकोपले अर्को प्रकोपलाई जुन हामी चाहिँ नयाँ निकालिरहेछ, त्यो अबको जलवायु परिवर्तनको नयाँ समयमा अझ सबभन्दा बढी समस्या हो भनेर चाहिँ हामीले बुझेका छौँ।
0: विशेष गरी हिमालय पर्वत क्षेत्रमा हिमनदी विस्फोट, पहिरोले नदी थुनिने र त्यसपछि आउने आकस्मिक बाढीको जोखिम उच्च छ। नेपालको धरातलीय अवस्थालाई हेर्दा यस्ता बहुप्रकोपीय जोखिमहरूको पूर्व सूचना पाउन प्राविधिक रूपमा कतिको गाह्रो छ?
1: असाध्य राम्रो प्रश्न उठाउनु भयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा अहिले बहुप्रकोपीय जोखिम मूल्याङ्कन लेखाजोखा कार्य ढाँचा भन्ने चाहिँ बन्दैछ। यसमा चाहिँ हामीले नेपालमा हुने विभिन्न प्रकोपहरूको बहुप्रकोपीय एउटा छुट्टा छुट्टै ठाउँमा हुने प्रकोप होइन कि दुईटा प्रकोप एकै ठाउँमा हुँदाखेरि कस्तो असर हुन सक्छ भन्ने विषयमा चाहिँ त्यसको कार्य ढाँचा बनिरहेको छ। त्यसकारण यो जुन बहुप्रकोपीय जोखिम मूल्याङ्कन नगरिकन पूर्व सूचना प्रणाली गर्न सकिँदैन, त्यसकारण चाहिँ त्यो जोखिम मूल्याङ्कनको कार्य ढाँचा बनिरहेको र केही ठाउँमा त्यसको अध्ययन पनि भएको छ, त्यसकारण त्यो अध्ययन नभइकन पूर्व सूचना गर्न सकिँदैन। हामीले अहिले नेपालको अवस्थामा हेर्दाखेरि एउटा सामान्य प्रकोप, एउटा प्रत्येक प्रकोपको लागि अब उदाहरणको लागि बाढीमा हामीले पूर्व सूचना प्रणालीमा एकदमै राम्रो काम गरेका छौँ, पहिरोको पूर्व सूचना प्रणालीमा हामीले अलिअलि काम गरेका छौँ, त्यो बाहेक अरू पूर्व सूचना प्रणालीमा एउटा सामान्य प्रकोपको लागि पनि हामीले काम गर्न नसकेको अवस्थामा बहुप्रकोपीय पूर्व सूचना प्रणाली भनेको अझै पनि नेपालको सन्दर्भमा टाढाको विषय हो। तर सबभन्दा राम्रो कुरा के छ त भन्दाखेरि नेपाल सरकार कारणले हामी जस्तो विश्वविद्यालयमा काम गर्ने साथीहरूसँगको सहकार्यमा यसमा चाहिँ जस्तै पक्कु राष्ट्रिय सञ्जाल अथवा समुदायमा काम गर्ने सङ्घ संस्थाहरू, विश्वविद्यालयका प्राध्यापकहरू र नेपाल सरकारका विभिन्न सङ्घ संस्थाहरूसँग अथवा आफ्ना चाहिँ विभागहरूसँग मन्त्रालयहरूसँग सहकार्य गरेर यसतर्फ चाहिँ अगाडि बढेको देखिन्छ। तर अहिलेकै तत्कालीन अवस्थामा हामी बहुप्रकोपीय पूर्व सूचना प्रणालीमा गइसकेका छौँ भनेर भन्नु चाहिँ अलिकति हतार हुन्छ जस्तो लाग्छ मलाई।
0: बसन्त सर, जस्तो यहाँले आफै पनि विपद अध्ययन केन्द्रको एउटा संयोजकको रूपमा कार्य गरिरहनु भएको छ र विभिन्न सङ्घ संस्था मार्फत पनि यहाँले अध्ययन अनुसन्धान गरिरहनु भएको छ, खास गरिकन विश्वविद्यालय र विपद अध्ययन केन्द्रहरू जस्ता संस्थाहरूले गर्ने वैज्ञानिक अनुसन्धानलाई सरकारले नीति र कार्ययोजना बनाउँदा किन पर्याप्त रूपमा प्रयोग गर्न सकेको देखिँदैन?
1: मैले आजभन्दा 20 वर्ष अगाडि पनि यही प्रश्नको उत्तर दिएको थिएँ, आज पनि हजुरले प्रश्न सोध्नुभयो, यही उत्तर दिन्छु र 20 वर्षपछि पनि सायद मैले यही उत्तर दिनु पर्ला अथवा अरूले दिनु होला। हामी विश्वविद्यालयहरूमा जुन ज्ञानको अनुसन्धान गर्छौँ अथवा चाहिँ त्यसको प्रतिवेदनहरू तयार गर्छौँ त्यसलाई नेपाल सरकारले आफ्ना वार्षिक, पञ्चवर्षिक अथवा चाहिँ त्योभन्दा माथिल्ला कार्यक्रमहरूमा लगाउनु पर्ने अवस्था हो, त्यसमा चाहिँ लगाएको देखिँदैन। त्यसमा सरकारको मात्रै कमजोरी चाहिँ होइन, तर प्राथमिकता सरकार भनेको हाम्रो अभिभावक हो, उहाँहरूले चाहिँ हामीले गरेका अध्ययन अनुसन्धानहरूले चाहिँ व्यावहारिक रूपमा लागू गर्नुपर्ने हो, त्यो गर्न सक्नु भएको छैन। तर कमजोरी हाम्रो पनि छ, किनभने कतिपय अवस्थामा हामीले गरेका कामहरू नेपाल सरकारका तत्त्व निकायमा, अझ स्पेसल्ली भन्नुपर्दा राष्ट्रिय योजना आयोगमा गएर हामीले जुन कुराहरू प्रस्तुत गर्नुपर्ने हो त्यो हामीले गर्न सकिरहेका छैनौँ। यसमा चाहिँ राज्य पनि उदासीन छ र हामी विश्वविद्यालयमा काम गर्ने प्राध्यापकहरू पनि उदासीन छौँ। त्यसले गर्दाखेरि अब अलिकति सहकार्यको चाहिँ ढोका खोल्नुपर्ने अवस्था देखिन्छ। सायद यो अहिलेको नयाँ सरकार, जहाँ चाहिँ हाम्रा धेरै नयाँ साथीहरू नेतृत्व तहमा हुनुहुन्छ, विश्वविद्यालयमा पनि नयाँ साथीहरू आउनु भएको छ, यसले नयाँ सहकार्यको ढोका खोल्नेछ र हामी अझै पनि सहकार्यको लागि अगाडि बढेर नेपालको समुन्नत विकास र जोखिम न्यूनीकरणको लागि काम गर्नेछौँ भन्नेमा चाहिँ मलाई विश्वास लाग्छ।
0: पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा वातावरणीय मूल्याङ्कन बिना र भूगर्भविदहरूको सुझाव बिना जथाभावी खनिएका सडकहरूले पहिरो र बाढीको जोखिम बढाएको कुरा हामीले गर्यौं। इन्जिनियरिङ दृष्टिकोणबाट हेर्दा यस प्रकारको विकासले निम्त्याएको विनाशलाई कसरी रोक्न सकिन्छ?
1: अब म हजुरहरूलाई यो के निवेदन गर्न चाहन्छु भने नेपालका संरचनाहरू सामान्यतया अहिलेसम्म मैले बुझेको हिसाबले नेपालको 77 जिल्लामध्ये 75 जिल्लामा मैले काम गरिसकेको छु, कहीँ पनि राम्रोसँग भौगोलिक हिसाबले अध्ययन गरेको पाइँदैन, पहिलो कुरा। दोस्रो कुरा, त्यो भौगोलिक अध्ययन बिना हामीले गर्ने संरचनाहरू चिरस्थायी हुँदैनन् र त्यसले चाहिँ कालान्तरमा के देखिन्छ त त्यसले अर्को प्रकोप निर्धाउँछ, किनभने हाम्रो हिमालय पर्वत श्रृङ्खला बनिरहेको छ र हिमालय पर्वत श्रृङ्खलाले लिइरहेको छ, त्यो अवस्थामा विभिन्न भौगोलिक हलचलहरू भइरहेका छन्। त्यो अवस्थामा आज हामीले चाहिँ नै गरेका विभिन्न प्रयासहरू अथवा इन्जिनियरिङ संरचनाहरू भोलि काम नलाग्ने हुन सक्छन्। त्यसकारण चाहिँ त्यो प्रक्रिया के हो त भन्ने कुरा नबुझिकन त्यसलाई डिजाइन गरियो भने इन्जिनियरिङ संरचनाहरू बस्न सक्दैन। त्यसले गर्दा चाहिँ म के देख्छु त भने हाम्रो नेपाल सरकार, योसँग सम्बन्धित निकायहरू अथवा स्थानीय पालिकाहरू, 753 पालिकाका स्पेसल्ली अध्यक्षज्यूहरू अथवा मेयरज्यूहरूलाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भने सामान्यतया भौगोलिक अध्ययन बिना, इन्जिनियरिङ अध्ययन बिना वातावरणीय प्रभावको मूल्याङ्कन नगरिकन गरेका अध्ययन अथवा नगरिकन गरेका विभिन्न संरचनाहरू चिरस्थायी हुँदैनन्। त्यसले अल्टिमेट रूपमा जनधनको क्षति नै गर्ने भएको हुनाले त्यसको एकदमै ठुलो महत्व छ। र अहिलेको हिसाबले मैले आफ्नो नजरबाट हेर्दाखेरि धेरै संरचनाहरू मैले माथि उल्लेखित गरेका कुनै पनि कुराहरू अध्ययन गरिएका छैनन्। त्यसले गर्दा यी कुराहरू अध्ययन गर्नुपर्छ र त्यो गरिएन भने अहिले मात्रै होइन, अबका पछिल्ला दिनहरूमा 10 वर्षपछि अथवा 20 वर्षपछि अथवा 50 वर्षपछि जलवायु परिवर्तनको असरले अथवा भौगोलिक हलचलहरूले जुन चाहिँ नकारात्मक असर छन् त्यसमा ठुलो प्रभाव पर्नेछ भनेर म यहाँलाई सुसूचित गर्न चाहन्छु।
0: बसन्त सर, विपद जोखिम न्यूनीकरणका लागि एउटा छुट्टै र पर्याप्त राष्ट्रिय बजेट हुँदा उपयुक्त हुने देखिन्छ, तर हाल विभिन्न मन्त्रालयहरूमा बजेट छरिँदा विपद पछिको पुननिर्माण र प्रतिकारमा कस्तो नीतिगत अन्यलता सिर्जना भएको देखिन्छ?
1: यो त हेर्नुहोस्, हामी कस्ता रहेछौँ भने हामी धेरै नेपाली प्लानिङदेखि, सरकारदेखि, सङ्घीय सरकारदेखि, स्थानीय सरकारसम्म हेर्दाखेरि विपद भइहाल्यो भने चाहिँ सोच्ने, अरू बेलामा खासै मतलब नगर्ने। त्यसले गर्दाखेरि के देखिन्छ त भन्दाखेरि अहिले पनि विभिन्न ठाउँमा विपदले असर गरेका, जस्तै जाजरकोट, रुकुम अथवा बझाङले गरेका अर्थक्वेक अथवा भूकम्पले गरेका ठाउँहरूमा पुनर्निर्माणमा त अझै पनि सरकारले केही पनि गर्न सकिरहेको छैन नि त। हिजो 2000 र चाँदनीमा 624 मिलिमिटर एक दिनमा पानी पर्दा 24 घन्टामा पानी पर्दाखेरि परेको असरहरूको बारेमा हामीले केही पनि गर्न सकेका छैनौँ। इलाममा पानी पर्दाखेरि जुन परेको असरमा हामीले केही पनि गर्न सकेका छैनौँ। भनेपछि हामीले चाहिँ के देखियो त भन्दाखेरि विपद आउने बेलामा चाहिँ सबभन्दा बढी छलफल र निष्कर्ष अथवा विभिन्न तत्त्वहरूमा चाहिँ छलफल गरियो, तर वास्तविक जनता जहाँबाट पीडित छन्, एउटा सामान्य जनता मेरो घर जहाँ चाहिँ प्रकोपबाट पीडित छ त्यहाँ चाहिँ मैले राहत पाउन सक्ने अथवा चाहिँ मेरो घरको पुनर्निर्माण गर्न सक्ने अवस्था छैन। त्यसको लागि चाहिँ सरकारको उदासीनता, कानुनी जटिलता, संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार बीचको समन्वय चाहिँ राम्रोसँग नभएको हुनाले सामान्य नागरिकले एउटा बझाङको चैनपुरमा अथवा जाजरकोटको कुनै ठाउँमा अथवा चाहिँ भेरीको कुनै ठाउँमा बसेको मान्छेले अहिले पनि न्यायचित हिसाबले चाहिँ पुनर्निर्माणमा चाहिँ सरकारको राहत पाउन नसकेको अवस्था भएको हुनाले मैले त के देख्छु भने पुनर्निर्माणमा सरकार चाहिँ फेलै भएको देखिन्छ। यसमा चाहिँ अझ बढी काम गर्नुपर्ने देखिन्छ।
0: वसन्त सर, विपद न्यूनीकरणमा सिमेन्ट र कंक्रिटको संरचना भन्दा नेचर बेस्ड सोलुसन्स अर्थात् प्रकृतिमा आधारित समाधान बढी डिगो मानिन्छ। नेपालका नदी नियन्त्रण र पहिरो रोकथाममा यो रैथाने र पर्यावरणीय विधिलाई कसरी लागू गर्न सकिएला?
1: अब यहाँलाई म एउटा उदाहरण दिन चाहन्छु। जुम्लामा आजभन्दा 400 वर्ष अगाडि भूकम्प प्रतिरोधी घरहरू बनेका थिए। अहिले हामी भूकम्प प्रतिरोधी संरचना बनाउनु पर्छ भन्ने भवन आचार संहितामा 1994 हामीले गर्यौँ। अहिले 2020 आएर चाहिँ फेरि भूकम्प पछाडि त्यसलाई चाहिँ हामीले फेरि पुनर्निर्माण गर्नको लागि चाहिँ हामीले संरचना चेन्ज गर्यौँ। तर एउटा कुरा हामीलाई चाहिँ अहिले के देखियो त भन्दाखेरि सिमेन्ट प्रयोग गर्यो भने, आइरनको रड प्रयोग गर्यो भने हामी सबभन्दा बलियो हुन्छौँ भन्ने कुराहरू चाहिँ सबभन्दा बढी हामीलाई चाहिँ प्रक्षेपण गरियो। तर के बुझ्नुपर्छ त भन्दाखेरि हाम्रा बाजे बराजुहरू, हाम्रा भजैहरू यो देशमा 2000 वर्ष भन्दा अगाडिदेखि बसिराख्नु भएको छ। उहाँले प्रकोपको सामना गर्नु भएको छ, त्यो प्रकोपसँग कसरी जुझ्ने भनेर संरचनाहरू बन्नु भएको छ। त्यस कारण स्थानीय संरचनाको ज्ञान, स्थानीय ज्ञान, त्यसमा उपलब्ध साधन र त्योसँग भएको प्रविधिको जुन प्रयोग गरेर गर्नुपर्ने हो त्यो चाहिँ हराउँदै गयो। 2015 अथवा 72 सालको भूकम्पपछि हामीले के भन्यौँ त भन्दाखेरि पुनर्निर्माणमा चाहिँ हामीले भयङ्कर राम्रो गऱ्यौँ भनेर भन्यौँ गऱ्यौँ पनि, तर हाम्रा पुराना चाहिँ जुन आर्किटेक्चरहरू, हाम्रा कलात्मक शैलीहरू त हामीले गुमायौँ नि त। त्यसले गर्दाखेरि हजुरले अहिले विषय उठान गरेको स्थानीय तहमा भएको ज्ञान, स्थानीय तहमा भएको सामग्रीहरू र त्यसको प्रयोगले स्थानीय तहमा नै र कम जनशक्ति र कम पैसामा पनि पहिरो र बाढीका नकारात्मक असरहरूलाई जोगाउन सकिन्छ। त्यस बारेमा चाहिँ सरकारले अध्ययन गर्नुपर्छ र हामीले विश्वविद्यालयमा त्यसको अध्ययन गरेका छौँ। धेरै ठाउँमा हामीले चाहिँ त्यसरी पहिरो र बाढीलाई रोकथाम पनि गरेका छौँ, जुन चाहिँ नेपाल सरकारले त्यसको हाम्रा ज्ञानहरूलाई लिएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई।
0: हामी अक्सर मनसुनमा मात्र बाढी पहिरोको कुरा गर्छौँ, तर नेपालमा हिउँदको समयमा जाने सुक्खा पहिरोले पनि ठूलो क्षति पुर्याइरहेको हुन्छ। वसन्त सर, यस्ता सुक्खा पहिरो जाने मुख्य भूगर्भीय कारणहरू के हुन्?
1: सुक्खा पहिरोमा चाहिँ सामान्यतया के हुन्छ भने चट्टानको अवस्थिति, चट्टानमा भएका विभिन्न दरारहरू र त्यसमा यो जुन गुरुत्व बल भन्छौँ हामी, गुरुत्व बल अथवा मानव सृजित विभिन्न क्रियाकलापहरूले कहिले काहीँ पानी नै नपरेको बेलामा पनि पहाडबाट सुक्खा पहिरो खसेको चाहिँ अवस्था देखिन्छ। र त्यो चाहिँ नेपाल पर्वतीय श्रृङ्खलामा चाहिँ अहिले पछिल्लो समयमा हेर्ने हो भने धेरै ठाउँमा गएको देखिन्छ। ती कारणहरू मैले अघि नै निवेदन गरे जस्तै भौगर्भिक कारणहरू, मानवीय कारणहरू र कहिले काहीँ के हुन्छ भने जलवायु परिवर्तनले गर्दा तापक्रम वृद्धि हुँदाखेरि चट्टानको राति र दिनको जुन तापक्रम परिवर्तन हुन्छ त्यसले गर्दाखेरि चाहिँ चट्टानको स्वरूप नै परिवर्तित हुने गर्ने हुन्छ। र त्यो अवस्थामा कहिले काहीँ थाहा नपाएकै ठाउँहरूमा सुक्खा पहिरो गएको देखिन्छ। तर यी मैले भनेका चाहिँ सामान्य उदाहरणहरू हुन्, त्यो चाहिँ ठाउँ अनुसार फरक हुन्छ। त्यस कारण चाहिँ भनौँ न, मैले अब हजुरलाई दिँदाखेरि बैतडीको बाङ्गा बगरमा जाने पहिरो र अथवा चाहिँ इलामको सूर्योदय नगरपालिकामा जाने पहिरोका प्रकारहरू फरक हुन्छन्। त्यसमा मनसुनबाट हुने अथवा सुक्खा पहिरोहरू फरक हुन्छन्। त्यस कारण आफ्नै ठाउँमा, आफ्नै स्थानीय तहमा यसलाई हामीले अध्ययन नगरिकन मैले अहिले हजुरलाई ठ्याक्कै यही हुन्छ भनेर भन्न सक्ने अवस्था चाहिँ रहँदैन।
0: वसन्त सर, खास गरिकन हामीसँग भएका तीन तहका सरकारले बाढी पहिरो जन्ने विपदका घटनाहरूलाई न्यूनीकरण गर्न के कस्तो भूमिकाहरू खेल्न सक्छन्?
1: अब यस्तो भन्ने गरिन्छ, नेपाल सरकारको अनुसूची हेर्नुहुन्छ भने 7, 8, 9 नै स्थानीय सरकार विपद व्यवस्थापनको अग्रणी निकाय हो भनेर चाहिँ लेखिएको छ, जुन संसारमै सबभन्दा महत्त्वपूर्ण मानिन्छ। किनभने संसारका धेरै संविधानहरूमा विपद व्यवस्थापन चाहिँ स्थानीय सरकारको हो भनेर लेखिएको पाइँदैन, नेपालको संविधानमा लेखिएको छ। त्यसले गर्दा चाहिँ के बुझिन्छ त भन्दाखेरि यसको महत्त्व अझ बढी छ र स्थानीय सरकारले अझ बढी काम गर्नुपर्ने देखिन्छ। तर अझै पनि हाम्रो चाहिँ वास्तविकता के हो त भन्दाखेरि 753 पालिकाहरूमा हामी जानियो भने अझै पनि मानव संसाधन छैन, त्यसलाई आवश्यक पर्ने इन्जिनियरिङ प्रविधिहरू अथवा इन्टरनेटदेखि लिएर कम्प्युटरदेखि लिएर सम्पूर्ण चाहिँ भौतिक संरचनाहरू छैनन्, त्यसले गर्दा त्यसको सम्पूर्ण व्यवस्थापन संघीय सरकारले गर्नुपर्ने देखिन्छ। यदि हजुरहरूले विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन ऐन 2074 हेर्नुहुन्छ भने के भनिएको छ त भन्दाखेरि विपद व्यवस्थापन चाहिँ स्थानीय सरकारको अन्तर्गत पर्छ, तर उहाँहरूलाई आवश्यक पर्ने टेक्निकल सहयोग एनडिआरएमले चाहिँ सहयोग गर्न सक्नेछ भनेर स्पष्ट रूपमा गरेको अवस्थामा संघीय सरकारले प्रादेशिक सरकारसँग समन्वय गरेर स्थानीय सरकारलाई टेक्निकल अनुभवहरू अथवा त्यसमा आवश्यक पर्ने कुराहरू चाहिँ उपलब्ध गराउने र विपद व्यवस्थापनको क्षेत्रमा जुन स्थानीय तहमा जति आवश्यकताहरू छन् त्यो चाहिँ स्थानीय सरकारले गर्ने भनेर स्पष्ट व्यवस्था लेखिएको हुनाले तिनै तहको सरकार अझ योभन्दा बढी पनि हजुरहरूलाई म निवेदन के गर्न चाहन्छु भने हाम्रो जनप्रतिनिधिहरू सामुदायिक कार्यकर्ताहरू अथवा जुन हामी प्राइभेट सेक्टर भनेर भन्छौँ त्यो उहाँहरूको चाहिँ सहकार्य बिना चाहिँ नेपालको विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन सम्भव छैन भनेर चाहिँ म यहाँहरूलाई चाहिँ स्ट्रङली भन्न चाहन्छु।
0: वसन्त सर, हामी कार्यक्रमको अन्त्यमा छौँ। पहाडमा पहिरो जानु अगाडि वा तराई मधेसमा बाढी आउनु भन्दा केही समय अगाडि के कस्ता संकेतहरू देखिन्छन् र कसरी जोगिन सकिन्छ?
1: अब यो चाहिँ धेरै प्राविधिक विषय भए पनि हामी जुन ठाउँमा बसिरहेका छौँ त्यो ठाउँमा हुने सामान्य संकेतहरूबाट नै बाढी र पहिरोहरू चिन्न सकिन्छ। जस्तै म हजुरहरूलाई निवेदन गर्छु, पहाडमा पहिरो जानुभन्दा अगाडि के बुझ्न सकिन्छ त भन्दाखेरि त्यहाँ पहिला पहिरो गयो कि छ कि छैन सबभन्दा पहिला हाम्रा ज्येष्ठ नागरिकहरूसँग बुझ्न सकिन्छ, अथवा अघिल्लो दिन हाम्रा खेतका गराका कान्लाहरू चाहिँ समथर थिए, भोलिपल्ट हेर्दाखेरि चाहिँ अलिकति कान्लातिर अलिकति दबावमा परेको जस्ता ठाउँहरू अथवा भाँसिएका जस्ता ठाउँहरू अथवा हाम्रा रुखहरू ढल्किएका अथवा चाहिँ कहिले काहीँ राति सुतिरहेको बेलामा कट कट अथवा गट गट जस्ता आवाजहरू सुनिने त्यस्ता कटहरू देखिए भने चाहिँ सामान्यतया त्यहाँ पहिरो जान सक्ने ठाउँहरू हुन् भनेर चाहिँ हामीले आकलन गर्न सकिन्छ। अब बाढीको रूपमा हेर्ने हो भने सामान्य रूपमा सफा पानी बगिरहेछ, एकैचोटि धमिलो पानी बग्न थाल्यो भने चाहिँ तपाईँहरूले म हाम्रा श्रोताहरूलाई के अनुरोध गर्न चाहन्छु भने त्यहाँ बाढी आउन सक्ने सम्भावना छ, तपाईँहरू सतर्क हुनुहोला। अथवा अर्को रूपमा हेर्ने हो भने तल पानी परेको छैन, एकदमै तराईमा कुनै पानी परेको छैन, तर एक्कासी चाहिँ माथिबाट घटघटघट जस्तो आवाज आयो र पानी माथिबाट धमिलो हुँदै आयो भने ओहो माथि पानी पर्यो अब चाहिँ बाढी आउन सक्छ भनेर चाहिँ हामी सुसज्जित हुनुपर्ने अवस्था छ। र मलाई चाहिँ एउटा के म यहाँलाई सुनाउन चाहन्छु भने ज्ञानहरू स्थानीय हुन्छन्, आफ्ना ठाउँ अनुसार फरक फरक हुन्छन्, ती ज्ञानहरूको सही सदुपयोग गरौँ। र यहाँलाई म के अनुरोध गर्न चाहन्छु भने विपदमा बहादुरी नदेखाउँ, विपदमा बाढी आएको बेलामा रुखका जराहरू टिप्न नजाउँ अथवा पहिरो आइहाल्यो भने म त फिटकेर गइहाल्छु नि भनेर चाहिँ अगाडि बढ्ने जस्ता जुन हामी नेपाली प्रायहरूले बहादुरी प्रदर्शन गर्छौँ यी कुराहरूलाई हामीले रोक्न सकियो भने अथवा सुरक्षित ठाउँहरू कहाँ छौँ भनेर गर्न सकियो भने हामीले चाहिँ जनधनको क्षति न्यूनीकरण गर्न सक्छौँ र समुन्नत नेपालको विकास गर्न सक्छौँ भन्न चाहन्छु।
0: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
1: हस्, धन्यवाद।
0: अहिले सुन्नुभयो त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान विपद अध्ययन केन्द्रका निर्देशक तथा पहिरो एवं बाढी विज्ञ डाक्टर वसन्तराज अधिकारीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: पति तिमी तिराई भन मैले के गर्ने हो पति सोले भरिए कि खाली सुधो सजिए कि पति सोले भरिए कि खाली सुधो सजिए कि होइन भने मेरी
1: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।
2: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले यहाँले 9:20 सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा दिने सरकारको निर्णय। पोखराको विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता। नुवाकोटको टोखा छहरे सडक खण्डमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु। स्वास्थ्य बिमा बोर्डद्वारा अनलाइनबाटै स्वास्थ्य बिमामा आबद्ध हुन सकिने व्यवस्था सुरु। र इन्डोनेसियाको फ्लोरेन्स टापु नजिक शक्तिशाली भूकम्प, कम्तीमा 47 जनाको मृत्यु। अब समाचार विस्तारमा। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले हिजो सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यससँगै सरकारले जेएनजी आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलता मार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको छ। पोखराको विजयपुर खोलाले आज बगाएर बेपत्ता भएका 2 बालकको परिचय खुलेको छ। बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका 7 घर भई हाल पोखरा 14 छिने डाँडा बस्ने चन्द्रबहादुर गुरुङका छोरा 14 वर्षीय निक्सन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा 14 चौथे बस्ने सुभाष राईका 15 वर्षीय छोरा ओमान राई रहेको सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन। पोखरा 14 को विजय बस्तीबाट विजयपुर खोला तरेर पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक उनीहरूलाई दिउँसो खोलाले बगाएको थियो। नुवाकोटको टोखा छहरे सडक खण्डमा आज भएको बस दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। नुवाकोटको दुपचेश्वर महादेव दर्शनका लागि गएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 का 54 वर्षीय कृष्णमाया प्रजापति र रामेछापको खाँडादेवी गाउँपालिका 2 का 65 वर्षीय उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौँबाट दुपचेश्वर धाम दर्शनको लागि तीर्थयात्री लिएर गएको बसले थाना भन्ज्याङ स्थित सडक छेउमा रोकिएको बेला गुडेर अर्को इभी गाडीलाई ठक्कर दिएको थियो। स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ। बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अध्यावधि गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बिमा आबद्ध हुने गरेकामा हिजोदेखि सुरु गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभयो। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। उक्त प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बिमामा आबद्ध तथा बिमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बिमामा 59,70,403 जना आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत 5 जना परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा 1 लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। यस्तै 8 प्रकारका कडा रोगमा 1 लाख बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको 80 औं स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस् भन्ने शुभकामना सन्देशमा उल्लेख छ। यस्तै भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना समकक्षी भारतका विदेश मन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। पत्र पत्रिकामा चटपटे वा अन्य खानेकुरा खाने चलन बढ्दै गएको छ। तर पत्र पत्रिकामा राखेर खानेकुरा खाँदा मसीमा हुने रासायनिक पदार्थका कारण दीर्घकालमा क्यान्सर र मृगौला जस्ता शरीरका महत्वपूर्ण अङ्गहरूमा क्षति निम्त्याउने विज्ञहरू बताउँछन्। सरकारले मसी प्रयोग गरिएका कागजमा राखेर खानेकुरा बिक्री वितरण गर्न रोक लगाएको छ। संवाददाता अजय कुमार झाको रिपोर्ट।
1: के हामीलाई थाहा छ कि पेपरमा राखेका वा बेरेका खाद्यान्न सामग्रीले क्यान्सर सम्मको रोग लाग्न सक्छ? पेपरमा राखेको वा बेरिएका तेलिए रसिलो पदार्थ खाएको खण्डमा हाम्रो शरीरमा पेपरको मसी पुगेर आन्तरिक अङ्गहरूलाई क्षति गर्नुका साथै दीर्घकालमा क्यान्सरको खतरा हुने वैज्ञानिक तथ्यले पुष्टि भइसकेको छ। यसै तथ्यको आधारमा प्रिन्टेड पेपरमा बेरिएका वा राखेका खाने सामग्रीहरू खानलाई नेपाल सरकारले निषेध गरेको छ। यसका बावजुद पनि सर्वसाधारणले पेपरमा बेरेको वा राखेका चटपटे सहितका अन्य खाद्यान्न सामग्रीहरू खान छोडेका छैनन्। मसी भएको पेपरमा बेरेको सामग्रीहरू खाँदा पर्ने प्रभावका विषयमा खाद्य विज्ञ एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मध्य प्रदेशका प्रमुख विमल कुमार दाहाल।
2: प्रिन्टेड पेपरमा विशेष गरी जुन रङ्गी चङ्गी रङ्गले प्रिन्ट गरेका हुन्छ त्यसको मसी चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ। यदि त्यस्तो पेपरमा खाद्य वस्तु जुन तेलिया हुन्छ जलांश सहितको हुन्छ त्यसलाई बेरेर चाहिँ खाने गरियो अथवा बिक्री वितरण गरियो भने प्रिन्टेड पेपरको मसी माइग्रेसन भएर खाद्य वस्तुमा जान्छ र त्यसले उपभोक्ताको स्वास्थ्यमा दीर्घकालसम्ममा गएर ठुलो हानि गर्दछ। यसले मानव शरीरको विभिन्न आन्तरिक अङ्गहरू जो हुन्छ किडनी भयो मुटु भयो कलेजो फोक्सो यस्तो अङ्गहरूमा चाहिँ प्रत्यक्ष रूपमा असर गरी दीर्घकालमा गएर क्यान्सरसम्म गराउँछ भनेको छ।
1: पेपरमा राखेको सामग्रीहरू खान नहुने विषयमा अहिले पनि जनचेतनाको अभाव रहेको छ। जनचेतना फैलाउने विषयमा कार्यालयले गरेको प्रयासका विषयमा पुनः कार्यालय प्रमुख दाहाल।
2: मेन एक्टरको रूपमा सरकारको महत्वपूर्ण जिम्मेवारी हुन्छ हामी चाहिँ अनुगमन गरेर जनतालाई विक्रेतालाई सचेत गराउने तथा चाहिँ अब कानुन हिसाबले चाहिँ अटेर गरेमा कानुन हिसाबले कारवाही पनि गर्नुपर्ने हुन्छ। साझा जिम्मेवारीको रूपमा बुझियो भने सजिलो हुन्छ।
1: पेपरमा बेरिएका सामग्रीहरू खान नहुने विषयमा वृहत जनचेतना फैलाउन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
3: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
4: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
3: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
4: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
3: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
4: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
3: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपदबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनर्स्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षको ध्यान आकर्षण गराउनु भएको छ। पूर्व राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल मार्फत जोखिममा रहेका बस्ती तथा परिवारको पहिचान गरी आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपदपछिको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परिमृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरुमा रानी गाउँपालिका 2, ददेरी स्थित राप्ती नदीको बीचभागमा रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 निवासी अन्दाजी 80 वर्षीय अजम्बर पुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परि अझै एक बालक बेपत्ता छन् भने 2 घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। मिथिलाञ्चलमा आजदेखि झुलनोत्सव पर्व सुरु भएको छ। साउन शुक्ल तृतीयादेखि सुरु भई झुलनोत्सव पूर्णिमासम्म जारी रहन्छ। झुलनोत्सवमा मठ मन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा राम सीता सहित देवी देवताका मूर्ति राखी झुलाउने परम्परा रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेन्स टापु नजिक आज शक्तिशाली भूकम्प जाँदा कम्तीमा 47 मृत्यु भएको छ। इन्डोनेसियाको पूर्वी भागमा रहेको लोकप्रिय पर्यटकीय टापुमा आज बिहान 7.7 म्याग्नेच्युडको भूकम्प जाँदा दर्जनौ घर र अन्य भवनहरू क्षतिग्रस्त भएका थिए। भूकम्पपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। फ्लोरेन्समा सन् 1992 7.7 म्याग्नेच्युडकै भूकम्प गएको थियो जसले सुनामी निम्त्याएको थियो भने करिब 2500 जनाको मृत्यु भएको थियो। इरानका विदेश मन्त्री सैयद अब्बास अराक्चीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताउनु भएको छ। इरानी सरकारी समाचार संस्था आईआरआईबीका अनुसार अराक्चीले कतार र पाकिस्तान जस्ता मध्यस्थकर्ता मार्फत इरान र अमेरिका बीच सन्देश आदान प्रदान भइरहेको जानकारी दिनुभयो। तर यस्तो सन्देश आदान प्रदानलाई वार्ता पुनः सुरु भएको अर्थमा लिन नहुने उहाँले स्पष्ट पार्नुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: नेपाल आयल निगमले शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गर्न सुरु गरेको छ। पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरू मार्फत ग्यास बिक्री वितरण गर्न थालिएको हो। अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री वितरण गरिएको र दिनभरमा विभिन्न स्थानबाट विभिन्न ब्रान्डका ग्यास वितरण गरिएको छ। ग्यास किन्न चाहने उपभोक्ताले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर जानुपर्ने व्यवस्था गरिएको

0: अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण बन्दै गएकोले ढुक्क भएर लगानी गर्न अनुरोध गर्नु भएको हो। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न गैर आवश्यक नेपालीलाई उहाँले आग्रह गर्नुभयो। सरकारले नतिजा देख्ने गरी तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमा सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा 8,86,46,00,000 खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा 47.58% बढेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 चौथो त्रैमासिक सम्ममा कम्पनीको खुद नाफा 6,67,00,000,000 रहेको थियो। एक वर्षको अवधिमा कम्पनीको खुद नाफामा 2,85,00,00,000 रुपियाँले वृद्धि भएको छ। नेपाल टेलिकमको कुल सञ्चालन आय पनि समीक्षा अवधिमा 34,95,00,00,000 पुगेको छ। गत आर्थिक वर्षमा सञ्चालित दुग्ध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत कास्कीका किसानलाई 2,20,00,000 प्रोत्साहन अनुदान वितरण गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा 44,00,000 लिटर दुध उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य अनुसार नै दुध उत्पादन भएको थियो। उक्त परिणाममा दुग्ध उत्पादन गरे बापत किसानलाई प्रति लिटर 5 रुपियाँका दरले सहकारी संस्था मार्फत प्रोत्साहन सहयोग उपलब्ध गराएको कार्यालयका प्रमुख डाक्टर ग्रीष्म न्यौपानेले जानकारी दिनुभयो। कास्कीमा 27 दुध संकलन संस्था केन्द्र मार्फत वार्षिक 69,23,700 लिटर दुध संकलन भएको छ। यस अवधिमा 8,050 किसान दुग्ध संकलन प्रणालीमा आबद्ध भएका छन्। कार्यालयले दुग्ध उत्पादन बढाउन किसानलाई प्रति लिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई बजारसँग जोड्न सहयोग पुगेको कार्यालयले जनाएको छ।
1: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
2: पहिलो संस्करणको पुरुष नेपाल भलिबल लिग एनभीएल भदौ 19 27 गतेसम्म काठमाडौँमा हुने भएको छ। आयोजक केडिया ग्रुपले लिगको मिति सार्वजनिक गरेको हो। लिगमा 8 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज, काठमाडौँ रेड्स, खप्तड फाल्कन्स, मधेस वारियर्स र सगरमाथा स्म्यासर्स रहेको छ। फ्रेन्चाइज टोलीले अक्सन मार्फत खेलाडी अनुबन्ध गर्ने काम गरिसकेका छन्। यस्तै टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने काम धमाधम भइरहेको छ। उचाइको नयाँ उडान नारा दिएको यस लिगबाट नेपालमा पुरुष भलिबल खेलाडीलाई व्यावसायिक बनाउन केही टेवा पुग्ने विश्वास गरिएको छ। लिगका लागि नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ भने केडिया ग्रुपले भलिबल खेलको विकासका लागि संघलाई वार्षिक 35,00,000 रुपियाँ प्रदान गर्ने सम्झौता भएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथौं संस्करणमा सहभागी हुने 8 टोलीको टुङ्गो लागेको छ। आगामी भदौ 12 सुरु हुने प्रतियोगितामा सहभागी हुने सबै टिमको टुङ्गो लागेको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेलले जानकारी दिनुभयो। यस वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङ 11 सहित भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो। त्यस्तै साबिक विजेता सहलेस युवा क्लब सिराहा, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा 11 यस वर्षको प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको अध्यक्ष मादेनको भनाइ छ। प्रतिष्ठित क्लबहरू सात दोबाटो फुटबल क्लब, चितलाङ फुटबल क्लब र नेपाल पुलिस क्लबलाई आमन्त्रण गरिएको छ। यस वर्षको प्रतियोगिताको विजेताले नगद 7,02,083 रुपियाँ र उपविजेताले 3,52,083 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। जापानमा असोज 3 सुरु हुने 20 एसियाली खेलकुद एसियाडमा सहभागी हुने नेपाली पौडी खेलाडीको अन्तिम तयारी भारतमा हुने भएको छ। नेपाल पौडी संघले खेलाडीको तयारी भारतको बेङ्गलुरुमा गर्न लागेको हो। 1 प्रशिक्षणका लागि खेलाडी सहित 7 टोली भारत जानेछ। खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभि प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुबाना लामा र आर्या महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नालाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ रहनु भएको छ। आगामी 20 एसियाली खेलकुदमा कराँतेको काता विदाबाट पनि नेपालले पदकको आशा गरेको छ। जापानको आइसी नागोयामा आगामी असोज 3 सुरु हुने एसियाली खेलकुदमा नेपालले महिला एकल र महिला टिम कातामा प्रतिस्पर्धा गर्दैछ। नेपाल कराते महासंघका अनुसार महिला एकल कातामा सानु माया थिङ तथा टिम कातामा सानु माया सँगै मेगा लिम्बू र एलिसा राजकोटी मगरले प्रतिस्पर्धा गर्नेछन्।
1: अब मौसम। आज राति तराईका केही स्थान, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50,00,000 रुपियाँसम्म सहुलियतपूर्ण कर्जा दिने सरकारको निर्णय। पोखराको विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता। नुवाकोटको टोखा छहरे सडक खण्डमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु। स्वास्थ्य बिमा बोर्डद्वारा अनलाइनबाटै स्वास्थ्य बिमामा

आबद्ध हुन सकिने व्यवस्था सुरु र इन्डोनेसियाको फ्लोरेन्स टापु नजिक शक्तिशाली भूकम्प, कम्तीमा 47 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो, अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्ड 98.1 से 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार डाक्टर अस्मिता विष्ट। साहित्यकार डाक्टर विष्टको प्रकाशित कृतिमा कविता संग्रह ब्ल्याक होलमा गीतहरू विक्रम सम्मत 2082 प्रकाशित भएको थियो। यसका साथै उहाँका फुटकर कविताहरू निबन्ध विभिन्न समयमा प्रकाशित हुँदै आएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अङ्ग्रेजी विषयको प्राध्यापनमा संलग्न हुनुभएकी डाक्टर विष्टका गहिरो अनुभूति अध्ययन र सूक्ष्म अवलोकन कविताहरूमा हामी पाउन सक्दछौ। उहाँ भर्खरै नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुनुभएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार डाक्टर विष्टलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: हजुर, धेरै धेरै धन्यवाद।
0: हजुर, अब कुराकानीको सुरुवात गरौं। तपाईँको साहित्य लेखनको यात्रा कसरी प्रारम्भ भयो, यो लेखन यात्रामा कसरी अगाडि बढ्नुभयो, एकपटक विगतलाई सम्झौं न।
1: हस्, अब विगत भन्दा एकदमै दूर विगतमै हामी पुग्नु पर्ने हुन्छ। म चाहिँ विशेष गरेर मेरो यो ब्ल्याक होलमा गीतहरू आउन चाहिँ 2082 सालमा मात्र आएको हो। तर मेरो लेखन यात्रा वास्तवमै भन्ने हो भने एउटा कविले चाहिँ जब म कक्षा 4 पढ्थे त्यति बेलै जन्म लिइसकेको थियो भन्ने मलाई लाग्छ। त्यतिखेर स्कुलको कम्पिटिसनहरूको लागि कविताहरू लेख्ने गर्थे अनि जब ती कविताहरू सुन्दर छन् भनेर प्रेरणा प्राप्त भयो, फेरि मैले स्कुल जीवनभरि कुनै कुनै कम्पिटिसनहरूमा भाग लिएँ, कविताहरू पनि मैले प्रस्तुत गरे। तर एसएलसी दिइसकेपछि चाहिँ फेरि कस्तो भयो भने म साहित्यको विद्यार्थी, त्यसमा पनि अङ्ग्रेजी साहित्यको विद्यार्थी, अनि अङ्ग्रेजी साहित्य अध्ययन गर्न थालिसकेपछि बिस्तारै त्यो आफैप्रतिको एउटा आफ्नो क्षमताप्रतिको एउटा शङ्काको बीजारोपण भयो सायद म भित्र, अनि मलाई लाग्न थाल्यो मेरो कविताहरू कविता भन्न लायकका छन् कि छैनन्। अब त्यसमा त हामीले कविताका तत्त्वहरू के हुन्, होइन, कविता के हुनुपर्छ कवितामा भन्ने खालका एकदम जटिल लाग्थे त्यतिखेर। ती कुराहरू बुझ्नलाई पनि अब गाह्रो हुन्थ्यो अनि ती सम्पूर्ण कुराहरूले गर्दा चाहिँ अब मेरो कविता कवितै होइन कि भन्ने त्यो शङ्काको बीजारोपण भइसकेपछि लामो समयसम्म कविता लेखन कार्यलाई चाहिँ मैले बन्द चाहिँ गरिनँ। लेख्न चाहिँ मैले लेखि नै रहेँ तर त्यसलाई प्रकाशित चाहिँ मैले गरिनँ। अनि त्यसपछि मास्टर सकिसकेपछि हाम्रो डिपार्टमेन्टमा सेमिनारहरू हुन्थे अनि त्यो दौरानमा केही मिटिङहरूको दौरानमा मैले आफ्नो त्यो एउटा डायरी बोकेर लगेको बेलामा एकजना मित्रले देख्नुभयो मेरो कविताहरू अनि उहाँले चाहिँ जबरजस्ती गरेर त्यो पढ्नु भयो, मलाई सुनाउनु पनि लाउनु भयो अनि त्यसपछि त कस्तो राम्रो लेख्दो रहेछौ त भनेर। अब एउटा अङ्ग्रेजी विषयकै प्राध्यापकले चाहिँ राम्रो छ भनिसकेपछि त्यो जुन शङ्काको त्यो जुन बिउ थियो नि, त्यो बिउ हुर्किँदै हुर्किँदै अब बिरुवा अथवा रुख के कति बनिसकेको थियो त्यो मलाई अनुमान त छैन, तर त्यसमा चाहिँ फेरि त्यो बिरुवालाई चाहिँ फेरि मार्ने काम के भन्नु, मतलब शङ्काको बिरुवालाई चाहिँ मार्ने काम र त्यसपछि सृजनाको बिरुवालाई चाहिँ एकदमै मलजल गर्ने काम गर्यो त्यति भनाइले। अनि त्यसपछि मैले बिस्तारै लोकल पत्रिकाहरू जुन छन् त्यहाँ मैले कविताहरू दिन थालेँ अनि त्यो कविताको प्रतिक्रिया पनि निकै सुन्दर आयो। त्यसपछि फेरि एक दुईवटा राष्ट्रिय दैनिक पत्रिकाहरूमा दिएँ, त्यसपछि झन् सुन्दर सुन्दर फिडब्याकहरू आए अनि चाहिँ मैले सोचेँ कि मैले अब यसलाई चाहिँ मैले लेखिसकेका जति कविताहरू छन् त्यसलाई मैले सङ्ग्रहको रूपमा निकाल्नुपर्छ भन्ने मलाई अनुभूति त भयो। तर फेरि पनि कस्तो भयो भने अब कति वर्ष अगाडि लेखेका कविताहरू पनि थिए होइन, अनि त्यसले गर्दा अब त्यसलाई त फेरि मैले सेल्फ एडिटिङ गर्नुपर्छ भन्ने भयो अनि त्यो सेल्फ एडिटिङको पनि प्रोसेस चाहिँ निकै नै लामो भयो मेरो विचारमा. अनि अब 2082 सालमा बल्ल यसले कविताको एउटा पुस्तकको आकार लिन पायो र यहाँहरू माझ मैले प्रस्तुत गर्न सकेँ.
0: हजुर, अब तपाईँको कृतितर्फै अगाडि बढौँ. विशेष त तपाईँको प्रकाशित कृतिमा ब्ल्याक होलमा गीतहरू शीर्षक रहेको छ, यो कविता संग्रह रहेको छ. यो शीर्षक आफै एक हिसाबले हेर्दाखेरि प्रतीकात्मक जस्तो पनि देखिन्छ अनि अर्थपूर्ण छ जस्तो पनि देखिन्छ. यहाँ फेरि दुईटा शब्दलाई जोडेर एउटा शीर्षक तपाईँले दिनुभएको छ. यो शीर्षकमै जाउँ न, तपाईँले यो शीर्षक कसरी रोज्नुभयो?
1: यो शीर्षक चाहिँ अब कविता हो र म साहित्यको विद्यार्थी भएको नाताले जहिले पनि एउटा बलियो अनुभूति मभित्र छ. त्यो के हो त भन्दा कविता भनेको के हो भनेर आउँछ नि सबैभन्दा पहिला. र कविता भनेको के हो भन्दा कविता भनेको भावनाहरूको अभिव्यक्ति मात्र अवश्य पनि होइन. भावनाको अभिव्यक्ति मात्रैले कविता कहिले पनि बन्दैन. कविताका पनि केही एउटा निश्चित शर्तहरू हुन्छन्, त्यो शर्तहरू पालना गर्नै पर्छ र सबैले गरेकै हुन्छन् भन्ने त छैन. तथापि हामीले अरू विधाहरूबाट कवितालाई कसरी छुट्याउँछौँ त भन्दा कवितामा अभिव्यक्त गर्नको लागि स्थान र त्यो स्पेस भन्छ नि थोरै हुन्छ, होइन, त्यो स्थान थोरै हुन्छ र थोरै स्थानमा हामीले धेरै कुराहरू त्यहाँनिर भन्न खोजिरहेका हुन्छौँ. र कसरी भन्ने त भन्दा जहिले पनि हामीले त्यहाँ केही आधारहरू केही सहयोगहरू लिन्छौँ, जस्तो त्यो सहयोगहरू केबाट लिन्छौँ त भन्दा बिम्ब प्रतीक होइन यस्ता कविताका तत्त्वहरूको हामी सहयोग लिइरहेका हुन्छौँ कुनै पनि कविले र अनि हाम्रा भावनाहरू अभिव्यक्त गरिरहेका हुन्छौँ. यो सङ्ग्रहमा पनि एउटा कवितामा चाहिँ मैले मेरो बाल्यकाल अनि मेरा दिदीहरू मेरा आफन्तजन अझ विशेष गरेर दिदीहरूसँग बहिनीहरूसँग बिताएको जुन समय हुन्छ नि त्यो समय अहिले फर्केर मैले त्यो खोज्दा हामी फेरि पनि भेट भएकै अवस्थामा पनि त्यो समय त फेरि हामीसँग छैन. अनि त्यो कहाँ गयो होला त भन्दा त्यो त्यो पक्कै पनि त्यो ब्ल्याक होलमा गए. ती सम्बन्धहरू त्यो त्यो नजिकपना ती सबै आत्मीयता त्यो सबै ब्ल्याक होलमा गए. अनि ब्ल्याक होल भनेको चाहिँ कस्तो स्थान हो त्यो हामीलाई थाहा छँदैछ होइन. अब त्यहाँबाट चाहिँ केही पनि कुरा प्रकाश समेत त्यहाँबाट बाहिर निस्कन सक्दैन. भनिसकेपछि अब त्यो मोमेन्ट त त्यो पल त फेरि पनि त्यो बाहिर त आउन सक्दैन. हामी त्यही त त्यही पललाई त फेरि रिक्रिएट गर्न सक्दैनौँ, जिउन त सक्दैनौँ. भनेपछि त्यो कहाँ गयो होला त ती भन्दा ब्ल्याक होलमा गयो होला भन्ने हिसाबले एउटा कवितामा त्यो शब्द थियो. अनि साथीहरूले भन्नुभयो कि यो खुब सुन्दर शब्द छ भनेर. अनि पछिबाट मैले पनि सोचेँ अलिकति केही फरक पनि हुन्छ किनभने ब्ल्याक होलमा तर गीतहरू कसरी गीतहरू गुन्जिन सम्भव छ त भन्ने एउटा कौतूहलता पनि त हुन्छ नि त मानिसहरूलाई होइन. अनि त्यो फेरि शीर्षकले अलिकति सान्दर्भिक खालको कौतूहलता सृजना गर्यो भने त त्यो सुन्दर पनि हुन्छ. अनि कवितामा चाहिँ यो सम्भव छ है, साँच्चै चाहिँ सम्भव छैन. ब्ल्याक होलमा गइसकेपछि त्यो सकियो रीति हो, प्रकाश समेत फर्केर नआउने भनेपछि त त्यस्तो स्थानमा तर गीतहरूको गुन्जन चाहिँ फेरि फर्केर आउन सक्छ भन्ने एउटा प्रतीकले एउटा सुन्दर अर्थ दिन्छ भन्ने अनुभूति भएर अनि यो शीर्षक राखे.
0: अब हामी यो संवादलाई केही समय रोकेर एउटा तपाईँको रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि फेरि हामी संवादमा फर्किनेछौँ. हामी विविध पाटोमा कुराकानी गर्ने नै छौँ. तपाईँको पछिल्लो नयाँ जिम्मेवारीको बारेमा पनि हामी चर्चा गर्ने नै छौँ. अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ.
1: हस्, मैले यहाँ मेरा 45 कविताहरू छन्, त्यसमध्येमा अहिलेसम्म खासै अब नसुनाएको कविता एउटा वाचन गर्न चाहे. यो कविता चाहिँ मैले नसुनाउनुको कारण थियो किनभने मेरो आमाको मृत्युपछि त्यो मोमेन्टले मलाई एकदम धेरै हानि राख्यो भनौँ न, मस्तिष्कमा त्यो एकदम ओहोर दोहोर गरेको गरे गर्यो. अनि त्यसपछि मैले यो कवितामा यी शब्दहरू मार्फत त्यो मेरो एउटा मोमेन्टलाई मेरो अनुभूतिलाई प्रस्तुत गरेको थिएँ र मैले त्यो कविता पुरै पढिसक्न म सक्छु कि सक्दिनँ भनेर मलाई हिम्मतै नआउने कि, त्यही भएर म पढ्दिनँ थिएँ. तर अब आज चाहिँ मैले अलिकति हिम्मत जुटाउन लागिरहेको छु, यो विदाई आमा शीर्षकको कविता प्रस्तुत गर्न लागिरहेको छु. हजुर. निर्वाण प्राप्त गरेको बिच्छु जस्तै बर्सातमा नुहाएर स्निग्ध भएको फुल जस्तै आमाको काखमा मस्त निदाएको बालक जस्तै आभायुक्त आकर्षक निश्चल मुहार लिएर लडिरह्यौ तिमी चिसो भुइँमा चुपचाप. हेरिरहे मैले अपलक हेरिरहे मैले अपलक तिम्रा अर्धखुल्ला आँखाहरू, छोइरहे तिम्रा चिसा हातहरू, मुसारिरहे नरम गाला. अह झिम्किएनन् मायाले ती आँखा, अह झिम्किएनन् मायाले ती आँखा, समातेनन् तिनले मेरो हात, भएनन् मुस्कानमा चौडा गालाहरू, भएनन् मुस्कानमा चौडा गालाहरू. सायद सायद प्रियजनको पर्खाइमा अपलक बिछिएका परेलीहरूले भुले होलान् झिम्क्याउनु भनेको माया दर्शाउनु हो, स्पर्शको अभावमा कठाङ्रिएका हातहरूले बिर्से होलान् हात समाउनु भनेको माया साटासाट गर्नु हो, विरहमा ओइलाएका मुहारले बिर्सिए पक्कै मुस्कान फुलाउनु भनेको मायाको खेती फस्टाउनु हो, तिमीले त्यही दिन त हो गुनासाहरू मन दुखाइहरू सबै सबै बिर्सिएर बिना कुनै संकेत हाम्रो सूर्य झ्याप्प निभाएको हाम्रो जीवनमा भुइँचालो ल्याएको हाम्रो हृदयमा कहिल्यै ननिम्ने डढेलो सल्काएको तिम्रो बहिर्गमनसँगै हराए चाडबाडका उमङ्ग दसैँको वासना तीजको डर बेपत्ता भए आशीर्वचन मायालु निम्तो कोसेली पात तिम्रो बहिर्गमनसँगै हराए चाडबाडका उमङ्ग दसैँको वासना तीजको डर बेपत्ता भए आशीर्वचन मायालु निम्तो कोसेली पात तिम्रो अनुपस्थितिमा रह्यो त फगत दिगो सन्नाटा रित्तो मन भिजेको परेली आल्लामा झुन्डिएका तिम्रा लुगा बारीमा फुलेका तिमीलाई मनपर्ने पारिजात बेसरी तिम्रो याद दिलाउने तिमीले हुर्काएको कटहरको रुख बेसरी तिम्रो याद दिलाउने तिमीले हुर्काएको कटहरको रुख धन्यवाद
0: हजुर बिदाई आमा शीर्षकमा एकदमै मार्मिक कविता भर्खरै वाचन गर्नुभयो विशेष त बिछोड पछिको क्षण कस्तो हुन्छ भन्ने अनुभूतिहरू समेटिएको कविता भर्खरै वाचन गर्नुभयो अब फेरि पनि हामी संवादमै फर्किन्छौँ अब केही कुरा गरौँ नेपाली कविता लेखनको कस्तो छ अवस्था भन्ने विषयमा केही चर्चा परिचर्चा गरौँ यही मौकामा पछिल्लो समय अथवा समकालीन नेपाली साहित्यको कुरा गर्दा त्यसमा पनि कविता लेखनको कुरा गर्दाखेरि अहिले कविता त्यसमा पनि नेपाली कविताको अवस्था कहाँ पुगेको छ कुन चरणमा आइपुगेको अनुभूति गर्नुभएको छ तपाईँ सर्जकको हिसाबले भन्नु पर्दाखेरि यसमा
1: हजुर पछिल्लो समयको कविताहरूलाई निहाल्दा मैले चाहिँ के पाएको छु भने जस्तो यो कविताको पनि हामीले युग युग भनेर एक हिसाबले युगको निर्माण गर्छन् हरेक युगमा एकजना कवि हुन्छन् जसले एउटा नयाँपन कवितामा बोकेर ल्याउँछन् र त्यो नयाँपन भनेको चाहिँ त्यसको त्यो थिम पनि हुन्छ र त्यसको स्टाइल पनि हुन्छ प्रेजेन्टेसन पनि हुन्छ यो दुईटा प्रस्तुतिको शैली र विषयवस्तुको प्रस्तुति भनौँ न दुवै कुराको प्रस्तुतिले एउटा युगको निर्माण हुने गरेका छ त्यो हामीलाई थाहा छँदैछ होइन त्यो अब हामीले फेरि दोहोऱ्यायौँ भने त्यो अलिक हामीलाई धेरै रुचिको विषय नहुन सक्छ म थोरै मात्रै कुरा गर्नुपर्दाखेरि जस्तो भूपीको पनि एउटा युग हो भनेर हामी मान्न सक्छौँ र भूपीको युगले यति धेरै हामी प्रभावित भएछौँ कि त्यसपछिका दशकौंसम्म भूपीकै त्यो विषयवस्तु र भूपीको शैलीबाट हामी निस्किन नसकेको अवस्था पनि देखिएको थियो नेपाली एउटा साहित्य जगतमा हामीले हेर्नुपर्दा त्यसपछि मैले विशेष गरेर अनुभूत गरेको कुरा चाहिँ के हो भने एकदमै कोमल कविताहरू कोमल विषयवस्तु कोमल प्रस्तुति आफूलाई चित्त नबुझेका होइन आफूले आवाजकै रूपमा उठाउनु पर्ने आवाजहरू पनि एकदमै कोमल ढङ्गले साँच्चै नै त्यो कविकै ढङ्गले उठाउनु भयो रमेश क्षितिजलाई मैले त्यसरी अब रमेश क्षितिजको युग भन्न चाहेँ क्या मैले चाहिँ अनि रमेश क्षितिजले त्यो युगको सृजना गरिसकेपछि फेरि त्यो कोमल युगलाई पछ्याउने एउटा जमात हामी धेरै होइन पाउँछौँ कविताको क्षेत्रमा त्यसपछि फेरि हामीले अर्को पनि यहाँ के अनुभूति गर्न सक्छौँ भने यो जनआन्दोलन पछिको एउटा फेज आयो त्यसमा चाहिँ आफ्नो आवाज पनि मुखारित गर्नुपर्छ महिलाहरूले पनि आफ्नो आवाजलाई एकदम खुलेर मुखारित गर्नुपर्ने हुन्छ आफ्नो अधिकारका कुराहरू कवितामा पनि अभिव्यक्त गर्नुपर्छ त्यस्तै अरू सीमान्तकृत वर्गहरूले पनि आफ्नो आवाजलाई कविता मार्फत किनभने कविता छोटो पनि हुन्छ र एकदमै प्रभावशाली पनि हुन्छ कविताको त अब ओज सबै साहित्यिक विधाहरू मध्येको सबैभन्दा उच्चतम विधा नै हो सबैभन्दा पुरातन र सबैभन्दा उच्चतम विधा हो त्यही भएर यो विधालाई चाहिँ सशक्त रूपले हामीले पछ्याउनु पर्छ भन्ने हिसाबको पनि हामीले देख्यौँ अनि अझ योभन्दा अगाडि नै यो चेत जुन एकदम संविधानबाटै आउनुभन्दा अगाडि नै कुन्ता शर्मा हामीले बिर्सिनै नहुने नाम होइन उहाँले महिलाहरूको आवाजलाई एउटा कविताबाट नै यस्तो ढङ्गले मुखारित गर्नुभएको छ कि अब त्यो लेभलमा अरू महिलाहरूले मान्छेले आफ्नो अधिकारको लागि लेखेका कविताहरू त्यो लेभलमा पुग्छ कि पुग्दैन त, पुग्न सक्छ कि सक्दैन भन्ने एउटा मापन, एउटा त्यो मेजरिङ यार्ड भन्छ नि, त्यस्तो त्यस्तो प्रकारको मैले उहाँलाई पनि पाएको छु। र फेरि पछिल्लो समयमा अब अरू पनि हुनुहुन्छ होइन, समकालीन कविहरू धेरै हुनुहुन्छ, अब कुन्ता दिदी पनि समकालीन नै हो, अहिलेसम्म सृजना गरि नै रहनु भएको छ, त्यसपछि प्रगति राईले पनि लेख्नुभएका कविताहरू पनि हामीले त्यस्तो पाउँछौँ, धेरै हुनुहुन्छ। अनि महिलाको मात्रै कुरा त गरे होइन, तर मैले चाहिँ एउटा जस्ट उदाहरण मात्रै दिँदाखेरि
0: हजुर
1: पछिल्लो समयमा सर्जकहरूले। अनि अर्को कुरा चाहिँ फेरि हामीले के बोध गरेको छौँ भने, कुरा पनि आउँछ कि नेपाली साहित्य, म अङ्ग्रेजी साहित्यको पनि विद्यार्थी भएको हुनाले होला सायद होइन, अनि कहाँ छ त हामी, कहाँनिर छौँ त विश्व साहित्यसँग दाँजेर हेर्दा भन्ने कुरा पनि आउँछ। अब विश्व साहित्यमा हेर्दाखेरि चाहिँ विश्व साहित्यको लेभलमा हामी कसरी पुग्ने त भन्दा, त्यसको निर्माण हामी आफैले गर्ने हो, विश्व साहित्यकारहरूले यसो यसो गरे त्यही भएर हामी यसो गर्ने भन्ने होइन। जब हामीले हाम्रा कुराहरू होइन, हाम्रा कुराहरू, हाम्रा संस्कृतिका कुराहरू, हाम्रा भूगोलका कुराहरू विषयवस्तुको हिसाबले त्यहाँ प्रस्तुत गर्छौँ, त्यो हाम्रो आफ्नोपन हुन्छ जसले हामीलाई विश्व स्तरको कवि बनाउनमा र हाम्रो नेपाली साहित्यलाई, नेपाली कवितालाई विश्व स्तरमा पुर्याउनलाई सहयोग गर्छ। एउटा त्यो भयो। अर्को कुरा, कवि भइसकेपछि आफ्नो भूभागसँग, आफ्नो संस्कृतिसँग एकदम सचेत जानकार त हुनै पर्यो, र विश्वमा के भइरहेको छ त्यो कुरासँग पनि फेरि कविले उत्तिकै सचेत र जानकार हुन जरुरी छ। किनभने विश्वले चाहिँ हामीले विश्वमा भएका घटना परिघटनाहरूप्रति हाम्रो अवधारणा के छ त त्यो विश्वले पनि त जान्न खोजिरहेको हुन्छ नि त होइन। हाम्रो आवाज कस्तो छ, हामी कतिको एकदम पावरफुल भएर स्ट्रङली आफ्नो भोइसलाई राख्न सक्छौँ, विश्वले बनाएको मानकलाई हामी कतिको च्यालेन्ज गर्न सक्छौँ भन्ने कुरा पनि हो। त्यसमा अब प्यालेस्टाइन हरूको त्यो जुन मुद्दा थियो, हामीले भर्खरै केही महिना अगाडि, सायद वर्ष त पुगेको छैन होला, विनोद विक्रम केसीले लेख्नु भएको एउटा कविता थियो कि होइन, त्यो प्यालेस्टाइनी आमाहरूमाथि लेख्नु भएको कविता थियो। त्यो कविताले हामीलाई चाहिँ, मलाई अनुभूति भयो कि हामीले विश्वको अवस्थालाई एकदमै सूक्ष्म ढङ्गले अवलोकन गरेर अनि त्यसप्रति विमत्ति साह्रै नै सुन्दर ढङ्गले कवितामा व्यक्त गर्न सक्ने क्षमता हामी नेपाली कविहरूमा पनि आइसकेको छ भन्ने एउटा उदाहरण त्यो पनि हो होइन। अनि म जहिले पनि कुरा गर्ने गर्छु, प्रकाश थामसुवाङ हुनुहुन्छ होइन पूर्वकै, उहाँले चाहिँ एउटा हरित ग्रह जस्तो लाग्छ, मैले अब शीर्षक बिर्सेको हुन सक्छु तर त्यहाँभित्रको कन्टेन्ट मलाई याद छ। उहाँले चाहिँ राउटेहरूको होइन, उनीहरू सशक्त रूपले चाहिँ सहरमा आए भने कस्तो हुन्छ होला भनेर यस्तो सुन्दर परिकल्पना गरेर, अनि उनीहरूको आवाजलाई होइन, अब हामीले भुइँ मान्छेको आवाज भन्छौँ नि, उनीहरूको त आवाज आफूले साहित्यमा उनीहरूले व्यक्त गर्न सकिरहेका छैनन् किनभने नेपाली भाषामा उनीहरूको पहुँचै छैन अहिलेसम्म त होइन, अभिव्यक्त गर्न नसकेको अवस्थामा उनीहरूको अवस्थालाई अवलोकन गरेर उहाँले लेख्नु भएको कविता हेर्दाखेरि पनि मलाई चाहिँ त्यो विश्वस्तरकै कविता लाग्छ कि। त्यसैले नेपाली कविताहरूको पछिल्लो समय हेर्दाखेरि एकदम मलाई चाहिँ सन्तुष्टिजनक नै लाग्छ, सन्तोषजनक लाग्छ, र विश्वकै लेभलमा पनि हामीले भाषाको कारणले मात्रै पुग्न सकिरहेको छैनौँ होइन भनेदेखि चाहिँ त्यो स्तरको कविताहरू पनि आएकै छन्।
0: अब यही प्रसङ्गमा तपाईँहरू जस्तो जो अङ्ग्रेजी साहित्यमा पनि निरन्तर अध्ययन अध्यापन गरिराख्नु भएको छ, सँगसँगै नेपाली साहित्य सिर्जना पनि गरिराख्नु भएको छ, विश्व मञ्चमा नेपाली साहित्यको उपस्थिति पछिल्लो समय हेर्ने हो भने एकदमै कम मात्र भएको हामी पाउन सक्छौँ। छिटपुट रूपमा उपस्थिति छ, सशक्त उपस्थिति भए पनि त्यो मात्रात्मक रूपले कम छ। अब यस्तोमा तपाईँहरू जस्तो सर्जकहरूले त्यो परिपूर्ति गर्नको लागि कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? मैले यो प्रश्न किन पनि राखिरहेको भन्दाखेरि, नेपाली साहित्य राम्रो हुँदा हुँदै पनि अनुवादको कमीका कारणले गर्दाखेरि विश्व मञ्चमा पुग्न नसकेको एउटा हामीले त्यो ज्वलन्त उदाहरण देखिरहेका छौँ। यसमा सर्जकहरू कति सचेत हुनुपर्छ या त्यसलाई राज्यले कसरी अगाडि बढाउनु पर्छ र साथ दिनुपर्छ जसको कारण नेपाली साहित्य पनि विश्व मञ्चमा सशक्त ढङ्गले अगाडि बढ्न सक्छ, त्यसमा के भन्नुहुन्छ?
1: यसमा त मेरो एकदम क्लियर पिक्चर छ धेरै पहिलादेखि नै, किनभने म पनि अब अङ्ग्रेजी साहित्यको विद्यार्थी अनि फेरि कलम चाहिँ नेपाली साहित्यमा चलाउने भएको हुनाले यो कुरालाई चाहिँ मैले जहिले पनि सोचिरहन्थेँ कि सबैभन्दा पहिला सर्जकले त आफ्नो काम गरिसक्नुभयो, सर्जकले गरिसक्नुभयो र एकदमै विश्व स्तरकै सृजना पनि गरिसक्नु भएको छ। अब गर्ने काम भनेको कसको हो भने, प्रमुख काम चाहिँ एउटा भयो ट्रान्सलेटरको होइन, तर हाम्रो फोकस चाहिँ त्यसमा मात्रै छ कि, ट्रान्सलेसन भएन, ट्रान्सलेसन भएन, ट्रान्सलेसन भएन, ट्रान्सलेटेड भएर मात्रै विश्वमा पुग्ने होइन, विश्वमा पुर्याउने काम भनेको चाहिँ रिभ्युअरहरूको होइन रिभ्यू लेख्नुहुन्छ नि समीक्षकहरूको हो र समालोचकहरूको हो भन्ने कुरा चाहिँ मैले अनुभूत गरेको छु. किन भन्नुहुन्छ भने हामीले जस्तो अङ्ग्रेजीमा लेख्छौँ हामी रिसर्च पेपरहरू, मिनी रिसर्चहरू, जति पनि रिसर्चहरू छ हामीले, हाम्रो मिडियम अङ्ग्रेजी हुन्छ, त्यसमा हेर्ने दृष्टिकोण पनि त्यो थ्योरीहरू पनि हामीले अङ्ग्रेजी नै लगाउँछौँ होइन. तर टेक्स्ट चाहिँ हामीले अब हाम्रो केसको कुरा गर्ने भने मैले नै पनि मेरा पिएचडीका जति पनि मेरा ती टेक्स्टहरू छन् ती 6 टेक्स्टहरू सबै मेरो नेपाली नै छन् कि. अनि त्यसपछि हामीले इन्टरनेसनल सेमिनारहरूमा भाग लिँदा पनि नेपाली टेक्स्टमै हामीले आफ्नो पेपरहरू प्रेजेन्ट गर्छौँ. र एउटा मेरो आफ्नै अनुभवको एउटा सानो उदाहरण के दिन चाहन्छु भने अब कविता मात्रै होइन समग्र साहित्यको कुरा गरिरहेको छु. मैले चाहिँ नयनराज पाण्डेको जियरा कथा संग्रहबाट एउटा कथा मैले त्यो पेपर प्रेजेन्ट गरेका थिएँ. त्यो पेपर प्रेजेन्ट गरिसकेपछि विभिन्न देशबाट आउनुभएका त्यहाँ सहभागीहरूले एकदम धेरै उहाँहरूले इन्ट्रेस्ट देखाउनु भयो के, अनि सोध्न थाल्नुभयो यसको अङ्ग्रेजीमा छ कि छैन ट्रान्सलेसन, हामीलाई एकदम जान्न इच्छुक भयो, राइटर को हो होइन, हामीलाई डेप्थमा जान्न छ भनेर भन्नुभयो. भनिसकेपछि त पुर्याउने त्यसरी हो भन्ने मलाई लाग्छ होइन. त्यो इन्टरनेसनल फोरममा अहिले फेरि पुग्न सजिलो पनि छ किनभने हामीले इन्टरनेसनल जर्नलहरूको लागि पनि हामीले आर्टिकलहरू पब्लिस गरि नै राखेका छौँ, मेरै पनि भएको छ होइन. अनि बुक च्याप्टर जस्तो युएसको लागि एउटा बुक च्याप्टर मैले पनि लेखेर नेपालकै अर्चना म्यामको एउटा कथा, त्यसपछि सम्राट उपाध्यायको एउटा कथा, अनि उषा शेरचन दिजुको एउटा कथा, उहाँहरू तीनजनाको 3 कथालाई लिएर मैले एउटा बुक च्याप्टर लेखेँ. अब त्यो मलाई लाग्छ राउटलेस पब्लिकेसनबाट होला. अब त्यो पब्लिस भयो भने त इन्टरनेसनल्ली कमसेकम हाम्रो रचनाहरू पनि त्यहाँ पुग्यो नि त होइन. पहुँचको कुरा जहिले पनि म भन्छु कि पहुँच सबैभन्दा जरुरी छ. राम्रो भएर पनि त्यहाँ दृष्टि पुगेन भने त त्यो त पुग्न सक्दैन फोरममा. अनि यो दुईवटा काम गर्नु पर्यो. अब सरकारले पनि के गर्नु पर्यो भन्दा यसरी समालोचनाको क्षेत्रको लागि के गर्न सकिन्छ, योजनाहरू ल्याउनु पर्यो. र ट्रान्सलेसनको चाहिँ हामीले के भन्छौँ भने अलिक गाह्रो छ स्थिति होइन, पुअर भन्छ नि. किन भन्दा बाहिरतिर हेर्नुहोस् न, अब त पुरस्कार नै पायो भने पनि ट्रान्सलेटेड बुकले पुरस्कार पायो भने त्यो राइटरले जति पारिश्रमिक चाहिँ अथवा पुरस्कार मनी होइन प्राइज मनी चाहिँ ट्रान्सलेटरले पनि पाइरहनु भएको हुन्छ. अनि त्यसपछि ट्रान्सलेटेड बुकहरूको लागि पब्लिकेसन हाउसले पनि राइटरकै बराबरमा त्यो रकम प्रदान गरिरहेको हुन्छ र उसको समाजमा प्रतिष्ठा पनि उत्तिकै हुन्छ. तर नेपालको केसमा मोस्टली हामीले हेर्दा के देख्छौँ त भन्दाखेरि एकातिर त्यो प्राइज मनी छँदै छैन, अहिलेसम्म राखेकै छैन. अर्को कुरा हेर्नुहुन्छ भने पब्लिकेसन हाउसहरूले पनि अब मलाई थाहा भएसम्म होइन त्यति धेरै उनीहरूले अब त्यो रोयल्टी पाउने अथवा पारिश्रमिक पाउने मलाई थाहा भएसम्म त्यति चित्त बुझ छ जस्तो मलाई लाग्दैन. अनि रोयल्टीकै कुरा गर्दाखेरि अब राइटरले पाउँछ भने कन्ट्रिब्युसन त उसको पनि हुन्छ किनभने ट्रान्सलेसन भनेको रिक्रिएसन हो नि त होइन. उसले रिक्रिएट गरेको हुन्छ, उसको पनि एकदम धेरै आफ्नो क्रिएसन त्यहाँ क्रिएटिभिटी समय गएको हुन्छ भने त्यो रोयल्टीको पनि व्यवस्था गर्नुपर्छ होला नि त. त्यसको लागि सबैभन्दा पहिला के अब फेरि जुनसुकै देश पनि कसरी चल्छ त होइन, त्यसलाई इम्प्लिमेन्टेसन कसरी गर्न सकिन्छ त भन्दा कानुन बनाउनु पर्ने हुन्छ होइन. त्यही भएर चाहिँ यसरी हामीले गयौँ भने र एकदमै राम्रो ट्रान्सलेसन भयो भने एउटा त्यो ट्रान्सलेटेड बुक विश्व बजारमा पुग्छ. तर विश्व बजारमा पुगेर पनि नरेन्द्र काङमाङ होला है, मैले उहाँको त्यो थर जहिले पनि झुकिन्छु, उहाँले भन्नुभएको थियो कि तारा राईको छापामार युवतीको डायरी उहाँहरूले चाहिँ ट्रान्सलेटेड गरेर अनि त्यसपछि उहाँबाट पब्लिकेसन गराएर होइन विदेशकै त्यो पब्लिकेसन हाउसबाट कति धेरै पे गरेर पब्लिस गराउनु भयो अरे, तर बिक्री छैन. त्यही भएर बिक्री हुनु भनेको चाहिँ पैसा आउनु मात्रै होइन, रिडरहरूमा पुग्नु हो नि त. रिडरहरूमा पुग्न पुर्याउने काम चाहिँ फेरि कसले गर्न सक्छ त भन्दा समालोचकहरूले गर्ने हो, समीक्षकहरूले गर्ने हो, र जसले अङ्ग्रेजीमा कलम चलाउनुहुन्छ नि हो उहाँहरूले गर्ने हो. त्यही भएर यो दुईटा क्षेत्रलाई, एउटा ट्रान्सलेसनको क्षेत्र र अर्को समालोचना र समीक्षाको क्षेत्रलाई सँगसँगै लानुपर्ने हुन्छ.
0: हजुर, अब म ठ्याक्कै तपाईँलाई तपाईँको जुन नयाँ जिम्मेवारीमा, भर्खरै तपाईँ नयाँ जिम्मेवारीमा हुनुहुन्छ, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुनुभएको छ, नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यको उत्थान र प्रवर्धनमा काम गरिरहेको छ, यो भर्खरैको जिम्मेवारी र अहिले भर्खरै तपाईँले जुन प्रसङ्ग निकाल्नु भयो, अब यो जोडिन आइपुग्छ, यसलाई अब कसरी अगाडि बढाउने या आफ्नो भूमिका त्यहाँ प्रस्तुत गर्दै गर्दाखेरि तपाईँको प्राथमिकता के हुन्छ नेपाली साहित्यको विकासमा, विशेष गरी अहिलेको जिम्मेवारी सम्हाल्दै गर्दाखेरि त्यहाँबाट कसरी अगाडि बढ्ने केही सोच बनाउनु भएको छ? तपाईँलाई बधाई पनि छ.
1: थ्याङ्क यू. यसमा मलाई के लाग्छ भने जस्तो मैले त्यो जिम्मेवारी पाएको भए पनि नपाएको भए पनि म त जिम्मेवार जहिले पनि हो। म जिम्मेवार किन हो भने म साहित्यको विद्यार्थी हुँ, त्यही भएर पनि म जिम्मेवार हो। म साहित्य नै पढाउँछु, त्यही भएर पनि म पहिलादेखि नै म जिम्मेवार नै थिएँ र त्यसपछि मैले साहित्य पनि सृजना गरिरहेको छु र मेरो त्यो जिम्मेवारी जबसम्म म बाँच्छु बाँचुन्जेलसम्मको जिम्मेवारी हो त्यो। त्यही भएर त्यो पद पाए पनि नपाए पनि मैले मेरो जिम्मेवारी मैले पुरा गरिरहेकै थिएँ। मैले अघि पनि भने होइन, जस्तो हामीले वेस्टर्न थ्योरिस्टहरूको पर्सपेक्टिभबाट नेपाली टेक्स्टमा मैले नै 50 आर्टिकलहरू लेखेको छु र अब ती आर्टिकलहरू वेबमा छन्, संसारभरिका मानिसको पहुँचमा छन्। जब उनीहरूले पढ्छन्, पढ्दाखेरि उनीहरूले नेपाली साहित्यको बारेमा जानकारी त पाउँछन् नै होइन। त्यसपछि हामीले चाहिँ के गर्छौँ भने जे भए पनि हामी त यो देशको हो नि, हामीले हाम्रो देशकै साहित्यको सेवा गर्नुपर्छ भनेर विद्यार्थीहरूलाई सबै टेक्स्ट हामी नेपाली दिन्छौँ। उनीहरूले अङ्ग्रेजी मिडियममा अनि त्यही अङ्ग्रेजी थ्योरिस्टहरू प्रयोग गर्छन् तर नेपाली टेक्स्टमा गर्छन्। भर्खरै पनि मैले मेरा विद्यार्थीहरूलाई यो वर्ष प्रकाशित भएका 10 टेक्स्टहरू दिएर हामीले रिसर्च गर्न लगाइरहेका छौँ होइन। उनीहरूको जुन त्यो कम्पलसरी गर्नुपर्छ नि थेसिस राइटिङ, हामी त्यो गराउँछौँ। भनेपछि साहित्यको सेवा त जहिले तैले छ, उत्प्रोत नै भइरहेको छ, गरिराखिएको पनि आफूलाई अनुभूति भएको छ। अब यो जिम्मेवारीको कुरा
0: नीतिगत
1: हो, अब यहाँ चाहिँ त्यो त मैले बाहिरबाट हो, कति कुराहरू मलाई गर्न मन लागेको छ होला होइन, यस्तो गर्न पाए हुन्थ्यो होला, प्लानहरू हुन्छ दिमागमा होइन, अझै यो गर्न पाएको भए राम्रो हुन्थ्यो भन्ने हुन्छ नि त। अनि त्यो अब बाहिर बसेको मानिसले त गर्न सक्दैन। अब यहाँ बस्दा पनि हुन त म अब प्राज्ञ सभाको सदस्य मात्रै हो, तर पनि मैले त्यहाँनिर परिषदका सदस्यहरू हुनुहुन्छ, कुलपतिज्यू हुनुहुन्छ होइन, उहाँहरूप्रति मेरो त अब मेरो आवाज त मैले प्रत्यक्ष रूपमा पुर्याउन सक्ने ठाउँमा त म छु अहिले त। त्यही भएर मलाई चाहिँ सबैभन्दा पहिला के लागेको छ भने यहाँ मानिसहरूको गुनासो छ के, साहित्य पढिँदैन, साहित्य पढिँदैन, झन् नयाँ जेनेरेसनका हामीले साहित्य पढ्दै पढ्दैनन्, पढ्दै नपढेपछि सृजना कसरी गर्ने। अनि यसमा चाहिँ फेरि पढ्ने र सृजना गर्ने कुरा मात्रै होइन, सबैभन्दा महत्त्वपूर्ण कुरा के हुन्छ भने हामीले हाम्रो कल्चरलाई होइन, कल्चर भनेपछि भाषा पनि आइहाल्यो, हाम्रा ती संस्कृतिका विभिन्न पाटोहरू हुन्छन्, अनुभूतिहरू हुन्छन्, एउटा नेपाली भएर हुर्किँदै गरेको मानिसको, त्यसलाई आफ्नो भाषामा यदि हामीले साहित्य सृजनामा लागेनौँ भने, किनभने साहित्य सृजना गर्नु भनेको एउटा डकुमेन्टेसन गर्नु हो नि त। अनि अहिलेको युगमा चाहिँ जस्तो पहिला कस्तो हुन्थ्यो, ओरल ट्रान्समिसन, जस्तो अब ओरल्ली त्यो स्टोरी भन्ने अनि अर्को पुस्ताले सम्झिँदै जान्थ्यो, कति कति बिर्सिन्थ्यो पनि होला, तर पनि उनीहरूले त्यसरी जगर्ना गरेर राखेका थिए। अब त्यो परम्पराबाट त हामी विमुख भइसक्यौँ होइन, अब कसले कथा सुनाउने, खै कथा सुनाउने, सुनि हजुरआमाका कथा सुनिदिने बालबच्चा खै त अहिले छैनन् नि त, पुस्तै हरायो नि त। अब त्यो पुस्तालाई चाहिँ साहित्यमा जोड्नु मैले अहिले सबैभन्दा ठुलो च्यालेन्ज मैले त्यो देखेको छु, अनि त्यसमा हामीले काम गर्नुपर्छ भन्ने मलाई लागेको छ। र त्यसको लागि चाहिँ अब ती नयाँ पुस्ताहरूलाई हामीले साहित्यमा कसरी जोड्ने भन्ने प्लान हामीले त्यहाँ खर्च गर्नुपर्नेछ। त्यो हाम्रो बुद्धि अब होइन, त्यहाँ हाम्रो श्रम योजनाहरूमा हामीले त्यहाँ नीतिहरू अब के कसरी गर्न सकिन्छ त्यहाँ गर्नुपर्छ भन्ने मलाई लागेको छ। अनि यो नयाँ जेनेरेसनलाई चाहिँ त्यो त्यति काम गर्नको लागि एउटा मेरो एकदम सिम्पल प्लान छ क्या, अरू के पनि छैन, मेरो दिमागमा आएको छ एकदम सिम्पल। म जहिले पनि के भन्ने गर्छु भने अहिले त अब प्री नर्सरीदेखि नै बच्चाहरूलाई जस्तो 2-2.5 नै स्कुलमा पठाउने, प्ले ग्रुपदेखि नै पठाउने गरिन्छ नि त। अनि त्यहाँ हामीले के थमाइदिन्छौँ त भन्दाखेरि त्यहाँ रपन्जेलको स्टोरी होइन, त्यसपछि हजुरको त्यो सबै अङ्ग्रेजी साहित्यका होइन स्टोरीहरू उनीहरूले पढ्छन्, अनि त्यो ह्यान्सल एन्ड ग्रेटेल तिनीहरू पढेर उनीहरू हुर्किन्छन्। भनेपछि उनीहरूले त्यहाँ त नि कस्तो हुन्छ भने त्यहाँ संस्कृति, धर्म, समाज, त्यो एउटा साधारण किताब मात्रै हुँदैन, त्यो चित्र कथा मात्रै हुँदैन, त्यहाँ त्यो सम्पूर्ण कुराहरू त्यहाँ आएको हुन्छ हेर्नुहोस्। अनि त्यही कुरा चाहिँ उसको मस्तिष्कमा प्रतिबिम्बित हुने हो। उसले भाषा मात्रै अङ्ग्रेजी सिकिराखेको छैन, उसले चाहिँ सम्पूर्ण त्यो संस्कृति नै बाहिरको सिकिराखेको छ। अब हामीले त्यस्ता किताबहरू स्कुलहरूमा पनि त्यो प्ले ग्रुपदेखि नै बच्चाले चित्र हेर्दाखेरि पनि टिका लाइराखेको, ढोल बजाइराखेको हेरोस् न, नेपाली संस्कृति झल्काउने खालको हो त्यो, हेरोस् न होइन, यस्तो सेतो फेटा लगाएको, पटुका बाँधेको, यसरी तान बुन्दै गरेको के छन् त नेपाली संस्कृतिमा, त्यो मैले थोरै मात्रै अब उदाहरणहरू दिएँ। त्यो चित्रहरू हेरोस्, एउटा एउटा शब्द मात्रै सिक्यो भने पनि उसले एक वर्षभित्रमा हजारौंवटा शब्दहरू सिकिसकेको हुन्छ होइन। अनि त्यसपछि के हुन्छ भने रुचि जाग्छ। जस्तो मैले, म अङ्ग्रेजीकै विद्यार्थी भए तापनि सुरु सुरुमा हामीलाई त्यो बुझ्न एकदम गाह्रो हुन्थ्यो। अब ग्रिक मिथको कुरा गरेछ होइन, ग्रिक माइथोलोजी भन्छ, यतापट्टि बाइबल सबै बुझिसकेन भने त्यो प्याराडाइज लस्ट केही बुझिँदैन होइन, अनि यतापट्टि महाभारतको कथा भएको थियो भन्दा म मजाले बुझ्थेँ नि त, मलाई इन्ट्रेस्ट पनि लाग्थ्यो नि त, त्यो त मैले एक्जाम पास गर्नुपर्छ भन्ने हिसाबले कर बलले पढेर मैले पार लगाएँ भनौँ न होइन, हामी अब त्यो अब
0: सबै जो
1: जो पनि
0: हामीले
1: गर्यौँ
0: पूर्वीय संस्कृति त्यहाँ झल्किँदैन
1: छैन छैन अनि त्यसपछि हामी डिस्कनेक्ट हुन्छौँ. अब यो बच्चाहरू पनि हाम्रो संस्कृतिपट्टि डिस्कनेक्ट भए भन्दै हामी कम्प्लेन गर्छौँ कि तर किन डिस्कनेक्ट भयो त्यो हामी हेर्दैनौँ कि. दसैँ भन्ने बित्तिकै ए नौरथा आउँदो रहेछ यसरी फुलपाती भित्राउँदो रहेछ थाहा पाउनु पर्यो नि सानैदेखि बच्चाहरूले. अनि अर्को एकदमै महत्त्वपूर्ण कुरा भनेको चाहिँ हाम्रो स्कुलहरूमा अझै पनि के गरिन्छ भने पढाइ भनेको चाहिँ कोर्स बुक मात्रै हो है. मेरो एमए पढ्ने विद्यार्थीलाई मैले भने कि कतिवटा पढेको छौ ल इङ्ग्लिस त पढेको छैनौ भने इट्स ओके कमसेकम नेपाली त पढेको छौ होला नि त लु भन मलाई चाहियो रिसेन्टली अथवा दस वर्षभित्रको जहिलेको भए पनि भन मलाई चाहियो तिमीहरूले के पढेका छौ भन्दा छैन हौ म्याम छैन किनभने पढ्यो भने चाहिँ कराउनु हुन्छ नि त घरमा टेक्स्ट बुक नपढेर किन बाहिरको पढेको भनेर यस्तो कल्चरमा हामीले हुर्काएका छौँ. अब सबभन्दा पहिला हामीले के गर्नु पर्यो भने स्कुलहरूमा एक प्रकारको नीति नै बनाउनु पर्ने हुन्छ क्या त्यो शैक्षिक नीतिमा त्यो हाल्नुपर्छ जस्तो मलाई लाग्छ कि विद्यार्थीहरूलाई चाहिँ त्यो टेक्स्ट बुक मात्रै होइन होइन अब जस्तो नेपाली भनेर एउटा विषय हुन्छ अनि त्यो विषयमा कति पढ्छन् त उनीहरूले एउटा मात्रै त बुक हुन्छ त्यसमा हरेक छुट्टीमा होमवर्क दिँदाखेरि त्यो यति धेरै लेख्न नलगाउनुहोस् भन्छु म चाहिँ. यहाँनिर मैले अलिकति शिक्षाको पनि आयो होइन किनभने यो नीतिसँग पनि जोडिएको हुन्छ नि त. उनीहरूलाई चाहिँ हामीले जस्तो दसैँको बिदा हुन्छ होइन गर्मीको बिदा हुन्छ जाडोको कुनै पनि बिदामा होमवर्क के दिनुहोस् भने यतिवटा बुकहरू पढेर आइज अनि त्यसपछि के बुझ्यौ भन भन्ने हिसाबले हामी जान सक्छौँ. अलिकति हामीले त्यो मेथड चेन्ज गर्नुपर्ने
0: सृजनात्मक
1: कार्यमा अगाडि मिन्स पढ्न दिनु पर्यो क्या टेक्स्टहरू अनि न उनीहरूलाई इन्ट्रेस्ट जाग्छ अनि हामीले चाहिँ त्यो नयाँ पुस्तालाई जोड्न सक्छौँ. अब एउटा बिचको जुन यो छ नि अहिले जेन्जी भन्छौँ हामी होइन अब म चाहिँ 62-63 पुस्ता भन्छु होइन त्यसपछि जन्मिएकाहरू अब हामीलाई किन चाहियो र बाहिरकै शब्द चाहिन्छ भन्ने पनि छैन नि त होइन. यो 62-63 पुस्ताहरू अब कति मात्रामा हुन त सहरकाहरू र अङ्ग्रेजी स्कुल पढ्नेहरू चाहिँ धेरै नै डिस्कनेक्टेड भएका हुन सक्छन्. अब त्यो मैले त अज्युम मात्रै गरेको नहुन पनि सक्छ त्यो मेरो रङ एजम्सन रङै होस् भन्छु म चाहिँ होइन कामना गर्छु. तर फेरि गभर्मेन्ट स्कुल पढेकाहरूले चाहिँ त्यति धेरै डिट्याच नभएकामै हुन सक्छन् तर त्यो जुन हामीले त्यो जुन त्यो कनेक्सन हुन्छ नि त्यो कनेक्सन गर्न सकेको छैन. अब यो प्रतिष्ठानले पनि कनेक्सन कसरी गर्न सकिन्छ त भन्दाखेरि उनीहरूको लागि उनीहरूमा केन्द्रित गराएर कार्यक्रम गर्दा नि जहिले पनि ठुला ठुला साहित्यकारहरू एकदमै वरिष्ठहरू मात्रै हुनुपर्छ भन्ने छैन नि त होइन. उनीहरूलाई फोकस गरेर हामीले कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने मलाई लाग्छ. एक नम्बरको अब अरू त धेरै नै छन् होइन तर मलाई प्राइम हामीले गर्नुपर्ने किनभने उनीहरू भविष्य हुन्. उनीहरूले यदि हाम्रो नेपाली साहित्यसँग उनीहरूको डिट्याचमेन्ट एज अ रिडर र एज अ राइटर डिट्याचमेन्ट भयो भने यो देशको लागि नै ठुलो लस हुन्छ. यो चाहिँ मैले अहिले नै भिजुलाइज गरिसकेको छु. त्यही भएर मेरो बेसलाई जोडेर लानु पर्यो र कार्यक्रमहरू गर्दा पनि अघि त स्कुलकोहरू त अब उहाँहरूले गर्नुहुन्छ त्यो म विश्वस्त छु तर मैले त्यो जोड्दै यहाँ किन ल्याएँ भने प्रज्ञाले पनि त प्रज्ञा भन्ने बित्तिकै एकदम ठुलो ठुलो ठुलो बिग वर्ड मात्रै नबनाउने के होइन. हामीले चाहिँ सबैभन्दा पहिला के जरुरी छ त्यो हेर्नुपर्छ नि त. प्राथमिकताको आधारमा लाँदाखेरि नव पाठकलाई जोड्ने खालको कार्यक्रम ल्याउनु पर्यो र नवलेखकलाई पनि जोड्ने प्रेरणा प्रोत्साहन गर्ने होइन प्रेरणा दिने प्रकारको ल्याउनु पर्छ भन्ने चाहिँ मेरो एकदमै त्यो छ होइन. अनि अर्को चाहिँ त्यही अघि ट्रान्सलेसनको कुरा र समालोचनाको कुरा त्यसलाई त हामीले झन् कन्टिन्यू गर्नु नै पर्यो गरि पनि राखेको होला सायद होइन. अब मैले जानेसम्म त गरि नै राखेको छ. अब
0: हजुर हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि यो छोटो बसाइमा समेट्न सक्दैनौँ तर पनि एउटा कविता सुन्छौँ त्यसपछि हामी कार्यक्रमलाई बिट मार्ने तर्फ लाग्छौँ. अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ.
1: हस् म अब अर्को एउटा कविता र यो कविता पनि मैले नसुनाएकै कवितामा पर्छ. कविताको शीर्षक छ मेटामोर्फोसिस.
0: हुन्छ वाचन गर्नुभयो. हुन्छ
1: हस् आफ्नो संसारको बागडोर आफ्नै मुठीमा बोकी हिँडेकी बादशाह थियो. आफ्नो संसारको बागडोर आफ्नै मुठीमा बोकी हिँडेकी बादशाह थियो. साक्षात नवदुर्गा झाँसीकी रानी फुलन देवी जीवन सत्तामा उन्मुक्तिको शासन चलाउँथे. स्वच्छन्दताको सिकुवामा बसेर साहसको घाम ताप्थे. हरेक बिहान मनको जस्केलोमा आफ्नै हातले हौसलाको सूर्य टाङ्थे. हरेक साँझ मस्तिष्कको छानोमा जुनको उज्यालो प्रेमले पोथी. हरेक ऋतुमा देहको छिद्र छिद्रमा जतनले उमार्थी अठोटको हरियाली. हिँड्थी अविचलित आफैले खनेको गोरिटोमा. दौडन्थी बेगले सपना पछ्याउँदै. नाच्थी सिकेर वायुसँग बहाव. गाउँथी मागेर चरासँग सङ्गीत. ओलम्पिकमा भाग लिएको एथलेट छैँ. जिउन उद्दत थिई. छेक्थी निराशाको असिना आँटको वर्षादीले. मेट्थी हरेसका दाग उत्साहको साबुनले. एक दिन गरियो ऊ माथि परीक्षण. बनाइयो उसलाई रोबोट. उसको शरीरमा हालियो इन्जेक्सन. पहिलो डोज मात्रा 10 ml मनुका केही श्लोक. दोस्रो डोज मात्रा 15 ml स्वस्थानी व्रत कथा. तेस्रो डोज मात्रा 20 ml तीज व्रत कथा चढाइयो उसको शरीरमा संस्कारका कैयौं बोतल स्लाइन खुर्केर फ्याँकियो मस्तिष्कमा फैलिएको सपनाको ट्युमर शल्यक्रिया गरेर हटाइयो मुटुको भल्ब छेउ रहेको उत्साहको एसएनओड हटाइयो क्रमशः आवेगमा कस्सिने मुठी रिसमा खुम्चिने भ्रिकुटी उन्मुक्त हाँसो निकाल्ने स्वर ग्रन्थी अन्याय विरुद्ध चल्ने जिब्रो तालिम दियो प्रत्येक बिहान बेलुका सिकाउँदै विधि सुस्तरी पाइला चाल्न मौन रहन अन्याय सहन इच्छालाई चिहान खनेर गाड्न प्रतिस्थापन गरियो आँट साहस र उत्साह पैदा गर्ने ग्रन्थिहरू लज्जा डर र हिचकिचाहट पैदा गर्ने ग्रन्थिहरूसँग यसरी एउटा अत्याधुनिक प्रयोगशालामा योजनाबद्ध ढङ्गले उनको मेटामोर्फोसिस भयो थ्याङ्क यू
0: हजुर भर्खरै कविता वाचन गर्नुभयो अब हामी यो बसाइलाई टुङ्ग्याउनै पर्ने अवस्थामा आइसकेका छौँ तर यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन चाहिँ आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय
1: करिब करिब अब सबै नै मलाई त समेटेकै अनुभूति भएको छ मेरो साहित्य लेखनको जर्नीदेखि लिएर यो प्राज्ञसम्म हुँदासम्मको सबै त समेटिसक्नु भएको छ सर्जकहरूले जहिले पनि साहित्य सृजना गरिरहँदा आफ्नो समाजलाई चाहिँ होइन आफ्नो धरातललाई चाहिँ आफ्नो भूभागलाई चाहिँ बिर्सनु हुँदैन भन्ने चाहिँ लाग्छ मलाई पनि यति मात्रै सम्झना गरेर साहित्यको सृजना गरियो भने मैले यो किन पनि भनिरहेको छु भने मैले यो विशेष गरेर नयाँ पुस्ताहरूलाई भनिरहेको छु मैले अघि भनिसकेँ धेरै जसो उनीहरूको त्यो एक्सपोजर भनेको बाहिरी कुराहरूसँग छ त्यसले गर्दा पछिल्लो समयमा कति कविहरू पनि मैले देखिरहेको छु यो 62-63 पुस्ताका कविहरू उहाँहरूको त्यो साहित्यको त्यो प्रस्तुति नै पनि अब मैले उहाँहरूलाई चाहिँ त्यो प्रस्तुति यसो गर्नुभयो भनेको त होइन यसो गर्नुहोस् भनेको पनि होइन तर उहाँहरूको नयाँपन होस् प्रस्तुतिमा पनि नयाँपन होस् वाचन शैलीमा मात्र नभएर लेखनमा पनि नयाँपन होस् र त्यो नयाँपन चाहिँ फेरि आफ्नो संस्कृतिलाई आफ्नो भूगोललाई होइन आफ्नो परिवेशलाई नछोडिकन होस् त्यसकै भावभूमिमा त्यो पैदा होस् भन्ने मलाई लाग्छ त्यति चाहिँ बिर्सन भएन
0: हवस् राजधानी आएको मौकामा स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद
1: मौका प्रदान गर्नुभएकोमा र यसरी सबै कुराहरू मैले भन्न चाहेका सम्पूर्ण कुराहरू समेटेर प्रश्न सोधिदिनु भएकोमा पनि म चाहिँ एकदमै धेरै धेरै आभारी छु कतिपय अवस्थामा कस्तो हुन्छ भने थोरै जोडे कस्तो हुन्छ भने कति कुराहरू त आउँदै आएन नि प्रश्नकर्ताले मलाई त्यो मेरो समयलाई चाहिँ राम्रोसँग सदुपयोगै गरिदिनु भएन प्रश्नै नगरेपछि मैले कसरी उत्तर दिने भन्ने अवस्था पनि हुन्छ कतिपय ठाउँमा तर यहाँ चाहिँ मलाई कस्तो अनुभूति भयो भने केही पनि बाँकी नै रहेन के तपाईँले पछि भन्नुभयो नि केही जोड्न बाँकी छ भन्दा पनि मलाई चाहिँ कस्तो अनुभूत भइरहेको थियो भने केही बाँकी छैन मेरो त सम्पूर्ण मेरो जर्नी होइन धेरै कुराहरू चाहिँ करिब करिब सम्पूर्ण कुराहरू नै यहाँले अब यति बसाइमा जति गर्न सकिन्थ्यो त्यो अप्टिमम लेभलमा भयो भन्ने मलाई लाग्यो र त्यसको लागि पनि यहाँलाई चाहिँ अझ विशेष गरेर म धन्यवाद दिन चाहन्छु
0: हवस् अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार डाक्टर अस्मिता विष्ट हवस् त आजलाई यति तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु नमस्कार
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा घर देश परदेश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि पनि सुमधुर आधुनिक गीत सङ्गीतका साथमा हामी आउनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: गर्नुभएको छ। जैविक विविधता र दुर्लभ वनस्पतिहरू पाइने हाम्रो मुलुकमा यस सम्बन्धी थुप्रै काम गर्न बाँकी नै रहेको बताउनुहुने रोकाया आफू प्रकृतिमा घुम्न र केही जान्न मन पराउने भएकाले आफ्नो रोजाइमा वनस्पति शास्त्र परेको बताउनुहुन्छ। अहिलेसम्म नेपालका 64 जिल्ला पैदल समेत घुमिसक्नुभएका रोकाया 77 जिल्ला घुम्ने जीवनको धोको रहेको बताउनुहुन्छ। प्लान्ट अफ काठमाडौँ भ्याली, फ्लोरा एन्ड भेजिटेसन अफ नेपाल जस्ता पुस्तकका उहाँ संयुक्त लेखक सम्पादक हुनुहुन्छ। त्यस्तै उहाँका अनेकौं अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। काठमाडौँमा उच्च शिक्षापछि शिक्षण पेसाको पनि अनुभव सँगाल्नुभएका विद्याभूषण प्राप्त डाक्टर रोकाया सफल जीवनको आधार आफ्ना कर्महरूबाट प्राप्त हुने सन्तुष्टि हो भन्ने धारणा राख्नुहुन्छ। सुनौ, चेक रिपब्लिकमा वनस्पति सम्बन्धी अनुसन्धानकर्ताका रूपमा कर्मशील डाक्टर मानबहादुर रोकायासँगको घर देश परदेशका अन्तरङ्ग कुराकानी। कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: सन्चै हुनुहुन्छ?
1: त्यहाँ
0: यहाँको समय कसरी बित्ने गर्छ प्रागमा? आफ्नो दिनचर्या केही बताइदिनुहोस् न।
1: म चाहिँ यहाँ विशेष त रिसर्चर हो, होइन, अनुसन्धानकर्ता। अनि मेरो त धेरै जसो समय भनेको यो वनस्पति सम्बन्धी अध्ययन अनुसन्धान गरेर नै बित्ने गर्छ। शनिबार आइतबार दुई दिन बिदा हुन्छ। शनिबार चाहिँ हामी 2 घन्टा चाहिँ विगत 2011-12 हामी यहाँ के नेपाली विद्यार्थी छन् र के फरेनर विद्यार्थीहरूसँग हामी चाहिँ फुटबल खेल्छौँ। अनि आइतबार चाहिँ आफ्नै व्यक्तिगत काम गरेर बित्छ।
0: र पनि एउटा दैनिकी अफिस जाने आउने इत्यादि चाहिँ कस्तो हुन्छ त्यहाँको समय तालिका?
1: समय तालिका हाम्रो चाहिँ अब ल्याबमा काम गर्नु पर्यो भने फिक्स टाइम भयो, नत्र भने लगभग ल्याबमा अफिसमा हामीले 6-8 घन्टा बिताउँछौँ। त्यसमा कुनै समयको पाबन्दी हुँदैन। मैले काम गर्दै गरेको चेक एकाडेमी अफ साइन्सेसको 2 छन्। एउटा चाहिँ इन्स्टिच्युट अफ बोटनी हो, अनि अर्को चाहिँ हाम्रो एउटा चेक ग्लोब भन्ने छ। त्यो 2 म दुवै अब हिमालयन क्षेत्रको वनस्पति सम्बन्धी अध्ययन अनुसन्धान तथा यहीँका केही वनस्पति सम्बन्धी अध्ययन अनुसन्धानमा व्यस्त हुन्छ।
0: हिमालय क्षेत्रको भन्नाले
1: विशेषतः नेपालको लागि फोकस गरेर हिमालय क्षेत्रको अब हामीले माथि त्यहाँ पाइने विभिन्न वनस्पतिहरूमा बढिरहेको तापक्रमको असर के हुन्छ, तिनीहरू किन कम हुन्छन्, किन धेरै हुन्छन्, मान्छेहरूले कसरी प्रयोग गरिरहेका हुन्छन्, त्यस सम्बन्धी अध्ययन अनुसन्धान गर्दै गरेको छु।
0: यो प्रसङ्गमा अहिले फेरि अलिकति आउँला। स्वदेशले चाहिँ कतिको तानिरहन्छ, कतिको आउने जाने गर्नुहुन्छ?
1: स्वदेशले त तानिरहन्छ नि, त्यो तानेकैले लगभग प्रत्येक वर्षको 2-3 नेपालमै हुन्छु। धेरै जसो समय मेरो अध्ययन अनुसन्धानमै बित्छ, फिल्डमै बित्छ, होइन। त्यही पनि नेपाल बुझ्ने, नेपाल घुम्ने, आफ्नो होटोटीलाई होइन कम गर्न म यताउता घुमि नै रहेको हुन्छु। आफ्नो देशले किन नतानोस्।
0: स्वदेशमा आउँदा कहिले काहीँ वनस्पति अनुसन्धानकै क्रममा अति दुर्गममा पनि पुग्नुहुन्छ। खास गरी दुर्गमतिरको अनुसन्धानको विशेषता चाहिँ के हुने गर्छ नेपालमा?
1: अब नेपाल चाहिँ मौसमको हिसाबले अत्यन्त अद्भुत छ। जस्तो भूमध्य रेखादेखि हामीले उत्तरी र दक्षिणी ध्रुवमा पाइने विभिन्न किसिमका मौसमहरू चाहिँ नेपालको तराईदेखि माथि हिमालसम्म पाइन्छ,
0: होइन।
1: हामीमा एकदम 6 मौसमी बेल्टहरू छन्। अनि त्यो 6 बेल्टहरूले गर्दा अत्यन्त विविध किसिमका हामीसँग जडीबुटी छन्। जडीबुटीको लागि हामीले अध्ययन अनुसन्धान गर्नलाई दुर्गममै जानुपर्छ भन्ने पनि छैन। तर चाहिँ विशेषतः मेरो चाहिँ अध्ययन अनुसन्धान भनेको यो अहिले बढिरहेको मौसम, क्लाइमेट चेन्ज हुन्छ नि, बढी भइरहेको तापक्रमले कसरी असर पार्छ भनेर हेर्नुपर्ने हुनाले अब त्यसको विशेष असर भनेको माथिल्लो भेगमा हाई अल्टिच्युडमा हुने भएकोले म अलिकति हाई अल्टिच्युडमा फोकस गरेर काम गरेको छु। तर यो वनस्पतिको लागि अध्ययन अनुसन्धान गर्नलाई हामीले दुर्गममै जानुपर्छ भन्ने चाहिँ होइन।
0: ए हजुर, अब हिमालय क्षेत्र चाहिँ प्राय अलि दुर्गम र निर्जन नै हुनाले त्यस्तो हुन गएको।
1: हजुर,
0: अब यो अन्तरङ्ग कुराकानीको कार्यक्रम अब अलि अन्तरङ्गतिरै प्रवेश गरौँ न। यहाँको जन्म हुम्लाको सिमीकोट। अब बाल्य जीवनको सामाजिक, पारिवारिक र गाउँघरको परिवेशबारे केही सम्झिदिनुहोस् न। कस्तो थियो, कसरी हुर्कनु बढ्नु भयो, बाल्यकालका सम्झना केही राखिदिनुहोस् न।
1: अब म हुम्लाको सिमीकोटमा 2033 जन्मेको, अब मेरो औपचारिक शिक्षा यस्तै 6-7 वर्षमा सुरु भयो। अब त्यति बेला चाहिँ हामीले अहिलेको जस्तो कापी कलमहरू यिनीहरू पाइँदैन थियो। हामीहरूले विशेष त काठको फलाकमा तेल लगाए

0: र त्यसमा त्यो खरानी अथवा माल्टोले छरेर अनि एउटा लेयर भन्थ्यो, एउटा थ भन्थ्यो, त्यसमाथि चाहिँ हामीले कक सुरु गरेका हौँ होइन। मैले त्यसरी नै गरेको, अरू जस्तै अत्यन्त दुर्गम नै थियो सिमकोट, सदरमुकाम भए तापनि अलि सीमित सरकारी कर्मचारीहरू मात्र देखिन्थ्यो। स्कुल एउटा थियो, मानसरोवर माध्यमिक विद्यालय, जुन 36 सालतिर सुरु भयो। म पढ्दा सिमकोटमै स्कुल आइसकेका थियो, अनि मैले औपचारिक शिक्षा कख त्यहीँबाट सुरु गरेँ।
1: त्यतिखेरको विद्यार्थी जीवनमा दिनचर्या चाहिँ कस्तो रहने गर्थ्यो त्यहाँ, सामाजिक दिनचर्या?
0: सामाजिक दिनचर्या मेरो बुवा आमाहरू जसरी अरूहरूले खेतीपाती गर्नुहुन्थ्यो होइन, मेरो बुवा आमा पनि खेतीपाती पेसामा संलग्न हुनुहुन्थ्यो। खेतीपाती, गाई बस्तु, घाँस दाउरा गरेर नै बित्थ्यो। मेरो घरको चाहिँ कस्तो थियो भने, अब हामीहरू बच्चाहरूले अब कहिले सकेको दाउरा पानी गरिदिने होइन, गाई बस्तु हेरिदिने, त्यसरी नै चल्थ्यो। खास यस्तो पढ्नै पर्छ भन्ने अहिलेको जस्तो बच्चाहरूको जस्तो यस्तो वातावरण चाहिँ थिएन।
1: अब त्यो बेलामा चाहिँ कृषि उपजहरू त्यहाँ के हुने गर्थ्यो र पछिल्लो समयमा त्यसमा कृषि उत्पादनहरूमा के कस्तो परिवर्तन आएको देखिन्छ?
0: कृषि उपज मुख्यत हाम्रो सिमीकोटको वरपरको कुरा गर्ने हो भने फापर, जौ, गहुँ, आलु हुन्थ्यो, अनि अर्को चिनो भन्ने एउटा हुन्छ, त्यो चाहिँ जुनेलो जस्तै एउटा एक किसिमको अन्नबाली हो, त्यसको भात खाइन्छ, त्यो हुन्थ्यो। तरकारीहरू फर्सी, अलिकति साग, यस्तैहरू हुन्थ्यो होइन। हाम्रो सिमीकोट अलि चिसो भएकोले, लगभग 3000 मिटरको उचाइमा भएकोले, त्यहाँ चाहिँ तरकारीहरू जस्तो खुर्सानी, भेन्टा, यस्तोहरू चाहिँ पाइँदैन्थ्यो। तर अहिले अब त्यति बेला उत्पादन धेरै हुन्थ्यो, घरहरू कम थिए, बजार सानो थियो, तर अहिले चाहिँ सिमीकोट बजार बढ्यो होइन, उत्पादन कम हुन्छ। अनि तर 50-52 साल पछि चाहिँ अचम्मको चाहिँ एउटा के देखाएको छ भने, यो सायद तापक्रमको असर होला, बढेको असर होला। अब सिमीकोटमा पनि पहिला कोदो हुँदैन थियो, अलि तल्लो बेल्टमा हुन्थ्यो कोदो, अहिले उब्जनी हुन्छ। अनि खुर्सानी अहिले मान्छेहरूले रोप्छन्, गोलभेडा रोप्छन्, जसको लागि अलिकति बढी तापक्रम चाहिन्थ्यो।
1: प्लान्ट साइन्टिस्ट हुनुहुन्छ, अध्ययन अनुसन्धान गरिराख्नु भएको छ होइन मौसम परिवर्तनका विषयमा। त्यो हिमाली भेगमा जुन बाली नाली अहिले हुन थाल्यो भन्नुभयो नि, अब त्यस्तै अरू बोट बिरुवा, समग्र अन्नबाली र त्यहाँको जनजीवनमा खपत हुने खाद्य पदार्थहरू इत्यादि समग्रमा हेर्नु पर्दाखेरि यो परिवर्तन चाहिँ सकारात्मक कति छ र अलिकति नकारात्मक परिवर्तनहरू चाहिँ के हुन् जस्तो लाग्छ यहाँलाई?
0: अब तापक्रम वृद्धिको समग्र असर छ, अलिकति नेगेटिभ नै हुन्छ। अब यसले पानीका स्रोतहरू सुकाउने, धेरै बिरुवाहरू मर्ने हुन्छ। तर यसको सकारात्मक असर भनेको, बाली नालीमा केही क्षेत्रहरू जस्तो सिमीकोट 3000 उचाइमा रहेको सिमीकोटमा पहिला तरकारीहरू पाइँदैन थियो, खुर्सानी हामीले किन्न पर्थ्यो होइन। यस्ता केही बालीहरू, केही तरकारीहरू होइन, यिनीहरू चाहिँ उमार्न सकिने अवस्था आएकोले सधैँ यो क्लाइमेट चेन्ज चाहिँ नेगेटिभ हुन्छ, यसको चाहिँ प्रभाव नराम्रो हुन्छ भन्ने चाहिँ होइन। त्यसमा उत्पादनका यावत कुराहरू त सहरीकरणले, पपुलेसन्सहरू माइग्रेट भएकोले होइन, अरूहरू पनि छन्। यो असर चाहिँ यो तापक्रम वृद्धिले मात्रै चाहिँ होइन,
1: एक अर्थमा चाहिँ जीविकोपार्जनका लागि कृषि बालीहरूको बढोत्तरी भएपछि होइन, नयाँ अन्न बालीहरू अथवा बिउबिजनहरू पनि उम्रिन थालेपछि जनजीवनमा खाद्य सामग्रीहरूमा चाहिँ केही राहतै भएको जस्तो बुझिन्छ।
0: खाद्य सामग्री केही रूपमा भएको, त्यो निश्चित ठाउँहरूमा हो, सधैँमा होइन, निश्चित उचाइहरूमा मात्रै हो त्यो। सिमीकोटको मेरो जन्मस्थलको कुरा गर्ने हो भने यसले सकारात्मक असर हो।
1: फेरि अलिकति अन्तरङ्गतिरै जाउँ, अब हुम्ला जस्तो दुर्गम ठाउँमा अझ त्यो बेला पछि राजधानीको पढाइ देखिन्छ यहाँको होइन, यसको पृष्ठभूमि बारे केही बताइदिनुहोस् न, हुम्ला सिमीकोटबाट राजधानी कसरी आइपुग्नु भयो?
0: अब मैले 6-7 वर्षमा कखा सुरु गरेँ होइन, अब मेरो आफ्नो औपचारिक शिक्षा, अनि म 3 क्लास पढ्दा पढ्दै, अब म अलि तेज नै थिएँ पढाइमा, अलि राम्रै थिएँ। त्यहाँ 2 क्लास, 3 क्लास र 4 क्लासको विद्यार्थीहरूलाई छानेर जाँच दिन लगाइयो बुढानी कण्ठलाई, अनि त्यो परीक्षामा उत्तीर्ण भएँ काठमाडौँको बुढानी कण्ठ स्कुल। अनि म पास भएर 2042 साल माघ 27 गते जस्तो लाग्छ, 26-27 गते, अनि म 4 क्लासमा बुढाई घन्टा आएँ। उताबाट त अब राम्रो नै थियो मेरो पढाइ, तर काठमाडौँ आइसकेपछि मलाई अत्यन्त गाह्रो के भयो भने, हामीले त्यहाँ इङ्ग्लिस पढ्दैनथ्यौँ, सबै नेपालीमा पढ्थ्यौँ, अनि फेरि इङ्ग्लिस मिडियम पढ्दाखेरि चार क्लासमा त अत्यन्त गाह्रो भयो नै, बिस्तारै बिस्तारै मेहनत गरेर पछि हामीले अरूसँग रिकभर गऱ्यौँ। बाहिरबाट आउने म मात्र होइन, दुर्गम क्षेत्रबाट आउने अरू साथीहरूलाई पनि यही समस्या हुन्थ्यो।
1: अब बुढानीलकण्ठको शिक्षा पछि चाहिँ यहाँको शिक्षा कसरी अगाडि बढ्यो?
0: मैले 1993 एसएलसी दिएँ, अनि एसएलसी पछि आइएससी र बिएससी म अमृत साइन्स क्याम्पसमा पढेँ, अनि एमएससी चाहिँ म किर्तिपुर सेन्ट्रल डिपार्टमेन्ट बोटनीमा पढेँ, अनि पछि चाहिँ पिएचडी चेक रिपब्लिकको चार्ल्स युनिभर्सिटीमा मैले 2007 यहाँ आएर 2011 मैले आफ्नो पिएचडी सकाएँ।
1: यो वनस्पति शास्त्रको रुचि बारे चाहिँ केही बताइदिनुहोस् न।
0: वनस्पति शास्त्रको रुचि मलाई ठ्याक्कै पहिला त थिएन, बिएससीमा आइसकेपछि हामीले तेस्रो वर्षमा कि चाहिँ जुलोजी एनिमल साइन्स कि प्लान्ट साइन्स कि केमिस्ट्री पढ्नु पर्थ्यो, अनि पछि मलाई चाहिँ अलिकति वनस्पति अन्नबाली सम्बन्धी पढ्यो भने केही फाइदाजनक पनि हुन्छ, आफूसँग रिलेटेड आफ्नो पुरानो विगत अथवा डेली जीवनसँग पनि सम्बन्धित भएकोले र अलिकति म बाहिर डुल्न रुचाउने भएकोले देशकै पनि विभिन्न क्षेत्रमा हिँडिरहन्थे त्यो बेला, अनि प्राकृतिक रूपमा डुल्न रुचाउने भएकोले वनस्पति पढ्दा उपयुक्त हुन्छ, वनस्पति आखिर हामीसँग निकै नै सम्बन्धित छन् जस्तो लागेर म वनस्पति संकायतिर लागेको।
1: पछि युरोप जाने पृष्ठभूमि चाहिँ कसरी बन्यो यहाँको, जहाँ चाहिँ यहाँले गएर पिएचडी पनि गर्नुभयो होइन?
0: मेरो एमएससी चाहिँ 2002 सकिएको हो, 2002 मैले 2006 म नेपालै थिएँ, 5-6 अप्लाई गरेको, अब म नेपालै बस्ने भन्ने कुरा थियो होइन, म जान्न विदेश भन्ने थियो, मेरा यहाँमा साथीहरू गए, धेरै साथीहरू गए, तर पछि बिस्तारै नेपालमा त्यो बेला माओवादी द्वन्द्व थियो होइन, 57-58 सालतिर अलिक गाह्रो गाह्रै थियो, नेपालमा एक ठाउँदेखि अर्को ठाउँसम्म हिँड्नलाई निकै नै गाह्रो थियो त्यो बेला, अनि त्यसपछि बिस्तारै म नेपालमा काम गर्दै थिएँ 2002 2006 भनौँ, म पढाउँथेँ पनौतीको बल्ब स्कुलमा, अनि पछि बिस्तारै यताउता हिँड्न पनि गाह्रो, सरकारी जागिरमा त्यति साह्रो खुल्दैन थियो, काठमाडौँ बसेर पछि काठमाडौँ अथवा नेपालै बसेर सीमित पैसाले पनि गाह्रो हुन्छ होला, पछि बिस्तारै अलि माथिल्लो शिक्षा हासिल गरौँ न माथिल्लो लेभलको केही सहज हुन्छ कि होइन, अब नेपालमा त्यो पिएचडी गर्ने अवसर मिले तापनि स्कलरसिपहरू नपाइने, अनि साथीहरूलाई सोद्धाखेरि बाहिर जाऊ तिमी सहज हुन्छ स्कलरसिप पाउँछ भनेर भने, अनि मैले अप्लाई गर्दाखेरि जियोस् पाइयो सम्यकवश छात्रवृत्तिमै आएको।
1: हजुर, अब फेरि अलिकति स्वदेशतिर फर्काउन, हुम्लाबाट जब यहाँ बुढानीलकण्ठ स्कुल प्रवेश गर्नुभयो, अब त्यस बेलाको एउटा बाल मन मस्तिष्कले के सोच्यो बुझ्यो, कसरी पठन पाठन सुरु गर्नुभयो, त्यो बेलाको अनुभूति केही सम्झिदिनुहोस् न। अङ्ग्रेजी अलिक गाह्रो भयो त भन्नुभयो होइन, त्यो बाहेक अरू वातावरण स्कुलको होइन अरू कुराहरू केही सम्झना छ?
0: अब हुम्लामा हामीहरू अत्यन्त दुर्गम होइन, हामीले केही पनि नदेखेको, जस्तो त्यति बेला एयरपोर्ट त थियो, प्लेन त देख्थ्यौँ हामी त्यो बेला, अब हुम्लाबाट सानो एउटा 2-4 स्कुलबाट राजधानीको त्यत्रो ठुलो स्कुलमा आउँदाखेरि अत्यन्त मलाई एकदमै स्कुल पनि यत्रो ठुलो हुन्छ र भनेर आचार्य फर्स्टमा चाहिँ मलाई अत्यन्त सरप्राइजिङ लागेको थियो, अनि त्यसपछि अब सबै विद्यार्थीले एकै किसिमको लुगा लगाएर हिँडेका छन् होइन, सबैको खानपान एकदम अत्यन्त फरक छ, साथीभाइहरूको बोलीचाली निकै फरक, किनकि हाम्रो हुम्ला सिमीकोटमा हामीहरूले नेपाली बोले तापनि हाम्रो नेपाली अलिक फरक हुन्छ, पुरानो नेपाली जस्तो शब्दहरू फरक, एक त भाषा फरक भयो, बोलीचाली फरक भयो, अनि पढाइको मामलामा भन्यो भने हामी त अब स्कुल पहिला सिमकोटमा स्कुल गयो, सरहरूले के पढाउनु हुन्छ अनि त्यसपछि पढ्यो आउने, अब यहाँ चाहिँ एक किसिमको निश्चित टाइम टेबल होइन तपाईँको, अनि त्यसपछि होमवर्कहरू दिने, त्यो गर्दाखेरि अत्यन्त फरक, अत्यन्त उत्साहजनक त थियो नै, तर त्यो वातावरण भेट्नलाई चाहिँ निकै नै कठिन भयो सुरु सुरुको 1-2 महिना।
1: अब राजधानीमा कलेज पढ्न थालेपछि त्यसपछिका यहाँको जीवनवृत्ति कस्तो रह्यो?
0: कलेजको पढाइमा चाहिँ अब आफैले कमाएर पढ्नुपर्ने स्थिति भयो। छात्रवृत्तिमा एसएलसी पास गरिसकेपछि अब काठमाडौँमा अमृत साइन्स क्याम्पसमा भर्ना भएपछि होस्टेलको साधारण खर्च तिर्नु पर्यो, खानु पर्यो। त्यो गर्दाखेरि अब मेरो दुइटै आमा बुवा चाहिँ हाम्रो आर्थिक स्थिति राम्रै थियो होइन, जस्तो उत्पादनको हिसाबले अन्न बालीको हिसाबले हामीलाई खान सहजै पुग्थ्यो। तर नगद रूपमा हाम्रो किनभने त्यो बाली नाली त्यति बिक्री हुँदैन थियो, नगदमा अलिकति गाह्रै पर्ने भएकोले घरबाट आउने मेरो स्रोत नहुँदाखेरि अनि मैले आइएससी बिएससी पढ्दाखेरि मैले चाहिँ काठमाडौँको स्कुलमा पढाएर अनि मोर्निङ चाहिँ क्याम्पस पढेर मैले आइएससी बिएससी त्यसरी पास गरेको, पढ्दै काम गर्दै।
1: अब यहाँको पुस्तक एउटा प्लान्ट अफ काठमाडौँ भ्याली भन्ने जुन पुस्तक छ नि यहाँको, यो पुस्तक लेख्नुको पृष्ठभूमि र यो पुस्तकमा दिएका वनस्पतिहरू बारे केही बताइदिनुहोस् न।
0: मेरो एउटा प्लान्ट अफ काठमाडौँ भ्याली र एउटा चाहिँ त्यो नेपालबाट निस्केको भयो, एउटा अर्को चाहिँ फ्लोरा एन्ड भेजिटेसन भनेर यो स्प्रिङ्गर भन्ने पब्लिसर छ, त्यो स्विजरल्यान्डबाट निस्केको छ, त्यो चाहिँ सम्पादन गरेको र केही च्याप्टरहरू हामी अथर भएको पनि छ, एकै वर्ष आएको 2024। अनि प्लान्ट्स अफ काठमाडौँ भ्याली कसरी आयो भने, अब म अध्ययन अनुसन्धान गरिरहँदा र काठमाडौँको वरिपरि घुमिरहँदा फोटोहरू म खिचिरहन्थेँ, बिरुवाहरूको फोटोहरू खिचिरहँदाखेरि अनि यता उता अनि घुमिरहँदाखेरि भेटिएका मान्छेहरूले यो बिरुवा के हो, त्यो बिरुवा के हो भनेर सधैँ सोध्ने। अनि मैले चाहिँ ओहो ल, यो काठमाडौँ वरिपरिको बिरुवा भए पनि मान्छेहरूलाई धेरै थाहा हुँदैन रहेछ, फोटो पनि धेरै छन्, अब एउटा फोटोग्राफी किताब निकाल्नु पर्यो जुन साधारण परिचयका रूपमा मान्छेहरूले उपयोग गरून् भनेर हामीहरूले त्यो चाहिँ 3-4 मिलेर कोभिडको टाइममा लेख्ने जमर्को गरेर अनि पछि 2024 हामीले पब्लिस गर्यौँ। अनि यो किताबमा चाहिँ 800+ प्रजातिका बिरुवाहरूको 1+ फोटोहरू सहित अनि तिनीहरूको सम्पूर्ण विवरण, केमा प्रयोग हुन्छ, कहाँ पाइन्छ, काठमाडौँ वरिपरिका भ्यालीका सबै बिरुवाहरू त्यसमा समावेश गरेका छन्।
1: हजुर, यो पुस्तक प्रकाशन भएपछि यसका उपलब्धिहरू चाहिँ के रहे भन्ने लाग्छ यहाँलाई?
0: एउटा त आफूले सिकेको ज्ञान अरूलाई बाँड्न पाइयो, सबभन्दा ठुलो कुरो चाहिँ मलाई त्यो लाग्छ। त्यसपछि अब वर्षौँसम्म हामीहरूले खिचिरहेका जानिरहेका होइन बिरुवाको बारेमा अरूलाई भन्न पाउँदा चाहिँ अत्यन्त गौरव महसुस हुन्छ। अब त्यसका विविध आयाम त अब यसले चाहिँ यसको नलेज चाहिँ विद्यार्थीलाई होइन जेनरल पब्लिकलाई अथवा कोही वनस्पति रुचि राख्नेहरूलाई होइन केही बुझ्नलाई मद्दत गर्ने नै भयो नि यसले त।
1: अब यहाँ सन् 2012 ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युटमा अनुसन्धाताका रूपमा हुनुहुन्छ, हुन त यो व्यापक विषयवस्तु भयो तर ग्लोबल चेन्जको सन्दर्भमा वनस्पतिको क्षेत्रमा देखिएका खास परिवर्तनहरू चाहिँ के छन् अहिलेको संसारमा?
0: वनस्पतिहरूलाई त विशेष त सबैभन्दा अहिले असर पारेको यो तापक्रम वृद्धि ग्लोबल चेन्जले नै भयो होइन, टेम्परेचर इन्क्रिजले नै भयो। अनि त्यसपछि मान्छे सहरीकरण अनि विकास, अब जस्तो रोडहरू बनाउने डेभलपमेन्टका कुराहरू, अनि त्यो सँगसँगै जनसङ्ख्या वृद्धि अनि ल्यान्ड फ्रेगमेन्टेसन हुन्छ नि हामीहरूले क्षयीकरण, अनि यिनीहरूले असर गर्छन्। समग्र रूपमा भन्यो भने अहिले चाहिँ संसारभरि नै यो ग्लोबलाइजेसनले गर्दा होइन मान्छेको विकास क्रमले गर्दा यो वनस्पतिहरूलाई विभिन्न किसिमले असर गरि नै रहेका छन्।
1: यसका चुनौतीहरू चाहिँ के छन् अबको संसारलाई?
0: अबको संसारलाई कसरी विकास सँगसँगै कसरी चाहिँ प्रकृतिलाई हामीलाई सन्तुलित रूपमा कायम राख्ने, यो मुख्य चुनौती हो जस्तो लाग्छ मलाई अहिले।
1: यस्तो किसिमको अनुसन्धानहरू जुन भएको छन् होइन ग्लोबल चेन्ज होइन पर्यावरण सम्बन्धमा, कृषि सम्बन्धमा, वनस्पति सम्बन्धमा होइन, यस संसारको भविष्यलाई, मानव समाजको भविष्यलाई यी अनुसन्धानहरूले दिने उपलब्धिहरू चाहिँ के भयो जस्तो लाग्छ यहाँलाई?
0: अब अध्ययन अनुसन्धान भनेको के भने कुनै पनि टपिक अथवा कुनै पनि विषयवस्तुको अलिकति इन्डेप्थ किन हुन्छ, कसरी हुन्छ, के कारणले हुन्छ भनेर तिनीहरूको हामीले कारण खोज्ने हो होइन। जस्तो कुनै वस्तु एकदमै कम पाइन्छ, कुनै बिरुवा भनौँ न एकदमै सीमित ठाउँमा पाइन्छ भने यो सीमित ठाउँमा पाउनुको कारणहरू के हुन् होइन, कुनै एकदमै धेरै पाइएलन् यिनीहरू के हुन्, किन पाइन्छन्। अब यिनीहरूलाई यदि कुनै वनस्पति हामीहरूले औषधिका रूपमा प्रयोग गऱ्यौँ भने अब यसमा हुने विभिन्न तत्त्वहरू के हुन्, यो कुन तत्त्व सबैभन्दा प्रभावकारी छ, अब यस्तो चिजहरू चाहिँ यो अध्ययन अनुसन्धानले अगाडि राख्छ होइन, अगाडि प्रकाशमा ल्याउँछ। त्यस कारण चाहिँ सबै अध्ययन अनुसन्धानले ठ्याक्कै मानव जीवनमा असर पार्छ भन्ने चाहिँ होइन, तर अध्ययन अनुसन्धानका नतिजाहरूले के गर्छ भने हामीसँग भएका ज्ञान अथवा नलेजलाई हामीले अझ समृद्ध अझ इनरिच बनाउँदै जान्छ।
2: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
1: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश।
1: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ हुम्लाको सिमीकोटमा जन्मी हुर्की करिब 18 वर्ष अघि युरोपको चेक रिपब्लिक पुगी इन्स्टिच्युट अफ बोटानी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युटमा अनुसन्धानकर्ताका रूपमा कर्मशील डाक्टर मानबहादुर रोकायासँगको अन्तरङ्ग कुराकानी। नेपाली जैविक विविधतामा जडीबुटी र तिनको उपयोग अवस्था र सम्भावना, तुलनात्मक रूपमा युरोपमा वनस्पतिको प्रयोग उपयोग, लामो समयपछि जन्मभूमि पुग्दा देखिएका परिवर्तन, युरोपको अध्ययन अनुसन्धानको स्वदेशमा उपयोग, जीवनमा पाएका गुमाएका कुरा, जीवनको सन्तुष्टि र सफलता, चेक रिपब्लिकमा नेपालीहरूको आउजाउ अवस्था र अवसर सम्बन्धी प्रसङ्गहरू अबको क्रममा रहेका छन्। अब हाम्रो जस्तो हिमाल पहाड तराई दुर्गम सुगम होइन निर्जन ठाउँहरू अझै पनि भएको मुलुक जैविक विविधतामा पनि एउटा महत्त्वपूर्ण भूगोल हाम्रो पर्दछ होइन, अब नेपालले चाहिँ समृद्धिका लागि यो जैविक विविधतालाई कसरी उपयोग गर्नु राम्रो हुन्छ होला भन्ने लाग्छ यहाँलाई?
0: अब जैविक विविधतामा हामी अत्यन्त समृद्ध छौँ, तर चाहिँ हामीमा त्यो कसरी उपयोग गर्ने भनेर हामी अझै पनि प्रारम्भिक रूपमै छौँ जस्तो लाग्छ। हामी प्रिलिमिनरी स्टेजमै छौँ। अब जस्तो वनस्पतिको ठ्याक्कै कुरा गर्ने हो भने हामी चाहिँ ग्लोबली संसारमा 27 पोजिसनमा छौँ भने एसियाको 2 पोजिसनमा छौँ। हामीमा 5-6 हजार भन्दा धेरै फुल मात्रै फुल्ने बिरुवाहरू छन्। अब 302 त नेपालमा मात्रै पाइने जसलाई हामी एन्डेमिक भन्छौँ अथवा नेपालीमा रहिथाने बिरुवाहरू मात्रै छन् होइन। हामीसँग 22-23 सय भन्दा बढी प्रजातिका औषधीजन्य बिरुवाहरू छन् होइन। अब ती सबैको हामीले उपयोग गर्न सकेका छैनौँ। जस्तो प्लान्टको विवरण सहित भएको किताबलाई हामीहरूले फ्लोरा भन्छौँ होइन। जस्तो नेपालको प्लान्टको पूर्ण विवरण अहिलेसम्म निस्किएको प्रकाशित भएको छैन। अन्त फ्लोरा अफ नेपाल जुन 1990 ताकादेखि नै हामीले गर्नुपर्छ भन्ने नेपाल सरकारले लक्ष्य राखेको थियो। त्यस कारण हामी यो अध्ययन अनुसन्धान उपयोगको क्षेत्रमा हामी अत्यन्त पछाडि छौँ। सरकारले यसलाई चाहिँ अलिकति प्रायोरिटाइज गरेर यसमा अगाडि बढ्न सकेमा हामीले उपयोग गरेर हामीलाई फाइदा मात्रै होइन देशको समृद्धि पनि हुन सक्छ।
1: संसारभर अरू ठाउँमा नपाइने, एसियामा अरू ठाउँमा नपाइने तर नेपालमा मात्रै पाइने त्यस्ता केही वनस्पतिहरू सम्झनुहुन्छ जुन अघि यहाँले रैथाने पनि भन्नुभयो नि, त्यस्ता केही नामहरू यसो स्मरण गरिदिनुहोस् न।
0: अब रैथाने वनस्पतिहरू थुप्रै छन्, 302। ती रैथाने वनस्पतिहरू चाहिँ वनस्पतिहरू जेनरली कस्तो हुन्छ भने तपाईँको साइन्टिफिकली होइन वैज्ञानिक रूपमा नाम राख्ने चलन हुन्छ
1: होइन।
0: अब त्यो लिस्ट चाहिँ धेरै लामो छ। अब त्यस वैज्ञानिक नाम भनेर सायदै अब अरूले नबुझ्नु पनि सक्छन्।
1: प्रचलित नामहरू केही
0: प्रचलित नामहरू अब जस्तो लाली गुराँसका केही प्रजातिहरू छन्, त्यो लगायत थुप्रै छन्। अब हामीले फुल फुल्ने फुल नफुल्ने होइन थुप्रै छन्। त्यस कारणले चाहिँ ठ्याक्कै यही भन्नुभन्दा पनि अब जस्तो जङ्गलमा होइन प्राकृतिक रूपमा पाइने वाइल्ड रूपमा पाइने लगभग 302 वनस्पतिहरू पाइन्छ नेपालमा।
1: अब खास गरी जडीबुटीका क्षेत्रमा चाहिँ वनस्पतिहरूको प्रयोग भइआएको पनि देखिन्छ होइन, यसको व्यवसायीकरण पनि केही मात्रामा भएको पनि देखिन्छ होइन। जडीबुटीको क्षेत्रमा औषधिजन्य पदार्थहरूको उत्पादनमा चाहिँ हाम्रो जैविक विविधताले कतिको महत्त्व राख्छ?
0: होइन, महत्त्व त अवश्य राख्छ नै, तर हामीलाई जति त्यो रिसोर्स अभाइलेबल छ त्यो हामीले उपयोग गर्न सकेका छैनौँ। अब सीमित रूपमा हाम्रो त्यो जडीबुटी प्रशोधन केन्द्र हो क्या HPPLC, त्यसबाट केही सन्चो लगायत केही तेल अथवा अरू केही सेन्टहरू तिनीहरूले बनाएको देख्छु सरकारी स्तरबाट। कुनै आयुर्वेदिक कम्पनीहरू छन् तर त्यो बाहेक सीमित बाहेक हामीले पहिला सुरु त रिसोर्स आइडेन्टिफिकेसन गर्न नै सकेका छैनौँ. अनि विविध रूपमा हामीसँग भएका विभिन्न प्रजातिका वनस्पति लगायत अरू रिसोर्सेसहरू हामीले गर्न सकेकै छैनौँ. यदि सरकारले यसलाई प्राथमिकतामा राखेर, मलाई कस्तो लाग्छ भने, प्रदेशमा कुनै एउटा कम्पनी प्राकृतिक स्रोत साधन होइन उपयोग गरेर भनौँ न जडीबुटी नै प्रयोग गरेर कुनै प्रडक्टहरू निकाल्ने प्रत्येक प्रदेशमा चाहिँ यस्तो चाहिँ हुनुपर्छ जस्तो लाग्छ. यस्तो गरेमा त्यहाँका मान्छेले रोजगारी पनि पाउने, त्यो क्षेत्रमा उम्रने विभिन्न वनस्पतिहरू पनि हामीले उपयोग गर्न पाइने. अब अहिलेको ठ्याक्कै स्थिति भन्दा नेपालमा केही सीमित आयुर्वेद कम्पनीहरूले प्रयोग गर्छन् होइन, नत्र भने सम्पूर्ण हामीले हार्भेस्ट गर्ने हो अनि हार्भेस्ट गरेपछि इन्डिया पठाउँछौँ अथवा पछिल्लो समय केही सीमित रूपमा चाइना जान्छ, नत्र हाम्रो 95% भन्दा बढी चाहिँ इन्डिया नै हामीले पठाउँछौँ. अनि इन्डियामा पठाएपछि मूल्य पनि क्रुड रूपमा पठाउँदाखेरि अत्यन्त कम पाइने र हामीले राम्रो भ्यालु नपाउने त्यो स्थिति चाहिँ छ.
1: अब औषधि उत्पादन चाहिँ स्वदेशभित्रै गर्नका लागि अथवा यी जडीबुटीहरूको उपयोग हामीले देशभित्रै कसरी गर्न सक्छौँ, उत्पादन बढाउन कसरी सक्छौँ होला?
0: उत्पादन बढाउन त सबैभन्दा पहिला चाहिँ म्यान पावर चाहियो, टेक्नोलोजी चाहियो. तर चाहिँ हामीले जडीबुटी बेस्ड औषधि बनाउनलाई अन्टिल त्यो एकदमै स्पेसलाइज बाहेक होइन हामीले त्यस्तो ठुलो टेक्नोलोजी चाहिँदैन. त्यो टेक्नोलोजीलाई चाहिँ हामीले सरकारी स्तरबाट बजेट दिँदा र बजेट समायोजन गऱ्यो भने, यदि सरकारी गरियो भने सरकारी स्तरबाट सम्भव देख्छु म होइन. म्यान पावर पनि हाम्रोमा छन्, अब त्यो म्यान पावर देश विदेशमा छन् होइन, हाम्रो छिमेकी देशहरूमा गएर काम गरेका छन्। अनि त्यो हुँदाखेरि म्यान पावरले हामीले अट्र्याक्ट गर्न सकियो, उनीहरूलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन सकियो भने वास्तवमा यस्ता इन्डस्ट्रीहरू प्रमोट गर्नलाई खासै टाइम लाग्दैन.
1: युरोपमा चाहिँ वनस्पतिहरूको प्रयोग कसरी गरिराखेको पाइन्छ?
0: अब वनस्पति प्रयोग चाहिँ खास जडीबुटी औषधिको रूपमा चाहिँ अत्यन्त न्यून रूपमा हुन्छ यहाँ, किनभने धेरै मान्छेहरू यो एलोप्याथिकमा बढी बानी परिसकेका हुनाले जडीबुटीको रूपमा केही चाहिँ डाएट अथवा केही कुनै इम्युनिटी अथवा चाहिँ हाम्रो प्रतिरोधात्मक क्षमताहरू बढाउने त्यस्तोहरूमा चाहिँ यिनीहरूले प्रयोग गर्छन्. तर चाहिँ फरेस्ट वन जङ्गल चाहिँ जुन टिम्बरहरू होइन काठहरू अनि यिनीहरू चाहिँ अत्यन्त धेरै प्रयोग गर्छन्. यो विशेषतः फरेस्ट युज चाहिँ यहाँ चाहिँ म्याक्सिमम छ, एकदम अत्यन्त अधिक छ. फरेस्ट युज चाहिँ यिनीहरूले विभिन्न हिसाबमा गरेका हुन्छन्, त्यस्तो चाहिँ हाम्रो नेपालमा देख्दैन.
1: यहाँ जस्तो तुलनात्मक रूपमा चाहिँ वनस्पति जन्य जडीबुटीहरूको उत्पादन चाहिँ त्यहाँ कस्तो हुने गर्छ जङ्गलमा?
0: यहाँ अलिक कम नै हुने गर्छ, किनभने एक त मौसमको हिसाबले भयो, अलिक चिसो हुन्छ होइन, वर्षमा धेरै महिनाहरू चिसो हुने हुँदाखेरि अनि एकै किसिमको अब टेम्परेट क्लाइमेटहरू भएकोले हाम्रो नेपालको जस्तो विविध मौसमी बेल्टहरू होइन नभएका हुनाले यहाँ चाहिँ अलिक कम नै हुन्छ यिनीहरू त्यस्तो वनस्पतिको नम्बर भनौँ न
1: होइन,
0: त्यसको हिसाबमा चाहिँ यिनीहरू अथवा विविधताको हिसाबमा चाहिँ यिनीहरू अलिक कम नै छन् नेपाल होइन हाम्रो हिमालयन क्षेत्रभन्दा.
1: अब अलिकति फेरि प्रसङ्ग बदलौँ सर, अब स्वदेश आउँदा जन्मभूमि पनि पुग्नुभयो होला धेरै पटक होइन, अलि लामो समयपछि युरोपबाट सिमकोट पुग्दा चाहिँ कस्तो किसिमको फरक पाउनुभयो यहाँले, कस्तो लाग्यो, त्यो बेलाको अनुभूतिहरू केही बताइदिनुहोस् न, देखिएका परिवर्तनहरू?
0: अब परिवर्तन नभएका होइनन्, अब पहिला रोड थिएन, अब पोहोर सालदेखि बल्ल बाटोले छोएको छ, यद्यपि म अहिले बाटो हुँदै गएको छैन होइन. अब प्लेनको सहजता पहिलाभन्दा अलिक बढी छ, किनभने पहिला चाहिँ अलिक कम फ्लाइट हुन्थ्यो, अहिले बढी छ, यद्यपि केही वर्षहरूमा होइन अथवा टुरिस्ट सिजनमा चाहिँ अलिकति गाह्रो नै हुन्छ जानलाई. अब बस्तीको हिसाब, बिल्डिङको हिसाब होइन, तिनीहरूको प्रारूप हेर्दाखेरि समृद्ध नै देख्छु अहिले, अझ विकास भएकै देख्छु. जस्तो पहिला हामीले दाउरा बाहेक अरू केही प्रयोग गर्दैनथ्यौँ, अब अहिले सिमकोटमै ग्यास पाइन थालेको छ. अब पहिला चाहिँ हामीले राति यो सल्लोको काठ बाल्थ्यौँ, त्यसलाई स्थानीय रूपमा जरो भन्थ्यौँ, त्यो बाल्थ्यौँ दिइहाल्नु होइन, अब अहिले त्यहाँ बत्ती पुगेको छ होइन. अब शिक्षाको क्षेत्रमा चाहिँ अलिकति फड्क मारेको छ, स्कुल धेरै खुलेका छन्, समग्रमा भन्यो भने मान्छेको लाइफ स्टाइल अलिकति सहज बनेको छ, अलिकति समृद्ध बनेको छ.
1: यहाँ जस्ता अनुसन्धाताहरू जो चाहिँ युरोपमा हुनुहुन्छ होइन, वैज्ञानिक रूपमा यहाँको अध्ययन अनुसन्धानको उपलब्धिहरू स्वदेशमा चाहिँ कतिको प्रयोग भइरह पाउनुहुन्छ?
0: अब अध्ययन अनुसन्धान मेरा आफ्ना अनुसन्धानत्मक लेखहरू चाहिँ अब विभिन्न क्षेत्रमा प्रयुक्त हुने नै भए, त्यो बाहेक अब मैले केही वर्षदेखि नेपालीमा पनि लेखेर मान्छेलाई आफ्नो ज्ञान बाँड्नुपर्छ भन्ने हिसाबले मैले चाहिँ नेपालीमा समय पाएसम्म म लेख्ने गर्छु, शिक्षक मासिकमा लेख्ने गर्छु। अनि जो शिक्षक मासिकमा चाहिँ हाम्रा शिक्षकहरू हाम्रा विद्यार्थीहरूलाई उपयोग होस् भनेर सर्वसाधारणलाई केही उपयोगी होस् केही जानकारी होस् भनेर अनि मैले चाहिँ अहिले चाहिँ उकालो .com विगत दुई वर्षदेखि कम्तीमा महिनाको एकपटक लेख लेख्ने गर्छु। त्यो बाहेक नेपालमा आइसकेपछि प्रोफेसनल रूपमा लेक्चर दिने, विद्यार्थीलाई गाइड गर्ने, कसैलाई फिल्ड लगेर कसरी काम गरिन्छ भनेर सिकाउने, थेसिसमा सहयोग गर्ने होइन, यहाँ तिनी कुराहरू त छन् है।
1: अब युरोपमा रहँदा र यता नेपालमा चाहिँ नरहँदा होइन, यहाँले उता प्राप्त गरेका कुरा र स्वदेशमा नहुँदा गुमाएका कुरा पनि केही होला नि, केही पाउँदा केही गुमाइन्छ पनि भनिन्छ होइन, त्यस्तो केही सम्झनुहुन्छ लाग्छ यहाँलाई त्यस्तो?
0: अब स्वदेशमा नहुँदा त सबैभन्दा पहिला आफ्नो नाता गोता होइन, आफ्नो चाडबाड चाल चलन यिनीहरू चाहिँ मैले मिस गर्दिनँ भए स्वदेशको। अब तर यहाँ हुँदाखेरि के पाएँ जस्तो लाग्छ भने काम गर्ने एउटा सहज वातावरण होइन, कामको लागि चाहिने बजेटको सहज पहुँच होइन, त्यो चाहिँ यहाँ अवश्य नै छ। त्यो बाहेक विशेष त अब नेपालमै बढी कन्सन्ट्रेट भएकोले होइन म नेपाल गइरहन्छु, तर यद्यपि यहाँ वर्षको 8-9 महिना यतै बस्नुपर्दा अब त्यो गर्दाखेरि स्वदेशको आफ्नो माया, आफ्नो साथीभाइ, आफ्नो नाता गोताको त्यसको सम्झनाले त सताउँछ नै, किन नसताउनु।
1: समग्रमा आफ्नो जीवनबाट भनौँ न जीवनवृत्तिबाट कतिको सन्तुष्ट हुनुहुन्छ यहाँ?
0: सन्तुष्ट नै छु र त्यही भएर नै अझसम्म पनि अध्ययन अनुसन्धानको क्षेत्रमै लागिरहेको छु र अहिलेसम्म मलाई के लाग्छ भने जति गरे अझ सिक्न धेरै नै बाँकी छ, विभिन्न आफ्नो क्षेत्रमा पनि सिक्न धेरै नै बाँकी रहन्छ छ भनेर म लागि नै रहेको छु। नयाँ नयाँ अब के रिसर्च गर्न सकिन्छ भनेर हामीहरूले हप्ताको एकचोटि जस्तो हामीले विचार विमर्श गर्ने गर्छौँ। अब यो चाहिँ मेरो रिसर्चको फिल्डमा चाहिँ भयो होइन, म सन्तुष्ट नै छु। अब जेनरल लाइफ स्टाइलमा त ठिकै छ, सन्तोषजनक नै छ, आफूले कमाएको पैसाले दुई साग खान पुगेकै छ।
1: अब जीवनमा चाहँदा चाहँदै पनि गर्न नपाएका नभ्याएका कुरा पनि केही होला नि, त्यस्तो केही लाग्छ?
0: जीवनमा मलाई चाहिँ नेपालको सबै जिल्लाहरू घुम्ने ठुलो धोको छ। अब अहिलेसम्म म 63-64 जिल्ला घुमेँ हिँडेर नै होइन, अब म चाहिँ अहिले त 77 छ, 77 जिल्ला घुम्ने मेरो ठुलो धोको छ होइन। अब त्यो चाहिँ मैले कुनै दिन अब पूर्वदेखि पश्चिम अथवा पश्चिमदेखि पूर्वसम्म उत्तरदेखि दक्षिणसम्म सबै घुम्न सकियो भने नेपाललाई मैले पूर्ण रूपमा बुझ्न सक्छु कि होइन, बुझ्न त निकै नै गाह्रो नै होला, देख्न सक्छु कि भन्ने चाहिँ मलाई एकदम ठुलो धोको छ यो चाहिँ, तर समय अभावले म हिँड्नु पाएको छैन।
1: एउटा सफल जीवन चाहिँ कस्तो होला भन्ने लाग्छ यहाँलाई?
0: सबैभन्दा ठुलो आत्मसन्तुष्टि, आफू सन्तुष्ट छ भने अब सबै सफल देखिन्छ हेर्नुहोस्। अब आफू असन्तुष्ट छ भने आफूले हासिल गरेका यावत कुराहरू फजल हुने रहेछन् होइन, त्यस कारण चाहिँ अब म सन्तुष्ट नै छु भन्नाले मान्छे सबैभन्दा पहिला सन्तुष्ट हुनु पर्यो होइन, सफल असफलता त्यसपछि मात्रै मान्छेको हेर्ने दृष्टिकोण मात्रै हो जस्तो लाग्छ मलाई त।
1: हजुर सर, अब करिब अन्ततिर हामी आएका छौँ, चेक रिपब्लिकमा चाहिँ नेपालीहरू कतिको छन्, के गर्दैछन्, कुन कुन क्षेत्रमा छन्, यहाँको अनुभवबाट केही बताइदिनुहोस् न।
0: चेक रिपब्लिकमा पहिला पञ्चायत कालमा चाहिँ केही रूपमा पढ्न आउने रहेछन्, पछि यो बन्द भएछ, अनि विद्यार्थीको रूपमा आउने चाहिँ म 10-12 वर्ष पछिको ग्यापमै म आएको होला। त्यसपछि 2009-10 यहाँ केही विद्यार्थीहरू आएका छन्, केहीले चाहिँ उच्च शिक्षा हासिल पनि गरेका छन्, तर अरू चाहिँ नेपालीहरू हामी चाहन्छौँ अहिले 700-800 नेपालीहरू छौँ होइन, धेरै जसो नेपालीहरू कुकिङ क्षेत्र रेस्टुरेन्टतिर होइन होटेल क्षेत्रमा होइन त्यसमा काम गर्नेहरू चाहिँ यहाँ आएर उनीहरूले आफ्नो व्यवसाय गरेर अत्यन्त सफल भएका पनि छन् यहाँ, र यस्तो म जस्तो वैज्ञानिकको रूपमा काम गर्ने हामी चाहिँ एकदम सीमित छौँ। 2-3 मेडिकल डाक्टरहरू पनि छन् होइन, जो कि पहिल्यै आउनु भएको रहेछ, उहाँहरू 1990-91 आएर यही बसेर यही काम गर्नुभएको। अब अहिले विद्यार्थीहरू त्यही 10-15 भन्दा बढी छैन जस्तो लाग्छ मलाई।
1: त्यहाँ नेपालीहरूको जीवनवृत्तिको सम्भावना अथवा अध्ययनमा सहजता चाहिँ कस्तो पाइन्छ तुलनात्मक रूपमा?
0: होइन, यहाँ यिनीहरूले चाहिँ अङ्ग्रेजीमा पढ्ने हो भने चाहिँ हामीले फी तिर्नुपर्छ एउटा सब्जेक्टलाई 1000 युरो जस्तो पर्छ अङ्ग्रेजीमा पढ्ने हो भने, अथवा चेकमा पढ्ने हो भने चाहिँ सहज छ, होइन, फ्री हो एजुकेसन। अनि त्यो बाहेक अरू चाहिँ व्यापार व्यवसाय गर्ने वातावरणहरू त सहजै छन्, किनभने इमर्जिङ कन्ट्री हो। अब यो पनि पहिला 1990 भन्दा अगाडि 89 भन्दा अगाडि यो पनि पहिला कम्युनिस्ट इस्टर्न युरोपमा कम्युनिजम अन्तर्गत यो चाहिँ चेक र स्लोभाक एउटै चेक र स्लोभाकिया भन्ने देश थियो, होइन, इस्टर्न युरोपमा कम्युनिस्ट ढलेसँगै प्रजातन्त्र आएसँगै यो पनि खुला अर्थतन्त्रमा गएको हो र इमर्जिङ कन्ट्री भएकोले अब हामीले व्यापार व्यवसाय क्षेत्रमा आयौँ भने सम्भावना यथेष्ट छ। होइन, विद्यार्थीको लागि पनि अब पढ्नलाई फेसिलिटीहरू त्यो अत्यन्त राम्रो छ, तर अलिकति भाषाको कारणले अङ्ग्रेजीमा पढ्ने भने फी तिर्नुपर्ने कारणले होइन हामीलाई त्यसमा चाहिँ अलिक असहज पन्छ मलाई हुन्छ। तर माथिल्लो एजुकेसन हुन्छ नि, पिएचडी गर्न आउनुभयो भने कोही विद्यार्थीहरू त्यसमा त इङ्ग्लिसमा पढ्दा पनि हुन्छ, चेक भाषामा पढ्दा पनि हुन्छ, अनि स्कलरसिप पाइयो भने अत्यन्त उत्तम, नत्र भने माथिल्लो चाहिँ अब पिएचडीमा फी तिरेर पढ्न चाहिँ म सजेस्ट गर्दैन।
1: अब खास गरी कुन कुन विषयमा चाहिँ त्यहाँ विद्यावारिधि गर्न नेपालीहरूलाई अलिक सहज होला जस्तो लाग्छ?
0: सबै नै विषयहरूमा विद्यावारिधि गर्न सम्भव छ, होइन, किनभने यहाँको एजुकेसन सिस्टम चाहिँ अत्यन्त मजबुत छ। जस्तै चार्ल्स युनिभर्सिटी एउटा जुन सबैभन्दा ठुलो, यो चाहिँ 1347 मा स्थापना भएको विश्वविद्यालय हो। अनि यो बाहेक अब तपाईँको यहाँ विभिन्न रिजनहरूमा विभिन्न युनिभर्सिटीहरू छन्, जसरी अन्तर्राष्ट्रिय रूपमा अन्त चाहिँ हामीहरूले भर्ना क्राइटेरिया हुन्छ, त्यो क्राइटेरिया चाहिँ यिनीहरूको फुलफिल गरियो भने अनि हामी आउन सक्छौँ। तर यहाँ चाहिँ सबै विषय उत्तिकै राम्रो छ। अझ भन्यो भने मेडिकल फिल्ड चाहिँ यहाँ छन् स्ट्रङ छ, साइन्स र मेडिकल फिल्ड चाहिँ अझ बढी स्ट्रङ छ, होइन, त्यो मात्रै भनेर भएन, फेरि फिलोसफी पनि यहाँको उत्कृष्टमै पर्छ।
1: सर, अब अन्तमा यो कार्यक्रमलाई केही सङ्गीतमय पनि बनाउने जमर्को छ, अब अन्तमा जाँदा जाँदै एउटा गीत सम्झिदिनुहोस् न, यहाँलाई पहिलेदेखि नै खुब मन परेको, होइन, गुनगुनाउने गर्नुभएको अथवा प्रेरणास्पद लाग्ने त्यस्तो एउटा कुनै गीत सम्झिदिनुहुन्छ अनि त्यससँगै हामी बिदा हुन्छौँ।
0: अब म ठ्याक्कै यही गीत भन्ने भएन, तर मलाई चाहिँ अरुण थापा, नारायण गोपालका गीतहरू अत्यन्त मनपर्छन्। अब अरुण थापाको चाहिँ मलाई ऋतुहरूमा तिमी भने चाहिँ धेरै नै मनपर्छ।
1: हजुर, हस् त, युरोपको चेक रिपब्लिकबाट समय दिएर यो अन्तरङ्ग कुराकानीको कार्यक्रममा आफ्ना भनाइहरू, मनका कुराहरू राखिदिनु भयो, रेडियो नेपालका तर्फबाट धन्यवाद व्यक्त गर्दछु।
0: हस्, धन्यवाद।

आदरणीय श्रोता, आजको कार्यक्रममा प्रस्तुत गर्यौं हुम्लाको सिमीकोटमा जन्मी हुर्की, काठमाडौँमा अध्ययन अध्यापन गर्दै करिब 18 वर्ष अघिदेखि युरोपको चेक रिपब्लिकमा रहँदै आउनुभएका चेक एकाडेमी अफ साइन्सेसका वनस्पति सम्बन्धी अनुसन्धाता डाक्टर मानबहादुर रोकायासँगको घर देश परदेशका अनुभव सहितको अन्तरङ्ग कुराकानी। कार्यक्रम कस्तो रह्यो, प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, यो गीतसँगै प्राविधिक सहकर्मी देवकी भण्डारी सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो सुमधुर आधुनिक गीत सङ्गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रातिको 11 बज्न लागेको छ, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। अविरल वर्षापछि आएको बाढी पहिरोमा परी जाजरकोटमा 2 जना बेपत्ता हुनुभएको छ। भेरी नगरपालिका 2 फारुल्लाका 54 वर्षीय उमासिंह खत्री र 70 वर्षीय भीमबहादुर कार्की बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। वर्षापछि जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 1, 2 र 3 पहिरोले 3 घर बगाएपछि 7 जना घाइते समेत भएका प्रहरीले जनाएको छ। पहिरोले भेरी नगरपालिका वडा नम्बर 2 रिसाङ गाउँ आसपासका धेरै घरहरू जोखिममा रहेका प्रहरीले जनाएको छ। सदरमुकाम स्थित भेरी नगरपालिका 2 रिसाङका विभिन्न बस्तीमा गएको पहिरोले धनजनको क्षति गरेको हो। भेरी नगरपालिका 2 बिर्खबहादुर कार्कीका अनुसार उमा प्रसाद खत्री र शशिराम विकको घर पहिरोले बगाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी खोज तथा उद्धारमा लागेको र अहिले पनि पानी परेकाले खोज र उद्धारमा कठिनाई भइरहेको स्थानीयले बताएका छन्। पहिरोमा परी घाइते भएका 5 जनालाई जाजरकोट अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्डको काले गाउँमा पहिरो गएपछि सडक अवरुद्ध समेत भएको छ। आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा मध्यम वर्षा अहिले पनि भइरहेको र गण्डकी प्रदेशको 1-2 स्थानमा भारी वर्षा भइरहेकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ। पोखराको विजयपुर खोलाले आज बगाएर 2 बेपत्ता भएका छन्। 2 बालक बेपत्ता भएको र बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका 7 घर भई हाल पोखरा 14 छिन्ने डाँडा बस्ने चन्द्रबहादुर गुरुङको छोरा 14 वर्षीय निक्सन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा 14 चाउथे बस्ने सुभाष राईको 15 वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो। उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन। पोखरा 14 विजय बस्तीबाट विजयपुर खोला तरेर पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक उनीहरूलाई आज दिउँसो खोलाले बगाएको थियो। रोल्पाको थवाङ गाउँपालिका 5, कोटल 12 पहिरोमा परी मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरुमा रानी गाउँपालिका 2 ददेरी स्थित राप्ती नदीको बीच भागमा रोल्पाको थवाङ गाउँपालिका 5, कोटल 12 निवासी अन्दाजी 80 वर्षीय अजम्बर पुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परी अझै 1 बालक बेपत्ता छन् भने 2 घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले हिजो सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी 2 संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र 2 देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा आफ्नो समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको गहिरो ऐतिहासिक सम्बन्ध र सहकार्य आगामी दिन वर्षहरूमा अझ बलियो हुँदै जाओस् भन्ने समेत शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। नुवाकोटको टोखा छहरे सडक खण्डमा आज भएको बस दुर्घटनामा 2 मृत्यु भएको छ। नुवाकोटको दुप्तेश्वर महादेव दर्शनका लागि गएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 54 वर्षीय कृष्ण माया प्रजापति डङ्गोल र रामेछापको खाँडादेवी गाउँपालिका 2 65 वर्षीय उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौँबाट दुप्तेश्वर धाम दर्शनका लागि तीर्थयात्री लिएर गएको बसले थाना भन्ज्याङ स्थित सडक छेउमा रोकिएको बेला गुडेर अर्को इभी गाडीलाई ठक्कर दिएको थियो। र मिथिलाञ्चलमा आजदेखि झुला पर्व सुरु भएको छ। साउन शुक्ल तृतीयादेखि सुरु भई झुलोनोत्सव पूर्णिमासम्म जारी रहन्छ। झुलोनोत्सवमा मठ मन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा राम सीता सहित देवी देवताका मूर्ति राखी झुलाउने परम्परा रहिआएको छ। यसका साथै राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: लौ त, राति 11 बजेको अहिलेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर यहाँहरूले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी केदार भट्ट र उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
4: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

खालीहरू जो शत्रु जितेर बाँचेका छन्, इतिहासमा इतिहास रचेर बाँचेका छन्। गोर्खालीहरू जो शत्रु जितेर बाँचेका छन्, इतिहासमा इतिहास रचेर बाँचेका छन्। मरेर गए पनि वीर गोर्खाली बहादुरहरू, मरेर गए पनि वीर गोर्खाली बहादुरहरू, सुनौला अक्षरले नाम छापेर बाँचेका छन्, सुनौला अक्षरले नाम छापेर बाँचेका छन्। मुक्तककार तेज बहादुर गुरुङ चाकली तमुको मुक्तक संग्रह अस्तित्वभित्रको यिनै चोटिला पोटिला बानकिला र सार गर्भित हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यो। पक्कै पनि हाम्रो सुनौलो इतिहासले आजसम्म हामीलाई वीर गोर्खाली वीर नेपालीको पहिचान दिलाएको छ। यी अरफहरू बोलिरहँदा भारतीय आर्मीको भूतपूर्व चिफ अफ स्टाफ सेम मानेक्साले भनेका थिए, जुन व्यक्तिले भन्छ कि मलाई मर्नबाट डर लाग्दैन, ऊ व्यक्ति कि त झुट बोल्दैछ कि त गोर्खा हो। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी सुरेन्द्र पौड्याल र म प्रस्तुता प्रमिला गजुरे हार्दिक मुक्तकिलो स्वागत गर्दछौ। कति थिए शहीदले सँगालेका आशहरू, देश दुनियाँसँगै ती आफन्ती खासहरू, कति थिए शहीदले अँगालेका आशहरू, देश दुनियाँसँगै ती आफन्ती खासहरू, अत्याचार र विभेद विरुद्ध सङ्घर्ष गर्दा गर्दै, अत्याचार र विभेद विरुद्ध सङ्घर्ष गर्दा गर्दै शहीदसँगै शहीद बने ती जिउँदा लासहरू, शहीदसँगै शहीद बने ती जिउँदा लासहरू। भए पनि अधुरा ती सपनाका सपनाहरू, असाध्य राम्रा थिए ती विपनाका सपनाहरू, भए पनि अधुरा ती सपनाका सपनाहरू, असाध्य राम्रा थिए ती विपनाका सपनाहरू। आहा स्वर्गै जस्तो समृद्ध नेपाल सुखी नेपाली, आहा स्वर्गै जस्तो समृद्ध नेपाल सुखी नेपाली, कहिले पुरा होलान् मेरा ती सबै सपनाहरू, कहिले पुरा होलान् मेरा ती सबै सपनाहरू। मैले पाइला टेकेको धरती मेरा लागि स्वर्ग हो, जो सागर नभएकालाई यही धरती नर्क हो। मैले पाइला टेकेको धरती मेरा लागि स्वर्ग हो, जो सागर नभएकालाई यही धरती नर्क हो। भाग्य हिरा मोती चाहिँ चम्किन्छ सिर्जना गर्न सके, भाग्य हिरा मोती चाहिँ चम्किन्छ सिर्जना गर्न सके। कतै कामै पाइन भन्नु अल्छीको आफ्नै तर्क हो, कतै कामै पाइन भन्नु अल्छीको आफ्नै तर्क हो। फेरि पनि अन्य केही थान मुक्तक अस्तित्व मुक्तक संग्रहबाट नै साभार गए। आज तपाईँले अनुमान लगाइसक्नुभयो होला आजको हाम्रो बसाई मुक्तककार तेज बहादुर गुरुङ चाकली तमुको मुक्तक संग्रह अस्तित्व वरिपरि रहनेछ। आज कार्यक्रम अवधिभर अस्तित्व मुक्तक संग्रहका हरफहरू बोल्नेछु, साथमा सुगम सङ्गीत पनि जोड्नेछु। तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै आफ्नो मोबाइलमा मोबाइल एप डाउनलोड गरेर संसारभर प्रत्यक्ष सुन्न सक्नुहुन्छ भने हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहभित्र फुर्सदको समयमा कार्यक्रम बिम्ब प्रतिबिम्ब सुन्न सक्नुहुन्छ। अब लागौँ मुक्तक वाचनतर्फ। भएका मेरा विचारहरू सबै सामु फिजाएर टाँगे, मलाई सद्बुद्धि दिनुहोस् सबैसँग अर्ति बुद्धि मागे। भएका मेरा विचारहरू सबै सामु फिजाएर टाँगे, मलाई सद्बुद्धि दिनुहोस् सबैसँग अर्ति बुद्धि मागे। झुकाउँछु शिर देवी देउराली सिमे भूमि सबै सामु, झुकाउँछु शिर देवी देउराली सिमे भूमि सबै सामु। जगतको कल्याण होस् कलम चलाउन लागे, जगतको कल्याण होस् कलम चलाउन लागे। यो पुस्ताले क्रमशः देउराली सिमे भूमि प्रतिको आस्था बिर्से कि भन्ने डर लाग्छ मलाई। माफी दिनुहोला मलाई मन रुने भए, धन्य होला म पनि सबैको मन धुने भए।
माफी दिनुहोला मलाई मन रुने भए, धन्य होला म पनि सबैको मन धुने भए। यस्तै मुक्तक पस्कनेछु प्रिय मनहरूमा, यस्तै मुक्तक पस्कनेछु प्रिय मनहरूमा, यस्तै यस्तै मुक्तकहरूले मन छुने भए, यस्तै यस्तै मुक्तकहरूले मन छुने भए। चलाउँछु जिन्दगी भोक भोकै पटुकी बेरेर, आफू जस्तै पनि लाग्दैन आफैलाई हेरेर। चलाउँछु जिन्दगी भोक भोकै पटुकी बेरेर, आफू जस्तै पनि लाग्दैन आफैलाई हेरेर। दुःख सुख मनका भावना अर्पण गरेको छु, दुःख सुख मनका भावना अर्पण गरेको छु। सल्लाह सुझाव दिनुभए ल्याउनेछु फेरेर, सल्लाह सुझाव दिनुभए ल्याउनेछु फेरेर। बुबाको ताते तातेमा मैले धरती टेकेको छु, मुटुमा स्वर्णिम पलको सम्झना खोपेको छु। बुबाको ताते तातेमा मैले धरती टेकेको छु, मुटुमा स्वर्णिम पलको सम्झना खोपेको छु। आज मेरो साथ नभए पनि याद आउँछ, आज मेरो साथ नभए पनि याद आउँछ। अझै पनि अर्ती दिएको सपना देखेको छु, अझै पनि अर्ती दिएको सपना देखेको छु। पितृको आशीर्वाद सदैव रहिरहन्छ भन्छन्। केही सशक्त हरफहरू बोले, अब म कृतिकारको बारेमा नबोलिरहन सकिन। बुबा चुनबहादुर गुरुङ र आमा नर्सरी गुरुङका सुपुत्रका रूपमा विक्रम सम्बत 2024 असोज 8 गते जन्मनु भएका तेजबहादुर गुरुङ चाक्ली तमु साहित्य सिर्जना र समाज सेवामा निरन्तर कर्मशील हुनुहुन्छ। जन्मले स्याङ्जाली प्रतिभा हुनुहुन्छ। स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर 4 च्यारेमा जन्मेर सानैदेखि पोखरामा सङ्घर्षशील जीवन बिताई उच्च शिक्षा हासिल गर्नुभएका तेजबहादुर गुरुङ चाक्ली तमु निजामती सेवा मार्फत राष्ट्र सेवामा लागि पर्नु भएको थियो। थोरै कृतिकारको परिचयात्मक भूमिकालाई जोडे, अब म अन्य केही थान मुक्तक वाचन गर्छु। नेपालबाट खाडीमा पछारियो जिन्दगी, 40 डिग्री तातोमा लछारियो जिन्दगी। नेपालबाट खाडीमा पछारियो जिन्दगी, 40 डिग्री तातोमा लछारियो जिन्दगी। नेपाली इमान जमान शिरोधार्य गर्दै, नेपाली इमान जमान शिरोधार्य गर्दै, आँसुको धारासँगै थेचारियो जिन्दगी, आँसुको धारासँगै थेचारियो जिन्दगी। दैवी शक्ति पनि झुक्छन् भक्तिका अगाडि, यो सारा संसार झुक्छन् शक्तिका अगाडि। दैवी शक्ति पनि झुक्छन् भक्तिका अगाडि, यो सारा संसार झुक्छन् शक्तिका अगाडि। शाश्वत सत्यको पक्ष लिएर बोल्छन् भने, शाश्वत सत्यको पक्ष लिएर बोल्छन् भने, दुनियाँ पनि झुक्नेछन् व्यक्तिका अगाडि, दुनियाँ पनि झुक्नेछन् व्यक्तिका अगाडि। रोई रोई हाँस्नुपर्ने यस्तै रहेछ जिन्दगी, सुख दुःख भोग्नुपर्ने यस्तै रहेछ जिन्दगी। रोई रोई हाँस्नुपर्ने यस्तै रहेछ जिन्दगी, सुख दुःख भोग्नुपर्ने यस्तै रहेछ जिन्दगी। एउटै मुटु एउटै प्राण भई बस्ने मन थियो, एउटै मुटु एउटै प्राण भई बस्ने मन थियो। छुट्टिएरै बस्नुपर्ने यस्तै रहेछ जिन्दगी, छुट्टिएरै बस्नुपर्ने यस्तै रहेछ जिन्दगी। केही थान मुक्तकहरू अस्तित्व मुक्तक संग्रहबाट नै जोडे, अब म कृतिकारका बारेमा चर्चा गर्छु। तेजबहादुर गुरुङजी समाज सेवामा पनि आबद्ध हुनुहुन्छ। उहाँ गुरुङ साहित्यिक मञ्च नेपाल र स्याङ्जाली सम्पर्क सदनको आजीवन सदस्य पनि हुनुहुन्छ। यसका साथै स्याङ्जा तमु ट्रहो समाजमा वरिष्ठ सल्लाहकार, तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा सल्लाहकार, तमु पियल्लु सङ्घ तमु सञ्चारकर्मी सङ्घ नेपालमा पूर्व महासचिव, गुरुङ फिल्म एसोसिएसन नेपाल, आदिवासी जनजाति पत्रकार महासङ्घ नेपालसँग पनि आबद्ध हुनुहुन्छ। तिम्रै मायाले उताबाट यता सर्केको हो र त्यो सुरिलो स्वरले गर्दा यता फर्केको हो। तिम्रै मायाले उताबाट यता सर्केको हो, त्यो सुरिलो स्वरले गर्दा यता फर्केको हो। तिम्रो मुटुसँगै मेरो पनि मुटु धड्किन्छ, तिम्रो मुटुसँगै मेरो पनि मुटु धड्किन्छ। यो जुनी तिमी सँगसँगै बाँच्न पर्खेको हो, यो जुनी तिमी सँगसँगै बाँच्न पर्खेको हो।
कवीकार तेज बहादुर गुरुङले खुल्ला तमु भाषा कविता प्रतियोगिता 2059 वा सांस्कृतिक परिवार नेपालले आयोजना गरेको थियो, त्यसमा प्रथम पुरस्कार हासिल गर्नुभएको थियो। यसै गरी तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा 2076 श्रष्टा सम्मान हुँदा कनबहादुर तमु स्मृति पुरस्कार उहाँले प्राप्त गर्नुभएको थियो। त्यसै गरी उहाँका प्रकाशित कृतिहरूमा हामी हास्य व्यङ्ग्य निबन्ध संग्रह 2062, तमु भाषा साहित्यको अध्ययन अनुसन्धान 2070 र अस्तित्व मुक्तक संग्रह जुन आज हामी वाचन गरिरहेका छौँ। कति राम्रो हुन्थ्यो जिन्दगी जहिले हाँस्न सके, संसारका सबैले मानवताको नाता गाँस्न सके। कति राम्रो हुन्थ्यो जिन्दगी जहिले हाँस्न सके, संसारका सबैले मानवताको नाता गाँस्न सके। तछाड र मछाड गर्दै लुछा चोरी गर्छन्, तछाड र मछाड गर्दै लुछा चोरी गर्छन्। स्वार्थका लागि जे पनि गर्ने सबै मास्न सके, स्वार्थका लागि जे पनि गर्ने सबै मास्न सके। तेजी अब धुन जोड्छु हाँसो खुसी नखोज्नु त्यो सपना टुटेको मान्छेसँग, भविष्य पनि नसोध्नु त्यो भाग्य फुटेको मान्छेसँग। हाँसो खुसी नखोज्नु त्यो सपना टुटेको मान्छेसँग, भविष्य पनि नसोध्नु त्यो भाग्य फुटेको मान्छेसँग। सङ्घर्ष गर्दा गर्दै अस्तित्व पनि लुटियो जिन्दगीको, सङ्घर्ष गर्दा गर्दै अस्तित्व पनि लुटियो जिन्दगीको। हालखबर पनि नसोध्नु यात्रामा छुटेको मान्छेसँग, हालखबर पनि नसोध्नु यात्रामा छुटेको मान्छेसँग।

अनुहारको हाँसो पढी खुसी ठान्नेहरू, बाहिरी ओठ मुस्काउँदा सन्चो मान्नेहरू, हृदयमा चिहाइएर कति आगो बल्छ। बसन्त चौधरीका सुललित हरफमा दीपक जङ्गमको कला तथा दीपक खरेलको कला सम्मिश्रित यस गीत यति बेला अस्तित्व मुक्तक संग्रहभित्रका यरफमा चुट्ट संयोजन गर्यौं। तेज बहादुरजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

हजुर, तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। आज हामी मुक्तकार तेजबहादुर गुरुङ चाकरी तमुको कृति अस्तित्वभित्रका सिर्जना सुनाइरहेका छौँ। केही मुक्तक बोली कृतिकारका बारेमा पनि थोर बहुत जानकारी गराए। अब फेरि कृतिभित्रकै पाना पल्टाउँछु। कृतिभित्र 150 थान मुक्तकहरू रहेका छन्। गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी तमुले प्रकाशकीयमा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। साथै कृतिभित्र प्राज्ञ सर्वभक्त नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, प्राध्यापक डाक्टर यदुनन्दन उपाध्याय, मुक्तक मञ्च केन्द्रीय समिति पोखराका अध्यक्ष रामजी प्रसाद आचार्य लगायतले शुभेच्छा तथा शुभकामना दिनुभएको छ। अब फेरि अन्य केही मुक्तक जोड्छु है। सक्छौ भने आकाशको तारा गनेर देखाइदेऊ, नसके पनि तिमी त्यो तारा बनेर देखाइदेऊ। सक्छौ भने आकाशको तारा गनेर देखाइदेऊ, नसके पनि तिमी त्यो तारा बनेर देखाइदेऊ। संसार बदल्न सक्नेले आफैलाई पनि बदल, संसार बदल्न सक्नेले आफैलाई पनि बदल। दुनियाँ सारा एउटै मालामा उनेर देखाइदेऊ, दुनियाँ सारा एउटै मालामा उनेर देखाइदेऊ। त्यसैले त भनिएको छ संसार बदल्नु छ, सुरु आफैबाट गर्नुहोस् भनेर। मुटुमा नेपालको नाम लेखेर डिका लाए, छातीमा नक्सा टाँसी खेरामा छेका लाए। मुटुमा नेपालको नाम लेखेर डिका लाए, छातीमा नक्सा टाँसी खेरामा छेका लाए। नेपाली धरती मेरै हो, म यही धरतीको हुँ। नेपाली धरती मेरै हो, म यही धरतीको हुँ। गर्छु मर्छु धरतीमा धरतीकै टिका लाए, गर्छु मर्छु धरतीमा धरतीकै टिका लाए। झुक्यायो मलाई आकाशको त्यो पापी जुनले, औँला ठट्याएर दोष लाउन सक्छ कुनले। झुक्यायो मलाई आकाशको त्यो पापी जुनले, औँला ठट्याएर दोष लाउन सक्छ कुनले। कहाँ छन् र एकै किसिमका मान्छे संसारमा, कहाँ छन् र एकै किसिमका मान्छे संसारमा। धोका दिन सक्छ यहाँ आफ्नै वंशको खुनले, धोका दिन सक्छ यहाँ आफ्नै वंशको खुनले। गर्भमै थिए आमा त्यसैले कसैको भाग्य कोर्न सकिन, जन्मेपछि पनि मेरी आमाको दुःख कति हेर्न सकिन। गर्भमै थिए आमा त्यसैले कसैको भाग्य कोर्न सकिन, जन्मेपछि पनि मेरी आमाको दुःख कति हेर्न सकिन। मनुष्य चोलै यस्तै हो कि कर्मै त्यस्तो हो मेरो, मनुष्य चोलै यस्तै हो कि कर्मै त्यस्तो हो मेरो। जति दुःख गरे पनि आमाको मुहार फेर्न सकिन, जति दुःख गरे पनि आमाको मुहार फेर्न सकिन। रहरहरू जति आए पनि मनलाई सुझाए, आए जति सबै रहरहरू आफ्नै बाटो कुदाए। रहरहरू जति आए पनि मनलाई सुझाए, आए जति सबै रहरहरू आफ्नै बाटो कुदाए। मन थर्किएर रुन्थ्यो अधुरा हुँदा ती रहरहरू, मन थर्किएर रुन्थ्यो अधुरा हुँदा ती रहरहरू। पहरा पनि धरधरी रोएको देखेर मन बुझाए, पहरा पनि धरधरी रोएको देखेर मन बुझाए। माया जालको पासोमा परेर छातीमा टाँसियो, जाति पाति छुवाछुतको दलदलमा भासियो। माया जालको पासोमा परेर छातीमा टाँसियो, जाति पाति छुवाछुतको दलदलमा भासियो। मान्छेमा भएको उँच निच त्यो पशु भावनाले, मान्छेमा भएको उँच निच त्यो पशु भावनाले। कुटी कुटी मारेर मान्छेको अस्तित्व मासियो, कुटी कुटी मारेर मान्छेको अस्तित्व मासियो। पढाइ लेखाइ नभएकाहरू देखेर बोल्छन्, पढे लेखेकाहरू जहिले लेखेर बोल्छन्। पढाइ लेखाइ नभएकाहरू देखेर बोल्छन्, पढे लेखेकाहरू जहिले लेखेर बोल्छन्। बोली र गोली एकै हो विचारै नगरिकन, बोली र गोली एकै हो विचारै नगरिकन। असामान्य मान्छे टाउकोमा टेकेर बोल्छन्, असामान्य मान्छे टाउकोमा टेकेर बोल्छन्। यति बेला कृतिकार तेजबहादुर गुरुङका अस्तित्व मुक्तक संग्रहभित्रका मुक्तक बोल्दैछु।
पढ्न जति सरल छ यी शब्दहरू उत्कृष्ट भावहरूले मेरो मथिङ्गल बेला बेलामा हल्लाइ पनि रहेछ। कारण कहिले इतिहासको अस्तित्व दर्शाउँछ त कहिले विषयगत विविधताले। भाव सघनता र पटाक्षेप अपेक्षाकृत उतार चढाव नभएका पनि होइनन्। तथापि पोखराको वातावरणले कृतिकारको लेखनलाई अझ मलजल गरेको अनुभूति पाउन सकिन्छ। धरती जन्मभूमि मेरो जीवनको खास हो, यही मेरो कर्मभूमि, यही मेरो बास हो। धरती जन्मभूमि मेरो जीवनको खास हो, यही मेरो कर्मभूमि, यही मेरो बास हो। इमानी सगरमाथा भन्दा पनि उच्च छ, इमानी सगरमाथा भन्दा पनि उच्च छ। सलाम गर्छन् मलाई धरतीको सुवास हो, सलाम गर्छन् मलाई धरतीको सुवास हो। शरदको बिहानीमा सुनौलो हिमाल खुले झैँ, धरती माताको ममताले सबै दुःख भुले झैँ। शरदको बिहानीमा सुनौलो हिमाल खुले झैँ, धरती माताको ममताले सबै दुःख भुले झैँ। सधैँ सुख शान्ति समृद्धि र खुसियाली छाओस्, सधैँ सुख शान्ति समृद्धि र खुसियाली छाओस्। प्राकृतिक सौन्दर्यमा ठकमक्क फुल फुले झैँ, प्राकृतिक सौन्दर्यमा ठकमक्क फुल फुले झैँ। चन्द्र र सूर्यको रातो झण्डा सुकेको पात होइन, कसैको इसारामा झण्डा बोक्ने यो हात होइन। चन्द्र र सूर्यको रातो झण्डा सुकेको पात होइन, कसैको इसारामा झण्डा बोक्ने यो हात होइन। धरतीका लागि ज्यानै बलिदान दिने बहादुर हौ, धरतीका लागि ज्यानै बलिदान दिने बहादुर हौ। स्वार्थमा शिर झुकाउने यो नेपाली जात होइन, स्वार्थमा शिर झुकाउने यो नेपाली जात होइन। सर्वोच्च शिखर सगरमाथा हिमालको साख हो, एसियाका तारा बुद्ध जन्मेको उसैको काख हो। सर्वोच्च शिखर सगरमाथा हिमालको साख हो, एसियाका तारा बुद्ध जन्मेको उसैको काख हो। नेपाल आमाको कोखमा जन्मेर हुर्केको मलाई, नेपाल आमाको कोखमा जन्मेर हुर्केको मलाई। यही पवित्र भूमिको न्यानो माया नै लाख हो, यही पवित्र भूमिको न्यानो माया नै लाख हो। अस्तित्व कृति वाचन गरिरहँदा यस मुक्तक सङ्ग्रहभित्र कृतिकारका स्वयंका भोगाई भेटिन्छन् त कतै। मुलुकको विसङ्गति, नेपाली समाजको परिवेश, धर्म संस्कृति परम्परा राजनीति समेत छन्। केही जीवनोपयोगी हरफहरू छन् त केहीले सामाजिक र वैयक्तिक रूपले अर्थ गर्भित र मर्मस्पर्शी भाव व्यक्त गरेका छन्। भुटेको काम छैन चाहिन्छ लाग्ने छुरा, कहिले हुन्छन् यिनी जस्ताका इच्छा पुरा। भुटेको काम छैन चाहिन्छ लाग्ने छुरा, कहिले हुन्छन् यिनी जस्ताका इच्छा पुरा। अर्का फ्याट फिट छ्याट छिट छड्काउँछन्, अर्का फ्याट फिट छ्याट छिट छड्काउँछन्। चाहिन्छन् यहाँ त छुरा जस्ता लाग्ने कुरा, चाहिन्छन् यहाँ त छुरा जस्ता लाग्ने कुरा। आफ्नो काम अरू कसैलाई गराइन आमा, जी हजुरी पनि कति मन पराइन आमा। आफ्नो काम अरू कसैलाई गराइन आमा, जी हजुरी पनि कति मन पराइन आमा। खटिएको छु देशको सेवामा स्वच्छ मनले, खटिएको छु देशको सेवामा स्वच्छ मनले। सत्य सेवा गर्न कसैसँग डराइन आमा, सत्य सेवा गर्न कसैसँग डराइन आमा। चुपचाप बसेको मान्छे चम्क्यो कुरा चलाएपछि, उनी पनि भुतुक्कै भए कठोर मन गलाएपछि। चुपचाप बसेको मान्छे चम्क्यो कुरा चलाएपछि, उनी पनि भुतुक्कै भए कठोर मन गलाएपछि। फुर्किन्छ सुर्किन्छ छिन्मै बुर्कुसी मारिरहन्छ, फुर्किन्छ सुर्किन्छ छिन्मै बुर्कुसी मारिरहन्छ। छैन मन ठेगानमा पिरतीको टुसा पलाएपछि, छैन मन ठेगानमा पिरतीको टुसा पलाएपछि। तेजी अब धुन जोड्छु, कसैको नभएको आफ्नोपन पनि देखियो, तिनी आफ्ना साथै भन्नेहरू डन पनि देखियो। कसैको नभएको आफ्नोपन पनि देखियो, तिनी आफ्ना साथै भन्नेहरू डन पनि देखियो। घनघोटी बन्चरो भन्थे हाम्रा बाजे बराजु, घनघोटी बन्चरो भन्थे हाम्रा बाजे बराजु। बन्चरै घोटिएर बनेको घन पनि देखियो, बन्चरै घोटिएर बनेको घन पनि देखियो।

आफू जाति अरू सब नजाति, अरू भुइँमा आफू चाहिँ फुलमाथि। कुन्ती मुक्तानको स्वर, युवराज पौडेलको रचना तथा टिका भण्डारीको सङ्गीत रहेको यस सुमधुर गीतले जीवन दर्शनलाई उजागर गरेको छ नि है।

हजुर, तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्बमा मुक्तक संग्रह अस्तित्व भित्रका मुक्तक थान सुनाइरहेछु। साथमा साङ्गीतिक सम्मिश्रण त छँदैछ। एकै बसाइमा कृति भित्रका सबै हरफ जोड्न सकिँदैन, तथापि अब कुन पढौँ भन्ने चाहिँ लाग्दो रहेछ। थाहा छैन अब अन्य कति थान मुक्तक सुनाउन सक्छु भनेर। काँडाले खोजे पनि फुलै थिए मनका हरफ, देखेनन् कसैले ते ठुला थिए मनका हरफ। काँडाले खोजे पनि फुलै थिए मनका हरफ, देखेनन् कसैले ते ठुला थिए मनका हरफ। त्यो हुरी आधी बेहेरी सुनामी समेतै चलेर, त्यो हुरी आधी बेहेरी सुनामी समेतै चलेर, बटुल्नै सकिन ती हुलै थिए मनका हरफ, बटुल्नै सकिन ती हुलै थिए मनका हरफ। समय कस्तो फेरी फेरी गयो, जिन्दगी कस्तो हेरी हेरी गयो। समय कस्तो फेरी फेरी गयो, जिन्दगी कस्तो हेरी हेरी गयो। समय र जिन्दगी बुझ्नै गाह्रो, समय र जिन्दगी बुझ्नै गाह्रो। गरेका गल्ती केरी केरी गयो, गरेका गल्ती केरी केरी गयो। तिर्न नसके पनि आमा त्यो दुधको भाडा, मातृभूमिका लागि खटे दिन रात सारा। तिर्न नसके पनि आमा त्यो दुधको भाडा, मातृभूमिका लागि खटे दिन रात सारा। देशका शत्रु चाहे ती जोसुकै किन नहुन्, देशका शत्रु चाहे ती जोसुकै किन नहुन्। लड्छु म बगोस मेरो रगतको मुसलधारा, लड्छु म बगोस मेरो रगतको मुसलधारा। कृतिभित्र कल्पना मर्मस्पर्शी भाव, नेपाली समाजका बाध्यता अनेकानेक विषय छन्, देशको अस्तित्व, परिवारको अस्तित्व। कृति वाचन गरिरहँदा यस्तो लागिरहेछ कि साँच्चै हरेकको अस्तित्व हुनु नै स्वयंको जीवन पूर्ण हुनु रहेछ। कहाँ थियो तिमी जवानी फक्रेको बेला, किन आइपुग्यौ जवानी उत्रेको बेला। कहाँ थियौ तिमी जवानी फक्रेको बेला, किन आइपुग्यौ जवानी उत्रेको बेला। कहाँ गए ती आजसम्म आर्जेका ज्ञान, कहाँ गए ती आजसम्म आर्जेका ज्ञान। रूप रङ खोज्छौ जवानी लत्रेको बेला, रूप रङ खोज्छौ जवानी लत्रेको बेला। बस्यौ माया उनीसँग पहिलो मेलसँगै, हाँस्यौ र खेल्यौ पनि पिरतीको खेलसँगै। बस्यो माया उनीसँग पहिलो मेलसँगै, हाँस्यौ र खेल्यौ पनि पिरतीको खेलसँगै। खेल बुझ्यो मायाले जिन्दगी बुझ्न सकेन, खेल बुझ्यो मायाले जिन्दगी बुझ्न सकेन। आखिर बित्यो जौवन आँसुको भेलसँगै, आखिर बित्यो जौवन आँसुको भेलसँगै। हेरिरहन्छु मायालाई नौडाँडाले छेके पनि, निश्चुरी माया हो नबुल्ने सामुन्ने देखे पनि। हेरिरहन्छु मायालाई नौडाँडाले छेके पनि, निष्ठुरी माया हो नबुल्ने

लगाइन्छ हेरिन्छ, एउटै नजरमा कोही माया कोही तीर देख्छन्, एउटै नजरमा कोही माया कोही तीर देख्छन्। गर्नुपर्ने केही पनि गरेन, शर्माको छोरो थियो, सोचेको कहिल्यै पनि पुगेन, धर्मको छोरो थियो। गर्नुपर्ने केही पनि गरेन, शर्माको छोरो थियो, सोचेको कहिल्यै पनि पुगेन, धर्मको छोरो थियो। चिन्ता नलिनु आमा सुदिन अवश्य आउँछ भन्दै, चिन्ता नलिनु आमा सुदिन अवश्य आउँछ भन्दै, चिन्ता नलिनु आमा सुदिन अवश्य आउँछ भन्दै, सधैँ जनहितमा काम गर्ने कर्मको छोरो थियो, सधैँ जनहितमा काम गर्ने कर्मको छोरो थियो। विचार भावना मिलेपछि सजिलै माया बस्यो, छोपेर मौका जाल बुनेको मनमा चिसो पस्यो। विचार भावना मिलेपछि सजिलै माया बस्यो, छोपेर मौका जाल बुनेको मनमा चिसो पस्यो। सोच्न सकिएन गुणको फल पनि बैगुण होला, सोच्न सकिएन गुणको फल पनि बैगुण होला। थारिलो छुरा पापीले एक्कासी मुटुमै धस्यो, थारिलो छुरा पापीले एक्कासी मुटुमै धस्यो। हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौँ। थाहा छैन अब कति थान मुक्तक बोल्न सक्छु भनेर, कुटे पनि हुन्थ्यो भन्ने बेला छुँदै छुँदैनौ तिमी, किन हो भने जस्तो पनि कहिले हुँदैनौ तिमी, कुटे पनि हुन्थ्यो भन्ने बेला छुँदै छुँदैनौ तिमी, किन हो भने जस्तो पनि कहिले हुँदैनौ तिमी। कोही पनि छैन मेरो यो दुनियाँमा तिमी बिना, कोही पनि छैन मेरो यो दुनियाँमा तिमी बिना। मैले छाडेर गएँ भने रुन्छौ कि रुँदैनौ तिमी, मैले छाडेर गएँ भने रुन्छौ कि रुँदैनौ तिमी। हुने नहुने सोचिरहन्छन् भएपछि समय, नसोचेको पनि आइपर्छ आएपछि समय। हुने नहुने सोचिरहन्छन् भएपछि समय, नसोचेको पनि आइपर्छ आएपछि समय। मौकामा चौका हान्न सक्नुपर्छ मान्छेले, मौकामा चौका हान्न सक्नुपर्छ मान्छेले। नत्र जसै गरे पनि हुँदैन गएपछि समय, नत्र जसै गरे पनि हुँदैन गएपछि समय। टाढा भए हेर सानो जुन तानी दिन पाइन, जुनी भरि परदेशी नुन पानी दिन पाइन। टाढा भए हेर सानो जुन तानी दिन पाइन, जुनी भरि परदेशी नुन पानी दिन पाइन। दुई किनारा भई बाँच्नु पर्यो जिन्दगीमा, दुई किनारा भई बाँच्नु पर्यो जिन्दगीमा। हरे के लेख्यो भावीले सुन पानी दिन पाइन, हरे के लेख्यो भावीले सुन पानी दिन पाइन। मिरमिरे उज्यालोसँगै उनै महिला हिंसा गर्छन्, घरदेखि बाहिर हिँडे झनै महिला हिंसा गर्छन्। मिरमिरे उज्यालोसँगै उनै महिला हिंसा गर्छन्, घरदेखि बाहिर हिँडे झनै महिला हिंसा गर्छन्। हत्या हिंसा अत्याचार बलात्कार महिलामाथि, हत्या हिंसा अत्याचार बलात्कार महिलामाथि। गर्नुहुन्न जसले भन्छन् तिनै महिला हिंसा गर्छन्, गर्नुहुन्न जसले भन्छन् तिनै महिला हिंसा गर्छन्। मेरो यो मनमुटु अरू कसैले छुँदैन, तिमी साथै भए मन पनि कति रुँदैन। मेरो यो मनमुटु अरू कसैले छुँदैन, तिमी साथै भए मन पनि कति रुँदैन। कोखा छाती टाउको दुखे उपाय हुन्थ्यो, कोखा छाती टाउको दुखे उपाय हुन्थ्यो। मुटु नै दुख्छ अनि तिमी नभई हुँदैन, मुटु नै दुख्छ अनि तिमी नभई हुँदैन। केही जस्तो पनि लाग्दैन तिम्रो बाटो धाउँदाखेरि, थकाए पनि लाग्दैन नौडाँडा काटेर आउँदाखेरि। केही जस्तो पनि लाग्दैन तिम्रो बाटो धाउँदाखेरि, थकाए पनि लाग्दैन नौडाँडा काटेर आउँदाखेरि। भित्र भित्र कता कता दुखिरहेको घाउ पनि, भित्र भित्र कता कता दुखिरहेको घाउ पनि। च्वाट्टै निको हुन्छ प्रिय तिम्रो काख पाउँदाखेरि, च्वाट्टै निको हुन्छ प्रिय तिम्रो काख पाउँदाखेरि। जति वर्ष पुगे पनि भेटेको आजै जस्तो लाग्छ, हाँसेर बोलिदिए अझै पनि लाजै जस्तो लाग्छ। जति वर्ष पुगे पनि भेटेको आजै जस्तो लाग्छ, हाँसेर बोलिदिए अझै पनि लाजै जस्तो लाग्छ। तिमी छौ र पो मेरो जिन्दगीको अस्तित्व छ, तिमी छौ र पो मेरो जिन्दगीको अस्तित्व छ। तिमी मेरो शिरको सुनको ताजै जस्तो लाग्छ, तिमी मेरो शिरको सुनको ताजै जस्तो लाग्छ। पार्श्वमा धुन बजिसकेको छ मेरो सम्झनामा, सधैँ सधैँ रहिदिनु तिमी मेरो आत्माभित्र, सधैँ बसिदिनु तिमी। कृष्ण भक्त

आएको स्वर डाक्टर पवन चामलिङ किरणको रचना र बुलु मुकारमको संगीत रहेको यस गीत कार्यक्रमको अन्तिममा छोड्छौँ। इथिन जेलको बसाईमा आज हामीले मुक्तककार तेज बहादुर गुरुङ चाक्ली तमुको मुक्तक संग्रह अस्तित्वभित्रका मुक्तक थानहरू बोल्यौँ। कृतिकारका प्रेम र बिछोडका विविध क्षण र छटपटीहरूको अभिव्यक्ति जस्ताको तस्तै उपल्यौँ। वीरहरूले गरेको योगदानको अवमूल्यन, समाजमा बढेको चाकरी र चाप्लुसीयुक्त अवस्था, काम र मामका लागि विदेशिनु परेको बाध्यताका किस्सा साथै अन्य बहुआयामिक प्रसङ्गलाई पनि टपक्क टिपेर बोल्यौँ। समग्रमा यस कृति मार्फत आज समग्र नेपालीको यथार्थता, बढ्दो विकृति प्रतिको चिन्ता सबै सबै बोल्यौँ। तेज बहादुरजी कार्यक्रमका लागि मुक्तक संग्रह उपलब्ध गराइदिनु भयो, यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। साथै तपाईँको साहित्यिक क्रियाशीलता निरन्तर चलिरहोस्, तपाईँलाई फेरि पनि धेरै धेरै शुभकामना भन्दै आजको रात्रिकालीन प्रहरबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। अर्को हप्ता भेट्ने बाचाका साथ हवस् त यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

रेडियो नेपाल, नया नेपालको समावेशी आवाज, राष्ट्रीय रेडियो, राष्ट्रको

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 31 गते आइतबार, श्रावण शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार अगस्त 16 तारिक सन् 2026 नेपाल सम्बत 1146 गुणा थ चतुर्थी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तर्संवादको। 7 बजे समाचार, समाचार पछि स्वदेश गानहरू सुनाउँछौ करिब बिहानको 8 बजेसम्म। 8 बजे अङ्ग्रेजीमा समाचार पछि जागरण गीतहरू सुन्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैं सुन्न सक्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ ज्येष्ठ नागरिक कार्यक्रम। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचार पछि नेपाल भाषाको कार्यक्रम हिउँपा हगु नुगस सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, धनी कस्तो हुन्छ, कस्ता व्यक्तिलाई धनी भन्ने र धनी हुने तरिका के हो, कसरी धनी बन्न सकिन्छ? सुन्दर प्रश्न छ। सामान्यतया जोसँग धेरै सम्पत्ति छ, पैसा नगद होला या जिन्सी होला, जमिनहरू होला, भवनहरू होला, जोसँग धेरै सम्पत्तिको मूल्याङ्कन छ अथवा धेरै मूल्यको सम्पत्ति छ, त्यसलाई हामी धनी भन्छौँ। सामान्यतया धनको परिभाषा त्यही नै हो, जोसँग धन धेरै छ। तर धनी त्यो व्यक्ति होइन जोसँग सम्पत्ति धेरै छ, धनी त्यो व्यक्ति हो जसले सम्पत्तिको धेरै प्रयोग गरेको छ। प्रयोग नगर्ने सम्पत्ति जति भए पनि के गर्नु? कति मानिसहरू छन्, सम्पत्ति त धेरै छ तर खर्च गर्ने बेलामा कन्जुस, कतै सामान किन्न गए भने पनि एक एक रुपियाँ दुई दुई रुपियाँमा पनि त्यहाँ मोल मोलाइ गरेर बसिरहेका हुन्छन्। मान्छे अरबपति छन्, मन गरिब छ, के गर्ने? धनी धन होइन रहेछ, मन रहेछ। जसको मन धनी भयो त्यही व्यक्ति धनी हो। धन हुँदैमा को धनी हुँदो रहेछ र? मन कङ्गाल छ, मनस्थिति जहिले पनि गरिबीको छ, मनस्थिति ठुलो बनाउनै सकेन। सम्पत्ति भएर व्यक्तिलाई धनी मान्नु या धनी ठान्नु उपयुक्त हुँदैन। मैले कति मानिसहरू देखेको छु जसको सम्पत्ति धेरै छैन, बिहान बेलुका आज कमायो आजै खायो, भोलि कमायो भोलि नै खायो, जम्मा गरेर राखेको छैन, तर ती व्यक्तिहरूको जीवनमा यस्तो खुसी देखेको छु, अचम्म लाग्दो कि अनुहारमा कान्ति, तेज, परिवारमा खुसी, मित्रता, प्रेम, यति राम्रो देखेको छ कि धनीकोमा त छैन। धनी मानिस कहाँ पनि यस्ता धनीहरू छन् जहाँ अभावग्रस्त छन्, पैसा पैसामा झगडा भएको छ, सम्पत्ति छ तर त्यही सम्पत्तिको लागि श्रीमान श्रीमतीको झगडा, दाजुभाइको झगडा, कटुता छ, वैमनस्यता छ। त्यस्ता व्यक्तिहरूको सम्पत्ति त अभिशाप बन्छ। सम्पत्तिले सुख दिने होइन, उल्टो दुःख चाहिँ दिन्छ। किनभने ती सबै मनमा कङ्गाल छन्, मनका धनी रहेनन्। सम्पत्तिका धनी छन्, मन कङ्गाल छ, के गर्ने। मैले सुनेको एकपटक कुनै गाउँमा एकजना साधु घुम्दै थिए, एउटा गाउँमा गाउँको मानिसहरू कुरा गरिरहेका थिए। पानीको अभाव भयो, सुक्खा लाग्यो, अब सामूहिक रूपमा कुवा खन्ने, इनार खन्ने हामीसँग पैसा भएन, अलिकति राजाले सहयोग गरे हुन्थ्यो। अनि ती साधु नजिक गए, के हो तपाईँहरूलाई पानीको अभाव छ भने, एकदमै अभाव छ, तर कुवा खन्ने पैसा हामीसँग छैन, हामीलाई अलिकति सम्पत्ति, यो कुवा खन्ने साधन सामग्रीहरू इत्यादिलाई चाहिने पैसा, राजाबाट सहयोग पाए कति राम्रो हुन्थ्यो, हामी त्यही सोचिराखेका छौँ। अनि उसले भने, ठिक छ नि त, मेरो राजासँग सम्बन्ध छ, म राजाकोमा जान्छु, जे हुनसक्छ म कुरा गर्छु। तत्कालीन राजा थिए रे अकबर, धेरै धनी व्यक्ति, सम्पन्न व्यक्ति, ठुलो राज्य थियो उनको, धेरै धनी। र ती साधुको अकबर राजासँग सम्बन्ध थियो, अकबरले चिन्थे यी राम्रा साधु हुनु भनेर। अनि अकबरकोमा पुगे, अकबर राजा नमाज पढ्दै थिए, प्रार्थना गर्दै थिए। अनि उनी प्रार्थना गरुन्जेल एकछिन रोकिए, पर्खेर बसे, प्रार्थना गरेको हेर्दै थिए। अनि राजाले अन्तिममा प्रार्थनामा भने, हे अल्लाह या ईश्वर, मलाई अरू धन देऊ, किनभने धनको आवश्यकता छ, अरू राज्य विस्तार गर्नु छ, राज्य विस्तार गर्नलाई त्यही प्रकारको साधन स्रोत चाहिन्छ, त्यसकारण भगवान मलाई अरू धन चाहियो। त्यति प्रार्थना गरे सुनेपछि ती साधु फनक्क फर्किए। अनि अकबर राजाले प्रार्थना सकेर यसो आँखा खोले, हेरे, साधु त गइराखेको छ। अनि उनले भने, ए साधु महाराज, आउनुहोस् आउनुहोस् आउनुहोस्, किन जान लाग्यो तपाईँ, आउनुहोस् यहाँ, के विशेष कामले आउनुभयो कि? अँ, एउटा काम लिएर आएको थिएँ, तर तपाईँ कहाँ अब त्यो काम मेरो हुँदैन भन्ने ठानेर म फिर्ता जान लागेको। के काम थियो र भने, होइन, एउटा गाउँमा म जाँदै थिएँ, त्यहाँ गाउँलेहरूले त्यो पानी अभाव रहेछ, एउटा कुवा खन्नको लागि पैसा चाहिएको रहेछ, अनि म उनीहरूले राजाबाट अलिकति सहयोग पाए हुन्थ्यो कि भन्ने कुरा गरे, मैले तपाईँसँगबाट अलिकति सहयोग प्राप्त होला कि कुवा खन्नको लागि भनेर आएको। म त राजाकोमा आएको थिएँ, तर यहाँ आएपछि तपाईँको प्रार्थना मैले सुने र मलाई लाग्यो तपाईँसँगै अभाव रहेछ, तपाईँसँगै रहन्छ, तपाईँ आफै भिक्षा माग्दै हुनुहुन्थ्यो भगवान्सँग, हे भगवान् मलाई पैसा देऊ, कम भयो, अरू चाहियो। अब माग्नेसँग के माग्नु, तपाईँलाई आफैलाई कम भएर भगवान्सँग माग्दै हुनुहुन्थ्यो, त्यसकारण तपाईँसँग रहन्छ धनी, धन होइन तपाईँ यतिखेर गरिब हुनुहुँदो रहेछ, यो बुझेर तपाईँसँग माग्नुको केही अर्थ छैन मलाई।

छ छको भावमा बाँचेको छ। वाह, मसँग यति छ। धनी व्यक्तिलाई धनको अनुभूति गर्नको लागि बाहिरी धन चाहिँदैन, त्यो व्यक्ति धनी हो। धनीहरू आफैमा धनको अनुभव गर्न सक्छन्। मसँग धन छैन, ठुलो कुरा भएन, तर धन कमाउने क्षमता छ। मसँग स्वस्थ शरीर छ, स्वस्थ मन छ, विचार गर्ने क्षमता छ, मसँग भाव छ। हरेक व्यक्तिलाई आदर सम्मान गर्न सक्छु, हरेकको सहयोग लिन सक्छु, प्रत्येक व्यक्तिको सहयोग लिने क्षमता मसँग छ। ईश्वरले मलाई बुद्धि दिए, विचार दिए, विवेक दिए, भाव दिए, शक्ति दिए, शरीर दिए, यसलाई प्रयोग गरेर जे चाह्यो त्यो म प्राप्त गर्न सक्छु, त्यसकारण म धनी हो। मेरो हुनु नै सबैभन्दा ठुलो सम्पत्ति हो। म छु र न सम्पत्ति, म भएपछि त सम्पत्ति आइहाल्छ नि। मै छैन भने कसले कमाउँछ सम्पत्ति? सम्पत्ति कमाउनेवाला त म हो नि, म छु नि त, र मसँग सम्पूर्ण क्षमताहरू छन्। अरू मानिसले पनि सम्पत्ति कमाए भने त्यही बुद्धि, त्यही विचार, त्यही भाव, त्यही शारीरिक शक्ति, मानसिक शक्ति, त्यसैलाई प्रयोग गरेर कमाता हुन्थे। मसँग पनि त्यो छ, म कमाउन सक्दिनँ। कमाउन सक्ने जुन सम्पत्तिको स्रोत हो त्यो मसँग छ, यो धनी मान्छे। धन बाहिरी वस्तुमा हुँदैन, धन त मनमा हुन्छ। मनको धनी नै सबैभन्दा ठुलो धनी हो। छको भाव नै धनी हो। यतिखेर के छ महत्त्वपूर्ण होइन, कति कमाएको छु महत्त्वपूर्ण होइन, यतिखेर मसँग जे क्षमता छ त्यो महत्त्वपूर्ण। यतिखेर म सारा जगतलाई हेर्न सक्छु, हेर्ने आँखा छन्। सारा जगतलाई सुन्न सक्छु, सुन्ने कान छन्। यतिखेर म स्वाद लिन सक्छु, गन्ध लिन सक्छु, हावा लिन सक्छु, यो क्षमता कम हो? यो स्वाद लिने क्षमता भएन भने जतिसुकै स्वादिला खानेकुरा हुन्न, के अर्थ छ? स्वादिला खानेकुरा धेरै हुने मान्छे धनी कि स्वाद लिने क्षमता भएको व्यक्ति धनी? किनभने स्वादिला खानेकुराहरू त हजारौँ हुन्छन्, स्वाद लिने क्षमता त एउटा मात्रै छ, अमूल्य छ त्यो क्षमता। एउटा गयो सब गयो, आफ्नो क्षमता जसले बचायो त्यो धनी। जसले क्षमता गुमाएर सम्पत्ति मात्रै बचायो त्यसलाई धनी भन्न मिल्दैन। कति सम्पत्ति छ त्यसको आधारमा धनी भन्न मिल्दैन, कति खर्च गर्यो त्यसको आधारमा धनी भन्न मिल्छ। खर्च चाहिँ कति गर्यो त्यसको आधारमा धनी हो। र जोसँग, जसको धन आफ्नो लागि मात्रै प्रयोग हुन्छ, त्यो अत्यन्तै गरिब। किनभने आफ्नो लागि त कति धन चाहिन्छ र भाइ? उही एक पेट हो, सबैले खाने उति नै हो, शरीरमा लाउने लुगा त्यही हो, कति पो खर्च हुन्छ भाइ आफ्नो लागि? जसले आफ्नो सम्पत्ति अरू धेरैको लागि प्रयोग गर्न सुरु गर्यो त्यो व्यक्ति धनी। जसले धेरैभन्दा धेरै मानिसको हितको लागि, उपयोगको लागि आफ्नो सम्पत्ति खर्च गर्न थाल्यो, त्यसको खर्चको क्षेत्र बढ्यो। अब जुन व्यक्तिले जति बढी खर्च गर्यो त्यो धनवान, धनाढ्य भनियो त्यसलाई, जसले जति खर्च गर्यो। अब आफ्नो लागि खर्च त कति पो गरिन्छ अरे, यति मात्रै हो, धेरै गरिन्न। कमाएको सम्पत्ति सबै आफ्नो लागि त खर्च हुँदैन, अब खर्च गर्नु छ, धनी बन्नलाई त खर्चै गर्नु पर्दो रहेछ, अब के गर्नु त? आफू आफ्नो परिवारबाट माथि उठेर आफ्नो समाजको लागि खर्च गर्न थाल्यो, अब खर्चको दायरा बढ्यो, अब धेरै खर्च भयो। त्यसै गरी पुरै मानवताको लागि खर्च गर्न थाल्यो, राष्ट्रको लागि खर्च गर्न थाल्यो, उसको खर्चको दायरा बढ्यो। जसले जति धेरै खर्च गर्यो त्यो धनी, जसले जति धेरै कमायो त्यो धनी, कुनै पनि हालतमा आएन। कमाउँदैमा कोही धनी हुन्छ र? खर्च कति गर्यो त्यसको आधारमा धनी हुन्छ। त्यसकारण आफ्नो खर्चको क्षेत्र बढाऊ।

0: म पुरै समाजको खर्च म गर्छु। जति धेरै खर्चको क्षेत्र फैलाउनुहुन्छ त्यति नै सम्पत्ति पनि आउँछ, त्यसैलाई धनी व्यक्ति भनिन्छ। त्यसकारण धन जति कमायो त्यसको आधारमा धनी होइन, कति खर्च गर्ने वातावरण बनायो, कति खर्च गर्यो त्यसको आधारमा कोही व्यक्ति धनी या गरिब बुझिन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन विदा हुन्छु। हरि ओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

राम भगति चिंतामणि सुंदर बसई गरुड़ जाके उर अंतर। रामचरितमानस। भगवान राम का अनन्य भक्त कागभूषुण्डी जी भन्नुहुन्छ, हे पक्षीराज गरुड़ जी, जसको हृदयमा परब्रह्म श्री राम को भक्तिले निवास गर्छ, ऊ माया रूपी अन्धकारबाट सदा सदाको लागि मुक्त हुन्छ र बिना घिउ र बत्ती दिनरात स्वतः प्रकाशमय हुन्छ। लादिनी शक्ति श्री जानकीजी सहित श्री रामचन्द्रका चरणमा सभक्ति प्रणाम गर्दै प्रभातकालीन सत्सङ्गमय कार्यक्रम अध्यात्म सन्देशमा हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, कार्यक्रम अध्यात्म सन्देश रेडियो नेपालको राष्ट्रिय प्रसारणका ब्यान्ड लगायत मुलुकभरका यसका अलग अलग एफएम फ्रिक्वेन्सी र आधुनिक सञ्चार प्रणाली इन्टरनेटबाट पनि विश्वभरि नै एकसाथ सुन्न सक्नुहुनेछ। हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य यहाँहरूलाई आध्यात्मिक ज्ञानको बोध गराई त्यसको प्रयोगात्मक साधना गर्न प्रेरित गराउँदै नैतिकवान समाजको निर्माण गरी दिगो शान्तिको मार्ग प्रशस्त गर्नु हो। हरेक दिन बिहान 5:25 बजे प्रसारण हुने यो कार्यक्रममा यहाँहरूले विशेष रूपले जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीको प्रवचन लगायत जगद्गुरु श्रीद्वारा प्रणीत रसमय संकीर्तनका साथै अन्य लाभदायक जानकारीहरू पनि प्राप्त गर्न सक्नुहुनेछ।

0: कार्यक्रमको शुभारम्भमा नै सुन्नुभयो परम कल्याणकारी शोकनाशक महामन्त्र हरिराम नाम संकीर्तन। आदरणीय श्रोताहरू, यो कलियुगमा यही नाम कीर्तन नै लक्ष्य प्राप्तिको एकमात्र उपाय हो। इतिहासमा यही कलियुगीय अनेक सन्तहरू भए जसले यसै नाम संकीर्तनद्वारा नै आफ्नो एवं आफ्ना जनहरूको उद्धार गरे। तिनका बारेमा आगामी कार्यक्रममा जानकारी प्राप्त गर्न सक्नुहुने हुनेछ। तर अहिले समय भएको छ कार्यक्रम अध्यात्म सन्देशको प्रमुख सामग्री आध्यात्मिक ज्ञान प्राप्त गर्ने। हजुर, अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको समन्वयात्मक दार्शनिक प्रवचन।
1: बर्हापीडं नटवर वपु

ब्रजेम यो श्लोक त यो दुई श्लोकले उनलाई समाधिको आनन्दले टिकाउन सकेन, छोडिदिए, त्यागिदिए, वेद अभ्यासका गए। मलाई भागवत अरू सुन्नु छ, सुनाऊ। त वेद अभ्यासले उही एउटा पाए जो हर समय समाधिस्थ अवस्थामा रहने पर्सनालिटी सुखदेव परमहंस भागवत सुनाए। त त्यो भागवत फेरि सुखदेव परमहंसले अरू कोही पाएनन् सुनाउनलाई। एक व्यक्ति पाए अभिमन्युका पुत्र, अर्जुनका पौत्र, श्रीकृष्णका नातेदार, जसले पेटमै श्रीकृष्णको दर्शन प्राप्त गराए थिए, राजा परीक्षित। सुखदेव परमहंसले परीक्षितलाई सुनाए भागवत। परीक्षित यति ठुलो पर्सनालिटी थियो त सुखदेव परमहंसले सुनाउँदै गए त परीक्षितको बुद्धि लाग्न थाल्यो, यो किन यस्तो भयो, यो किन यस्तो भयो, प्रश्न गर्न थाले बार बार। हेर्नुहोस्, गुरुको शरणमा गएपछि प्रश्न अनावश्यक गर्न मिल्दैन। एउटा पोइन्टमा पुगेपछि तपाईँहरू पनि गर्नु भएन, क सिकायो गुरुले, संसारी गुरुले, तपाईँले क भन्नुभयो, खलाई ख भन्नुभयो, गलाई ग भन्नुभयो, यो ग घ किन हुन सक्दैन, प्रश्न गर्नु भएन। केएनआइएफई नाइफ भनेर पढाइयो तपाईँहरूलाई, तपाईँले कनाइफ किन भएन भनेर प्रश्न गर्नु भएन। त्यही कारण आज शिक्षित हुनुभयो। त यहाँ बुद्धि लाग्न थाल्यो, भागवतमा बुद्धि लाग्छ लाग्छ यदि गहिरिएर कसैले पढ्ने हो भने, त्यसको मर्म बुझ्ने हो भने। त यहाँ बुद्धि यो लाग्यो कि यी श्रीकृष्ण त आफैमा पूर्ण छन्, पूर्ण ब्रह्म, उनलाई के आवश्यकता छैन। तै पनि यो ग्वाल बाल इत्यादिको मुखबाट झोठो भोजन खोजी खोजी खान्छन्, यी बुद्धि लायो हर ठाउँमा। श्रीकृष्ण आफैमा पूर्ण छन् त फेरि यो गोपिनीहरूको पछि पछि किन घुम्छन्, प्रश्न लाग्यो, उत्पन्न भयो। सम्झाउन प्रयत्न गरे सुखदेव परमहंसले, तर राजाको बुद्धि बार बार बुद्धि लाग्न थाल्यो त उनले त्यो टपिक्स नै खत्तम गरिदिए। जुन सर्वोच्च रस जीवले हृदयसम्म प्राप्त गर्न सक्ने जुन मेन भागवतको हृदय हो, मुटु, त्यो नै कोल्याप्स भयो परीक्षितको मूर्खताको कारण। सुखदेव परमहंसले अधिकारी नै भेटेनन्, बताएनन्, अहिले पनि विश्वमा छैन त्यो चिजै, भागवतबाट आउट भयो। अब जनसाधारण व्यक्ति भागवत पढुन् सुनुन् र त्यसबाट वैकुण्ठ प्राप्ति हुन्छ, यो सोचुन्। रास पाञ्चाध्यायी जुन हो, रास रसको जुन मेन टपिक्स हो, त्यसको भागवतबाट गायब छ, छैन। त्यो बताउने अधिकारी नै छैन कोही। रसिक सन्त हुनुपर्छ, रसिक सन्त। ठिक, आउनुहोस् रामायणमा। रामायण त सरल हिन्दीमा छ, तपाईँहरू पढ्नुहुन्छ, घोक्नुहुन्छ, अनि त्यही अनुसार कहीँ आफ्नो कुरालाई प्रमाणित गर्नु पऱ्यो भने बोल्नु पनि हुन्छ, यसो बनाएको छ रामायणमा। जबकि रामायणमा त झन् धेरै शर्त छ भागवतमा भन्दा पनि, त्यही रामायणमा लेखिएको छ, खबरदार रामायण नछुनु। जे श्रद्धा सम्बल रहित नहीं संतन को साथ, तिन कई मानस अगम अति जिनही न प्रिय रघुनाथ। ते रामायणमा बताइएको छ, खबरदार रामायण न छुनु। एक अगाध श्रद्धा हुनुपर्छ तिमीलाई कि रामायण स्वयं भगवान हो, एक शर्त। दोस्रो, संत महापुरुष, भगवत प्राप्त संत तिम्रो साथमा हुनुपर्छ त्यो रामायण पल्टाउनलाई। भगवत प्राप्ति गरेको गुरु साथमा छैन भने रामायण नपल्टाउनु। र जिनै प्रिय रघुनाथ, जसले भगवानलाई प्राप्त गरेको छ, प्रिय लाग्छ त्यो व्यक्ति, बताउनुहोस् को छ। पतिता शास्त्र जालेसु तेन प्रज्ञया मोहिता,
योग तत्व उपनिषदको छैटौँ मन्त्र भन्छ, खबरदार कसैले वेदशास्त्र नछुनु। ठुल्ठुला विद्वान भ्रमित हुन्छन् त्यसबाट, तिम्रो हैसियतै के छ? शास्त्र जालेसु, शास्त्र वेदशास्त्रको जालमा नपर। वेद स्वयं भन्दैछ,

आई तिमी केही चिज जान्न जान्छौ वेद शास्त्रमा झन् उल्झिन्छौ त्यही, त्यसैले त्यसलाई सुल्झाइदिने महापुरुष साथमा चाहिन्छ। कमन सेन्सको कुरा हो, तपाईँहरू एक रेडियो बिग्रियो टिभी बिग्रियो भने लिएर जानुहुन्छ मेकानिक्स कहाँ, आफै चलाउनुहुन्न, दुर्घटना हुन सक्छ, मेकानिक्सले ठिक पारिदिन्छ। त्यस्तै गुरु चाहिन्छ। हेर्नुहोस् यो हो, त्यसैले गुरु बिना काम चल्दैन, यो निष्कर्ष। त गुरु के हो, गुरुको पहिचान कसरी गर्ने, यस सम्बन्धमा त हिजो मैले बताएँ तपाईँहरूलाई। गुरु त्यो हो जो वेद शास्त्रको ज्ञाता होस् एवं भगवानलाई प्राप्त गरेको व्यक्ति होस्, भगवत साक्षात्कार गरेको व्यक्ति। केवल वस्त्रधारी तिलकधारी जटाधारी मुण्डन गरेको व्यक्ति गुरु हुन सक्दैन। त त्यो गुरु कसरी चिन्ने, पहिचान कसरी गर्ने, त्यो बारेमा तपाईँहरूलाई बताउनु छ। तर बताउने छु आज होइन भोलि, किन, यस कारण कि आज एक प्रश्नको समाधान गर्नु छ। तमाम व्यक्तिहरूले यो प्रश्न गर्दैछन् कि स्वामीजी यो राधे राधे किन भनिन्छ, कृष्ण कृष्ण किन भनिँदैन, राधे श्याम किन भनिँदैन, राधे राधे किन भनिन्छ। यद्यपि ऋग्वेदमा मना गरिएको छ यो विषयमा बताउनलाई, यस्मै कस्मै न देयम् राधोपनिषद्, गुरु भक्त्याय देयम्, जसले गुरुको भक्ति गर्छ उसलाई मात्र दिनु, यो आज्ञा छ वेदमै। तर मेरो गुरुदेव जो हुनुभयो पाँचौँ मूल जगत गुरु, उहाँले संसारको कल्याण हेतु यसलाई प्रकट गरिदिनु भयो। उहाँको अवतार नै कृपालु अवतार छ नि, कृपाको अवतार, त्यसैले उहाँले प्रकट गरेको आधारमा म पनि यो रहस्य खोल्न जाँदैछु आज। न त 700 वर्ष कमसे कम यो सुसुप्त अवस्थामा थियो यो रहस्य। हेर्नुहोस् अनन्ता अनन्त कोटि ब्रह्माण्ड छ, हरेक ब्रह्माण्डमा 3-3 गवर्नर हुन्छन्, एक ब्रह्मा एक विष्णु एक महेश्वर। यस हिसाबले अनन्त ब्रह्मा अनन्त विष्णु अनन्त महेश्वर छन्। तपाईँहरूले अहिलेसम्म यही सुन्दै आउनुभयो होला कि भगवान् विष्णु नै सब कारक तत्त्व हुन्, उनैका अवतार हुन् सब, यही सुन्दै आउनुभयो। तर होइन, यी ब्रह्मा विष्णु महेश्वरका पनि मालिक छन्, तिनका पनि मालिक छन्, तिनका पनि मालिक छन्, यो लामो हिसाब किताब छ। विष्णु जुन छ नि, विष्णु मात्र पनि मुख्यतया 3 विष्णु हुन्छ। ध्यान दिनुहोस्, डिप फिलोसफी बोल्दैछु म यहाँ। एक कारणोदक साई विष्णु हुन्छ, एक गर्भोदक साई विष्णु हुन्छ, एक क्षीरोदक साई विष्णु हुन्छ, 3 विष्णु। कारणोदक साई विष्णु जुन छ उसको मुखारविन्दबाट यो अनन्त कोटि ब्रह्माण्ड प्रकट हुन्छ श्वास बाहिर फ्याँक्दा, वेद पनि त्यहीँबाट निस्किन्छ। जब श्वास भित्र ग्रहण गर्छन् त यो सब ब्रह्माण्ड भित्र पस्छ, प्रलय हुन्छ। यो कार्य जसले गर्छन् यो कारणोदक साई विष्णु। अर्को एक विष्णु छ कारणोदक साई विष्णुको अर्को स्वरूप, विस्तारित स्वरूप, त्यसलाई भनिन्छ गर्भोदक साई विष्णु, जुन यो भगवान सर्वव्यापक छ। तपाईँहरू सुन्नुहुन्छ नि, त्यो सर्वव्यापक रहने वाला विष्णु चाहिँ गर्भोदक साई वाला विष्णु हो। र ब्रह्माण्डमा पालन गर्ने गभर्नर जुन हो त्यो चाहिँ क्षीरोदक साई विष्णु हुन्छ। र विष्णुका पुत्र हुन्छन् ब्रह्मा, र ब्रह्माबाट शिवजी, यो लिङ्क हुन्छ। या हेर्नुहोस्, भगवानका अनेक अवतार छन्, यही भगवान विष्णुका अनेक अवतार हुन्छन्। अवतारा यः संख्येया हरे सत्त निधर द्विजम्, भागवत 1:3:26। अनन्त अवतार छ भगवानको, यद्यपि तपाईँहरू सुन्नुहुन्छ 10 अवतार 22 अवतार 24 अवतार इत्यादि।
त यो अवतारहरू जति छन् यसमा एक चिज बताइयो भागवतमा, एते चांस कला पुंस कृष्णस्तु भगवान स्वयं, 1:3:28 भागवत। तमाम भगवान हुन्, वराह भगवान, कूर्म भगवान, राम भगवान, तमाम भगवान छन्, बुद्ध भगवान, तर भगवान श्री कृष्णलाई चाहिँ स्वयं भगवान कहियो। यहाँ ध्यान दिनुहोस्, अरु भगवान श्री कृष्ण चाहिँ स्वयं भगवान, र यो जुन विष्णु छन् कारणोदक साई विष्णु, मेन विष्णु जुन छन्, ती विष्णु पनि भगवान श्री कृष्णका एक थोपा मात्र हुन्, थोपा। श्री कृष्ण नै सर्वे सर्वा हुन्, यो बताउँछ। एते चांस कलाह पुंस कृष्णस्तु भगवान स्वयं। अब हेर्नुहोस्, तपाईँहरूको सुनिआएको परम्परा यहाँ खण्डित भयो। तपाईँहरूले त यही सुन्दै आउनुभयो थियो नि, भगवानका 10 अवतार छन्, त्यसमध्ये 8 अवतार जुन छ भगवान विष्णुको श्री कृष्ण हो। त यहाँ अंशी भगवान विष्णु भए, अंश श्री कृष्ण भए, श्री कृष्णका मालिक त भगवान विष्णु भए, यो तपाईँहरूले सुन्दै आउनुभयो। यहाँ तपाईँहरूको सिद्धान्त खण्डित भयो, मैले खण्डित गर्दे होइन। त्यो विष्णु त के कुरा, त्यो विष्णुको पनि बाउको पनि बाउ, हजुरबाउ पनि श्री कृष्णको थोपा मात्र हो, कुरा मिलेन त। यहाँ ध्यान दिनुपर्ने कुरा यो छ कि दुवै कुरा सत्य हो। ध्यान दिनुहोस्, भगवान विष्णुका 8 अंश अवतार श्री कृष्ण हो, यो पनि सत्य हो। र ती विष्णु आदिका मालिक, सबभन्दा माथिका मालिक पनि श्री कृष्ण हुन्, यो पनि सत्य हो। दुवै कुरा सत्य हो। दुवै कुरा कसरी सत्य हुन्छ? अरे हजुरबाउ र नाति एउटै हुन सक्छ? या त हजुरबाउ हो या त नाति हो, होइन? तर यहाँ दुवै कुरा सत्य हो, म सिद्ध गरिदिन्छु। हेर्नुहोस्, भगवान विष्णुको 8 अवतार श्री कृष्ण हो सत्य, यसरी कि यो जुन युग छ, युग 4 युग छन्, सत्य, त्रेता, द्वापर, कली। कलियुग 4,32,000 वर्षको, मैले अस्ति पनि सम्झाथेँ, 8,64,000 वर्षको द्वापर युग, 12,96,000 वर्षको त्रेता युग, 17,28,000 वर्षको सत्य युग, सब मिलाउँदा 43,20,000 वर्ष। यो 71 पटक बित्दाखेरि एक मनमन्तर हुन्छ जुन भनेको 30,67,20,000 वर्ष। यो फेरि 14 पटक बित्दाखेरि एक कल्प हुन्छ जुन भनेको 4,29,40,80,000 वर्ष। ध्यान दिनु सब, यहाँ चतुर्युग बित्दाखेरि 43,20,000 वर्ष हुन्छ सत्य, त्रेता, द्वापर, कली। त प्रत्येक द्वापरको अन्त्यमा जुन श्रीकृष्ण यो धराधाममा अवतार लिएर आउँछन्, ती भगवान विष्णुको 8 अंश नै हो, अंश अवतार नै हो। तर भगवान श्री कृष्ण जुन एक कल्पमा एक पटक आउँछन्, यानि कि 4,29,40,80,000 वर्षमा पनि जुन श्री कृष्ण आउँछन्, त्यो चाहिँ सबका मालिक श्री कृष्ण आउँछन्, दुवै छन्। कसरी? हेर्नुहोस्, अब यसरी बुझ्नुहोस्, तपाईँहरूले यो सुन्नु भएको छ कि वैकुण्ठ लोक छ, त्यो सुन्नु भएको छ। वैकुण्ठ लोक जुन छ, तपाईँका पाञ्चायन देवताहरू जुन मान्नुहुन्छ, यी सब यही वैकुण्ठ लोक बराबरमा रहन्छन्, सूर्य, शिव, विष्णु, देवीजी सब। त्योभन्दा माथि अर्को लोक छ जसलाई साकेत लोक भन्छन्, त्यहाँ भगवान राम रहन्छन्।
त्यो भगवान राम रहने ठाउँमा यहाँ रहेका यी विष्णुहरू त्यहाँ जान सक्दैनन्, माथि छ त्यो। र त्यो साकेत लोकभन्दा पनि माथि अर्को एक लोक छ गोलोक, त्यो गोलोकभन्दा माथि अरू कुनै लोक छैन। त्यो गोलोकमा को रहन्छ? श्री कृष्ण। त्यहाँ राम पनि जान सक्दैनन्। अरे तपाईँहरूको कार्यालयमा तमाम कार्यालय प्रमुख हुन्छ, उपप्रमुख हुन्छ, अरू कर्मचारी हुन्छ, ती कर्मचारीहरू आफ्नै सिटमा बस्नुपर्छ, उपप्रमुखको सिटमा बस्न पाइँदैन, हो कि होइन?